0: अर्जुना, अर्जुन स्वर्गको के हैसियत छ? ब्रह्मलोकसम्म गएर पनि फेरि भोग सिद्धेपछि यहीँ आएर कुकुर बिरालो बन्न पर्छ। त्यसैले स्वर्गका देवी देवता यहाँबाट लिएर गएको जुन छ त्यसलाई भोग गर्छन्, सकिएपछि त्यहाँ फेरि कमाइ गर्न पाइँदैन, यहीँ आउनु पर्छ कमाइ गर्नु। यही हो लाहुर, लाहुर जाने भन्छन् नि, यही हो। यही कमाइ गर्न पाइन्छ, अन्त चान्सै छैन।
1: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो। जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला। संसारमा राग पनि नहुनु र द्वेष पनि नहुनुको अवस्था नै वैराग्य हो। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको यो अनमोल वचनका साथै सत्सङ्गको लाभ लिनु नै भयो होला भन्ने विश्वासका साथ आजलाई बिदा चाहन्छौँ। भोलि पुनः भेट हुने नै छ। जय

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दे
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट

0: विद्युत प्राधिकरणस्य कर्मचारिणाम् आश्रित परिवारेभ्य तत्कालमेव पञ्चलक्षाणि रूप्यकाणि सहयोगस्वरूपेण प्रदीयते इत्युक्तमस्ति। प्रतिनिधिसभायाः स्थानोपवेशे मन्त्री श्रेष्ठः ऊर्जा क्षेत्रस्य पुनर्निर्माणाय पुनरुत्थानाय च खर्वत्रयं नवत्यब्जानि च रूप्यकाणि आवश्यकानि भवन्ति इति असूचयत्। उपवेशे सांसदाः विभिन्नेषु सामयिक विषयेषु सर्वकारस्य ध्यानाकर्षणं विहितवन्तः। प्रतिनिधिसभायाः परोपवेशः अद्य पूर्वाह्नस्य 11 वादने वस्ता। परराष्ट्र मन्त्रिणः शिशिर खनालस्य संयुक्त राष्ट्रसङ्घस्य 81 तमायां महासभायां सहभागितायाः क्रमे विभिन्नानां देशानाम् उच्चाधिकारिभिस्सह द्विपक्षीया मेलवार्ता सम्भूता अस्ति। संयुक्त राष्ट्रसङ्घस्य मुख्यालये सम्भूते मेलने परराष्ट्रमन्त्रिणा खनालेन पोर्चुगल देशस्य विदेशमन्त्रिणा पाउलो रान्जेल इत्यनेन, जापान देशस्य विदेशमन्त्रिणा मोटेगी तोसिमित्सु इत्यनेन, पोल्यान्ड देशस्य उपप्रधानमन्त्रिणा परराष्ट्रमन्त्रिणा च राडोस सिरोस्की इत्यनेन, युरोपीय सङ्घस्य टेरेसा रिभेरा इत्यनेन, भुटान देशस्य प्रधानमन्त्रिणा छिरिङ तोङबे इत्यनेन च सहपि मेलवार्ता विहिता अस्ति। तदवसरे नेपालेन सह द्विपक्षीय सम्बन्धस्य पारस्परिक हितस्य सहयोगस्य च विषयेषु विमृष्टमस्ति इति परराष्ट्र मन्त्रिणः सचिवालयेन ज्ञापितं वर्तते। संयुक्त राष्ट्रसङ्घस्य महासचिवेन एन्टोनियो गुटरेस इत्यनेन नेपालस्य विपदा जलवायु सङ्कटस्य समाहोऽयं पुष्टीभूतमस्ति इति उक्त्वा विश्वसमुदायस्य ध्यानाकर्षणं विहितमस्ति। राष्ट्रसङ्घस्य 81तम महासभायाः साधारणसत्रस्य उद्घाटनसत्रं सम्बोधयन् महासचिवः गुटरेस जलवायु परिवर्तनस्य कारणेन तापक्रमस्य वृद्ध्या नेपालेन सहितः हिमालयीय देशाः अधिकप्रभावितः वर्तन्ते इत्युक्तवान्। असौ नेपालस्य भोटे कोशी नद्याः जलप्लवेन जलवायुजन्या समस्या यथार्थे परिणता अस्ति इति समस्पष्टयत् इति समाचारः।
1: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
2: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
1: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
2: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।

0: को पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य
2: यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई आज न्युयोर्कमा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै 81 राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुहुने राष्ट्रसङ्घ स्थित नेपाली स्थायी नियोगले जनाएको छ। प्रधानमन्त्रीले मुख्य गरी जलवायु परिवर्तनले पारेका प्रभाव, पछिल्लो भोटेकोशी बाढी, कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि ठूलो क्षति बिहोर्नु परेको सन्दर्भमा नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्याय, क्षतिपूर्ति लगायतका विषयमा नेपालको दृष्टिकोण राख्नुहुनेछ। प्रधानमन्त्री पर्सि शनिबार स्वदेश फर्कनुहुनेछ। यसअघि प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो न्युयोर्क पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई JFK अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका प्रमुख लोक बहादुर थापाले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्नुहुनेछ। उहाँ न्युयोर्क स्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ। देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। मूलत भोलि शुक्रबारदेखि आइतबारसम्म सबैभन्दा बढी वर्षाको अनुमान गरिए पनि त्यसको प्रभाव भने सुरु भइसकेको विभागले जनाएको छ। सम्भावित वर्षाका कारण बाढी, पहिरो, गगरानको बहाव, त्यसै गरी डुबान र सडक तथा हवाई यातायातमा समेत अवरोध हुन सक्ने सम्भावना देखिएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगन गर्न वा पुनर्विचार गर्न आग्रह गरेको छ। विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न विभागले अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपदको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना औल्याएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले आवश्यक तयारी, समन्वय र पूर्व सतर्कता अप्नाउन सम्बद्ध सबैमा अनुरोध गर्नुभएको हो। प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न र आवश्यक सावधानी अप्नाउन पनि अनुरोध गर्नुभएको छ। भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै विभिन्न जिल्ला स्थित प्रशासन कार्यालयहरूले सम्बद्ध स्थानमा आवश्यक पूर्व सतर्कताको कार्य अघि बढाएका छन्। त्यसक्रममा मकवानपुर प्रशासनले कान्ति राजमार्ग र भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। भैँसे भीमफेदी देउराली कुलेखानी सडक खण्डमा बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म भने यातायात सञ्चालन गर्न दिइने जनाएको छ। पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागले एक सूचना जारी गरी भारी वर्षाका कारण भूछे, बाढी र पहिरोको जोखिम बढ्नका साथै हिमाली भूभागमा हिमपात हुन सक्ने पूर्वानुमान भएकाले विशेष ख्याल राख्न अनुरोध गरेको छ। मौसम प्रणालीको प्रभाव विशेष गरी पदयात्रा र हिमालारोहणमा पर्न सक्ने सम्भावना रहेकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन विभागले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले सतर्कता अप्नाउन महानगरवासीलाई अनुरोध गरेको छ। मौसम विज्ञान विभागको पूर्वानुमानलाई ध्यान दिँदै जोखिम हुन सक्ने भएकाले थप सावधानी अप्नाउन महानगरपालिकाले सम्बद्ध सबैमा आग्रह गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने क्रममा विभिन्न देशका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता जारी राख्नु भएको छ। राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उहाँले विभिन्न देशका विदेश मन्त्री लगायतसँग छलफल गर्नुभएको हो। त्यसक्रममा जापानका विदेश मन्त्रीसँगको भेटमा विदेश मन्त्री माटोगीले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्र अमेरिकाको न्युयोर्कमा हिजै भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर बीच पनि

हिजै द्विपक्षीय भेटवार्ता भयो। परराष्ट्र मन्त्री खनालले जलवायुजन्य विपदबाट प्रभावित नेपालमा पुनस्थापना र पुननिर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रसङ्घको 81 महासभाका क्रममा हिजो आयोजित G7 विकास मन्त्रीस्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपदको अवस्थाबारे सम्बोधन गर्नुभएको हो। त्यसक्रममा उहाँले पुनस्थापना, जलवायु वित्त, विपद पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री खनालले जर्मनी सरकारसँग पुननिर्माण र पुनस्थापनाका लागि आग्रह गर्नुभएको छ। त्यहाँका आर्थिक सहयोग तथा विकास मन्त्री रिम अलाबालीसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले विपदपछिको पुननिर्माणसँगै जलवायु उत्थानशील, विपद पूर्व तयारी र क्षमता वृद्धिमा थप लगानीको आवश्यकता औल्याउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल र फिनल्यान्डका विदेश मन्त्री एलिना भाल्टोनेन बीच पनि भेटवार्ता भएको छ। न्युयोर्कमा हिजो भएको भेटमा उहाँहरू बीच पनि पछिल्लो बाढी र पहिरोबाट भएको जनधनका विषयमा संवाद भएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले नेपालमा विपदले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्नुहुँदै विश्व समुदायको पुनः ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रसङ्घको 81 महासभा अन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुकहरू सबैभन्दा बढी प्रभावित भइरहेको बताउनुभयो। यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लने क्रम बढिरहे विश्वले अझ ठूलो समस्या झेल्नुपर्ने उहाँले बताउनुभयो। महासचिव गुटेरसले 3 वर्ष अघि आफ्नो नेपाल भ्रमणका क्रममा हिमनदी तीव्र गतिमा पग्लिरहेको भन्दै विश्व समुदायलाई चेतावनी दिएको विषय पनि हिजोको सम्बोधनमा उठाउनु भएको छ। उहाँले नेपालको भोटेकोसी बाढी जस्ता विपदले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको भन्नुहुँदै विश्व समुदायले यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोसी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत उपलब्ध गराइने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरणका 47 जनासहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढी व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको संसदलाई जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि 3 खर्ब 90 अर्ब रुपियाँ भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान पनि सार्वजनिक गर्नुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 जलविद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 मेगावाट विद्युत बाहिरिएको र सञ्चालनमा रहेका 275 मेगावाटका आयोजनामा प्रत्यक्ष रूपमा क्षति पुगेको जानकारी दिनुभयो। बाढीबाट प्रसारण लाइन बिग्रदा 135 मेगावाट उत्पादन ठप्प भएको उहाँले संसदलाई जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा सञ्चालन गर्न वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र मार्फत सौर्य ऊर्जा प्रणाली र सुधारिएको चुलो वितरणको कार्य अघि बढाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न 3 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष 3rd संशोधन विधेयक 2083 र भुक्तानी फरस्योट 1st संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभामा सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुभयो। सभामुख टोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी बेहोरा पढेर सुनाउनुभयो। बैठकमा सांसदहरूले मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धिको नियन्त्रण, ग्यासको सहज आपूर्ति लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा र बाढीको सम्भावना औल्याएको सन्दर्भमा नागरिकलाई सुरक्षित राख्न सरकारले के तयारी गरेको छ भनी प्रश्न गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगनको तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ। इन्द्रजात्रा विधिवत रूपमा शुरू भएको छ। शुभ साइतमा इन्द्र ध्वजोत्थान गरिसकेपछि इन्द्रजात्रा विधिवत रूपमा शुरू भएको हो। 8 दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र शब भकु निकाल्ने परम्परा रहेको छ। हिजोको दिनलाई
उपाकु भन्ने गरिन्छ। हिजो साँझ नेवार समुदायले मृतकको सम्झनामा बत्ती अर्थात् पाल्चा बाल्दै नगर परिक्रमा गरेका छन्। इन्द्र जात्राको अन्तिम दिन नानी चा या मा इन्द्र ध्वजा ढालेपछि जात्रा समापन भएको मान्ने गरिन्छ। विश्व वन्यजन्तु कोष WWF नेपालले रसुवाको भुटेको सिबाडीबाट प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि 1,50,00,000 रुपियाँ सहयोग हस्तान्तरण गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सुनि वाग्लेले हिजो शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन हिजो पेश गरेको छ। आयोगका अध्यक्ष कमला पराजुलीले प्रतिवेदन पेश गर्नुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जैविक विविधता संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनु भएको छ। 20 संरक्षण दिवस तथा 2 राष्ट्रिय संरक्षण मञ्चका अवसरमा काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले नेपालसँग संरक्षणका लागि नीति कानून र संस्थागत संरचनाहरू रहेको र वन क्षेत्र विस्तार एवं बाघ गैंडाको संख्या वृद्धि अन्तर्राष्ट्रिय रूपमा उदाहरणीय रहेको बताउनुभयो। राष्ट्रिय सभाको बैठक आज अपरान्ह 1:15 बोलाइएको छ। त्यसअघि प्रतिनिधि सभाको बैठक 11 बस्नेछ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत देशका विभिन्न 753 पालिकामध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया अघि बढेको छ। काङ्ग्रेस केन्द्रीय कार्यसमितिका

नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असोज महिनाको 8 गते बिहिबार, भाद्र शुक्ल पक्ष त्रयोदशी तिथि। तदनुसार सेप्टेम्बर 24 तारिक सन् 2026 नेपाल सम्बत 1146। कार्यक्रमको शुरूआतमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। प्रधानमन्त्री शाह अमेरिकामा शीर्षकमा गोर्खापत्रको प्रमुख समाचार रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह गएराती अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न उहाँ न्यूयोर्क स्थित राष्ट्रसंघको मुख्यालय पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारीले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जनाएको छ। अमेरिका पुगे लगत्तै उहाँले महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श सुरु गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जनाएको छ। महासभाको उच्च स्तरीय सत्रमा स्थानीय समय अनुसार आज राति 8 बजे र नेपाली समय अनुसार भोलि बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्नुहुनेछ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेन्डा सहितको सम्बोधन भाषण तयार पारिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ। कसैलाई दोष दिनुहुन्न उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, नेपालमा विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको असर बढेको, यहाँका हिमालमा देखा परेका विभिन्न घटनाले उजागर गरिरहेको छ। गत भदौ 10 गते लाङटाङ लिरुङ हिमाल चोइटिएर झरेपछि आएको भोटे कोशी हिमबाढीले नेपालमा ठूलो जनधनको क्षति गराएको घटनाको पीडा ताजै छ। आफ्नो घाउ चहर्याइरहेका बेला संयुक्त राष्ट्रसंघको 81 महासभामा आफ्ना एजेन्डा प्रस्तुत गर्ने अवसर पनि जुरेको छ। महासभामा कसरी प्रस्तुत हुने सवालमा विज्ञहरूले कूटनीतिक लवज र सादगी कायम राखेर प्रधानमन्त्री शाहले आफ्ना कुरा राख्नुपर्ने सुझाउनु भएको छ। प्रधानमन्त्री शाह अमेरिकामा गोर्खापत्रको मुख्य खबर हो यो। गोर्खापत्रले नै उपशीर्षकमा न्यूयोर्कमा परराष्ट्र मन्त्रीको कूटनीतिक सक्रियता शीर्षकमा अर्को खबर छापेको छ।

चालन विभागका उपमहासचिव दिने बताउनुभयो। उहाँले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यप्रति आभार व्यक्त गर्नुभएको हो। न्यूयोर्कमा परराष्ट्र मन्त्रीको कूटनीतिक सक्रियता गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। यता कान्तिपुरले राष्ट्रसङ्घ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसङ्घ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउनुहुने भएको छ। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने उहाँको तयारी रहेको छ। राष्ट्रसङ्घ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। घट्दै पानीको भण्डार शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। विश्वका लागि स्वच्छ पानीको अभाव अब सामान्य विषय बनेको र जलचक्र अनियमित हुँदै गएकाले पूर्वानुमान गर्न कठिन बन्दै गएको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्रसङ्घीय मौसम सम्बन्धी निकाय विश्व मौसम संगठन WMO सार्वजनिक गरेको जलस्रोतको विश्वव्यापी अवस्था 2025 यस्तो देखाएको हो। WMO विश्वमा नदीको बहाव, भूमिगत पानी र हिमनदीमा दीर्घकालीन असन्तुलन देखिन थालेको भन्दै तत्काल यो चुनौतीको सम्बोधन गर्न सरकारवाला पक्षलाई सुझाएको छ। यो एक वर्षको खराब अवस्थाका कारण नभई एक दशकदेखि देखिँदै आएको निरन्तर संकेत हो। WMO की महासचिव सेलेस्टे साउलोले हालै प्रतिवेदन सार्वजनिक गर्ने क्रममा भन्नुभएको छ। पछिल्लो 35 वर्षमा विश्वभर नदीमा बहावका हिसाबले सबैभन्दा सुक्खा वर्षका रूपमा सन् 2025 रहेको प्रतिवेदनमा उल्लेख छ। घट्दै पानीको भण्डार नागरिकको अग्रपृष्ठको खबर हो यो। पानीको स्रोत पुनर्भरण पोखरी शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर छापेको छ। चुरे शिखरको उद्गम स्थलदेखि पूर्व पश्चिम राजमार्गको रातु पुलबाट 1 किलोमिटर दक्षिणसम्म रातु नदीले महोत्तरी र धनुषा जिल्ला छुट्याउँछ। करिब 28 किलोमिटरको यो दूरी बीच नदीका दायाँ बायाँका वन क्षेत्रमा निर्मित पोखरी चुरेका 6 का मात्र नभएर तलसम्मकै बस्तीका लागि जीवनदायिनी बनेका छन्। रातु वारिपारीका यो क्षेत्रमा 213 पुनर्भरण पोखरी छन्। गत वर्ष कम पानी पर्यो, धेरै ठाउँका पानीका स्रोतका मुहान सुकेर खानेपानीकै समस्या भयो। तर रातु नदीको पानी नै खानेपानीको स्रोत रहेका रातु वारिपारीका 20 भन्दा बढी बस्तीमा पानीको समस्या भएन। महोत्तरी र धनुषा दुवैतर्फ रातु वारिपारीका नदी किनार बस्ती छेउछाउ र वन क्षेत्रमा बाक्लै पोखरी भएपछि पछिल्ला 5-7 वर्ष यता खानेपानीका लागि समस्या नआएको त्यहाँका बासिन्दा बताउँछन्। पानीको स्रोत पुनर्भरण पोखरी कारोबारको भित्री पृष्ठको समाचार हो यो। विपदको घेरामा नेपाल शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपालको 80% भन्दा बढी भाग पहाडले ढाकेको छ। करिब 60 मिटर अर्थात् झापाको कञ्चनखलदेखि सगरमाथाको 8,848.86 मिटरसम्म उचाइका भाग यहाँ छन्। उचाइ बढ्दै जाँदा तापक्रम घट्दै जान्छ र तल्लो भाग र माथिल्लो भागको हावापानीमा फरक पर्छ। माथिल्लो उचाइमा रहेका भागमा तापक्रम कम हुन्छ, यसै कारण वर्षाको पानी हिउँका रूपमा पर्छ। वर्षाका रूपमा परेको पानी पनि माटो र चट्टानका दरारहरूमा ढकमक्क भई बस्छ। चिसोका कारण तुसारो तथा बरफमा परिवर्तन हुन्छ। हिउँ, बरफ र तुसारो जस्ता भूसतह परिवर्तनका संवाहकहरूको कार्यले विभिन्न किसिमका भू आकृति, हिमनदी र हिमताल निर्माण गर्छन्, जुन आफैमा चलायमान भइरहन्छ। विपदको घेरामा नेपाल भूगोलविद डाक्टर नरेन्द्र राज खनालको भनाई अन्नपूर्णले
अग्र

लिस्टमा राखेको छ। भोटेकोसी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनर्स्थापना, यो शीर्षक हो नयाँ पत्रिकाको मुख्य समाचारको। भोटेकोसी बाढीबाट विस्थापितको पुनर्स्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा, नुवाकोट र धादिङमा 3279 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्थापन गरिनेछ। बाढीबाट विस्थापित 8483 नागरिक पुनर्स्थापना गर्नुपर्ने प्रारम्भिक तथ्याङ्क उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। समितिको प्रतिवेदन अनुसार बाढीबाट विस्थापित हुने मध्ये नुवाकोटमा 6586, रसुवामा 1678, धादिङमा 216 र चितवनमा 3 रहेको प्रारम्भिक तथ्याङ्क छ। यद्यपि उनीहरूमध्ये कतिपयको अन्यत्र घर जग्गा रहेको वा सरकारी पुनर्स्थापना योजनामा सहभागी हुने नहुने विषय यकिन गर्न बाँकी रहेको समितिले जनाएको छ। भोटेकोसी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनर्स्थापना नयाँ पत्रिकाको मुख्य समाचार हो यो। यता अन्नपूर्णले रसुवा लाइफलाइन बन्द, त्रिशुली वरिपरि छैन सम्पर्क शीर्षकमा मुख्य खबर बनाएको छ। नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफलाइन थियो। भदौ 10 भोटेकोसी बाढीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ। नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। एक महिनासम्म पनि पुल नबन्दा बाढी पीडित सर्वसाधारणले शास्तिमाथि शास्ति भोगिरहेका छन्। रसुवा लाइफलाइन बन्द, त्रिशुली वरिपरि छैन सम्पर्क अन्नपूर्णको मुख्य समाचार हो यो। लघुवित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा नागरिकले प्राथमिकताका साथ अग्रपृष्ठमा समाचार छापेको छ। लघुवित्त वित्तीय संस्थाहरूको लगानी कर्जामा जोखिम बढ्दै गएको छ। नेपाल राष्ट्र ब्याङ्कका अनुसार कर्जाको गुणस्तर खस्किँदै गएपछि लघुवित्त निष्क्रिय कर्जा करिब 51 अर्ब रुपियाँ पुगेको छ। राष्ट्र ब्याङ्कले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरूको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन 2083 अनुसार एक वर्षमा निष्क्रिय कर्जाको वृद्धिदर 63.83% छ। निष्क्रिय कर्जाको वृद्धिदर गत वर्षको तुलनामा दोब्बर ले बढेको छ। लघुवित्तमा निष्क्रिय कर्जा 51 अर्ब नागरिकको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक शीर्षकमा गोर्खापत्रले संचार मन्त्रीको भनाईलाई खबर बनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा हिजो आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको साख मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको प्रष्ट पार्नुभयो। गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। सेना र प्रहरीलाई जलविद्युतको आइपिओमा 2% सेयर शीर्षक दिँदै कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। अब पोखराबाट सिधै दुबई उडान, कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो साँझ 6:18 अवतरण गरेको छ। फ्लाइ दुबईको 166 सिट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको हो। अब पोखराबाट सिधै दुबई कान्तिपुरको अर्थपृष्ठको समाचार लियौं। यता पौने 5 खर्बको वैदेशिक व्यापार निर्यात 62% वृद्धि शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। धान भित्र्याउने चटारो, रैथाने बिउ जोगाउने चिन्ता गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। असोज लागेसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी क्षेत्रका खेतबारीमा किसानको चहल पहल बढेको छ। धान पाक्न थालेपछि किसानलाई बाली भित्र्याउने, खेत खनजोत गरी गहुँ छर्ने र वर्षभरिका लागि पशु आहार तथा घरायसी प्रयोजनमा प्रयोग हुने ग्याज्यो खर जम्मा गर्ने चटारो सुरु भएको छ। गाउँघरमा कतै धान काट्ने र सुकाउने काम भइरहेको छ भने कतै मकै थन्काउने, खेतबारी खनजोत गर्ने र गहुँको बिउ छर्ने तयारी भइरहेको छ। यही समयमा रोजगारी अध्ययन तथा अन्य कामका लागि गाउँ बाहिर गएका परिवारका सदस्य समेत घर फर्किन थालेपछि गाउँघरमा थप रौनक देखिएको छ। यस वर्ष किसानलाई पाकेको धान समयमै भित्र्याउन थप हतारो भएको छ। ठूलो पानी पर्न सक्ने मौसम सम्बन्धी जानकारी पाएपछि धान खेतमै नछोडी चाँडै घर भित्र्याउने तयारीमा किसान जुटेका छन्। धान भित्र्याउने चटारो, रैथाने बिउ जोगाउने चिन्ता गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। भोलिदेखि देशभर भारी वर्षाको आकलन, नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाडी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आजदेखि वर्षा बढ्ने देखिएको छ। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ्ने र भोलिबाट 3 दिन देशभर वर्षा हुने आकलन रहेको बताउनुभयो। भोलिदेखि देशभर भारी वर्षाको आकलन, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। 88 चिनियाको भिसा रद्द, 5 वर्षमा 695 चिनिया नागरिक डिपोर्ट, यो खबर अन्नपूर्णले भित्री पृष्ठमा छापेको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुतपाक, नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर बनाएको छ। गुतपाक र पुष्टकारी बनाउन किरा परेको कच्चा पदार्थको प्रयोग हुने गरेको फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार राति चन्द्रागिरी नगरपालिका 15 ढुङ्गे अड्डा स्थित कृष्ण पुष्टकारी तथा गुतपाक भण्डारमा निरीक्षण गर्दा किरा परेका कच्चा पदार्थ उपयोग हुने गरेको भेटेको हो। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुतपाक, नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार छापेको छ। र महासभामा विश्व नेताका फरक फरक एजेन्डा, एआई, जलवायु संकट, क्षेत्रीय युद्ध र प्यालेस्टाइन शीर्षकको खबर कान्तिपुरले छापेको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभाको उच्च स्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन्। मंगलबारदेखि शुरू भएको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना र युक्रेन रूस युद्धबारे धारणा राख्दा दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद अघि बढाउने प्रस्ताव गरेको छ। जापानले उत्तर कोरियाले अपहरण गरेका आफ्ना नागरिकको मुद्दा उठाएको छ भने बेलायतले कृत्रिम बौद्धिकता एआईका लागि विश्वव्यापी मापदण्ड निर्माणको नेतृत्व गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन र त्यसपछिका गतिविधि महासभाको मुख्य चासो बनेका छन्। महासभामा विश्व नेताका फरक फरक एजेण्डा, एआई, जलवायु संकट, क्षेत्रीय युद्ध र प्यालेस्टाइन। कान्तिपुरको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: तीनवटा मिटर उच्च हिमाली क्षेत्रमा पदमार्गमा रहेका पर्यटकहरूलाई चाहिँ सुरक्षित स्थानमा रहन, माथि नजान र जहाँ बस्नु भएको छ त्यही बस्ने वा तल झर्न भनेर चाहिँ एउटा अनुरोध एउटा चाहिँ एडभाइजरी हामीले यो पर्यटन विभागबाट चाहिँ जारी भएको अवस्था छ। दोस्रो चाहिँ यो यातायातको क्षेत्रमा अब आजदेखि पानी बढ्दै गइसकेपछि जुन जुन ठाउँमा भारी वर्षा हुने आकलन देखिन्छ, 24 घन्टाको चाहिँ अवस्था हेरेर हामीले सवारी साधनलाई चाहिँ पूर्ण रूपमा रोक्ने, जुन ठाउँमा भारी वर्षा आकलन हुन्छ र 24 घन्टा अगाडि मात्रै भने मैले 24 घन्टा अगाडि हामी खबर गर्छौँ र बस व्यवसाय समिति सबै चाहिँ यातायात व्यवसाय समितिहरूसँग हामीले अनुरोध पनि गरेका छौँ उहाँहरूलाई मिटिङमा बोलाएर त्यस्तो अवस्थामा सवारी साधन रोक्ने र जीव धनको क्षति कम गर्ने गरी चाहिँ हामीले काम गर्नुपर्छ भन्ने सबैको एग्रिमेन्ट छ र त्यही अनुसार चाहिँ हामीले आफ्ना कदमहरू चालेको अवस्था छ। भनेपछि नदी किनारमा नजानको लागि, बाढी हेर्नको लागि भनेर चाहिँ नदीमा जाने, भिडियो बनाउने, दाउरा सङ्कलन गर्ने यस्तो कामले चाहिँ जोखिम बढ्ने हुनाले चाहिँ ठो काम नगर्न हुन पनि अनुरोध गरिएको छ र त्यस्तो काम चाहिँ कतै भएको छ या हुँदै गरेको छ भनेपछि त्यसलाई चाहिँ सुरक्षा निकायले पनि अनुरोध गर्ने र उहाँहरूलाई चाहिँ त्यहाँबाट जान नदिने गरी चाहिँ केही चाहिँ हाम्रो प्रशासनिक मेजरहरू पनि अपनाउने भनेर भनिएको छ।
1: डाक्टर साहब, जस्तो अब यो पूर्व तयारीका सन्दर्भमा 2-3 दिन अगाडिदेखि नै सरकार, सम्बद्ध निकाय र सरकारवालाहरू सबै लागेको छन्, यसका प्रारम्भिक केही नतिजाहरू प्राप्त भएका छन्? उदाहरणका लागि यहाँहरूले नजान भनेका पदयात्रीहरूले चाहिँ यात्रा स्थगन गरेको विषय, या गएका पर्यटकहरू फर्किएको विषय, या अन्यत्र आवश्यक सतर्कता र सहजताका सन्दर्भमा भएका कार्यहरूको प्रारम्भिक परिणामहरू नतिजाहरू केही छन् कि हामीले यो गरेकोबाट यसो ठाउँमा यो भइसकेको छ भनेर, किनभने आजदेखि त यो वर्षा बढेर जाने भनिया छ?
0: होइन, सुरु भइसकेको छ, उहाँलाई चाहिँ हामीले भनेपछि जस्तो परिवारमा पनि त्यो खालको कम्युनिकेसन भएर यात्रा स्थगन भएको, नयाँ चाहिँ टिकट जारी नगर्ने काम भएको र नयाँ ठाउँमा चाहिँ जस्तो अब पदमार्गमा नजाने भनिसकेपछि यो जति पनि हाम्रो ट्राभल एजेन्सीहरू छन् उहाँले पनि चाहिँ त्यो खालको अहिले यात्रा रोक्ने गरेको आदि इत्यादि सबै कामहरू चाहिँ सुरु भइसकेको अवस्था छ। र अरूलाई पनि हामीले पर्यटनकै हिसाबले पनि जस्तो तीर्थयात्रामा जानुहुने बद्रीनाथ, केदारनाथ उता भारतमा जानेहरू उहाँहरूलाई पनि त्यो क्षेत्र पनि जोखिममा रहेको क्षेत्र छ, त्यहाँ पनि चाहिँ यो सिस्टमले असर गर्ने हुनाले त्यहाँ पनि नजानको लागि हामीले कमसेकम मङ्गलबारसम्म नजानको लागि अनुरोध गरेका हुनाले धेरैले चाहिँ हामीले प्राप्त जानकारी अनुसार यात्रा रोकेको भन्ने पनि आएको छ। र कतै कतै ठाउँमा जस्तो आज यो लुम्बिनी प्रदेशका केही भागमा जुन अति भारी वर्षासम्म भएको अवस्था छ एक दुई ठाउँमा, सो ठाउँमा पनि अब हामीले उच्च सतर्कताका साथ हामीले अलरेडी भनिसकेको र त्यसमा पनि अब हाम्रो स्थानीय प्रशासनले मेजरहरू चाहिँ दिन सुरु गरिसकेको अवस्था चाहिँ हामीलाई प्राप्त भएको छ। र यसको थप जानकारी अब एकछिनपछि जुन हाम्रो मिटिङ बस्छ अब हामी चाहिँ प्रत्येक उसमा सम्पर्कमा छौँ र कमान्ड पोस्ट भनेर चाहिँ अब विपद प्राधिकरणमा बस्छ, बिहान पनि बस्छ, सिचुएसनको अपडेटिङ छ, दिउँसो पनि बस्छ र आवश्यक परेपछि जस्तो जस्तो चाहिँ सिचुएसन बढ्दै जान्छ त्यो हिसाबले चाहिँ हामीले थप निर्णयहरू लिने, थप मेजरहरू अप्नाउने र सिचुएसन हेर्दै निर्णय लिँदै जाने अवस्था पनि हामीले गरेका छौँ।
1: हजुर, जसो अब हिजो मात्रै पनि कार्यवाहक प्रधानमन्त्री डाक्टर सोनी वाग्लेले यहाँहरूसँग छलफल गर्नुभयो, अब सरकारका तर्फबाट भएका प्रयासहरू, अब हुन त यो यहाँहरू पनि सरकारकै निकाय हो, सरकारले माथिल्लो तहबाट कार्यवाहक प्रधानमन्त्रीले चाहिँ के भन्नुभयो यसमा, अब त्यो बैठकमा चाहिँ के कुराहरू भयो र त्यसले के फरक पार्छ हाम्रो यो चाहिँ अहिलेको प्रति कार्यको काममा?
0: दुईवटा कुरा हो, एउटा चाहिँ अब हामीले गृह मन्त्रालय अन्तर्गतै हामीले चाहिँ जुन विपद प्राधिकरणको कार्यकारी प्रमुखको हैसियतले जुन हाम्रो कमान्ड पोस्ट हो सबै तिनटै सुरक्षा निकाय समेत राखेर चाहिँ र विषयगत मन्त्रालयका प्रतिनिधि सहितको जुन बैठक जसलाई हामी कमान्ड पोस्ट भन्छौँ त्यो बैठकहरूले नै अब 77 जिल्लासँग छलफल गरिसकेको अवस्था थियो र छलफल गरिसकेपछि हामीले दिने मेजरहरू के हुन् त भनेपछि हामीले जे एडभाइजरी जारी गरेका छौँ, जे तयारी गरेका छौँ। सूचना प्रभावको लागि चाहिँ जस्तो माइकिङ गर्ने, प्रहरी परिचालन गर्ने, गाडीहरूलाई तयारी अवस्थामा राख्ने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, हेली अपरेसन गर्नु पऱ्यो भने त्यसलाई चाहिँ तयारी अवस्थामा राख्ने, जे हामीले राज्यको तर्फबाट गर्नुपर्ने मेजर हुन् त्यो सबै चाहिँ गरेको कुरा चाहिँ अब कार्यवाहक प्रधानमन्त्रीलाई पनि हामीले अवगत गरायौँ। उहाँको अब चिन्ता चासो पनि थियो कस्तो छ यो सिस्टम, यो सिस्टम

0: के हो र यसले चाहिँ कतिको प्रभाव पार्न सक्छ, कुन कुन ठाउँमा प्रभाव पार्छ, उच्च हिमाली क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने उहाँको चासो थियो र त्यो चासोलाई हामीले यो मौसम विज्ञान विभागको महानिर्देशक र मैले यो उहाँलाई चाहिँ सबै समग्र विषयवस्तुको बारेमा अवगत गरायौँ र सबै विषयवस्तुको बारेमा अवगत गराएपछि अब हामी सम्पर्कमा रहने र कन्टिन्युस अपडेट गर्ने भन्ने कुरा छ। त्यसले चाहिँ के हो भने राज्यको एउटा प्रमुख निकायबाट प्रमुख जुन राज्यको प्रमुखले यसरी बोलाएर छलफल गरेपछि चाहिँ हामी कति सिरियस छौँ र राज्य चाहिँ कति सिरियस भएर यो यो केसलाई हेरिराखेको छ विपद जोखिम न्यूनीकरणको लागि र विपद जोखिमलाई व्यवस्थापन गर्नको लागि चाहिँ राज्य एकदमै लागेको छ भन्ने कुराको मेसेज पनि यसले दिन्छ।
1: जस्तो अब कतिपय विज्ञहरूले 700 मिलिमिटरभन्दा पनि बढी वर्षा हुन्छ भनेर भनिरहेका छन्। विगतमा चाहिँ काठमाडौँमा 2 वर्ष अगाडि 300+ चाहिँ वर्षाले पनि एउटा त्यत्रो चाहिँ वितण्डाको अवस्था सिर्जना गरेको थियो। त्यस कारणले यसको कल्पना गर्दाखेरि यो यदि भइहाल्यो भने यो एउटा भयावह हुनसक्छ भन्ने पनि हिसाबले चाहिँ सतर्कताका लागि सम्बद्ध पक्षबाट कुराहरू आइरहेको छ। र त्यसमा चाहिँ अब कतिपय यातायात सडक यातायातको त क्षति हुन सक्ने भनेर यहाँले पनि भन्नुभयो, यातायात महासङ्घले आफै पनि भन्यो यो यातायात साधनहरू खास गरी सडक यातायातमा नचलाउ भनेर। अब कतिपयले हवाई यातायातमा पनि समस्या हुनसक्छ किनभने यो विमानस्थलहरूमा पनि पानी भरिन सक्छ भन्ने खालका पनि आकलनहरू व्यक्त गरेका छन्। अब त्यस्तो बेलामा चाहिँ अब यो यहाँहरूले हेलिकप्टरको उद्धारको सन्दर्भ को कुरा गर्दै गर्दाखेरि विकल्पहरू के हुनसक्छन्, त्यसबारे छलफल गरिएको छ?
0: गरिएको छ किनभने यो दुईवटा कुरा, एउटा त विकल्प भनेको कुनै पनि व्यक्तिलाई उद्धार गर्नै नपरोस्, कुनै पनि व्यक्तिलाई चाहिँ हामीले कुन ठाउँमा हराएको छन् भनेर खोज्नै नपरोस् भनेर 3 दिन अगाडिदेखि 4 दिन अगाडिदेखि यसपालि यो पूर्वानुमान 5 दिन अगाडि हामीले पूर्वानुमान जति आयो त्यसलाई चाहिँ तुरन्तै हामीले विज्ञप्ति मार्फत चाहिँ सबैतिर सञ्चार गरेका छौँ, सबैतिर चाहिँ कम्युनिकेट गरेका छौँ। भोटेकोसि र झर्सोको बारीबाट हामीले पाठ सिक्नुपर्छ, हामीले चाहिँ पूर्वानुमानलाई विश्वास गर्नुपर्छ भनेर हामीले सबैतिर भनेको अवस्था हो। तथापि अनि अरूको पनि हामीले के भनेको थियौँ भनेपछि यो बादल लाग्छ, बादल लागेको बेला पानी परेको बेला हेली अपरेसन चाहिँ एकदम चुनौतीपूर्ण छ, हाम्रो भौगोलिक चुनौतीपूर्ण छ भनेपछि जस्तो सरसुवामा आजदेखि हामी हेली अपरेसन गर्न सक्दैनौँ, उच्च हिमाली क्षेत्रमा हेली अपरेसन गर्न सक्दैनौँ किन भन्दाखेरि त्यहाँ बादल लाग्छ र बादलभित्र चाहिँ अर्को कुनै हेली त्यहाँ भयो भनेपछि त्यसले अर्को सिचुएसन अर्को कुनै विपत्ति ननिम्त्याओस् भन्ने किसिमले पनि हामी त्यो त्यो एनालाइसिस पनि हामीले गरेको अवस्था। अब त्यसले गर्दाखेरि चाहिँ भरसक चाहिँ प्रत्येक व्यक्ति प्रत्येक नागरिकले आफ्नो कर्तव्य पुरा गर्ने भन्ने कुरालाई हामीले एउटा चाहिँ आधार एउटा चाहिँ हामीले त्यो उनीहरूले कम्युनिकेसनलाई चाहिँ प्रोएक्टिभली गऱ्यौँ। दोस्रो चाहिँ अब तपाईँले भन्नुहोस् यो जहाजको सन्दर्भमा आन्तरिक हवाई उड्डयनको सन्दर्भमा पनि तराईका केही भागमा चाहिँ त्यो जलमग्न हुने सम्भावना चाहिँ केही भागमा केही हवाई उसमा एयरपोर्टमा त्यो सम्भावना हुनसक्छ जस्तो धनगढीमा या अब नेपालगञ्जमा त्यो क्षेत्रमा चाहिँ खास गरेर पश्चिम नेपालको तराई क्षेत्रमा अलिकति बढी प्रभाव हुन्छ कि भन्ने खालको पनि देखिएको छ र त्यहाँ चाहिँ त्यो सम्भावनालाई मध्यनजर गरेर हामीले थप मेजरहरू लिन्छौँ। पानी कति पर्छ र अब 1 घन्टामा कति भनौँ न 6 घन्टामा कति 24 घन्टामा कति त्यसपछि 30 घन्टामा कति 36 घन्टामा कति 48 घन्टामा कति पानी पर्छ भन्ने कुराले चाहिँ सबैको मान्यता गर्ने हुनाले लगातार वर्षा भयो भनेपछि हामी त्यो खालको मेजर गर्छौँ। रोकिँदै फेरि आउँदै वर्षा भयो भने त्यसको अर्को खालको मेजर हुन्छ भनेपछि हामी दुईवटा एउटा पूर्वानुमानको आधारमा चाहिँ हामीले जुन तयारी गऱ्यौँ एउटा त्यो भयो। अबको हाम्रो तयारी भनेको चाहिँ रियल टाइममा अहिले कति पानी पर्यो र कति चाहिँ यो सिस्टम बढ्दै गएको छ भन्ने खालको चाहिँ हामी आकलन गर्छौँ, क्यालकुलेसन गर्छौँ, त्यसको विश्लेषण गर्छौँ र त्यो विश्लेषण गरेपछि चाहिँ यहाँहरू जस्तै सबैलाई चाहिँ हामी कमसेकम चाहिँ एभ्री 3 आवरमा चाहिँ हामी यो सबै इन्फर्मेसन चाहिँ डिसिमिनेटेड गर्छौँ र मोनिटरिङ चाहिँ हाम्रो घन्टा घन्टामै हुन्छ। हामीले प्रत्येक घन्टामा चाहिँ कति अपडेट भयो कति चाहिँ यो वर्षा चाहिँ अगाडि बढ्यो भन्ने खालको पनि हामी तयारी गर्छौँ र यातायातको सन्दर्भमा अब कुनै ठाउँमा चाहिँ अब यो बिरामीहरू ल्याएको एम्बुलेन्स चाहिँ रोकिन सक्ने अवस्था हुनसक्छ र त्यो इमर्जेन्सीलाई मध्यनजर गरेर डोजरहरूलाई चाहिँ हामीले सबै सडकहरूमा सडक तुरुन्तै खुलाउने गरी सुरक्षित ठाउँमा डोजरलाई राख्ने पहिरोको मुनि राख्ने होइन सुरक्षित ठाउँमा डोजर राख्छौँ र कुनै ठाउँमा पहिरो खस्यो बाटो अवरुद्ध भयो भनेपछि आकस्मिक रूपमा चल्ने सवारी साधनको हकमा सवारी खोल्ने काम पनि हामी सँगसँगै गर्छौँ। तर लामो दूरीको यात्रा रात्रिकालीन यात्रा वर्षा चाहिँ बढ्दै गयो भनेपछि जस्तो अब आज नै बिपी राजमार्ग राज्य बन्द नै छ, दिउँसो पनि बन्द गर्नुपर्ने अवस्था हुनसक्छ, यो आज सुरु भइसकेको छ। यसको असर नेपालमा यहाँलाई जानकारी गराउनु पर्दाखेरि नेपालमा सुरु भइसकेको छ र अबदेखि यो आज भोलि आज हामी असोज आठमा छौँ, नौमा दसमा एघारसम्म यसको असर छ। पूर्वबाट क्रमशः पश्चिमतिर जाने हुनाले चाहिँ आजदेखि हामी एकदमै यसमा बढी वाचफुल हुनुपर्ने, कुनै ठाउँमा पानी परेको छ लगातार वर्षा भएको छ भनेपछि एउटा चाहिँ रेडियो नेपाल या हाम्रो जुन जति पनि चाहिँ हाम्रा आधिकारिक चाहिँ च्यानलहरू छन् त्यसलाई चाहिँ हेर्ने, त्यो सुन्ने र त्यो अनुसारको चाहिँ निर्णय लिने एउटा मेजर। हामी प्रशासन सवारी शासन चलाउँदाखेरि चाहिँ 77 जिल्ला प्रशासनको अनुमति बेगर गाडी नचलाउन भनेको हुनाले पनि त्यसमा चाहिँ हाम्रो यातायात व्यवस्था समितिहरूले यातायात व्यवसायहरूले पनि एकदम उहाँले चाहिँ पोजिटिभली यसलाई हेर्नुभएको छ, उहाँले यसलाई एग्री गर्नुभएको छ, त्यो हुनाले पनि हामीलाई सजिलो भएको छ। सबै राज्यका विभिन्न निकायबाट र अन्य चाहिँ यो पशु व्यवसाय समितिदेखि लिएर अन्य समितिहरूले पनि यसमा चाहिँ सपोर्ट गरेको हुनाले पनि यो अरू बेलाको जस्तो चाहिँ नहोला भन्ने कुरामा चाहिँ हामी विश्वास पनि राखेका छौँ।
1: हामी अन्तरसम्वादमा छौँ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको छ, त्यसको प्रभाव हिजोदेखि नै सुरु भइसकेको छ। गैरातीको पछिल्लो विवरणअनुसार लुम्बिनी प्रदेशमा विभिन्न स्थानमा भारी वर्षाको मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सतर्कताका लागि सरकारले अनुरोध गरेको छ। यिनै विषयमा हामी अन्तरसम्वादमा कुराकानी गरिरहेका छौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेति हामीसँग हुनुहुन्छ। डाक्टर साहब, अब एउटा निकै चुनौतीपूर्ण र एकदम महत्त्वपूर्ण पनि विषय के भने जोखिमपूर्ण बस्तीहरू स्थानान्तरण गर्नुपर्ने विषय, खास गरी लुम्बिनी प्रदेशका जहाँ चाहिँ बढी क्षति हुने भनिएको छ र सुदूरपश्चिम प्रदेशका ती क्षेत्रहरूमा चाहिँ नदीका किनारहरूमा बस्ती निकै धेरै छन्, त्यहाँबाट स्थानान्तरण गर्न भनेर गृह मन्त्रालयले हिजो पत्राचार त गरिसकेको छ 77 जिल्ला प्रशासनलाई, तर त्यो कसरी सम्भव छ, त्यो कतिको चुनौतीपूर्ण छ, अब यो गर्नै पर्ने अवस्था छ, यसमा कसरी काम भइरहेछ?
0: अब यस्तो छ, कतिपय ठाउँमा हामीले चाहिँ जुन सुरक्षित आवास भनेर यो सेफ सेल्टर धेरै ठाउँमा चाहिँ बनेका छन्, यो आपतकालीन चाहिँ घरहरू के जुन ठाउँमा अब नदी किनारका बस्तीहरू छन् भनेपछि उहाँलाई त्यहाँबाट सुरक्षित ठाउँमा सार्नु पर्यो भनेपछि हामीले सुरक्षित आवासहरू धेरै ठाउँमा बनेका छन् त्यो ठाउँमा हामीले राख्ने, जस्तो बाढीको त्यो कति बेला राख्ने भनेपछि बाढीको स्तर उपल्लो क्षेत्रमा सतर्कता तह पार गर्यो भने, सतर्कता तह भनेको चाहिँ यो तह विभिन्न तह पहिला नै परिभाषित गरिएको हुन्छ, नदीमा पानीको सतह बढ्दै बढ्दै बढ्दै गएपछि एउटा सतर्कता तहमा पुग्छ, अब चाहिँ सतर्क रहनुपर्छ है भन्ने लेभलमा, सतर्कता तहभन्दा माथि गयो भनेपछि खतरा तह हुन्छ, खतरा तह चाहिँ नाग्यो भनेपछि अझै माथिको माथिल्लो लेभलको खतरा तह हुन्छ। जस्तो उदाहरणको लागि कर्णाली नदीमा बाढी आयो भनेपछि 8 बाढी त्यहाँ पुग्यो भने 8 त्यो चिसापानी स्टेसनमा 8 पुग्यो भने त्यसलाई सतर्कता तह भनिन्छ, 10.8 पुग्यो भनेपछि त्यसलाई खतरा तह भनिन्छ, त्यसरी 1 मिटर बढ्दै गयो भनेपछि त्यो अझ माथि त्यो खतरा हुन्छ र त्यसले तल्लो तटीय क्षेत्रमा जस्तो राजापुरमा, टिकापुरमा, गेरुवामा, जानकीमा जति पनि तलका चाहिँ गाउँपालिका नगरपालिका छन् त्यहाँ चाहिँ त्यसले जोखिम गर्छ भन्ने खालको चाहिँ सबै त्यो त्यो समुदायलाई चाहिँ सञ्चार पनि गरिएको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ बाढीको स्तर कति पुग्छ भन्ने किसिमले हामीले बस्ती खाली गर्नुपर्ने, बस्ती सार्नुपर्ने निर्णय लिन्छौँ। त्यसको लागि चाहिँ हामीसँग कमसेकम 5-6 समय उपलब्ध हुन्छ, त्यो फोरकास्ट हामीले पहिला नै हामीले त्यो एनालाइसिस गरिसकेका हुन्छौँ, अहिलेको चाहिँ अब टेक्नोलोजी चाहिँ त्यो हामीलाई सुविधा दिएको छ। त्यसो हुँदाखेरि कुनै जलाधारमा भारी वर्षा भयो भनेपछि त्यो तल्लो तटीय क्षेत्रमा डुबान हुने क्षेत्रलाई चाहिँ हामीले खाली गर्नको लागि चाहिँ पहिला पनि त्यो अभ्यास गरेको हो र अहिले पनि चाहिँ त्यो खाली गर्नको लागि चाहिँ समुदायहरू आफै पनि तत्पर भएर सुरक्षित ठाउँमा जाने, आफ्नो सरसामानहरू, महत्त्वपूर्ण कागजहरू, नागरिकता, आफ्नो भएको क्यासहरूलाई सुरक्षित एउटा झोलामा पहिला नै उहाँले राख्ने गर्नुहुन्छ र राख्नलाई पनि अनुरोध गर्छौँ र त्यो भइसकेपछि महत्त्वपूर्ण डकुमेन्टहरू डुब्दैन, भिज्दैन, खराब हुँदैन र त्यसपछि बाढी आउने सम्भावना या बाढी आउने र यो इभ्याकुएसनमा जानुपर्ने भयो, सार्नु नै पर्ने भयो भनेपछि आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू र आफ्नो चाहिँ केही अब भनौँ न खानेकुराहरू आदि इत्यादि लिएर अनि सुरक्षित ठाउँमा जाने, यद्यपि राज्यले चाहिँ त्यस्तो ठाउँमा अप्ठ्यारो पऱ्यो भनेपछि खानेकुराहरू चाहिँ उपलब्ध गराउँछ, सुरक्षित चाहिँ साग पनि त्यो मेजरहरू हामीले लिएका छौँ र हाम्रा गोदाम घरहरूमा खाद्य सामग्रीहरू पनि छन् र त्यहाँबाट चाहिँ हाम्रो विभिन्न यो मानवीय क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू पनि हामीले सबै कम्युनिकेट गरिसकेका छौँ, उहाँलाई सञ्चार गरिसकेका छौँ। त्यस्तो खालको आपतकालीन अवस्था आयो भनेपछि खाद्यान्नको जो गर्ने या चाहिँ उहाँलाई खाना खुवाउने सन्दर्भमा पनि खाद्य तयारी अवस्थामा बसिरहेको छ।
1: डाक्टर बाबु, यहाँसँग कुराकानी गरिरहँदा भुटेकुसी बाढीको सन्दर्भ पनि उल्लेख गर्नुपर्ने हुन्छ। एक महिना भएको छ घटनाको, यद्यपि खोजी कार्य जारी छ, यहाँले अहिले भन्नुभयो अब हेलिकप्टर चाहिँ आज त्यहाँ यो बादलका कारणले उडाउन सक्ने अवस्था छैन भनेर। अब त्यहाँको चाहिँ विस्थापितहरूको पुनस्थापनाको विषय र खोजीको विषयको पछिल्लो प्रगति के छ र अबको रणनीति के हुन्छ, कसरी काम हुन्छ त्यहाँ?
0: अब त्यहाँ दुई दिन अगाडि नै अब हाम्रो कमान्ड पोस्टको टिम म लगायत चाहिँ हाम्रो टिम चाहिँ त्यहाँ गयौँ, क्षेत्रगत अध्ययन गऱ्यौँ, सबै क्षेत्रमा घुम्यौँ, टनेलमा पनि हामीले सबै टनेलमा पनि हेऱ्यौँ र लगभग अब हाइटोका एउटा टनेल बाहेक, यो अपरतुसुलीमा बाहेक एउटा दुईवटामा बाहेक चाहिँ अहिले अरू ठाउँमा यो खोज र उद्धारको काम चाहिँ सकिएको अवस्था छ। अब बिस्तारै त्यहाँ पनि चाहिँ हामीले चाहिँ सबै भित्रैसम्म जाने र त्यो काम चाहिँ निरन्तर चलिसकेको अवस्था छ। अन्य ठाउँमा पनि हामीले कुनै घरमा या चाहिँ दलदलमा कतै चाहिँ केही भेटिन्छ कि भनेर त्यो कार्यलाई पनि हामीले नियमित गरेका छौँ र अरू चाहिँ हामीले जस्तो ट्रकहरू गाडीहरू बगेको जुन अवस्था छ त्यसलाई चाहिँ पनि रिपोर्टिङ गर्नको लागि र आफ्नो कसैको सवारी साधन चाहिँ बगेको छ हराएको छ भनेपछि त्यो रिपोर्ट गर्नको लागि भनेर पनि हामीले अब प्रहरीबाट त्यो सबैलाई सूचना पनि जारी गरिसकेको अवस्था छ र त्यो तथ्याङ्क सङ्कलनको गर्ने काम पनि भइराखेको अवस्था छ र सुरक्षित आवासको क्षेत्र कहाँ कहाँ हुनसक्छ भनेर त्यो पनि हामीले लगभग अन्तिम अवस्थामा पुर्याएर प्रतिवेदन चाहिँ प्राप्त भएको छ। हिजो मात्रै साँझ चाहिँ प्रतिवेदन प्राप्त भएको छ र त्यो प्रतिवेदनको आधारमा अब हामी कुन कुन क्षेत्र चाहिँ यो सुरक्षित क्षेत्र हुन् भनेर चाहिँ विश्लेषण गर्छौँ र त्यो अनुसारको चाहिँ स्थानीय सरकारसँग स्थानीय निकायका प्रतिनिधिहरूसँग बसेर जिल्लाको विपत्ति व्यवस्थापन समितिसँग पनि अब सर्टेन निर्णय लिएर अनि उहाँहरूलाई चाहिँ अब अहिले ट्रान्जिसनल सेल्टर भनेपछि छ महिनाको लागि पनि अब यदि यद्यपि हामीले यो जीविकोपार्जन र भाडाको लागि चाहिँ केही सपोर्ट 15,000 प्रति महिना दिने घोषणा गरिसकेको हुनाले पनि धेरै जसो भाडामा बस्न थालिसक्नु भएको छ भनेपछि 24 होल्डिङ सेन्टरमा अहिले लगभग 1300 जति मानिस चाहिँ अब बसिराख्नु भएको छ र उहाँहरूलाई पनि अब बिस्तारै चाहिँ हामीले यो ट्रान्जिसन सेल्टरहरू अबको चाहिँ अस्थायी आवास चाहिँ कस्तो हुन्छ भनेर त्यो मोडेल पनि हामी तयार गरिसकेको अवस्था छ र यो अहिलेको चाहिँ जुन यो सिस्टम छ दुई तिन दिन डिस्टर्ब गर्छ र अर्को हप्ता मङ्गलबारदेखि हामी ट्रान्जिसन सेल्टरको काम पनि अगाडि बढाउँछौँ।
1: डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेति। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै हामीलाई बिदा दिनुहोस्, नमस्कार।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
7: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
6: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
7: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
6: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
7: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
8: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
9: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
8: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
10: तर समाधान पनि हामीसँगै छ है।
8: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
9: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
10: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
11: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने, जलवायु न्यायको विषय विश्व समुदायमा उठान गर्ने तयारी। भोलिदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा निरन्तर वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागद्वारा आग्रह। नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशभरका 753 पालिका मध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया सुरु। सार्वजनिक संस्थालाई प्रतिफलमुखी बनाउन सरकारले जोड दिइरहेको कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाई, फ्लाइ दुबईद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनिया राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत।
12: फोनमा कुरा गर्दा अब स्पष्ट न आएर दिक्क लाग्छ।
13: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
12: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
13: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
12: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
13: र अझ रमाइलो कुरा,
12: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
13: Clear calls for fast internet ekai sath.
12: Sewa sucharu garna aafno phone ma *444 hash dial garnu hos. 4G Volte.
3: Nepal Telecom. Rashtrako sanchar.
11: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुनका लागि न्युयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि र राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण र न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नु भएको थियो। नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन पुग्नु भएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार शुक्रबार बिहान दिवा सत्रमा सम्बोधन गर्ने तय भएको छ। प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान 4-5 बजेतिर हुने कार्यतालिका रहेको छ। महासभाको कार्यतालिका अनुसार एकजनाका लागि बोल्ने समय 15 मिनट छुट्याइएको भए पनि सरकार प्रमुखहरूले 15 मिनटको सरकार प्रमुखहरूका लागि 15 मिनटको समय लागू नहुने व्यवस्था समेत गरिएको छ। प्रधानमन्त्री शाहले हालसालैको भोटेकोसी बाढी र जलवायु परिवर्तनका विषयमा विश्व समुदायमाझ कुरा राख्ने तयारी रहेको छ। भोलिदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ। सम्भावित वर्षाका कारण बाढी पहिरो लगायत डुबानका घटना हुन सक्ने भएकाले सबैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले हिजो सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि असौज 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्दै त्यस्तो आग्रह गर्नु भएको हो। उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ। त्यस्तै कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बाढी पहिरो लगायतका सम्भावित घटनाहरूका बारेमा सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ। उहाँले सम्भावित घटनालाई मध्यनजर गर्दै सबै किसिमका तयारीलाई अगाडि बढाउन सम्बन्धित सबै निकायलाई निर्देशन समेत दिनुभएको छ। बाढी पहिरो लगायत विपद तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोलिदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिम प्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो। स्वास्थ्य मन्त्रालयले निरन्तर वर्षाका कारण बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना चोटपटक तथा अन्य जनस्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न पनि आग्रह गरेको छ। साथै आकस्मिक स्वास्थ्य सेवाको निरन्तर सुनिश्चित गर्न र सम्भावित विपदका समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ। पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेले हिजो एक सूचना जारी गरी असौज 9 गतेदेखि 11 गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी सहित भारी वर्षा हुने सूचना जल तथा मौसम विज्ञान विभागले जारी गरेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। भारी वर्षाका कारण भूक्षय बाढी तथा पहिरोको जोखिम बढ्नका साथै हिमाली भूभागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ। काठमाडौँ महानगरपालिकाले भोलिदेखि 11 गतेसम्म भारी तथा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ्न सक्ने र सडक जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो। महानगरपालिकाको शिक्षा विभागकी महाशाखा प्रमुख सरस्वती पोखरेलले विद्यालय आउँदा जाँदा बाल बालिकालाई जोखिम हुन सक्ने भएकाले थप सावधानी अपनाउन आग्रह गर्नु भएको छ। उहाँले विद्यार्थीलाई नदी खोला ढल तथा डुबान भएका सडकबाट टाढा रहन विद्यालय आउँदा सुरक्षित बाटो प्रयोग गर्न र कक्षा कोठामा आवश्यक सावधानीबारे जानकारी गराउन आग्रह गर्नुभएको छ। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गरेको स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशभरका 753 पालिकामध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 58 जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। पालिका अधिवेशन सुरु हुन बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन प्रक्रिया सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभयो।

विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु भयो। यसअघि बैठकमा सांसदहरूले मुख्य चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्य वृद्धि नियन्त्रण ग्यासको सहज आपूर्ति लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले जनताको आधारभूत आवश्यकता पूरा गर्नु सरकारको जिम्मेवारी

मार्गहरू थप व्यस्त हुने भएकाले समयमै जोखिमयुक्त सडकको मर्मत कार्य तीव्र बनाउनु पर्ने, भोटेको सिबाडीमा बेपत्ताहरूको एकद्वार प्रणालीबाट सामूहिक मृत्यु घोषणा र द्रुत मृत्यु दर्ता गर्नुपर्ने, अभिभावक गुमाएका बालबालिकाका लागि विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकले आकस्मिक समयमा सांसद पार्वती विकले सुर्खेतको चौकुनेका गोपीराम जैसीले फरुवाले हानेर श्रीमतीको हत्या गरेको र छोरीहरू पनि घाइते भएको जानकारी गराउँदै महिलाको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने र घाइतेको निशुल्क उपचार गर्नुपर्ने माग गर्नुभयो।

0: तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरणका 47 जना सहित विभिन्न जलविद्युत आयोजनामा कार्यरत 800 भन्दा बढी व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको सदनलाई जानकारी गराउनुभयो।
1: विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत 800 जना भन्दा बढी अझै सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। राष्ट्र सेवा गर्दा गर्दै त्रिशुलीमा विलीन तथा सम्पर्कविहीन रहनुभएका विद्युत प्राधिकरणको कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराउँछ। आगामी दिनमा प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार थप सहयोग हुनेछ। त्यस्तै प्रभावित घर परिवार तथा व्यवसायीलाई विद्युत सेवासँग जोडिएको आर्थिक भारबाट थोरै राहत दिन बाढी प्रभावित ग्राहकको भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत सेवा लिन चाहनेलाई निशुल्क नयाँ मिटर उपलब्ध गराउने निर्णय भएको छ। समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानको लागि 3,90,32,30,00,000 रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
0: मन्त्री श्रेष्ठले विपदपछि ऊर्जा क्षेत्रको पुननिर्माण र पुनरुत्थानका लागि मात्रै 3,90,00,000,000 रुपियाँ भन्दा बढी रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनुभयो। मन्त्री श्रेष्ठले बाढीका कारण नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका गरी 11 विद्युत उत्पादन केन्द्र बन्द हुँदा राष्ट्रिय प्रणालीबाट कुल 410 मेगावाट विद्युत बाहिरिएको र सञ्चालनमा रहेका 275 मेगावाटका आयोजनामा प्रत्यक्ष क्षति पुगेको बताउनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी बैठकमा पूर्वाधार विकास मंत्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक अपरान्ह 1:15 तय भएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

0: एलिना भाल्टोने बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाका अवसरमा हिजो न्युयोर्कमा उहाँहरू बीच भेटवार्ता भएको हो। यसै गरी परराष्ट्रमा राडो भानसँग भएको द्विपक्षीय साइड लाइन भेटवार्तामा मन्त्री खनालले विपदपछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील विपद पूर्व तयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औल्याउनु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट प्रभावित नेपालमा पुनस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका अवसरमा हिजो आयोजित G7 विकास मन्त्री स्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपदको अवस्थाबारे सम्बोधन गर्दै उहाँले पुनस्थापना, जलवायु वित्त, विपद पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा G7 को सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो। विश्व वन्यजन्तु कोष WWF रसुवाको भटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाका लागि 1,50,00,000 सहयोग हस्तान्तरण गरेको छ। बाँकेको सिदनिया घाटमा निर्माणाधीन पुलको झन्डै 75% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। वर्षेनी, डुबान र बाढीको जोखिम झेल्दै आएका बाँकेका डुडुवा, राप्ती सोनारी र नरैनापुरका बासिन्दालाई वर्षायाममा समेत जिल्ला सदरमुकामसम्म आवत जावत गर्न सहज हुने अपेक्षा पनि गरिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: बाँकेको सिदनिया घाटमा निर्माणाधीन पुलको काम 75% भन्दा बढी सम्पन्न भएको छ। पुल निर्माणपछि डुडुवा, राप्ती सुनारी र नरैनापुर गाउँपालिकाका बासिन्दालाई वर्षायाममा जिल्ला सदरमुकाम नेपालगंजसम्म आवाजावाज सहज हुने अपेक्षा गरिएको छ। तर पुल निर्माणसँगै नदीको बहाव व्यवस्थित गर्न निर्माण हुने रिभर ट्रेनिङ तथा तटबन्धको संरचनालाई लिएर स्थानीय र निर्माण पक्षबीच मतभेद देखिएको छ। स्थानीय नेता चमेली बाकाबल र ओली लगायतले पुलको दुवै तर्फबाट तटबन्धन जोडिने गरी पुलको लम्बाई करिब 440 मिटर थप गर्नुपर्ने माग गरेका छन्।
2: डुडुवा र राप्ती सुनारीका बासिन्दालाई एकदमै ठुलो क्षति हुनेवाला छ। 700 मिटर भन्दा उता जुन बाँकी रहेको 440 मिटर छ, पहाडमा पानी पर्ने बित्तिकै आउँदा दिनहरूमा त्यो किसिमको जनधनको क्षति नहोस्।
3: 1140 मिटर पुल भयो भने कम हुन सक्छ, खेती गरेर खाना पाउँछन्।
1: डुडुवा गाउँपालिका वडा नम्बर 5 का वडा झङ्क बहादुर थापा र राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष लवराज खरेलले पनि पुलको लम्बाई नबढाई तटबन्ध निर्माण गर्दा बर्खामा नदीको पानी खेतयोग्य जमिन र बस्तीमा फस्ने जोखिम रहेको बताउनु भएको छ।
4: पुलको बाँकी भागलाई संरक्षण गरेर पुल सुचारू गर्ने, बाटो सञ्चालन गर्ने भन्ने कुरो छ। त्यसले राप्ती सुनारीको 6 नम्बर वडा पश्चिमको भागमा बालापुर, कम्दी अनि मिलनचोक र सिदेनिया दक्षिण गएर हल्कारापुरलाई सम्म एकदमै प्रत्यक्ष असर पार्ने, त्यो बस्ती नै नरहने अवस्था भएको,
5: राज्यले अतिक्रमण गर्यो भने उनीहरूले जुन वर्षौंदेखि नङ्ग्रा खिएर आफ्नो परिवारले पालिरहेको छ, परिवार पाल्नलाई कहाँ जाने त, भोलि फेरि कालापाड जाने, इन्डिया जाने हुन्छ। जुन रिभर ट्रेडिङ बाटोको पैसा छ त्यसमा केही पैसा थप्यो भने यो पुल त्यहाँसम्म पुग्छ।
1: हाल निर्माणाधीन सिदनिया

0: समेत समान रूपमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
1: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरला सुवेदी। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमी कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा हिजो आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको शाखा मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारण लगायतका सार्वजनिक संचार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो।
2: संचारले आज एउटा नयाँ युग सिर्जना गरेका छ, तर इतिहास कहिले पनि कम महत्वपूर्ण हुँदैन। रेडियो नेपालको महत्व, नेपाली संचार माध्यम जतिसुकै विकसित भएर अगाडि बढे पनि कहिले पनि कम हुँदैन। गरिमा बोकेको संस्थालाई चाहिँ अहिलेको समयमा पनि अन्य संचार माध्यमहरूसँग चाहिँ काँधमा काँध मिलाएर पब्लिकलाई चाहिँ सही इन्फर्मेसन दिने सवालमा चाहिँ कसरी अगाडि बढाउने होला, यसलाई कसरी कम्पिटेन्ट बनाउने होला, त्यो हिजोको इतिहासको एउटा अर्थ छ र आजको चाहिँ कार्य सम्पादनको अर्को अर्थ छ। आजको समाजलाई पनि यसले महत्वपूर्ण योगदान दिने गरी विशेष गरी सुसूचित गर्ने जनतालाई त्यो हकमा कसरी बनाउने भन्ने नै छ।
1: संस्थागत सुधार बिना सार्वजनिक संचार संस्था र समग्र पत्रकारिता क्षेत्रलाई बलियो बनाउन नसकिने संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बहादी र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्यू बीच भेटवार्ता भएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरमा सञ्चालित एक आवासीय मदरसा नियम विपरीत रहेको पाइएको छ। अनुगमनका क्रममा शैक्षिक संस्था सञ्चालनका लागि सरकारले बनाएको मापदण्ड विपरीत भएको पाइएको मदरसा बन्द गर्नुपर्ने सरोकारवालाहरूको माग रहेको छ। गत भदौ 25 गतेदेखि उक्त मदरसाबाट 3 छात्रा समेत बेपत्ता रहेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित रामको रिपोर्ट।
3: महोत्तरीको सदरमुकाम जलेश्वर 2 स्थित मुख्य बस्तीमा रहेको शहीदा फतिमा मदरसामा अध्ययनरत 3 छात्रा भादौ 25 गतेदेखि नै बेपत्ता भएपछि अभिभावकहरूले मदरसा बन्द गर्नुपर्ने माग गरेको छ। एक बालिकाको बुबा मोहम्मद मुकिम अन्सारी:
4: मदरसा बन्द गर्न चाहते उसमें एक और है, पतले करके उसको नागरिकताको चेकिङ होना चाहिए और मदरसा बन्द होना चाहिए।
3: मदरसामा छोरीलाई खोज्न आउँदा उल्टै छोरीमाथि विभिन्न किसिमको आरोप लगाएको र अहिलेसम्म कुनै खोज खबर नरहेको अर्को बेपत्ता बालिकाको बुबा नाजिम शाफी:
5: एतवार को पता चला, फोन किए, 3 लड़की है यहाँ से चली गई है, तो हम आए तब वो लोग बहुत सारा बात जाम पे जाम लगाया हुआ है कि ऐसा है वैसा है, हम लोग कई दिन से परेशान हैं, अभी तक हम लोग को नहीं मिला है।
3: सदर मुकाम जलेश्वर 2 स्थित मुख्य बस्ती में रहेको मदरसाबाट छोरी बेपत्ता भएको खोज तलाश को उजरी प्रहरी में पड़े पछि घटना बाहर पछि स्थानीय प्रशासन तथा स्थानीय तह को ध्यान आकर्षण भएको छ। आवासीय सुविधा सहित संचालित उक्त मदरसामा नेपाल सरकार र स्थानीय सरकारले शैक्षिक संस्था एनको मापदण्ड विपरीत रहेको अनुगमनमा पाइएको वडा नम्बर 2 जलेश्वरका वडाध्यक्ष वरुण कुमार दहाल:
6: विगतमा पनि हामीलाई गैर कानुनी हिसाबमा मदरसा चलाएको, गैर कानुनी हिसाबमा होस्टेल चलाएको भन्ने हिसाबमा कमेन्ट आएको, हामीले अनुगमन गर्यौँ। नगरपालिका प्रहरी, वार्ड, जिल्ला प्रशासन कार्यालय, पत्रकारहरू लगायत हामी सबै अनुगमन गर्दाखेरि उसको अनलिगल हिसाबले थियो, हामीले उहाँलाई पटक पटक जानकारी दियौँ, तपाईँ यो अनलिगल काम नगर्नुहोस्, तपाईँले यदि मदरसै चलाउँछ, तपाईँले यदि होस्टेल चलाउँछ भने दर्ता गरेर लिगल हिसाबमा चलाउनु।
3: स्थानीय निकायको अनुगमन टोलीले मदरसाको दर्ता, सञ्चालन अनुमति, विद्यार्थी को विवरण तथा आवासीय व्यवस्थामा समेत कानून विपरीत रहेकोमा मदरसा बन्द गर्न निर्देशन दिएको जलेश्वर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ यादव:
7: होस्टलैको कुरो गर्नुहुन्छ भनेदेखि आवासीय छ, बस्ने व्यवस्था छ, यसमा कुनै किसिमको क्राइटेरिया पुरा भएको देखेन, इन्फ्रास्ट्रक्चर पनि छैन, विद्यार्थीहरूलाई सुत्ने खाने कुनै व्यवस्था देखेन, हचुवा तालमा गरेको छ, नियम अनुसार यो सञ्चालकलाई कारवाही हुनुपर्ने हो।
3: सदरमुकाम जस्तो ठाउँमा अवैध रूपमा मदरसा सञ्चालन हुनु र 3 छात्राहरू अझैसम्म बेपत्ता हुनु स्थानीय सरकार र प्रहरी प्रशासनमाथि प्रश्नचिन्ह खडा भएको छ। मञ्जित कुमार राम, महोत्तरी।
1: रिपोर्ट प्रस्तुत गर्दै

0: हुनुहुन्थ्यो मन्जित राम। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत गर्नुभएको छ। तीन दिने ऐतिहासिक अमेरिका भ्रमणका लागि पुग्नुभएका राष्ट्रपति सीलाई ट्रम्पले विमानस्थलमा रातो कार्पेटसहित सैन्य विमानको फ्लाइपासबाट स्वागत गर्नुभएको थियो। जोइन्ट बेन्स एन्ड्रियुजमा भएको औपचारिक स्वागत समारोहमा ट्रम्प र सीले हात मिलाउनु भएको थियो। त्यसपछि दुवै नेता वासिङटन डिसीतर्फ प्रस्थान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि नागरिक लगानी कोष लगायतका सार्वजनिक कोषहरूलाई प्रतिफलमुखी र सुरक्षित रूपमा परिचालन गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा बुधबार नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री वाग्लेले सरकारको बजेट सन्तुलनमा सार्वजनिक कोषहरू सहयोगी हुने बताउनुभयो। गएको आर्थिक वर्षमा करिब 1,250 अर्ब रुपियाँ राजस्व संकलन भएको र चालु आर्थिक वर्षमा 2,124 अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले स्रोत परिचालनमा रहेको ठूलो अन्तर सन्तुलनका लागि सार्वजनिक कोषहरू उपयोगी हुने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपालको आन्तरिक बचतबाट मात्रै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक लगानी धान्न सकिने अवस्था नरहेकोले आन्तरिक बचत परिचालन सँगै प्रत्यक्ष वैदेशिक लगानी मार्फत बाह्य बचत समेत आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। मुस्ताङ भन्सार कार्यालयले भोटेकोशी बाढी पछिको 20 दिनमा 2,54,53,00,000 रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द हुँदा नेपाल भित्र नै विद्युतीय सवारी र अधिकांश माल वस्तु बोकेका कन्टेनरहरू रुट परिवर्तन गरी कोरला नाका हुँदै भित्रिएका छन्। कोरला नाकाबाट भदौ 10 गते पछि मात्रै 564 कन्टेनर र 1,090 विद्युतीय सवारी इभी गाडीको भन्सार जाँच पास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले बताउनुभयो। अहिले नेपाल चीन तर्फका प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। यस्तो अवस्थामा चीनबाट पैठारी हुने एकमात्र वैकल्पिक मार्गको रूपमा कोरला नाका बनेको छ। फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको छ। पोखरा विमानस्थल 2079 पुष 17 गतेदेखि सञ्चालनमा आएको भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। अहिले दुबई पोखरा दुबई रूटमा दैनिक नियमित उडान सुरु भएको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइ दुबईले नियमित उडान सुरु गरेपछि पोखराका पर्यटन व्यवसायी उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाइ दुबईले 120 भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले बताउनुभयो।
0: अब खेल समाचार अजय बमबाट।
3: विशौं एसियन गेम्समा नेपालले पहिलो पदक हासिल गरेको छ। नेपालको लागि कराँतेको कुमुती तर्फ तेन्जिङ शेर्पाले काँस्य पदक जितेका हुन्। उनले लाओसका मथ्यान छ्यासनलाई 9-1 पराजित गर्दै काँस्य पदक जितेका हुन्। सेमी फाइनलमा इराकका महमुद निजामितीसँग 5-0 पराजित भएका तेन्जिङले नेपालको लागि काँस्य पदक जितेका हुन्। खगेन्द्र रोकामगरले बक्सिङको प्रारम्भिक चरणको खेलमा शानदार जित हासिल गरेका छन्। 60 केजी तौल समूहमा खगेन्द्रले मकाउका एल्भिन जोन रेस सालिनासलाई 5-0 स्कोरमा पराजित गरेका हुन्। टेबल टेनिसको महिला सिङ्गल र मिक्स डबल्समा नेपालको चुनौती समाप्त भएको छ। महिला खेलाडी इभाना थापा र नमिता श्रेष्ठ सिङ्गल प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिए। त्यस्तै रुबिन महर्जन र इभानाको मिक्स डबल्स जोडीले पनि हार बिहोर्यो, हङकङसँग पराजित भए। त्यसै गरी पौडीको महिला 100 मिटर बेस्ट्रोक्समा नेपालकी डुबाना लामा हिट चरणबाटै बाहिरिएकी छिन्। डुबानाले 1:19.47 समय निकाले। 25 खेलाडी सहभागी प्रतिस्पर्धामा हुने समग्रमा 20 स्थानमा रहिन्। बुधबारको नतिजासँगै एसियाडमा पौडीतर्फ नेपालको अब 2 प्रतिस्पर्धा मात्र बाँकी छन्। अभि प्रधानले 50 मिटर वाटरफ्लाई तथा जादेनले 50 मिटर बेस्ट्रोक्समा प्रतिस्पर्धा गर्न बाँकी छ। स्क्वासको मिक्स डबल्स प्रतिस्पर्धामा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएको छ। सम्पन्न राउन्ड अफ 32 खेलमा विपना भलोन र अरहन्त सिमाहको जोडी पाकिस्तानी टोलीसँग 2-0 पराजित भएको हो। हारसँगै नेपाली स्क्वासको एसियाड यात्राको अन्त्य भएको छ। मदन भण्डारी स्पोर्ट एकेडेमीको आयोजनामा दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता बुटोलमा आयोजना हुने भएको छ। आयोजक मदन भण्डारी स्पोर्ट एकेडेमीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज 12 गतिदेखि 17 गतिसम्म लुम्बिनी प्रदेशको बुटोलमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा नेपालका साथै भारत श्रीलङ्का गरी 8 पुरुष भलिबल टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा विजेता टिमले 7 लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुनेले 3,50,000, तृतीयले 1,75,000 र सान्त्वना पुरस्कार स्वरूप 75,000 रुपियाँ प्रदान गरिनेछ।
0: अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थान, कोशी र बागमती प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:03 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने, जलवायु न्यायको विषय विश्व समुदायमा आज उठान गर्ने तयारी। भोलिदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा निरन्तर वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागद्वारा आग्रह। नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशभरका 753 पालिकामध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया सुरु। सार्वजनिक संस्थालाई प्रतिफलमुखी बनाउन सरकारले जोड दिइरहेको कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाई, फ्लाई दुबईद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनिया राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: हजुर, नेपालको बसाई कति दिनको छ?
1: नेपालको बसाई मेरो टोटल 43 दिनको हो, आएको लगभग 19-20 दिन भइसक्यो, अब 21-22 दिन बस्छु।
0: त्यहाँ युएमा बस्नु थाल्नुभएको कति भयो?
1: मेरो 22 वर्ष भइसक्यो।
0: 22 वर्ष, एउटा पुरै जीवन नै पछाडि
1: दारी नहुँदै गएको, दारी फुल्न थालिसक्यो अब।
0: 22 वर्ष अगाडि युए कसरी पुग्नु भएको थियो?
1: 22 वर्ष अगाडि अब त्यतिखेर यहाँ खासमा भन्नु पर्दाखेरि माओवादीको द्वन्द्व थियो, केही गरौँ भन्दाखेरि घरमा बस्दा अब यताबाट प्रशासनबाट पेल्ने, उताबाट लहिन भन्ने अप्ठ्यारोमा चेपिँदै गर्दा मैले त्यतिखेर पाल्पामा एउटा सानो पसल गरेको थिएँ, फोटो स्टुडियो। त्यो गर्दा गर्दै एकचोटि 20 दिनसम्मको बन्द भयो। बन्द भइसकेपछि चल्ने स्थिति नदेखेर कोही एकजना साथी भेटिनु भयो, तिमी जतिको मान्छे दुबई गयो भने 20,000 रुपियाँ कमाइन्छ भन्दाखेरि त्यतिखेर अलिकति मेहनत

0: हो कि जस्तो लाग्ने कि फिलिपिनीहरू देख्दाखेरि, म त भर्खरै गएको, पुरानो एकजना साथीसित नेपाली आइसक बोलाउँ न भन्दाखेरि उहाँले गाली गर्नुहुन्थ्यो, तपाईँले फेस मात्रै हेरेर हुन्छ, होइन नेपाली कहाँ भेटिन्छ भन्ने बेला थियो। अहिलेको अवस्थामा अब नेपाली त लगभग अब सरकारी आँकडा अनुसार त 4.5 लाख कति छ, तर मेरो आफ्नो अनुमान मैले सामाजिक क्षेत्रबाट हेर्दै गर्दाखेरि 7.5 लाख भन्दा बढी छौँ जस्तो लाग्छ। र मैले भन्ने कुरा, म आफू भिजिटमा गएँ त्यतिखेर, अरू साथीहरू पनि पछि भिजिटमा जानेहरू धेरैलाई म आफूले काम पनि लगाइदिएँ, म आफैले काम गरेको कम्पनीमा पनि काम लगाएँ। तर अहिलेको अवस्थामा, अहिले भन्दा नि मैले 10 वर्ष अघिदेखि नै कहीँ त्यस्तो फोरमहरूमा बोल्न पाउँदा भिजिट भिसामा कोही पनि नआउनु होला भनेर भन्छु, किनकि भिजिटमा जाने बित्तिकै तपाईँलाई गएर बस्ने ठाउँको ठेगान छैन। कतिपय त अब कन्सल्टेन्सीहरू खोलेर 1 लाख दिनुहोस् भिजिट भिसामा, काम पनि हाम्रो खाना पनि हाम्रो भन्ने हिसाबले लगेर बिचल्लीमा पर्नु भएका धेरैको हामी आफैले उद्धार गरेका छौँ। त्यसो भन्दाखेरि भिजिट भिसा घुम्नको लागि एकदमै राम्रो, UAE दुबई भनेपछि अब विश्वमै टप स्थानमा परेको छ अहिले घुम्नको लागि, तर भिजिटमा जान्छु काम खोज्छु भनेर कोही पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू नआउनुहोस् भन्छु मैले चाहिँ।
1: अब यसो भनिरहँदाखेरि पनि बढी नै भिजिट भिसामा त्यहाँसम्म दुबईसम्म UAE पुगेको केसहरू चाहिँ फेरि अहिले पनि आइरहेको छ नि।
0: एकदमै एकदमै, त्यसमा त दुई मात्रै भएन। अहिले अहिले अहिले आजै तपाईँ एयरपोर्ट गएर हेर्नुहोस्, इम्प्लोइमेन्टमा जाने भन्दा भिजिटमा जाने धेरै भेट्नुहुन्छ।
1: किन त्यहाँ सजिलो, किन युएलाई कारण देखाउन सकिने कारण चाहिँ के हो भिजिट भिसाको?
0: कस्तो हुँदो रहेछ भने, अब त्यहाँ पहिल्यैदेखिको प्रचलन भयो, भिजिटमा गएकोलाई इम्प्लोइमेन्टमा भिसा ट्रान्सफर गर्ने त्यहाँको सरकारी नियम भयो, होइन? त्यो एउटा सजिलो हुन्छ। मेन कस्तो हुँदो रहेछ भने, जस्तै मेरो गाउँमा म छु, जीवनले त गएर भिजिटमा गऱ्यो भने मैले त उसले भन्दा 1 क्लास बढी पढेको छु, मैले किन गर्दिनँ भन्ने खालको एउटा आँट आउने के। जस्तै मैले भने, हुँदैन भाइ त्यहाँ यहाँ आएर त्यसरी हुँदैन, बरु यसो यस्तो गरेर कुनै मेन पावरबाट आउँदाखेरि ठिक छ, अलि विश्वासिलो भन्दाखेरि त्यो साथीलाई कस्तो लाग्दो रहेछ भने, अन्यथा चाहिँ नमान्नु होला उहाँ साथीहरूले, होइन ए आफूले कमाइरहेछ के अरे, हामीलाई पनि कमाउन उसलाई चाहिँ ठिक नलागेर भनेको, भिजिटमा किन हुँदैन, फल्लाले गर्यो ढिस्काले गर्यो भन्ने जस्तो कुरा मनमा राखेर अलिकति जोड गर्नु भएको हो कि भन्ने मेरो बुझाइ हो यो बारेमा चाहिँ।
1: अब मैले अलिकति तथ्याङ्क राख्न चाहे,
0: एकदमै
1: वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौमा हेर्ने हो भने, भदौ महिनामा म्यान पावरबाट 10,978 जना UAE पुग्नु भएको छ भने, व्यक्तिगत श्रम स्वीकृति लिएर 1,359 जना पुग्नु भएको छ। त्यसमा पनि म्यान पावरबाट 1,396 महिला हुनुहुन्छ संस्थागत रूपमा, र अर्को व्यक्तिगत हेर्दा 398 जना हुनुहुन्छ। अब यसमा पुनः श्रम स्वीकृतिको कुरा गर्ने हो भने, सहितको कुरा गर्ने हो भने 18,477 भदौ महिनाको मात्र रेकर्ड छ, नयाँको कुरा गर्ने हो भने 12,451 छ। अब यसैमा जोडौँ फेरि, गत वर्ष कति गयो होला नि UAE पहिलो गन्तव्य छ, गत वर्षको कुरा गर्दा नयाँ श्रम स्वीकृति मात्रै 94,190 जनाले लिएका छन् भने, पुनः श्रम स्वीकृति सहित हेर्ने हो भने 183,580 छ, झन्डै 2 लाख बराबरको छ। भनेपछि किन यति धेरै मान्छे त्यहाँसम्म पुग्ने, कि रोजगारीका त्यस्ता धेरै सम्भावनाहरू नेपालीले भेट्ने भएर हो?
0: रोजगारीका सम्भावना छैन भन्न चाहिँ मिल्दैन, तर कतिपय साथीहरूलाई कस्तो हुँदो रहेछ भने, गइसकेपछि जस्तो तलब अपेक्षा गरेर गएको त्यो त भेटिएन, तर पनि फर्किने कुनै उपाय छैन नि त। घरमा ऋणधन गरेर गएको हुन्छ मान्छे, साहुले घरलाई कहिले पैसा पठाउँछ भन्ने बेला भनिसकेको हुन्छ, अप्ठ्यारै काम भए पनि गर्छु भनेर गरेर अडिएको हो जस्तो लाग्छ। खासमा जति साथीहरू जानुहुन्छ त्यो हिसाबले त्यहाँ काम पाइने चाहिँ होइन।
1: कस्ता रोजगारीका लागि UAE पुगेको देख्नुहुन्छ नि यहाँले?
0: इम्प्लोइमेन्ट भिसामा जानको लागि केही पनि नजानेर, मलाई अलिअलि इङ्ग्लिस आइहाल्छ, हिन्दी बुझिहाल्छु भन्ने त्यस्तो हिसाबले जान भन्दा, यहीँ पनि जस्तै ड्राइभिङ सिकेर जान सकिन्छ, यहाँको लाइसेन्स लिएर गइयो भने त्यहाँ फाइल खुल्ने बित्तिकै अलिकति सहज हुन्छ लाइसेन्स बनाउनको लागि, पैसा पनि कम लाग्छ, अथवा आफूले सिकिसकिएको हुन्छ नि त, जिरोबाट सुरु गर्न त परेन होला, रकम उत्ति लाग्ला, तर स्योर हुन्छ नि त लिनको लागि। भनेपछि ड्राइभिङ भयो, जस्तै वेटरहरू हुनसक्छ, होइन? त्यसपछि अब कम्युनिकेसन, मेन चाहिँ इङ्ग्लिस बुझेर जानु पऱ्यो, त्यो त्यहाँ भनेको त इङ्ग्लिसै धेरै चल्छ। कतिपय साथीहरू मैले कस्तो बुझेँ भने, यहाँबाट एयरपोर्ट जानुभयो, रातिमा पुग्यो, गाडीले लिएर गयो कम्पनीमा, लग्यो कम्पनीको क्याम्पमा राख्यो, 2 वर्षसम्म काम गर्नुभयो, फेरि त्यही क्याम्पबाट उठाइदियो, एयरपोर्टमा छोडिदियो, दुबईमा अग्ला बिल्डिङ कहाँ छन्, नचाहिने गफ गर्ने हो भन्ने साथीसम्म मैले देखेको छु, होइन? त्यसो हुँदाखेरि मेन चिज केही न केही सिप सिकेर जानु पर्यो, जस्तै इलेक्ट्रिसियनको काम पाइन्छ, प्लम्बरको काम पाइन्छ, होइन गार्डनमै काम गर्ने पनि, त्यो कटिङ गर्ने हुन्छ नि, फुल कटिङ गर्ने त्यो हुनसक्यो, वेटरको हुनसक्यो, त्यो बारिस्ता भनेर यहाँ हरेक मैले अहिले लगभग प्राय एउटा बिल्डिङ छोडेर अर्कोमा बारिस्ताको ट्रेनिङ भनेर देखिरहेको छु यता बानेश्वरतिर म पैदल हिँड्दाखेरि। त्यस्ता खालका केही न केही सिप नसिकिकन जान त त्यहाँ ठिक छैन,
1: नयाँ अवसरहरू पनि सिपसँगै जोडिएको छ।
0: एकदमै एकदमै, तपाईँ केही पनि नजानेर जाने बित्तिकै त अब के हो त गर्ने, गर्ने त केही जे पायो त्यही गर्ने भन्ने हुन्छ नि त। जस्तै तपाईँ एउटा यहाँको कुनै सुपर मार्केटमा कामै

0: जानुभयो भने पनि त सेल्सम्यान भनेर जान पाइयो नि त, होइन क्यासियर भएर जानुभयो भने त त्यो सम्बन्धी जाने, केही पनि गर्नुभएकै छैन भने त उसले त पहिला अब त्यो सफाई गर्नेतिर लगाइदिनु पऱ्यो नि त, त्यसपछि प्रमोट हुने कुरा भने. अब कतिले त फेरि ट्रली घुचेनमा गएर म्यानेजरसम्म बनेको, होइन, जस्तै म आफै चिया पकाउन गएर अहिले केही न केही त्योभन्दा धेरै राम्रो ठाउँमा पुगेको छु, त्यसरी अगाडि अहिले फेरि त्यसरी बढ्ने पनि छैन कि, राम्रो काम भएकाले छोड्दै छोड्दैन, नराम्रो काम भएको त्यहीँ दोहोरिने र तेह्रिने बाहेक अरू उपाय कता कति. जस्तै म आफूले कसैलाई काम लगाइदिन चाहे भने कहाँ लगेर लगाइदिनु त, राम्रो काम हुने त छोड्दैन, किनकि हरेक देशका अब दुःखै पाएर आएको कुरा हो, नराम्रो काम त नराम्रै भयो भने सिप भएपछि सिपवालाले पाउँछ.
1: सन् 2026 श्रमका नयाँ नियमहरू पनि लागू भएको छ युएमा भन्ने सुनिएको हो.
0: अस्ति भर्खरै हाम्रो वाणिज्य दूतावासमा एउटा छलफल थियो, त्यतिखेर उहाँहरूले त्यहाँका राजनीतिक भातृ संगठनका प्रमुखहरू साथै अनि नेपाली समाज एनआरएनलाई बोलाएर अन्तर्क्रिया कार्यक्रम गर्नुभएको थियो. पहिलाको हिसाबमा अहिले धेरै सहज भएको छ, सजिलो छ, अनलाइनबाटै श्रम गर्न सकिन्छ. तर एउटा मात्रै समस्या अब हामीले त्यतिखेर राखेको कस्तो भने, जस्तै डोमेस्टिक वर्कर भएर काम गर्न श्रम चाहिँ नदिने भन्ने कुरा छ. पुरानो गरिरहेकोलाई चाहिँ रिन्यु गरिदिने, तर यदि कोही नयाँ छ भने त्यसले चाहिँ नपाउने भन्ने कुरा छ. मैले आफूले मैले त्यहाँ भोगेको बुझेको, म मेरो आफ्नै पनि म कुनै बेला डोमेस्टिक वर्कर थिएँ, मेरो यहाँ आएर श्रम नबन्ने भइसकेपछि मैले कम्पनीको भिसा, मेरै जो बोस हो उसको कम्पनीको भिसा लगा, कम्पनीमा भिसा लगाएर अहिले पनि म त्यही काम गर्दैछु. खास मेरो भिसा चाहिँ डोमेस्टिक भनेर थियो, प्राइभेट ड्राइभर भनेर थियो. अहिले पछि यहाँबाट श्रम नबन्ने भइसकेपछि मैले कम्पनीमा लगाएँ, कम्पनी चाहिँ उसैको, कम्पनीमा लगाए पनि मैले घरको उसको बच्चालाई स्कुल लाने ल्याउने गर्ने थिएँ. अहिले वारपछि त उनीहरू लन्डनतिर सिफ्ट भए, अहिले खासै त्यो ड्युटी पनि छैन. त्यतिखेर नपाउने भनेपछि पछि मैले त्यो कम्पनीको लगाइसकेपछि मैले अहिले जाँदा सोधेको थिएँ कि, जस्तै मैले फेरि त्यही भिसा लगाएँ भने श्रम हुने कि नहुने भन्दाखेरि 2024 अगाडिको चाहिँ नहुने भन्ने कुरा आएको थियो. यसमा चाहिँ नयाँ यदि कोही सेफ्टी छ, राम्ररी काम गरेको छ, जस्तै कसैले भिसा रिन्यु गर्न चाहन्छ भने त त्यो घरमा उसलाई राम्रो भएर गर्न चाहने हो नि त, तपाईँलाई नराम्रो छ भने त उसले काम गर्नै खोज्दैन. म ठिक छु, मलाई यहाँ रिन्यु गरिदिनुहोस् भन्दाखेरि नगर्न पर्ने केही पनि छैन, यसको लागि तपाईँहरूले केही पहल गर्नुभन्दा ठिक छ, हामीले काठमाडौँमा पत्राचार गर्छौँ भन्नुभएको थियो. त्यस पछाडिको फेरि बैठक बसेको, भेटघाट भएको छैन, म यता भएँ, त्यसपछि के भयो थाहा छैन.
1: हजुर, कसैको भिजिट भिसा छ, भिसा परिवर्तन अथवा नयाँ काम खोज्न चाह्यो भने त्यसको लागि 60 दिनबाट बढाएर 90 दिन पुर्याएको पनि कुरा सुनियो.
0: त्यो छ, त्यो 90 दिन पुर्याएको छ. र त्यहाँ कस्तो छ भने भिजिट भिसामा गएर इम्प्लोइमेन्ट भिसामा ट्रान्सफर गरेर काम गरेकाहरूलाई श्रम स्वीकृति उहीँबाट दिने भनेर परराष्ट्र मन्त्री शरद सिंह भण्डारी हुँदै गर्दाखेरि त्यहाँ दुईजना मैले नाम बिर्सेँ, उहाँहरूको प्र्याक्टिकल हामी नेपाली समाज युएले आयोजना गरेको कार्यक्रममा उहाँ गएर प्र्याक्टिकल्ली गरेको पनि हो. त्यसपछि हामीले धेरै मञ्चहरूमा ल अब भिजिटमा आउनेहरूले पनि श्रम बनाउन सजिलो भयो, यसरी उद्घाटन भयो, काम सुरु भयो भनेर ठोक्कियो. तर अस्तिको अघि भनेको मैले अस्ति भेट भएको बैठकमा बस्दै गर्दा त्यो कार्यान्वयन चाहिँ भएको रहेनछ. अब कहिले हुने हो भन्ने कुरा छलफल चाहिँ चल्दै थियो. मेरो आफ्नो बुझाइ कस्तो हो भने श्रम दिनलाई त्यस्ता साथीहरूलाई सजिलरी दिँदा हुन्छ. कसैले श्रम मैले काम भिजिटमा गएँ काम खोजेँ मैले श्रम गर्न चाहनु भनेको त त्यो काम गर्न चाहेको हो नि त, नराम्रो भयो त म त्यो चाहन्न नि भनेपछि हो, त्यो कुरामा अलिकति पहल हुँदाखेरि राम्रो हुन्छ भन्ने हाम्रो त्यहाँ सुझाव हो. पछि हेरौँ रिजल्ट के आउँछ.
1: त्यहाँको व्यवस्था हेर्दाखेरि त नेपालबाट भिजिट भिसामा जानुमा नराम्रो पनि त देखिएन नि.
0: भिजिट भिसामा जानुमा नराम्रो आफैमा होइन, तर कस्तो भयो भने भिजिट भिसा एक्जाम्पल एकजना कोही जान चाह्यो, आफैले अप्लाई गरेर भिजिट भिसा त निक्लँदैन, कसै न कसैलाई त भन्नु पर्यो, त्यो मान्छे ठग निक्लियो क्या, समस्या त्यहाँनिर भयो क्या. जस्तै भिजिट भिसा मेरो विचारमा 1 महिनाको 600 समथिङ लगभग 25-27 हजार, 2 महिनाको 1 हजार जति भनौँ न 40 हजार जति लाग्छ. तर टिकटको मान्नुहोस् ल 70 हजार मान्नुहोस्, 1 लाखमा त टुङ्गियो नि त, तर 3.5 लाख लिख्छ मान्छेले. म इक्जाम्पल म नेपालमै छु, म नयाँ मान्छे हो, म भिजिटमा दुबई जान चाहन्छु, अरू कसैले ठगेको कुरा भयो कि, त्यसरी नठगिनु भन्ने कुरा.
1: संस्थागतमा चाहिँ त्यस्तो हुँदैन त्यसो.
0: संस्थागत भनेर त कसरी जानुहुन्छ त, संस्थागतमा संस्थाले त भिजिट निकालेर दिने, कुनै कुनै त कम्पनी समात्नै पर्यो, कुनै न कुनै एजेन्ट त चाहियो. एजेन्ट भनेको त अब नर्मल्ली पैसा कमाउनै खोलेका कन्सल्टेन्सीहरू भए. इम्प्लोइमेन्ट भिसामा पनि लर ठग्नु भएको छ कि, त्यस्ता साथीहरू हामीले धेरै भेटेर उद्धार गर्नु परेको छ.
1: त्यो चाहिँ युएमै पनि कतिका हुन्छन् त ठग,
0: एकदमै त्यस्तो छ. तपाईँले पाइला पाइलामा भेटाउनुहुन्छ ठगिएका मान्छेहरू, अहिले चाहिँ धेरै कम भएको छ. जब आबुधाबीमा एम्बेसी छँदाखेरि धेरै 70% मान्छे दुबई एरियामा, तर राजधानी आबुधाबी भएको कारणले दूतावास चाहिँ आबुधाबीमा टाढा भयो नि त. अहिले जब वाणिज्य दूतावास दुबई गइसके पछाडि यी रिपोर्टहरू हामीले गर्न होस्, उहाँहरूले समाधान गर्न चाहिँ धेरै सहज भएको छ, काम दुईपट्टिबाट हुँदाखेरि.
1: अब यहाँ स्याङजाको गएको हुनुहुन्छ। हजुर, के विकृतिहरू चाहिँ देखिन्छन् युएमा?
0: कस्तो छ भन्नुहुन्छ भने, म गएको 22 वर्ष पहिला त नेपाली फट्टाफुट्टा थियौँ भन्नाले भेटै हुन्थेन। अहिले नेपाली अघि भनिसके लगभग 8 लाखको हाराहारी भन्ने आकलन छ, मेरो बुझाइमा 7.5 भन्दा माथि नै छ, तर सरकारी आँकडा चाहिँ 4.5-5 लाख यस्तै कति हो। त्यहाँ कस्तो भयो भने नेपालीहरूको बानी नेपालीलाई रक्सी खानै पर्ने, त्यसपछि तिज भन्नुहुन्छ नेपालमा के तिज लाग्छ र उहाँ तिज लाग्छ, पार्कमा पुलिसले दिँदैन, नियमले पाइँदैन, तर उसले छेक्नै सक्दैन क्या, रोक्नै सक्दैन। यहाँ कुनै मेला लाग्छ नि गाउँतिर, मेला लाग्ने जति म पनि त्यही हुलमा हुन्छु, मैले अरू कसैलाई दोष दिन खोजेको होइन, म पनि जाँदा जाँदै हेरेर आएको हुन्छु, तर त्यो पुलिसहरूले धपाउन त के सक्नु, त्यही संरक्षण दिएर बढी हल्ला नगर भन्ने ठाउँमा पुर्याउने गरी नेपाली भइयो। त्यस्तोमा साथीहरू अब कतिपय मादक पदार्थ पिएर आउनुहुन्छ, त्यसपछि बाटो क्रस गर्नु त त्यहाँ जेब्रा क्रस छ, अन्त त्योभन्दा अन्तबाट गर्नुभयो भने नदेख्दा त देखेन, नदेख्दा त केही पनि हुँदैन, देख्ने बित्तिकै 200 दिरहम भनेको त लगभग 82-84 सय रुपियाँ भयो नि त। किन भन्दा तपाईँ 30 सेकेन्ड यता जानु बाटो काट्ने ठाउँ छ, यताबाट काट्दैन साथीले त्यहीँबाट सिधै हिँडिदिन्छ, त्यो भयो। लडाइँ गर्ने, झगडा गर्ने, रुममै रक्सी खाएर कुटाकुट गर्ने, अब कतिपय त कसैले कसैलाई मारेकै केसहरू हामी आफैले दूतावासमा गरेर यहाँ पठाएका मिलाएको पनि छ। र अहिलेसम्म म महासचिव भइसके पछाडि जेलमा कति साथीहरू हुनुहुन्छ, किन हुनुहुन्छ भन्ने तथ्य बुझ्दै गर्दा सबैभन्दा धेरै एकदम साना केस र धेरै चाहिँ रक्सीकै केस भेटिन्छ। रातिमा हिँड्ने, गलत बाटोबाट क्रस गर्ने अथवा रक्सी बेच्नेलाई सहयोग गर्ने, त्यस्तो चाहिँ धेरै केसहरू त्यस्ता छन्।
1: यसमा त मुख्य समस्याको कुरा गरियो, तर त्यहाँ त धेरै महिला दिदीबहिनीहरू पनि श्रमिक भएर जानु भएको छ, के देखिन्छ महिलाहरूको सुरक्षामा चाहिँ कस्तो?
0: सुरक्षाको लागि युएई सरकारको हकबाट भन्नुभयो भने कुनै केही समस्या छैन, तपाईँ आफू सही हुनुभयो भने कसैले कसैलाई नराम्रो कोर्के नजरले हेर्न पनि पाउँदैन। अघि भने जस्तै अब अलिकति सुन्दा नमिठो लाग्ला, त्यो अघि मैले जसरी

0: मर्दा 400 जना आउनुहुन्छ, अब महिनामा एउटा गरिएला, 3 महिनामा 3 टा गरिएला, 4 दिन 1200 सुन्ने हो, त्यसैलाई हामीले सामाजिक सञ्जालबाट नै हालिन्छ हाल्न त, अब ती कुराहरूले कति इफेक्ट पार्छ भन्ने कुरा अब पछिका कुरा भयो, होइन भने सबैलाई सम्झाउन यत्र मान्छे भएको ठाउँमा त कोही त कहिल्यै पनि प्रोग्राममा नहिँड्ने हुनुहुन्छ नि त, ड्युटी जाने, रुममा आउने, आफ्नै हिसाबले जिन्दगी चलाउने साथीहरू पनि हुनुहुन्छ, भनेपछि महिला दिदीबहिनीहरूको त्यहाँको कानुनको हकमा आफू सही छ भने कहिल्यै कहीँ सिर झुकाएर हिँड्न पर्ने अवस्था छँदै छैन, त्यो कुरा म एकदम ग्यारेन्टी गर्न सक्छु, जतिखेर
1: 24 घन्टा
0: त्यो अघि भने जस्तै जो खराब मान्छे छ त्यसको नजिक परियो, अब कुनै न कुनै रूपमा भेट भइयो, अब राम्रै कामले बोलाएर कहीँ जानी भइयो के भइयो भन्ने बाहेक तपाईँ लेडिजहरू आफू सही हुनुहुन्छ भने कुनै पनि अप्ठ्यारो पर्दैन।
1: घरेलु श्रमिकको रूपमा त्यहाँ काम गर्ने महिला दिदीबहिनी
0: धेरै
1: आउँछ,
0: त्यस्तो उहाँहरूको केस अलि होइन हिंसा भएकै घर जहाँ काम गर्छन् त्यहीँबाट भन्ने चिज त एकदमै कम, त्यो त त्यस्तो छैन, पहिला आजभन्दा 5-7 वर्ष पहिला कता कति अलि बढी सुनेकै हो, अहिलेको स्थितिमा त्यो छैन।
1: अहिले चाहिँ किन नभएको?
0: अहिले अब धेरै महिला दिदीबहिनी आफैले पनि बुझ्नुभयो होइन, कतिपय त्यस्तो शङ्का लाग्ने ठाउँबाट, पहिला कस्तो थियो तपाईँले काम छोडेर कहाँ जाने कोथिम जाने केही थाहा थिएन, उसले पासपोर्ट राखिदिन्थ्यो होइन, पासपोर्ट राखिसकेपछि 2 वर्षको लागि त्यहीँ भइयो, कहीँ गए पनि उड्न पाइएन हिँड्न पाइएन। अहिले जब समाजहरू त्यहाँ लगभग नेपाली समाजमा 69 समाज आबद्ध हुनुहुन्छ, त्योभन्दा बाहिर आबद्ध नभएका समाजहरू भातृ सङ्गठनहरू गर्दा लगभग 100 हारिमा हामी समाजहरू छौँ, तिनै समाजहरूले हरेक कार्यक्रमहरू गरेर जस्तै दूतावासबाट आउनुहुन्छ, वाणिज्य दूतावासबाट आउनुहुन्छ, आफ्ना कुराहरू भन्नुहुन्छ, त्यो अब आउनेले सुन्नुभयो, अनि सामाजिक सञ्जालबाट हाल्दै गर्दा कस्तो छ भने अहिले समस्या भयो भने यो नम्बरमा वाट्सएप गर्नुहोस्, समस्या भयो भने मलाई फोन गर्न सक्नुहुन्छ भनेर, जस्तै हामी समाजमा लाउनेहरूका नम्बरदेखि लगायत दूतावास र वाणिज्य दूतावासका नम्बर अहिले हामीले सामाजिक सञ्जालबाट सबै दिएका छौँ, हो त्यसले गर्दा कसैलाई अप्ठ्यारो, पहिला के हुन्थ्यो आफूले टिकटक बनाउनुहुन्थ्यो उहाँमा रुनुहुन्थ्यो, त्यो कसले देख्थ्यो कसले सेयर गर्थ्यो कहिले पुग्थ्यो त्यो त्यसलाई समाधान गर्नेको ठाउँमा भने जस्तो अहिले छैन, उहाँहरू जस्तै मलाई गर्नुभयो अथवा मेरै कार्य समितिमा 35 छौँ, अरू 33 सल्लाहकार हुनुहुन्छ, अघि भनेको 69 समाजमा कमसेकम 20 दरले भए पनि 790 त्यहाँ हुनुभयो, सबैका नम्बर त्यो हुँदै गर्दा समस्या कसरी कम भयो भने उहाँहरूले सोलुसन भेटाउनको लागि सम्पर्क नम्बर सजिलरी पाउनुभयो, त्यो भइसकेपछि यदि कसैले केही गर्छ भने उसको कानसम्म नै पुग्छ नि त, कसैले कसैलाई अप्ठ्यारोमा पार्यो त्यो अप्ठ्यारो सजिलरी हामीले पुरा गरियो भने त उसलाई पनि त थाहा हुन्छ नि त मैले यस्तो गरेर नहुँदो रहेछ भन्ने हिसाबले विकास भएर अहिले कम भएको जस्तो लाग्छ।
1: हामी कुराकानीको अन्त्य अन्त्यतिर पनि छौँ, युएईमा रहेका नेपालीहरूले सम्झिने एउटा अभिभावक समाज संस्था भनेको नेपाली समाज युएई हो, यसले के गर्छ नेपालीहरूको लागि, कसरी त्यहाँ समाजमा जोडिनुहुन्छ?
0: यसको लागि कस्तो छ भने यो संस्था अहिले लगभग 37 भयो खुलेको, यसले सुरुमा त्यहाँ दूतावासहरू नहुँदाखेरि जस्तै युएईमा हुने कसैको पासपोर्ट एक्सपायर भयो यो समितिलाई लगेर बुझाउने, उहाँहरूले साउदी पठाउने, साउदीबाट नयाँ पासपोर्ट बनेर आएर दिनेदेखि लिएर त्यतिखेर जस्तै भिजिटमा गयो काम पाएन दुःख पायो काम लगाइदिनेदेखि लिएर अथवा नेपाल टिकट काटेर फिर्ता गरिदिने यस्तादेखि अनि कतिले आत्महत्या गरे उहाँहरूको लागि अब सहज रूपमा नेपाल पठाउनेदेखि लिएर जस्तै जेलमा कोही पर्यो हामी त आधिकारिक हुँदै होइन हामीले भनेको सहजता बनाउने मात्रै हो जस्तै हामीलाई जस्तै एम्बेसीमा केही समस्या आयो फल्नो जिल्लाको मान्छे ल यस्तो भएछ उहाँहरूले हामीलाई पठाइदिनुहुन्छ किनकि हामीसित ती समाजहरू छ त्यो ग्रुपमा हालिसकेपछि हामीले कमसेकम 2-4 घन्टामा त्यो मान्छे कहाँको होइछ के छ भन्ने पत्ता लगाउँछौँ पत्ता लगाइसकेपछि हामीले भनिदिन्छौँ यो जिल्लाको यो मान्छे रहेछ भनेपछि त्यहाँ वार्डमा अथवा पालिकामा एम्बेसीबाट सहकार्य गरेर त्यसपछि उताको कानुनी प्रक्रिया अगाडि बढाउनुहुन्छ त्यस्तोदेखि लिएर अहिलेको पछिल्लो अवस्थामा कस्तो छ भन्नुहुन्छ भने जस्तै हामीले फ्री मेडिकल चेकअपहरू गराइयो कतिचोटि म महासचिव भइसकेपछि अहिलेसम्म यो वाणिज्य दूतावास गइसकेपछि त हाम्रो काम हामीले अप्ठ्यारो सुल्झाउनु पर्ने लगभग मेरो बुझाइमा 65% कम भएको छ किनभने सिधै अघि भनेका नम्बरहरूमा उतै सम्पर्क गर्नुहुन्छ मलाई कसैले फोन गर्नुभयो सर यस्तो यस्तो पऱ्यो भने पनि मैले त्यहाँको नम्बर पठाइदिन्छु यसमा म्यासेज गर्नु केही भएन भने फेरि मलाई भन्नुहोला भन्दा 10 मैले दिएँ 10 जनालाई दिएँ भने 1 जनाले मात्रै सर तपाईँले फलो गरिदिनु न एकचोटि भन्ने आउँछ 9 जनाको चाहिँ त्यतैबाट सल्भ हुन्छ। त्यस्तो हुँदै गर्दाखेरि अहिलेको अवस्थामा सबैभन्दा सजिलो दुईटा दूतावास हुँदाखेरि हो। हिजो त्यो थिएन, यो समाजले पहिला पासपोर्ट रिन्यू गरिदियो, भिजिटमा गएर अप्ठ्यारोमा परेकाहरूलाई ल्यायो, जस्तै त्यहाँ गएर अब खाना नपाएर पार्कमा सुत्ने साथीहरू पनि हुनुहुन्छ नि त, उहाँहरूलाई उठाउने, कोठामा ल्याएर राख्ने, यदि काम गर्न सक्नुहुन्छ गर्नुहुन्छ भने काम खोजेर लगाइदिने। हामी त धेरै कता कति काम त पाइन्छ नि, पाउँदै नपाउने त होइन, त्यसरी काम लगाइदिने अथवा म घरै जान चाहन्छु।

0: भने हामी आफैले समाजका साथीहरूले पैसा उठाएर टिकट काटेर नेपाल पठाइदिने, जस्तै दूतावासमा एम्बेसीमा आउट पासको लागि ल पैसा लेखिदिनु भएन 250 समथिङ कति लाग्ने हो, यसलाई चाहिँ मिनाया गरिदिनु पऱ्यो, यस्तो यस्तो रहेछ, टिकट बरू हामीले काटिदिन्छौँ, अथवा नेपाल एयरलाइन्समा हामी आफूले चिठी पठाएर सस्तो मूल्यको टिकट मिलाएर यता पठाउने, यस्तै यस्तै हो हामीले गर्ने कामहरू भनेको।
1: हजुर, यस बिचमा यहाँलाई लागेको कुरा चाहिँ के गर्न अझै सक्छ नेपाल सरकारले, सम्भावना के
0: गर्न पर्ने? सम्भावनाहरू त सरकारको तहबाट गर्ने हो भने त धेरै होला, मैले त्यति धेरै नबुझौँला। मैले आफूले त्यहीँ आफू एउटा श्रमिक भएर देखिरहेको कुरा, जस्तै कतिपय कम्पनीहरू, अस्ति पनि कुरा उठेको थियो वाणिज्य दूतावासमा, कतिपय कम्पनीहरूले जस्तै हाम्रो नेपाल सरकारले 1100 मुनि तलबलाई नपठाउने भनेर बनाएको छ, कागजमा 1100 बनाइदिन्छ, ल र 800 दिन्छ हो, यस्ता कुराहरूमा अलिकति ध्यान दिनु पर्यो। अझै मिल्छ भने त्यो 1100 बढाएर कमसे कम 1400 लग्यो भने अझै राम्रो हुन्छ, किनभने उनीहरूलाई त मान्छे त चाहियो, कामदार त चाहिएको हो नि त, उनीहरूले त पैसा नभएर थोरै दिएको त होइन नि त, हामीले थोरैमा काम गरेको अथवा हाम्रो नेपाल सरकारले थोरै यतिमा भए नि गर्न जाओ भनेर पठाउँदा पो उनीहरूले सस्तो श्रमिक पाए त, नेपालीले 1500 मुनि काममा आउँदैन भनिदिने हो भने तिनीहरू त लान त पर्यो। अरू देशको फिलिपिन्सको 1500 माथि छ, तर अरू बङ्गलादेश इन्डिया त उयो हाम्रै जस्तै हो, 1100 बेसिक चाहियो, त्यस्तो भन्ने त्यही पाए पनि ठिकै छ। तर कम्पनीले के गर्यो भने यहाँ देखाउने पेपर नेपाल सरकारले भनेको 1100 सबै छ, त्यसैमा सही गरेछ ओनरले पनि वर्करले पनि, तर उहाँ पुगिसकेपछि उसले 1100 पाएन कि, उसलाई जम्मा 700 त्यो पनि 3 एकचोटि हो। यस्ता कुराहरूमा अलिकति दूतावासहरूलाई उताबाट बुझेर, जस्तै हामीले जे दिने फिडब्याक हो त दियो नि त, हामी त यस्तो यस्तो छ है बजारमा, यसको लागि तपाईँहरूले पहल गरिदिनु पर्यो भनेर भनेका चिजहरू उहाँबाट त यहाँ आउँछ नि त, यसमा अलिकति ध्यान दिन पर्यो। जस्तै वाणिज्य दूतावासमा कर्मचारी अलिक थोरै हुनुहुन्छ, त्यहाँ अरू 2-4 बढाइदिनु पर्यो। अहिले आबुधाबी एम्बेसीमा त मेरो विचारमा दुबईमा जति पब्लिक नभएको हिसाबले कम हुनु होला, ठिकै होला, म धेरै महिना भयो गएको छैन, तर हिजो त्यो वाणिज्य दूतावास नहुँदै त्यहाँ जानुभयो भने तपाईँलाई सानो कामलाई लामो लाइन बस्नु पर्थ्यो। अहिले त्यस्तै स्थिति दुबईमा छ, त्यहाँ अरू 2-4 कर्मचारी बढाइदियो हुन्थ्यो भन्ने पुरै समाजको चाहिँ माग हो।
1: युए जाने प्रोसेसमा, प्रक्रियामा रहनुभएका अथवा युएमा गएर काम गर्छु भन्ने सपना देख्नुभएका, कतिको सपना पनि हुन्छ, कतिको बाध्यता हुन्छ होइन, उहाँहरूको लागि नेपालबाट त्यहाँसम्म पुग्दा के कुरामा ध्यान दिनु?
0: सबभन्दा पहिला सिप सिक्नु पर्यो, त्यसपछि जाँदै गर्दा आफूले जुन कन्ट्र्याक्टमा सही गरिएको छ त्यो सही गरे भन्दा कम पैसा पाइयो, कम्पनीले त्यति पैसा दिएन भने तुरुन्तै रिपोर्ट गर्नु पर्यो। अहिले मैले भने चाहिँ जुनसुकै समाजको जोसुकैलाई फेसबुकमै हेऱ्यो, टिकटकमै हेऱ्यो भने पनि कोही न कोही भेटिन्छ क्या, अहिले त त्यो नजिक नजिकको सहर सहरको पनि त देखाउँछ हो, त्यो देखाएर जस्तै आफूले 1500 भनेर गइयो, कम्पनीले 1000 दियो, सहेर बस्नु भएन, मैले त 1500 भनेर आएको, मैले 1500 पाइनँ, ल केही गरिदिनु पर्यो भनेर दूतावास या वाणिज्य दूतावासमा खबर पुर्याउनु पर्यो। त्यसपछि त उहाँहरूले लिन मिल्छ नि त त्यहाँको एक्सन, त के लिनु, के गर्नुपर्ने हो, के हो, उनीहरूलाई बोलाउने हो, त्यो चाहिँ हुन पर्यो, भइ पनि रहेको छ, उहाँहरूले गरेका छन्, उहाँहरूले के छ त हामीले गर्नुपर्ने भनेर हामीसित, हाम्रो सबै समाजहरूसित सुझाव मागिसकेपछि त त्यो प्रक्रियामा हुनुहुन्छ, समय त लाग्छ, एकैचोटि हामी हाम्रो नेपालीहरूको बानी कस्तो भने एकैचोटि रिजल्ट खोजिहाल्ने कि, म यहाँबाट गएँ, अहिले मैले महिनामा इक्जाम्पल 2,00,000 कमाउँछु, 22 × 12 × 2,00,000 हिसाब गर्छ, मैले पहिला 10,000 कमाउँदाको मान्छेले हिसाब गर्दैन कि, यत्रो वर्ष बस्यो महिनामा यति खान्छ यसरी त यति होला, त्यो हामी छिटो रिजल्ट खोज्ने, त्यसलाई चाहिँ अलिकति हामी संयमित हुनु पर्यो। आफूले भने जस्तो काम पाइएन, भनेको जति तलब पाइएन भने तुरुन्तै रिपोर्ट गर्नु पर्यो, ताकि दूतावासले त्यहाँ चाहिँ एक्सन लिन सकोस्। उहाँ मात्रै होइन, हामीले जस्तै अहिलेको भोटेकोसी बाढी गयो नि, नेपाली समाज युए र आबद्ध संस्थाहरू सबै मिलेर नेपाललाई दुःख पर्दाखेरि हेर्ने त्यो उसमा चाहिँ लगभग 57,50,000 रुपियाँ वाणिज्य दूतावासमा हस्तान्तरण गरेको, यस्ता कुराहरू पनि भइरहेको छ। अहिलेको हकमा आजभन्दा 4 पहिला जति समस्याहरू हामीसँग आउँथे, अहिले चाहिँ दूतावास र वाणिज्य दूतावासले हेर्दा मेरो बुझाइमा चाहिँ 65% कम भएको छ।
1: हजुर, हस्, नेपाली समाज युए पुग्ने नेपालीहरूको अभिभावक

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: वक्ता हुनुहुन्छ। उहाँ आधुनिक जीवनशैलीमा पूर्वीय दर्शन, योग, मनोविज्ञान र सकारात्मक सोचको संयोजन गरी मानिसहरूलाई मानसिक तनावबाट मुक्त गर्ने अभियानका लागि सबै माझ परिचित हुनुहुन्छ। जीवन विज्ञान र रेकीको प्रचार, प्राकृतिक चिकित्सा, योग, ध्यान र ऊर्जा चिकित्सा पद्धतिका रूपमा रेकीलाई लोकप्रिय बनाउन उहाँको ठूलो योगदान रहेको छ। मनोविज्ञान र आध्यात्मिकताको संयोजनबाट उहाँले लेखन तथा साहित्य विधामा पनि कलम चलाउँदै आउनु भएको छ। साथै हालै भोटेकोशी बाढीबाट प्रभावितका लागि सहयोगार्थ स्वरूप उहाँले काठमाडौँमा एक दिवसीय शिविरमा पनि आर्थिक संकलनका लागि उहाँको ठूलो सहयोग देखिन्छ। यही सन्दर्भमा आज हामी योग साधना तथा मनोक्रान्तिका प्रणेता डाक्टर योगी विकास आनन्द ज्यूसँग कुराकानी गर्दैछौँ। यहाँलाई सबैभन्दा पहिले त मैले स्वागत गर्दछु यो कार्यक्रममा।
1: धन्यवाद, थ्याङ्क यू।
0: योग साधना, ध्यान जीवनका लागि निकै महत्वपूर्ण पाठको रूपमा चिन्न सकिन्छ। यसैको माध्यमबाट यहाँ परिचित पनि हुनुहुन्छ। मानसिक शान्ति निर्माण गर्नका लागि पनि योग साधनाको उत्तिकै महत्व रहन्छ। यसको प्रभाव कस्तो देख्नु भएको छ र केबाट यहाँ चाहिँ यसमा प्रेरित हुनुभयो त? यहीँबाट सुरु गरौँ त।
1: पहिलो कुरा, जीवनमा जति पनि समस्याहरू आइलाग्छन् ती सबै समस्याको समाधान, निराकरण हुन सक्दैनन्। अनि जुन समस्या सल्टाउन सकिन्छ त्यो हामी सबैले सल्टाउँदै यहाँसम्म आयौँ।
0: हजुर।
1: तर जीवनमा यस्ता समस्या झेल्नुपर्छ मान्छेले जसको समाधान नै हुँदैन। त्यो समाधान नभएको समस्यालाई
0: हजुर
1: यदि बुझ्न सकेन, सम्बोधन गरिएन भने त्यो मानसिक रोगको कारण बन्छ। त्यो अहिलेको डिप्रेसन, एङ्जाइटी र स्ट्रेस, तनाव को लेभलमा दुनियाँ छ अहिले। त्यो किन तनावग्रस्त हुन्छन्, किन मानसिक रोगको शिकार हुन्छन् त भने उनीहरू यस्तो समस्यामा गएर अल्झिएका हुन्छन् जुन समस्याको निराकरण नै छैन। जस्तै बाबा आमा बित्छन्, प्रेम प्यार राम्रै, प्रेम माया प्रीति छ नि आमा बाबा,
0: हजुर हजुर,
1: अब उहाँहरू त फर्कनुहुन्न, तर उहाँहरूकै यादमा उहाँहरू नै चाहियो भन्ने चाहनामा दिन गुजार्न थाल्यो भने यसबाट त मानसिक रोग मात्रै आउँछ, किनकि अब उहाँहरू फर्कनुहुन्न। अब श्रीमती बित्नु भएको भए, श्रीमान बित्नु भएको भए त्यसको निराकरण खोज्न मिल्छ, किनकि अर्को श्रीमान, अर्को श्रीमती आउन सक्छ। तर आमा बाबा बित्यो भने अब उनीहरू फर्कदैनन्। दुवै मृत्यु, दुवै परिवार, आमा बाबा पनि परिवार हुन् अनि श्रीमान श्रीमती पनि परिवार हुन्। तर आमा बाबा बित्दाखेरि हामीले स्वीकार्नु पर्ने हुन्छ, अनि श्रीमान श्रीमती बित्दाखेरि स्वीकार्ने कि अथवा अर्को फेर्ने भन्ने चोइसमा हुन्छ।
0: हजुर हजुर।
1: त्यसकारण

0: समाजमा यहाँले छरिरहनु भएको छ, ज्ञान बाँडिरहनु भएको छ, होइन, आफैमा कसरी आयो फेरि यो?
1: यसो कुरा, समस्या आएपछि त खोज्ने कुरा हो समाधान। जसरी मेरो आफ्नो कुरा गर्ने हो भने म चित्रकार नै थिएँ, प्रोफेसनल आर्टिस्ट, ठाङ्गा आर्टिस्ट,
0: हजुर,
1: र त्यही बेला मलाई कब्जियत भयो। त्यो कब्जियतको निदान गर्ने क्रममा डक्टर कहाँ, वैद्य कहाँ गयो, औषधि खाउन्जेल ठिक पनि भयो, औषधि छोड्न साथ फेरि रोग बल्झिने सुरु भयो। अनि त्यसपछि योगमा आइयो, अनि योग गर्दै जाँदाखेरि योगबाट ध्यान र ध्यान

0: बाले भन्ने अहङ्कार उसले लिँदैन. जबकि समाजमा के हुन्छ, तैँलाई तँलाई मैले सिकाइदिएँ, मेरो कारणले तँ यहाँ पुगिस् भन्ने आमा बाबाले धरी छोराछोरीलाई भन्छन् नि, तिमीहरूलाई हुर्काउनु मैले यो गरेँ त्यो गरेँ भन्ने हिसाब किताब त लाउँछन्. तर अध्यात्म यस्तो क्षेत्र हो जहाँ त्यस्तो हिसाब किताब लाइँदैन. लाइयो भने त्यो अध्यात्म होइन, किनकि एकजना मान्छे आफू भित्रैबाट परिवर्तित भएपछि उनलाई हेरेरै अर्को मान्छे पनि परिवर्तित भइरहेको हुन्छ. त्यसको हिसाब किताब लाउनु परेन, त्यो त समाजमा प्रतिक्रिया स्वरूप हेर्ने हो. अब संसारकै कन्टेक्स्टमा कुरा गर्ने हो भने अहिले हामी 21st सेन्चुरीमा जुन छौँ, यो सेन्चुरीमा संसारमा सबभन्दा बढी योग ध्यान प्राणायामको कुरा व्यापक रूपमा छ. रेडियोमा, टेलिभिजनमा, टोल टोलमा अहिले योग नसुन्ने मान्छे हुँदैन, योग नगर्ने मान्छे पनि कम हुँदै गएको छ. ध्यानका कुराहरू इभन विद्यार्थीहरूलाई स्कुल स्कुलमा ध्यान सिकाउने परिपाटी सुरु भएको छ. यो भनेको त हामी जस्ता थुप्रै मान्छेको प्रयास जुन भयो त्यसैबाट आलोकित हुँदै हुँदै यहाँ पुगेको भनेर बुझ्नुपर्छ.
1: हजुर, खासमा योग अनि साधना तथा मनोक्रान्तिले हाम्रो समाजमा जुन किसिमको प्रभाव पारेको छ नि, त्यो उन्नत खालको प्रभाव देखिन्छ?
0: यो भनेको कस्तो चिज भने, एकजना मान्छेले अपराध गर्छ नि, कुनै पनि अपराध, जस्तै रेपको कुरा भनौँ,
1: हजुर हजुर,
0: या चाहिँ अर्को अपराध, चोरीकै कुरा भनौँ या करप्सनको कुरा भनौँ, अपराध त छ समाजमा. त्यो अपराध गर्ने त हात गोडाले नै हो, त्यसमा त शङ्का भएन. तर हात गोडालाई त्यो अपराध गराउने काम कसले गर्छ त भन्नाले, मनले गर्छ, विचारले गर्छ. त्यो विचार मैले करप्ट गर्छु या मैले रेप गर्छु या मैले हत्या गर्छु भन्ने पहिला त विचार आउनु पर्यो. त्यो विचार आएको बेला ल है, मलाई आपराधिक विचार आयो, गलत विचार आयो भन्ने त्यो विचार आएकै बेला थाहा भएको भए उसले रोक्न सक्छ. तर समस्या के हुन्छ, उसलाई इमोसन आइरहेको हुन्छ, त्यो इमोसनको कारणले आफ्नो मनमा आएको विचार थाहा हुँदैन. त्यो थाहा नभएपछि त्यसले के गर्छ, अपराध गर्न जान्छ. त्यसकारण अपराधीलाई अपराध नगराउनको लागि उपदेश आदेशले पुग्दैन. उसलाई चाहिने चिज भनेको होस हो, बोध हो. होस भनेको के, मेरो मनमा जे जे विचार चल्छ त्यो हरेक विचारप्रति म होसमा रहेँ भने अनि मैले अपराध गर्न सक्दिनँ. त्यसकारण यो होस ल्याउने केले, त्यही हो ध्यान, त्यही हो योग भनेको, योग भन्दा पनि ध्यान. ध्यानमा के हुन्छ, मनभित्र चलेका कुराहरू र संसार बाहिर घटिरहेका सबै कुराप्रति उसको बोध भइरहेको हुन्छ. त्यो होसको कारणले गर्दा उसले अपराध गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सक्छ. जबकि रक्सी खाएको मान्छेले निर्णय गर्न सक्दैन, किनकि रक्सी खाएको सुरमा उसले निर्णय नै लिन सक्दैन. अगाडि जे जे छ त्यही गर्छ, मान्छे भेटिन्छ, कराउँछ, चिच्याउँछन् र झगडा पनि गर्छन्. यदि बोधमा त्यही रक्षा मान्छे रक्सी नखाएको बेलामा गर्दैन नि त्यो.
1: अनि यहाँको कुरा गर्दै जाँदाखेरि यो जुन किसिमको हाँसो यहाँले निकाल्नुहुन्छ, हाँसोमा छुट्टै खालको ऊर्जा छ भनिन्छ, यो साधनाबाट आएको ऊर्जा हो कि हाँसोको छुट्टै ऊर्जा हो?
0: यसो कुरा, हाँस्नु भनेको मान्छेको स्वभाव.
1: हजुर,
0: मान्छे भएको अरू प्राणी हाँस्दा पनि हाँस्दैन.
1: हजुर,
0: सो मान्छेको स्वभाव भएको कारणले गर्दा यदि आफूलाई त्यत्तिकै छोडिदिनु भयो भने जसले पनि हाँस्न सक्छन्, तर मान्छेले रोक्छन् हाँसो आफै, अरूले के भन्नुला त्यो विचार आउन साथ उसले हाँस्न सक्दैन.
1: मलाई पनि अलिकति ऊर्जा मिले जस्तो भइरहेछ.
0: त्यस कारण आफूलाई नरोक्ने हो.
1: हजुर, मान्छे जस्तो पीडा लिएर बसे पनि पीडाको त आफ्नै अर्थ छ होइन, जुन मनभित्र पीडा हुन्छ नि त्यो पीडालाई बिसाउनको लागि मान्छेले केही कुराहरूको चिन्तन गर्नु पर्यो. तर चिन्तन गर्दैमा चाहिँ पनि भएन, फेरि सकारात्मक चिन्तन आउनु पर्यो, जहाँबाट चाहिँ बाधालाई हामीले छल्न सकिन्छ होइन, त्यहाँनिर बल्ल हामी ठाउँमा पुग्न सकिन्छ होला. अनि योग साधनामा पनि हामीले जुन किसिमको चिन्तनबाट चाहिँ हामी योग साधना गर्ने हो कि होइन, त्यसलाई हामी हाँसोको माध्यमबाट योग साधना गर्दाखेरि पनि हामीले अझ हाम्रो मानसिक ऊर्जा थप्न सकिन्छ, बढाउन सकिन्छ, शरीरमा स्वस्थता कायम गर्न सकिन्छ, के लाग्छ?
0: अब यहाँले हाँसोमा केन्द्रित रहनुभयो,
1: अलिकति
0: त्यतै केन्द्रित रहँ. हाँस्दाखेरि हाम्रो दिमागबाट एउटा केमिकल निकाल्छ, त्यसलाई एन्डोर्फिन्स भनिन्छ.
1: हजुर,
0: अब धेरै खुसी भयो भने डोपमिन भन्ने केमिकल पनि निस्कन्छ र

0: मन आफै शान्त हुँदै जान्छ. बजारको नजिक आएपछि मन आफै अशान्त हुन्छ तनाव, किनकि बजारमा त कम्पिटिसन
1: हुन्छ, धेरै कुराहरू,
0: धेरै कुरा डिजायर बढाइदियो कि बजार.
1: शक्ति प्राप्त हुन सकेन,
0: शक्ति होइन इच्छा धेरै बढाइदियो. जस्तै अहिले भर्खरकै कुरा गरौँ, आइफोन 18 लन्च भयो भर्खरै. त्यो आइफोन 18 लिनको लागि जुन लाइन रातभरि बसे मान्छेहरू
1: ग्राहकहरू
0: होइन, न्युजमा आएको नि, मानव त्यो सित्तैमा दिए जस्तो, त्यो त पैसै तिरेर लिने हो, तर लाइनमा बसे रातभरि.

0: अगाडि बढ्न सक्नुभएको छैन, त्यसो त त्यसको पीडा राज्यलाई छ फेरि होइन। अब ती व्यक्ति घर परिवार जसले तपाईँहरू जस्तो सामाजिक सत्कर्म गर्ने होइन, धार्मिक अनुशासनका कुराहरू सिकाउने व्यक्तित्वले त्यो अस्तिको त्यो पीडालाई कसरी हेर्नुभयो र त्यसलाई हामीले कसरी न्यूनीकरण गर्न सकिन्छ?
1: ओके, त्यसमा दुई किसिमका पीडालाई हामीले वर्गीकृत गर्नु पर्यो। पहिला एउटा भौतिक क्षति, भौतिक पीडा, र अर्को मानसिक पीडा।
0: हजुर,
1: भौतिक पीडाको सवालमा जस्तै घर गुमाएका छन्, बाउ आमा गुमाएका छन्, परिवार गुमाएका छन् है, सबै कुरा गुमाएका छन्। त्यो गुमाएकाहरूलाई नै हामीले सहयोग गर्ने, त्यो अन्तर्राष्ट्रिय जगतले पनि सहयोग गरिरहेकै छ, अझै गर्नेछन्।
0: हजुर,
1: र हामी देशको नागरिक भएको हैसियतले र हाम्रो पनि कर्तव्य बन्छ हरेक मान्छेको त्यो पीडामा कसैले सहयोग गरौँ। सक्ने त त्यो हो, आर्थिक रूपमा सहयोग गर्न सकियो या भोलिन्टरी गरेर सहयोग गर्न सकियो, यो भौतिक पाटोमा हामी सबै लागेर सहयोग गर्ने हो, गरिरहेका छौँ, र हामीले पनि त्यही हिसाबले सहयोग गर्यौँ, व्यक्तिगत रूपमा पनि सहयोग गर्यौँ। अब रह्यो कुरा मान्छेको घाउको कुरा, जसरी बाउ बितिसके, छोराछोरी बितिसके,
0: भौतिक क्षति
1: भौतिक क्षति त हामी परिपूर्ति
0: गर्दैनौँ,
1: सबै मिलेर गरौँ, गरिरहेको पनि छ। तर मानसिक क्षति त कसैले पनि सहयोग गर्न सक्दैन। अब उसलाई जुन चोट लागेको छ, सक भएको छ, एकाएक आशा गरिएका परिवारहरू अब कोही छैनन्, कति त एक्लै भएका छन्, बुढाबुढीहरू गए, बच्चा बचे, कतै बच्चा बचे, बुढाबुढी गए, बुढाबुढी बचे, बच्चा गए, त्यस्तो पनि भयो। त्यो पीडालाई अब त्यो अपूरणीय क्षति भनिन्छ नि,
0: त्यसलाई
1: पूर्ति नै दिन सक्दैन,
0: पुरा गर्न सकिँदैन।
1: पुरा गर्न नसकेपछि के हुन्छ, यस्तै कुराले मान्छेलाई साइकोलोजिकल प्रब्लम ल्याउन सक्छ। त्यो मैले अघि भने नि डिप्रेसन, एङ्जाइटी या अरू कुनै मानसिक रोग चाहिँ ल्याउन सक्छ यस्तो कुरा। तनाव त आइ नै सक्यो, तनाव चाहिँ छिपिँदै गयो भने रोगमा परिणत हुन्छ। यस्तो अवस्थामा नै यो ध्यान ज्ञानका कुरा काम लाग्छ, किनकि मनका घाउ मेट्ने त मनका घाउ त हो नि, तनको घाउ मेट्नलाई त आर्थिक सहयोग या सामाजिक सहयोग हामी सबैले गरिरहेका छौँ, तर मनको घाउ चाहिँ मेट्नको लागि फेरि त्यो मान्छे जसलाई पीडा भयो उनले नै बुझ्नुपर्ने हुन्छ। यो मैले र तिमीलाई सहयोग हो, अब नरो नरो तिमीलाई अब यस्तै हो संसार भनेर बुझ्दैन उनलाई। अब एउटा इन्भाइरोमेन्ट चाहियो,
0: हजुर,
1: बुझाउने एउटा इन्भाइरोमेन्ट चाहियो नि, यो पीडा यो दर्द तिमीले मेट्न सक्ने दर्द हो कि होइन भनेर बुझाइदिनु पर्यो, यो सकिँदैन भनेर बुझ्नु पर्यो पहिला कुरा हो। नसकेपछि के गर्ने त भन्नाले, अहिले उहाँहरूलाई जुन पीडा भयो, घटना त धेरै अगाडि घट्यो।

सञ्चालन गरियो त्यसलाई आर्थिक सहयोगको पाटोबाट चाहिँ त्यसलाई अलिकति महत्त्व दिएको थियो होइन, यहाँकै अगुवाईमा त्यो कार्यक्रम सम्पन्न पनि भयो र केही आर्थिक रकम पनि

0: त्यसरी योजना बनाउने होइन, हामी सबैले कर्मयोग भन्ने शब्द चाहिँ बुझ्नुपर्छ। गीताको सार नै कर्मयोग हो। कर्मयोग भनेको जे गरिरहेको छु त्यो त्यसमा निष्काम हुनु पर्यो, यानि त्यसमा कुनै लक्ष्यको या कुनै रिजल्टको, लक्ष्य भन्दा पनि रिजल्टको इच्छा राख्नु भएन। त्यो रिजल्टको इच्छा राख्न साथ इच्छाले मलाई मनमा ल्याउँछ, मनमा त पीडै मात्र हुन्छ। त्यस कारण यहाँ त मनबाट बाहिर आउने कुरा हो अध्यात्म भनेको।
1: अब यसैमा जस्तो कार्यक्रमको नाम पनि सुशासन र समृद्धि है, केही सुशासनका पक्षबाट मैले यहाँसँग केही जिज्ञासा कसरी राख्छु भने, जस्तो भ्रष्टाचार हाम्रो समाजमा छ त्यो देखिजानेकै कुरा भयो होइन, समाचार सुन्छौँ, सूचनाहरू पढ्छौँ, हामी कतिपय अवस्थामा धेरै कुराहरू चित्रणको रूपमा पनि देखेका छौँ होइन।

0: छौटेपनको शिकार भयौँ भन्ने बुझाइ छ। त्यो किन भएको भन्नाले हामीले रोल मोडल नै छान्न सकेन क्या,
1: हामी त्यहीँनिर फसेका छौँ,
0: त्यहीँनिर हामीले कसलाई हेर्छौँ भन्नाले हामी जस्तै थोत्रा चुत्रालाई हेरेर बसेका छौँ। त्यसकारण पहिलो कुरा त म जस्तो बन्ने हो त्यस्तो मान्छेलाई हेर्नु पर्यो, त्यसलाई वाच गर्नु पर्यो।
1: हजुर हजुर,
0: त्यो हेर्दा हेर्दै उनीहरूले जे गर्यो त्यो मेरो मस्तिष्कले आफै कपी गर्छ, त्यो भनेको मेरो केमिकल चेन्ज हुन्छ अनि त्यसपछि ममा पनि जोस र जाँगर आउँछ। तपाईँले जस्तो मान्छेसँग जोडिनु भयो नि
1: हजुर
0: उस्तै हुनु मन लाग्छ यदि प्रेम भयो।
1: हजुर हजुर, यो दैनिक जीवनमा ध्यान र योगको अभ्यासले नागरिक वा कर्मचारीहरूको कार्यक्षमता, रचनात्मकता र उत्पादकत्व वृद्धि गरी राष्ट्रिय समृद्धिमा हामीले कसरी टेवा पुर्याउन सकिएला?
0: एउटा उदाहरणबाट यसलाई प्रश्न पारौँ है। सबभन्दा ठुलो कुरा हो समय व्यवस्थापन,
1: हजुर हजुर,
0: टाइम म्यानेजमेन्ट। म 9 बजे पछाडि फिल्म खेल्दै खेल्दिनँ, फिल्ममा जाँदै जाँदैन।
1: हजुर,
0: 9 बजेदेखि 10 भित्र सुत्छु, 4 देखि 5 भित्र उठ्छु। अनि उठ्न साथ मेरो काम के हो, एक्सर्साइज। पहिलो काम आफूलाई समय दिने।
1: हजुर हजुर,
0: अनि यसरी मैले आफूलाई समय दिनुको कारणले गर्दा म बिहानै टगडा भएर चाहिँ बाहिर निस्कन्छु।
1: हजुर,
0: त्यसकारण मलाई तनाव हुन्छ, टाइम म्यानेज। अनि हरेक हप्तामा एक दिन छुट्टी यसरी लिन्छु कि त्यो बेला मैले समय अरूलाई दिन्न, अनि वर्षमा एकचोटि छुट्टीमा परिवार लिएर घुम्न जान्छु अरूलाई समय दिन्न। त्यसकारण तनावबाट बच्ने, स्ट्रेसबाट बच्ने र खुसी, हेल्थी, ह्याप्पी, क्रिएटिभ जीवन बाँच्ने हो भने मान्छेले सिक्नुपर्ने हो टाइम म्यानेजमेन्ट। अब टाइम म्यानेजमेन्टलाई अझै म बुझाउन चाहेँ, जस्तै उदाहरणको लागि हामीले एक पेपर लिएँ, अब यसमा म पढ्छु, देशका नीति निर्माता, राजनीतिज्ञ र प्रशासकहरूमा मानसिक स्वच्छता, नैतिक बल र जन उत्तरदायित्व विकास गर्न ध्यान र योग कसरी उपयोग हुन सक्छ भन्ने यहाँ लेख्नु,
1: एउटा जिज्ञासा राखियो।
0: अब यहाँ देशका नीति, राजनीति र प्रशासकहरूमा भनिरहँदा दुई शब्दको बीचमा स्पेस दिँदै जानुभयो यहाँले। यदि त्यो स्पेस चाहिँ स्वाट हटाइदिने हो भने केही पनि पढ्न सकिँदैन,
1: बुझ्दै बुझिन्न।
0: त्यसैलाई स्ट्रेस भनेको तनाव, बुझेन भने तनावै तनाव। त्यसकारण हामीले पनि यो जो जो मान्छेले जीवनलाई धन्य बनाउन खोजिरहेको छ, हेल्थी, ह्याप्पी, क्रिएटिभ र राष्ट्रलाई पनि योगदान दिन खोजेका छन्, सबैले टाइम म्यानेज चाहिँ गर्न सिक्नु पर्छ। त्यो आर्ट अफ लिभिङ त्यही हो। हामीले टाइम के गर्यौँ त भन्नाले एकपछि अर्को यसरी यसरी स्पेसै नदिइकन टाइम, एउटा टाइम पछि अर्को टाइममा, अर्को टाइम पछि अर्को टाइममा गयौँ, अरूलाई टाइम दिँदै जिन्दगी गयो, आफूलाई टाइमै दिएनौँ। त्यसकारण आफूलाई टाइम दिन सिक्नुहोस्, किनकि केमिकल आफूसँग छ,
1: हरेक काम आफैबाट सुरु हुन्छ।
0: केमिकल नै तपाईँलाई खुसी बनाउने केमिकल पनि आफूसँगै छ, दुःखी बनाउने केमिकल पनि आफूसँगै छ। त्यसकारण तपाईँले अरूलाई टाइम धेरै दिनुभयो भने दुःखी बनाउने केमिकल तपाईँलाई स्ट्रेसमा लग्छ, आफूलाई समय दिनुभयो भने खुसी बनाउने केमिकल आउँछ, अनि त्यसपछि भित्रबाट खुसी भएपछि करप्सन जस्ता कुरा, अल्छी जस्ता कुरा कम हुँदै जान्छ।
1: अब जाँदा जाँदै
0: हजुर
1: समृद्धिका लागि उद्यमशीलता र नयाँ सोच आवश्यक पर्दछ होइन, यो जो कोहीलाई थाहा छ गर्न कति सकिन्छ भन्ने मात्र रह्यो कुरा, र असफलताको डरलाई जितेर आत्मविश्वासका साथ अघि बढ्न मनोक्रान्तिका सूत्रहरू कसरी सहयोगी बन्न सक्लन् जाँदा जाँदै?
0: मनोक्रान्तिको सूत्र भन्दा पनि यहाँ अहिले नयाँ ट्रेन्डको कुरा गर्न चाहे,
1: हजुर,
0: अहिले हामी 21औं शताब्दी भनेको एआईको युग, अब एजीआई आउँदैछ, जेनरेटिभ एआई आउँदैछ। त्यसकारण राज्यले गर्नुपर्ने लगानी, सबभन्दा ठुलो लगानी भनेको यही नयाँ मोडर्न टेक्नोलोजीमा हो, मान्छे मान्छेले पनि।
1: हजुर हजुर,
0: 21st सेन्चुरी भनेको संसारमा, मानव इतिहासमा सबभन्दा पैसा कमाउन सजिलो समय हो। मानव इतिहासमा यति पैसा कमाउन सजिलो समय कहिले पनि रहेन। जस्तै नेपालैदेखि लिएर युरोप, अमेरिका का जो युट्युबर केटाकेटीहरू छन्, 10 वर्षको, 12 वर्षको या कुनै 9 वर्षका, 8 वर्षका बच्चाहरूले पनि युट्युबबाट या चाहिँ टिकटकबाट लाखौँ, कसै कसैले करोडौँ कमाइरहेका छन्, राइट?
1: हजुर,
0: यति पैसा बच्चाहरूले कमाउने त कुनै पनि युगै थिएन। अनि ठुलो मान्छेकै कुरा गर्ने हो भने एलन मस्कले खरबौँ जति पैसा कमाए, त्यति त मानव इतिहासमा कसैले कमाउन सकेन। त्यसकारण यो सबभन्दा पैसा कमाउन सजिलो युगमा छौँ, तर अधिकांश मान्छेले कमाउँदैन तैपनि। किन भन्नाले अधिकांश मान्छेको फोकस पास्टमा हुन्छ, पास्टमा फोकस भयो भने प्रेजेन्टमा के भइरहेको छ फाइदा कसैले उठाउनै सक्छ। त्यसकारण हाम्रो आँखा पनि, राज्यको पनि र हामी व्यक्तिगत रूपमा पनि आजको टेक्नोलोजी कहाँ पुग्यो, एआईको टेक्नोलोजी त्यसलाई नै पछ्याउने हो पहिलो काम। अरू अरू चिज त छँदैछन् तर एआई हो अहिलेको भविष्य भनेको, त्यसलाई पछ्याउनु पर्छ। किनकि एउटा रमाइलो कुरा पनि भनौँ, इलन मस्कले एक ठाउँमा भनिसकेकै कुरा हो त्यो कि अबको युगमा मान्छेले पैसा कमाउनै पर्दैन, सबै चाहिँ कसले कमाउँछ, हाम्रो रोबोटले कमाउँछ। रोबोटले काम गर्छ 24 घन्टा, रोबोट कहिले पनि थाक्दैन,
1: काम छिटो पनि हुन्छ,
0: प्रविधि मात्रै भयो।

0: त्यो प्रवृत्तिले सबै काम गरिसकेपछि अब मान्छे त जोगर फाल्टो हुने
1: भयो, धेरै मान्छे चाहिएन
0: चाहिएन, त्यो पैसा त आउँछ,
1: इन्टेलिजेन्स पनि उसले प्रयोग गर्ने भयो होइन,
0: अनि त्यो पैसो चाहिँ राज्यले बाँड्ने सबैलाई। त्यसकारण ढुक्क हुनुहोस्, अबको युगमा चाहिँ पैसा चाहिँदैन, 10 वर्षमा त्यहाँ हामी जाँदैछौँ। तर समस्या के हुन्छ, अनि अहिले त चाहिँ टेन्सनमा बसेका मान्छे केही गर्न नपाएको चाहिँ सबभन्दा बढी टेन्सन, त्यहाँबाट अध्यात्म अझ बढी चाहिँ हाम्रो सक्छ।
1: अब जाँदा जाँदै यो कार्यक्रम सुनिरहनु भएका श्रोताहरूलाई अन्त्यमा केही मैले उठाउन बिर्सेका छुटाएका जुन चाहिँ भन्नै पर्ने कुरा केही छन् भने छोटो रूपमा राखिदिनु होला।
0: दुःखको कारण पनि तपाईँ नै हो, सुखको कारण पनि तपाईँ नै हो। संसारलाई नहेर्नुहोस्, आफूलाई हेर्नुहोस्, समस्या पनि त्यही छ, समाधान पनि त्यही छ।
1: यहाँलाई धेरै धेरै धन्यवाद छ। हाम्रो कार्यक्रम सुशासन र समृद्धिमा आएर योग साधना विधिबाट हामी सुशासनको पक्षमा, समृद्धिका पक्षमा, र अहिले पछिल्लो पटक भोटेकोशी बाढीले ल्याएको हाम्रो जुन किसिमको तनाव छ त्यो तनावलाई व्यवस्थापन गर्न कसरी सकिन्छ योग साधनाको माध्यमबाट, मनोक्रान्तिको माध्यमबाट भनेर केही कुराहरू महत्त्वपूर्ण तरिकाले यहाँले राखिदिनु भयो। यसका लागि यहाँले दिनुभएको समय र गर्नुभएको कुराकानी प्रति यो कार्यक्रम तथा सिङ्गो रेडी नेपाल परिवार आभार व्यक्त गर्न चाहन्छ। आज हामीले कार्यक्रम सुशासन र समृद्धिमा योग ध्यान र साधनाले कार्य व्यस्तता र जीवन शैलीमा के कसरी समृद्धि ल्याउन सकिएला भनी मनोक्रान्तिका प्रणेता डाक्टर योगी विकासानन्द ज्यूसँग कुरा गरेका थियौँ। आजलाई सुशासन र समृद्धि कार्यक्रमको निर्धारित समय यही सकिँदैछ। अर्को साताको बिहिबार बिहान 8:15 बजे अर्का अतिथिका साथ हामी आउने नै छौँ। तबसम्मका लागि यस कार्यक्रमबाट प्राविधिक मित्र मिनर्व वज्राचार्य र कार्यक्रम सञ्चालक म हरिगिरी पनि बिदा हुन्छौ। हवस्त, नमस्कार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ उमेश पाण्डे र डाक्टर भोला रिजालको स्वरमा यो जागरण गीत। रचना हो डाक्टर भोला रिजालको अनि सङ्गीत हो सम्भुजित बास्कोटाको।

अब सुनाउँदैछौ रामकृष्ण ढकाल, शान्तिराम राई र साथीहरूको स्वरमा यो जागरण गीत। संगीत अनि रचना हो बुलु मुकारुङको। यो गीतपछि ठिक 9 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
6: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
5: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।

संघको महासभालाई चीन फिङलाई अमेरिकामा भव्य स्वागत। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुनका लागि न्युयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको थियो। नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन पुग्नु भएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार शुक्रबार बिहान सम्बोधन गर्ने तय भएको छ। प्रधानमन्त्रीको सम्बोधन शुक्रबार बिहान 4-5 बजेतिर हुनेछ। महासभाको कार्यतालिका अनुसार एकजनाका लागि बोल्ने समय 15 मिनट छुट्याइएको भए पनि सरकार प्रमुखहरूका लागि यो नियम लागू हुने छैन। बाढी पहिरो लगायतका विपद तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोलिदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको छ। पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेले हिजो एक सूचना जारी गरी असोज 8-12 गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्ग्र, हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। भारी वर्षाका कारण भूक्षय, बाढी तथा पहिरोको जोखिम बढ्नका साथै हिमाली भूभागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ। काठमाडौँ महानगरपालिकाले भोलिदेखि 11 गतेसम्म भारी तथा अति भारी वर्षा हुन सक्ने सम्भावना

सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बिपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशभरका 753 पालिका मध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समितिका सदस्य राजु कटुवालका अनुसार 58 जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द 17 सहित निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न 3 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएका छन्। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको नागरिक लगानी कोष 3 संशोधन विधेयक 2083 र भुक्तानी फर्स्योर्ड 1 संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोसी बाढीमा परि बेपत्ता तथा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5,00,000 रुपियाँ राहत उपलब्ध गराउने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्री श्रेष्ठले विभिन्न जलविद्युत आयोजनामा कार्यरत प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्कालका लागि 5,00,000 रुपियाँ राहत र 6 महिनासम्म तलबको 50% रकम उपलब्ध गराउने निर्णय भएको बताउनुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक 1:15 लागि तय भएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेश मन्त्री एलिना भाल्टुनेन बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाका अवसरमा हिजो न्युयोर्कमा भएको भेटवार्तामा फिनल्यान्डका विदेश मन्त्री भाल्टुनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गर्नुभएको छ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु जन्य विपदबाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका अवसरमा हिजो आयोजित G7 विकास मन्त्री स्तरीय बैठकमा नेपालको पछिल्लो जलवायु जन्य विपदको अवस्थाबारे सम्बोधन गर्दै उहाँले स्थापना जलवायु वित्त विपद पूर्व तयारी बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा G7 सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमी कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा हिजो आयोजित हेम सुनिल जोखिमपुर टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिता आफैमा एउटा संस्था भएकाले यसको शाखा, मर्यादा र विश्वसनीयता जोगाउने जिम्मेवारी कुनै एउटा व्यक्ति वा संस्थाको मात्र नभई समग्र पत्रकारिता क्षेत्रको भएको बताउनुभयो। विश्व वन्यजन्तु कोष WWF नेपालले रसुवाको भटेको

0: खेतीबारीबाट प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि 1,50,00,000 सहयोग हस्तान्तरण गरेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादी र अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घका एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्यू बीच भेटवार्ता भएको छ। मन्त्रालयमा हिजो भएको भेटवार्तामा हालै रसुवा नुवाकोट तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत संरक्षण तथा पुनस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री वादीको सचिवालयले जनाएको छ। कैलालीको डल्फिन क्षेत्रमा विश्वकै दुर्लभ जलचर प्राणी डल्फिनको गणना गरिएको छ। कैलाली दक्षिण पूर्वी क्षेत्रमा रहेका मोहना पथरैया काडा कन्द्रा र कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा असौज 3 गतेदेखि 5 गतेसम्म डल्फिनको गणना गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत गर्नुभएको छ। 3 दिने ऐतिहासिक अमेरिका भ्रमणका लागि पुग्नुभएका राष्ट्रपति सीलाई ट्रम्पले विमानस्थलमा रातो कार्पेटसहित सैन्य विमानको फ्लाइपासबाट स्वागत गर्नुभएको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती गण्डकी प्रदेशको थोरै स्थान, कोशी बागमती प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने, जलवायु न्यायको विषय विश्व समुदायमाझ उठान गर्ने तयारी। भोलिदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा निरन्तर वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागद्वारा आग्रह, र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनिया राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।

0: सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
1: कार्यक्रम नागरिक शिक्षा
0: रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
2: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने नागरिक शिक्षा कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रकृति हरेक प्राणीको जीवन आधार हो, तर पछिल्ला वर्षहरूमा प्रकृतिमा देखिन थालेका असामान्य परिवर्तनले मानव जीवन, बस्ती, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर चुनौती थपिरहेको छ। गत भदौ 10 गते रसुवा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले ठूलो धनजनको क्षति भयो। बाढीका कारण कैयौँ मानिसको ज्यान जानुका साथै हजारौँ बेपत्ता छन् भने सडक, पुल, जलविद्युत आयोजना, बस्ती तथा अन्य भौतिक संरचनामा खर्बौँ बराबरको क्षति पुग्नुका साथै स्थानीय जनजीवन र आर्थिक गतिविधि समेत प्रभावित भएको छ। यो विपत्तिको कारणबारे विभिन्न कोणबाट बहस भइरहेको छ यति बेला। विशेष गरी जलवायु परिवर्तन, बढ्दो तापक्रम र हिमाली क्षेत्रमा हिमालय पग्लिने, हिमतालमा पानीको मात्रा बढ्दै जाने, हिमतालको संख्यामा वृद्धि हुने र ती हिमताल फुट्ने जस्ता गम्भीर चुनौती यति बेला देखिन थालेका छन्। हिमाली क्षेत्रमा हुने यस्ता प्राकृतिक घटनाले नेपालका हिमाल पहाड हुँदै तल्लो तटीय क्षेत्रसम्म कस्तो प्रभाव पार्न सक्छ? हिमताल फुट्ने जोखिम किन बढ्दैछ? जलवायु परिवर्तन र बढ्दो तापक्रमले हिमाली वातावरणमा कस्तो असर परिरहेको छ र भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि राज्य, स्थानीय समुदाय र नागरिकले के गर्न सक्छ? यिनै विषयमा आज हामीले जलवायु एवं हिमताल विज्ञ डाक्टर मोहन बहादुर चन्दसँग नागरिक शिक्षामा विशेष संवाद गरेका छौँ।
3: डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
4: धेरै धेरै धन्यवाद।
3: हजुर, नेपालका हिमालय क्षेत्रमा हिमतालको अवस्था के छ, यहीँबाटै कुराकानी सुरु गरौँ।
4: अब खास गरी हाम्रो जो उच्च हिमाली भूभाग चाहिँ धेरै जस्तो क्षेत्र चाहिँ हिम नदी जमेको जमिन पर्माफ्रोस्ट भन्छौँ, अलिकति हिउँले ढाकिएको क्षेत्र हो। त्यो पछिल्लो समयमा जुन हिसाबले चाहिँ जलवायु परिवर्तन भइरहेछ र हाम्रा हिम नदीहरू क्रमशः पग्लिँदै गइरहेका छन्। हिम नदीहरू पग्लिँदै त्यस्तो किसिमको कुनै सुइटेबल इन्भाइरोमेन्ट चाहिँ भेटायो भने त्यो हिम नदी चाहिँ हिमतालमा परिणत हुँदै गइरहेको अवस्था छ। पछिल्लो समयमा यस्ता हिमतालहरू बन्ने प्रक्रिया एकदमै तीव्र गतिमा चाहिँ बढिराखेको छ। जलवायु परिवर्तनका कारणले जो तापमानमा चाहिँ वृद्धि भइरहेछ, खास गरी उच्च हिमाली क्षेत्रमा अझै यो दर चाहिँ एकदमै बढी छ, जुन कारणले चाहिँ यो हिमनदी पग्लिने दर पनि धेरै छ। कमसे कम 4-5 दशकदेखि चाहिँ क्रमशः एकदमै बढ्दो क्रममा रहेको छ। कुनै हिमताल चाहिँ नयाँ बन्दै गइरहेका छन्, नयाँ बनेका चाहिँ ठुल्ठुला हुँदै गइरहेका छन्। तीमध्ये चाहिँ कुनै कुनै तालहरू चाहिँ अत्यन्त जोखिम पनि बनिरहेको अवस्था छ, होइन? त्यही भएर चाहिँ यो हिमताल बन्ने प्रक्रिया चाहिँ नर्मली चाहिँ अलिकति प्राकृतिक रूपमा पनि हुन्छ। जस्तो सिजनलको हिसाबले कुरा गर्ने हो भने समरमा अलिकति बढी तापमान हुँदाखेरि अलिक बढी पग्लिने र त्यतिखेर चाहिँ हिमताल बन्ने, साना साना हिमताल बन्ने, तर गर्मी महिना सकिनुभन्दा केही समय अगाडि चाहिँ तिनीहरू चाहिँ आफै त्यो बिलाएर जाने, सानो केही नोक्सान नगर्ने किसिमका बाढीहरू चाहिँ आउने चाहिँ हुन्थ्यो। तर अहिले पछिल्लो क्रममा चाहिँ तिनीहरूको चाहिँ आकार चाहिँ एकदमै ठुलो हुने र तिनीहरूले चाहिँ ठुलो क्षति पुर्याउने किसिमको बाढी ल्याउने किसिमका हिमताल चाहिँ बन्दै गइरहेका छन्।
3: हजुर, जस्तो हामीले के आकलन गर्न सक्छौँ त्यस्ता अत्यन्तै जोखिममा रहेका हिमतालहरू जो विस्फोटनको अवस्थामा पनि रहेका छन् भनेर यहाँले भन्नुभयो, त्यस्ता तालहरू के कति संख्यामा चाहिँ त्यहाँ होला जो चाहिँ उच्च जोखिममा रहेका छन्, त्यस्तो केही अध्ययन छ सर?
4: पछिल्लो तथ्याङ्क अनुसार चाहिँ अहिले हाम्रो खास गरी यो तिनवटा जो ठुला जलाधार क्षेत्रहरू छन्, कोशी, कर्णाली र गण्डकी भनेर, त्यो चाहिँ अब नेपालको भूभाग अनि त्यसपछि चाइनाको टिबेटियन भूभाग र अलिकति उता पश्चिममा चाहिँ इन्डियाको भूभागमा सबै त्यो जुन केही गरी फुट्यो भने नेपालमा आउन सक्ने किसिमको छ। त्यो सबैमा चाहिँ हामीले चाहिँ नक्साङ्कन गर्दाखेरि चाहिँ झन्नै यो भर्खरै 1-2 हप्ता अगाडि मात्रै हामीले चाहिँ त्यो अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छौँ, झन्नै 4,000 वटा चाहिँ हिमतालहरू चाहिँ बनेको तथ्याङ्क छ। अब त्यो अलिकति अगाडिको तथ्याङ्क त्यसमा चाहिँ हामीले चाहिँ अब यो जोखिमको केटागोरी चाहिँ हामीले चाहिँ गरेका छैनौँ, तर जोखिमको केटागोरी चाहिँ पछिल्लो समयमा चाहिँ इसिमोट लगायत युएनडिपीहरूसँग मिलेर त्यसरी वर्गीकरण गरिएको थियो, त्यो अनुसार चाहिँ झन्डै 47 हिमतालहरू चाहिँ उच्च जोखिममा छन् भनेर भनिएको छ। 47 21 चाहिँ नेपालकै बााउन्ड्रीभित्र अनि बाँकी चाहिँ चाइना र केही 1-2 चाहिँ एउटा एउटा चाहिँ इन्डियाको क्षेत्रमा पर्छ, जुन केही गरी फुट्यो भने चाहिँ नेपालमा आउँछ भन्ने छ है। अब यिनीहरूको चाहिँ मोनिटरिङ गर्नको लागि चाहिँ अहिलेसम्म चाहिँ अब त्यस्तो इस्टाब्लिस प्रणाली चाहिँ छैन नेपाल सरकारकोबाट, तर पछिल्लो समयमा केही परियोजनाहरू मार्फत चाहिँ छोरोल्पा हिमताल र इन्जा हिमतालमा चाहिँ त्यस्तो अली वार्निङ सिस्टम लगायत त्यहाँको चाहिँ पानी घटाएर अलिकति जोखिम चाहिँ घटाउने काम भएको छ। जस्तो छोरोल्पाको केसमा चाहिँ सन् 2000 त्यो काम चाहिँ सकिसकेको थियो, अहिले झन्डै 26 भइसकेको थियो। जो सब त्यो ताल चाहिँ अझै सुरक्षित छ भनौँ, तर अबका दिनमा चाहिँ त्यो अझै पनि बढ्दो क्रममा, त्यसको आयतन बढ्दो क्रममा हुँदाखेरि वरपरको चाहिँ त्यसको अवस्था के हुन्छ, माथिबाट ठुलो ढुङ्गा खस्ने अथवा एम्बुलेन्स खस्ने केही परिवर्तित भइरहेछन् छैनन्, तिनीहरू कुराहरू चाहिँ बुझ्नु चाहिँ आवश्यक छ। त्यसै गरी यो इन्जाको केसमा चाहिँ 2016 त्यसको पानी पनि केहीमा चाहिँ घटाएर झन्डै 3.6 चाहिँ त्यसको पानी घटाएर त्यहाँ चाहिँ एउटा चाहिँ कन्ट्रोल गेट बनाएर अनि त्यहाँ चाहिँ अली वार्निङको सिस्टम पनि राखिएको थियो, तर चाहिँ अलिकति त्यो अली वार्निङ सिस्टमको चाहिँ फङ्सनिङ काम गर्ने चाहिँ अलिकति भएको छैन, कहिले काम नगर्ने अवस्थामा छ भन्ने चाहिँ सुनिएको छ होइन। तर हामीले चाहिँ केही रिक्स घटाए पनि केही जोखिम घटाए पनि जस्तो हाम्रो चाहिँ जो पूर्व सूचना प्रणालीहरू जडान गरिएका छ त्यसलाई चाहिँ अलिकति भरपर्दो बनाउनलाई चाहिँ रेगुलर रूपमा चाहिँ मेन्टेनेन्स गरिनुपर्ने चाहिँ देखिन्छ। थुप्रै तालहरू छन्, त्यो त 2 मात्रै भए मैले झन्डै 4000 ताल छ, त्यो 4000 तालहरूमध्ये कुन चाहिँ उच्च जोखिममा हुन्छ, कुनले चाहिँ धेरै नोक्सान गर्न सक्छ, यी चाहिँ सबै आकलन गर्नुपर्छ। अहिलेसम्मका सबै आकलनहरू हामी चाहिँ यो भू उपग्रह मार्फत अथवा डेस्कटप बेस स्टडी गरेर चाहिँ गरिएको छ, तर फिल्ड बेस स्टडी चाहिँ धेरैमा चाहिँ गरिएको छैन, त्यही भएर त्यति अलिकति एक्युरेट नहोला पनि। अनि यो प्रत्येक वर्ष चाहिँ चेन्ज हुँदै जान्छ, जुन पहिला चाहिँ 47 छ भने आज त्यो 47 अहिले पुरै फरक भइसकेको अवस्था हुनसक्छ त्यहाँ चाहिँ, किनकि प्रत्येक वर्ष तिनीहरूको आकार बढ्दै जाने, आयतन बढ्दै जाने, अनि त्यहाँको वरिपरिको वातावरण पनि चेन्ज हुँदै जाने, यी गर्दाखेरि चाहिँ प्रत्येक वर्ष अथवा 2-3 त्यो चाहिँ जोखिम मूल्याङ्कन गरेर होइन कुन केटागोरीमा पर्छ कुन ताल कतिवटा छन् भनेर चाहिँ गरिनुपर्छ, र त्यही अनुसार चाहिँ कुन कुन ताललाई चाहिँ अलिकति बढी फोकस स्टडी गर्ने, त्यो वरपरको वातावरणलाई चाहिँ कस्तो गर्ने भनेर चाहिँ त्यही अनुसार चाहिँ निर्धारण हुनुपर्छ जस्तो लाग्छ।
3: हजुर, जलवायुमा आएको परिवर्तन र तापक्रम वृद्धिका असरका कारणले यस्ता हिमतालहरू बन्ने, बनिरहेका तालहरू ठुलो हुने र त्यो विस्फोटनको अवस्थामा पुग्न सक्ने, यो जलवायु सन्तुलनमा आएको यो परिवर्तनले पनि स्वाभाविक रूपमा त्यस्तो खालको केही जोखिम बेहोर्नु पर्ने हो कि भन्ने स्थिति विद्यमान रहेको छ, र हामीले तत्कालिक रूपमा जुन असा भदौ 10 रसुवा जुन भोटेकोसी नदीमा जुन अचानक एक खालको हिम पहिरो हिमचट्टान सहितको जुन खालको विनाशकारी एउटा चाहिँ बाढी आयो, यस विषयका छलफल बहसहरू सङ्गठनले अगाडि बढ्नुपर्छ र यसको नियमित अनुगमन यस बारेको सचेतता अप्नाउनु पर्छ भन्ने विषय अझ गम्भीर भएर अगाडि बढिराखेको छ। सरले अघि एउटा महत्त्वपूर्ण कुरा गर्नुभएको छ र यसभन्दा अगाडिको यही नागरिक शिक्षा कार्यक्रममा पनि हामीले एकजना जलवायु विज्ञ जो नेपाल सरकारको पूर्व सचिव पनि हुनुहुन्छ प्रेमनारायण कणेलज्यूसँग पनि एउटा कुरा कानीको सन्दर्भमा उहाँले सरले भन्नुभयो जस्तै जुन यस्ता ठुला ठुला हिमतालहरूको पानीको सतह घटाउन सकिने प्रविधिको प्रयोग गरेर पनि हामीले सम्भावित जोखिमलाई घटाउन सकिन्छ, यो प्रयोग चाहिँ हामीले छोरोल्पा तालमा पनि अवलम्बन गरेका थियौँ अथवा अपनाएका थियौँ भन्ने कुरा पनि उहाँले राख्नु भएको छ, सरले पनि यो कुरा राख्नुभयो। यस्तो प्रविधिबाट हामीले सम्भावित जोखिमबाट बचाउन सकिने स्थिति चाहिँ कस्तो छ, यसलाई अलिकति विस्तृतमा भनिदिनुहोस् न।
4: तालको पानीको लेभल घटाउनु, त्यसपछि त्यो सँगै अब पानी घटाउने बित्तिकै त्यसको जोखिम घट्छ भन्ने पनि होइन, केही वर्षलाई चाहिँ त्यो अलिकति जहाँ त्यसबाट जति जुन लेभलको चाहिँ बाढी आउन सक्छ त्यो चाहिँ केही मात्रामा घट्ला, तर केही गरी अझै पनि त्यो फुट्यो भने चाहिँ ठुलै नोक्सान चाहिँ पुर्याउन सक्ने चाहिँ हुन्छ। त्यही भएर सुरुमा त हामीले चाहिँ जति अहिले पानीको लेभल कुनै तालमा चाहिँ घटिया छ त्यो चाहिँ ठ्याक्कै कति घटाउने भन्ने कुरा पनि एकदमै राम्रोसँग त्यसलाई चाहिँ एस्टिमेट गर्नुपर्छ जस्तो लाग्छ। 4 फेरि त्यस्तै तालहरूमा चाहिँ त्यस्तो काम गर्ने भनेर चाहिँ सरकारले चाहिँ काम अगाडि बढाएको छ, तर त्यो जुन लेभलको पानी घटाउने भनेर भनेको छ त्यो चाहिँ सफिसियन्ट चाहिँ छैन, यदि हामीले चाहिँ राम्रोसँग चाहिँ जोखिम त घटाउने हो भने चाहिँ, तर त्यसको एस्टिमेसन पनि एकदमै साइन्टिफिक रूपमा चाहिँ आउनुपर्छ र त्यही अनुसार चाहिँ गरिनुपर्छ। त्यो वरिपरिको वातावरण कस्तो छ, त्यहाँ माथिबाट चाहिँ एभलेन्स खस्ने सम्भावना कति छ, कतिको ठुलो खस्न सक्छ, ढुङ्गा कत्रो ठुलो खस्न सक्छ, यी सबै कुराहरूको चाहिँ यथार्थपरक चाहिँ हामीले चाहिँ डाटा चाहिँ ल्याएर चाहिँ त्यो अनुसारले चाहिँ हामीले काम गर्नुपर्छ, नत्र चाहिँ अब हामीले त्यो यति खर्चिलो हुन्छ, यति खर्चिलो त्यो काम गर्नलाई, नत्र हामी चाहिँ यदि केही गरी त्यत्रो खर्च गऱ्यौँ फेरि त्यो फुटेर चाहिँ आएर थुप्रै नोक्सान गऱ्यो भने त हामीले गरेको केही भएन होइन। त्यही हिसाबले चाहिँ त्यसलाई चाहिँ एकदमै दिगो बनाउनुको लागि चाहिँ हामीले चाहिँ त्यसको जोखिमतालाई चाहिँ एकदमै न्यून पार्नको लागि चाहिँ राम्रोसँग चाहिँ अध्ययन गरेर के गर्ने, कति पानी घटाउने, कस्तो त्यहाँ चाहिँ ड्याम बनाएर चाहिँ त्यो पानीलाई चाहिँ रेगुलेट गर्ने, अनि पूर्व सूचना प्रणालीका के चाहिँ त्यहाँ चाहिँ सेन्सरहरू चाहिँ इस्टाब्लिस गर्ने, अनि तल्लो तटीय क्षेत्रमा चाहिँ के गर्ने, त्यति गर्दा पनि केही गरी फुटेर आयो भने त नदी वरपरका बस्तीहरूलाई चाहिँ कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने समेतका कुराहरू चाहिँ त्यो वाटर लेभल घटाउने कुराहरूमा चाहिँ आउनुपर्छ। त्यसका साथसाथै भूउपग्रह मार्फत हुनसक्छ अथवा मोडल लगाएर हुनसक्छ कि होइन, त्यो सबै किसिमका अध्ययनहरू गरेर चाहिँ त्यस्ता कुरा चाहिँ निर्धारण गर्यो भने तल्लो तटीयमा बस्ने बासिन्दाहरू सुरक्षित राख्न सक्छौँ जस्तो लाग्छ।
3: हजुर, जस्तो यो प्राविधिक हिसाबले पनि भौगोलिक वा आर्थिक हिसाबले पनि अत्यन्तै चुनौतीपूर्ण काम हो, नेपालको अनुभव चाहिँ यसमा कस्तो छ सर?
4: त्यो एकदमै राम्रो कुरा उठाउनु भयो। एकदमै हामी जस्तो धेरै जस्तो हिमतालहरू चाहिँ झन्डै 5000 मिटर अथवा त्यसको भन्दा माथि केही चाहिँ अलिक तल होला नि, तर धेरै जस्तो 5000 मिटरको वरिपरि रहेका छन् जहाँ चाहिँ सबै जस्तो मानिसलाई चाहिँ त्यहाँ चाहिँ लामो समयसम्म बस्नुलाई चाहिँ नसक्ने अवस्था पनि हुनसक्छ। झन् त्यो चिसोमा त्यो लो अक्सिजन भएको ठाउँमा चाहिँ काम गरेर बस्नुलाई चाहिँ धेरै नै कठिन छ, त्यसको लागि लाग्ने खर्च पनि त्यति नै बढी छ, अनि त्यसपछि ढुवानी हामीले चाहिँ त्यहाँ चाहिँ जुन किसिमको चाहिँ त्यस्ता कामहरू गर्छौँ जोखिम घटाउनलाई, त्यहाँ अब केही इक्विपमेन्टहरू चाहिन सक्छन्, हेभी इक्विपमेन्टहरू चाहिन सक्छन् होइन, त्यसलाई चाहिँ ट्रान्सपोर्ट गर्ने सिस्टमहरूको चाहिँ एकदमै कम्प्लिकेटेड हुन्छ होइन। त्यो सबैले गर्दाखेरि एउटा त रिसोर्स धेरै चाहिने, पैसा धेरै चाहिने, खर्च धेरै चाहिने, अर्को कुरा चाहिँ ह्युमन म्यान पावर नै त्यो अनुसारको चाहिँ छैन, त्यो अल्टिट्युडमा चाहिँ त्यसरी चाहिँ काम गर्ने मान्छेहरू चाहिँ अलिक कम नै हुन्छन्। पछिल्लो समय इम्जामा चाहिँ नेपाल आर्मीको सहयोग लिएर चाहिँ गर्नु परेको अवस्था थियो होइन, अर्को कुरा चाहिँ सबै सिजनमा त्यहाँ काम गर्न पनि गाह्रो छ होइन। यी सबै कुराहरूले चाहिँ एकदमै चुनौतीपूर्ण चाहिँ छ होइन, तर हामीसँग चाहिँ त्यो प्रायोरिटीमा राखेर त्यस्तो गरेर हाम्रो चाहिँ तल्लो तटीयमा रहेका सेटलमेन्टहरूलाई अनि इन्फ्रास्ट्रक्चरलाई चाहिँ जो चाहिँ धेरै नै महँगा छन्, मान्छेहरूको जीवन धेरै नै अमूल्य छ होइन, त्यसलाई चाहिँ जोगाउनुको लागि चाहिँ ती कामहरू चाहिँ गरिनुपर्छ होइन। तर अब त्यसलाई चाहिँ कसरी दिगो बनाउने, त्यसको स्रोत चाहिँ कसरी जुटाउने, यी कुराहरूको चाहिँ व्यापक चाहिँ बहस गरेर कसरी त्यसलाई चाहिँ प्राथमिकतामा राखेर चाहिँ काम गर्ने भनेर चाहिँ सरकारबाट चाहिँ सोचिनुपर्छ जस्तो लाग्छ।
3: हजुर, एकदमै। आज हामीले कार्यक्रम नागरिक शिक्षामा जलवायु तथा हिमताल विज्ञ डाक्टर मोहन बहादुर चन्दज्यूसँग कुराकानी गरिराखेका छौँ। डाक्टर साहब, जस्तो जलवायु परिवर्तनको कुरा र पृथ्वीको तापक्रम जुन रूपले बढिराखेको छ, यसलाई स्थिर राख्ने अथवा घटाउने भन्ने कुनै एउटा निश्चित देश विशेषको प्रयास पहल र त्यसको सरकारको विषय र त्यसको बहसको विषय मात्रै भएन, यो जलवायु परिवर्तन र तापक्रम वृद्धिको कुरा अलिक विश्वव्यापी समस्याको रूपमा उठिराखेको छ, यसलाई सामूहिक ढङ्गले यसलाई सामना गर्न सकिन्छ भन्ने कुराहरू पनि आइराखेको सन्दर्भमा, यो जलवायु परिवर्तनमा कम योगदान गर्ने, कार्बन उत्सर्जनमा हाम्रो योगदानै नभएको कारण पनि हामीले जलवायु परिवर्तनको ठुलो असर बेहोरिराख्नु परेको छ, यस्ता देशहरूका आवाजहरू, हाम्रा कुराहरू, हाम्रा समस्याहरू अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यापक ढङ्गले उठ्नुपर्छ भन्ने सन्दर्भमा पनि पछिल्लोचोटि जलवायु न्यायको कुरा पनि आइराखेको छ। अब हामी जस्ता राष्ट्रहरूले, अत्यन्तै प्रभाव भोग्नुपर्ने राष्ट्रहरूले सम्बन्धित विश्व मञ्चहरूमा के कसरी ध्यान आकर्षण गर्न सक्छौँ र हाम्रो प्रमुख चासो र हाम्रो सरकारको विषय के हुनुपर्छ जो बाँकी विश्वलाई हामीले बुझाउन सक्नुपर्नेछ?
4: एकदमै राम्रो कुरा उठाउनु भयो। जुन हिसाबले चाहिँ हाम्रो नेपाल जो चाहिँ विकास उन्मुख राष्ट्रको रूपमा चाहिँ रहेको छ र हाम्रो जो कार्बन उत्सर्जन छ, यो टोटल जति हाम्रो चाहिँ वायुमण्डलमा भइरहेको कार्बन उत्सर्जन एकदमै न्यून छ, 0.01%, त्यो चाहिँ एकदमै नगण्य मात्रामा छ अरू देशहरूको अथवा विकसित देशहरूको कम्पेरिजनमा होइन। जुन राष्ट्रहरूले चाहिँ धेरै कार्बन उत्सर्जन गरेका छन् त्यसको कारणले चाहिँ जुन किसिमको परिवर्तन चाहिँ हाम्रो हिमालय क्षेत्रमा चाहिँ आइराखेको छ, जसले गर्दाखेरि चाहिँ यस्ता थुप्रै ठुल्ठुला विपदका घटनाहरू चाहिँ आएर ठुलो व्यापक क्षति चाहिँ भोग्नु परेको छ होइन। क्लाइमेट फाइनान्स अथवा क्लाइमेट जस्टिसको कुराहरू चाहिँ एकदमै उठिराखेको छ होइन। यसको लागि चाहिँ अब क्लाइमेट जस्टिस भन्ने कि क्लाइमेट डिप्लोमेसी मार्फत जाने भन्ने कुराहरूको पनि बहस चाहिँ भइरहेको छ होइन। अब जस्टिसको रूपमा जाँदाखेरि चाहिँ अब एकअर्कालाई चाहिँ यसो दोषारोपण गरे जस्तो हुने पनि भएको भएर अलिकति डिप्लोमेसी मार्फत चाहिँ गयो भने होइन, सबै राष्ट्रहरूले अब

0: देशमा पनि थुप्रै मुद्दाहरू चाहिँ विकसित र विकासशील राष्ट्रहरूले चाहिँ उठाउँदै आइरहेका छन्। त्यसपछि चाहिँ पर्वतीय राष्ट्रहरूले पनि त्यही हिसाबले चाहिँ आफ्ना मुद्दाहरू चाहिँ विगत समयमा पनि उठाइरहेको अवस्था त हो। अरू देशहरूले पनि यस्ता समस्याहरू चाहिँ भोगिरहेका छन्। त्यसलाई चाहिँ अलि अझै मजबुत बनाउनको लागि चाहिँ हामी आफैले चाहिँ राम्रोसँग चाहिँ तयारी गर्नुपर्ने चाहिँ जस्तो लाग्छ मलाई। तयारी कस्तो किसिममा भन्दाखेरि चाहिँ हामीले चाहिँ यो चाहिँ जलवायु कारणले हो कि होइन भनेर चाहिँ निर्कुल गर्नको लागि चाहिँ त्यो उचित तथ्याङ्क चाहिँ हामीसँग हुनु पर्यो। त्यो उचित तथ्याङ्क चाहिँ हुनुको लागि चाहिँ अहिले जुन हिसाबले चाहिँ हाम्रो चाहिँ अध्ययनको विषय छ त्यो अध्ययन चाहिँ एकदमै हामी चाहिँ पछाडि छौँ होइन। हाम्रो खास गरी उच्च हिमाली क्षेत्रमा जस्तो किसिमको अध्ययन भएको छ हाम्रो सरकारको तर्फबाट चाहिँ एकदमै लो प्रायोरिटीमा त्यस्तो अध्ययनका कुनै पनि सरकारको तर्फबाट यस्तो अध्ययन गर्नुहोस् भनेर कुनै पनि कुरा चाहिँ नउठेको सानसानो रिसर्चहरू चाहिँ गरिरहेको तर त्यसले चाहिँ पर्याप्त चाहिँ छैन। युनिभर्सिटी अब त्यो रिसर्च गरेर त्यति सस्टेन चाहिँ हुने अवस्था चाहिँ छैन। त्यही भएर त्यसको लागि चाहिँ उचित तथ्याङ्क सङ्कलन गर्नु पऱ्यो। उचित तथ्याङ्कको लागि चाहिँ लामो समयसम्म मोनिटरिङ गर्नलाई चाहिँ सरकारबाट नै र युनिभर्सिटीहरूसँग मिलेर हुन्छ अथवा सरकार निकायहरूसँग चाहिँ मिलेर हुन्छ। लामो समयका डाटाहरू ग्लेसियर हिमनदीको अवस्था के छ के को कारणले भइरहेछ यो जलवायु परिवर्तनले हो कि होइन अर्को जमेको बरफ जो पर्माफ्रस्ट भने मैले त्यो चाहिँ परिवर्तन चाहिँ जलवायु परिवर्तनले भइराखेको हो कि होइन अर्को चाहिँ हिउँ पर्ने अवस्था चाहिँ के हो यो सबै यावत कुराहरूलाई चाहिँ जलवायु परिवर्तनसँग चाहिँ राम्रोसँग चाहिँ जोड्न सक्यो भने हाम्रो चाहिँ उचित डाटाहरू भयो भने यस्ता विपदका घटनाहरू आउँदाखेरि पनि त्यही अनुसार चाहिँ हामी चाहिँ उचित तथ्याङ्क प्रस्तुत गरेर यो चाहिँ जलवायु परिवर्तनको कारणले हो डिप्लोमेसी मार्फत चाहिँ यसको अब विकसित राष्ट्रहरूले कसरी त्यसलाई चाहिँ हामीलाई चाहिँ क्षतिपूर्ति दिन सक्छन् त्यो मेकानिजममा चाहिँ जानुपर्छ जस्तो लाग्छ।
1: हजुर डाक्टर साहब जस्तो अब यो कुनै खालको जुन यो प्राकृतिक विपद जुन हाम्रो रोक्न सक्ने त्यो सामर्थ्यमा हामी नपरौँला तर अनुकूलनका केही सावधानी र त्यस्ता खालका सचेततापूर्वक हाम्रा दैनिक व्यवहारहरू हामीले अवलम्बन गर्न सकेको खण्डमा चाहिँ नि केही सम्भावित ठुलो जोखिमबाट चाहिँ हामी सुरक्षित रहन सकौँला यसको लागि हामीले अब हाम्रो दैनिक जीवनलाई के कस्ता कुराहरूमा ध्यानपूर्वक अगाडि बढ्यौँ भनेदेखि जस्तो अब यो जलवायु परिवर्तनका कारणले हुन सक्ने धेरै अब यो अतिवृष्टि अनावृष्टि हुन्छ ठुलो बाढी पहिरो सुक्खा पहिरो यस्ता विविध खालका प्राकृतिक विपदहरू हामीले भोग्नु पर्नेछ भनेर विज्ञहरूबाट एक खालको चेतावनी त आइ नै राखेको छ अब यसलाई हामीले अनुकूलन कसरी गर्ने हो हाम्रा दैनिक जीवन यापनमा पनि हामीले के कस्ता व्यवहारहरू अपनावन गर्न सक्यौँ सुरक्षाका सावधानी अपनाउन सक्यौँ भनेदेखि हाम्रो धनजनको क्षति ठुलो रूपमा हुनबाट हामी सुरक्षित रहन सकौँला।
0: अघि मैले जुन कुरा राखेँ जलवायु डिप्लोमेसी भनौँ अथवा जलवायु जस्टिस अब कुन शब्द प्रयोग गर्ने त्यो छुट्टै कुरा भयो होइन तर हामीले त्यो त्यो हिसाबले जाँदै गर्दाखेरि अब जो अहिले चाहिँ हाम्रो चाहिँ न्यूनीकरण कार्बन उत्सर्जनको न्यूनीकरणको कुराहरू त त्यसमा चाहिँ अब हामीले खासै गर्नुपर्ने देखिँदैन किनकि हामीले त्यति हामी चाहिँ उत्सर्जन नै गर्दैनौँ। हामी चाहिँ अब त्यो जलवायु परिवर्तनलाई घटाउने भन्दा पनि त्यसको अनुकूलन चाहिँ कसरी गर्ने भन्ने कुरामा नै हामी चाहिँ बढी जानुपर्ने देखिन्छ तर हामीले आफै पनि त्यो हिसाबले चाहिँ रेडी चाहिँ हुनुपर्छ होइन। त्यो रेडी हुनलाई चाहिँ अब माथिल्लो क्षेत्रमा अनि त्यसपछि तल्लो तटीय क्षेत्रमा कुन हिसाबको चाहिँ परिवर्तन आइराखेको छ र त्यो परिवर्तन अनुसार चाहिँ तल्लो तटीय क्षेत्रमा चाहिँ के हुनसक्ला भनेर त्यो आकलन गरेर त्यही अनुसारको जहाँ चाहिँ बस्ती छ जहाँ चाहिँ हाम्रा चाहिँ पूर्वाधारहरू छन् त्यो पूर्वाधारहरूलाई चाहिँ कसरी चाहिँ त्यो रेजिलेन्ट बनाउने त्यो बस्तीहरूलाई चाहिँ कसरी रेजिलेन्ट बनाउने यतिसम्मको बाढी आयो भने त्यसलाई छेक्ने किसिमका चाहिँ हामीले चाहिँ पूर्वाधारहरू चाहिँ बनाउनु पर्यो त्यो किसिमका चाहिँ प्रोटोकल्सहरू स्ट्यान्डर्डहरू चाहिँ बनाउनु पर्यो होइन त्यही अनुसारको चाहिँ हाम्रो चाहिँ पूर्वाधारहरू चाहिँ डिजाइन हुनु पर्यो। अर्को कुरा चाहिँ अब तल्लो तटीयमा रहेका बस्तीहरूलाई चाहिँ कसरी चाहिँ नयाँ प्रणाली अनुसार चाहिँ उनीहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुन जोनमा चाहिँ बस्नुहुन्छ कुन जोनमा चाहिँ बस्नु हुँदैन भन्ने कुराहरूको चाहिँ निर्धारण गरिनुपर्छ होइन। त्यसपछि चाहिँ अरू परिवर्तन यो चाहिँ अब ठुला विपदका घटनाहरू भएर खेती पुर्याउँदाखेरिको अवस्था भयो त्यहाँ चाहिँ जोनिङ गर्ने कुराहरू चाहिँ होइन तर अरू सामान्य परिवर्तनहरूको कारणले पनि त्यहाँको जनजीवनलाई चाहिँ असर गरिरहेछ होइन त्यो अनुसारको पनि अनुकूल हुनुलाई चाहिँ हामी चाहिँ अब खेती प्रणालीको हुनसक्छ पानीको व्यवस्थापन कसरी गर्ने हुनसक्छ होइन अथवा सिँचाइको प्रविधि कस्तो युज गर्ने यावत यो अहिलेको चाहिँ जलवायु परिवर्तनसँग चाहिँ जुझ्ने गरी एड्याप्ट हुने गरीको प्रणालीहरू अथवा त्यो अनुसारको टेक्नोलोजी चाहिँ हामीले चाहिँ युज गर्नुपर्ने चाहिँ देखिन्छ र त्यो अनुसार चाहिँ गयो भने अबका दिनमा चाहिँ हाम्रो त्यो जुन चाहिँ उच्च जोखिममा रहेका बस्तीहरू छन् अथवा पूर्वाधारहरू छन् तिनीहरूमा हुने क्षति चाहिँ हामी केही घटाउन

0: जस्तो लाग्छ।
1: हजुर, हामी अन्त्य अन्त्यतिर पनि छौँ डाक्टर साहब। जस्तो अब यो भर्खरै मात्रै हामीले भोटे कोशी नदीमा आएको बाढीको त्यो खालको पीडादायी अनुभव हामीसँग ताजै छ। भोटे कोशी तथा अन्य हिमाली नदी करिडोरमा जलविद्युत आयोजना र सडक जस्ता ठुला पूर्वाधारहरूमा पनि व्यापक क्षति भएको छ। अब हामीले यो दुःखद अनुभवलाई पनि लिँदै हाम्रा विकास योजनाहरूमा हामीले कसरी ध्यान दिनुपर्ने हुन्छ? अब चाहिँ एउटा जलवायु र यसको एउटा विज्ञता हासिल गर्नुभएको हिसाबले पनि यहाँको सुझाव चाहिँ के रहन्छ?
0: सबभन्दा पहिला जो माथिल्लो क्षेत्र छ जहाँबाट चाहिँ यो जोखिम चाहिँ सुरु हुन्छ, त्यो जोखिमता चाहिँ हामीले चाहिँ राम्रोसँग बुझ्नु पर्यो। हाम्रा हिमालहरूलाई चाहिँ राम्रोसँग बुझ्नु पर्यो होइन, त्यहाँ चाहिँ के भइरहेको छ, तिनीहरूको अवस्था के छ, अनि के जोखिम चाहिँ यसले चाहिँ निम्त्याउन सक्छ भन्ने कुराहरूको आकलन हुनु पर्यो। त्यो आकलन गर्नलाई चाहिँ राम्रो अध्ययनको एउटा चाहिँ प्रणाली बसाल्नु पर्यो। त्यो भइसकेपछि कुन तहको चाहिँ डिजास्टर चाहिँ तल्लो तटीयमा आउनु सक्छ भन्ने किसिमको नि आकलन हामीसँग हुनु पर्यो, र त्यही अनुसार तल्लो तटीयमा रहेका पूर्वाधारहरूको डिजाइन चाहिँ हुनु पर्यो। कति चाहिँ ठेग्ने चाहिँ बनाउने भन्छ, अरबौँ खर्च गरेर बनाइएका हुन्छन् त्यस्ता पूर्वाधारहरूमा कमसेकम चाहिँ ठुलो किसिमको विपद आउँदाखेरि पनि ठेग्ने हुनु पर्यो। जो मुख्य स्ट्राटेजिक रणनीतिक हाम्रो चाहिँ पूर्वाधारहरू हुन्छन् तिनीहरूलाई चाहिँ क्यापेसिटी क्षमता चाहिँ त्यो अनुसार विपदको अवस्था हेरेर चाहिँ कुन लेभलको आउँछ भनेर चाहिँ हामी चाहिँ निर्धारण गर्नुपर्छ।
1: अब यो हिमताल जन्य जुन विपद जोखिम व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय या क्षेत्रीय रूपमा के कस्तो सहकार्य गर्न सक्छ, अथवा अन्तर्राष्ट्रिय क्षेत्रीय स्तरमा नेपालको त्यो सहकार्यको भूमिका चाहिँ कसरी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ यसलाई यहाँलाई जाँदा जाँदै अन्त्यमा?
0: अब नेपाल चाहिँ यो हिमालय क्षेत्रमा चाहिँ लगभग अब केन्द्रमा पर्छ होइन, उच्च हिमाली क्षेत्रको लगभग यो जो हिन्दुकुश हिमालय भन्छौँ हामी होइन, त्यही भएर नेपालले चाहिँ प्रमुख भूमिका चाहिँ निभाउने अवस्था चाहिँ हुनसक्छ होइन। यसको लागि चाहिँ अब नेपाल आफैले त्यो लिडरसिप लिनुको लागि होइन, यसमा चाहिँ एडभोकेसी गर्नलाई चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा आफैले पनि यो लेभलको उच्च हिमाली क्षेत्रमा के भइरहेछ भनेर राम्रोसँग थाहा पाउनुको लागि पनि कुनै न कुनै रूपमा सरकारी तवरबाट चाहिँ रेगुलर रूपमा चाहिँ रिसर्च हुने खालको एउटा मेकानिजम हुनु पर्यो। उदाहरणको लागि चाहिँ भन्न चाहन्छु, जस्तो सेन्टर अफ एक्सिलेन्स इन ग्लेसियोलोजी भनेर पनि हामीले धेरै अगाडिदेखि चाहिँ यो कुरा चाहिँ उठाइरहेको अवस्था हो, अहिलेसम्म चाहिँ त्यसमा काम भएको चाहिँ देखिँदैन होइन। यसरी चाहिँ हामीले त्यो सेन्टर चाहिँ इस्टाब्लिस गर्न सक्यौँ र त्यो मार्फत चाहिँ हाम्रो उच्च हिमाली क्षेत्रमा रहेको भइरहेको परिवर्तनहरूलाई चाहिँ हामी चाहिँ राम्रोसँग आकलन गर्ने, त्यहाँको तथ्याङ्क कलेक्सन गर्ने र त्यो चाहिँ नेपालमा मात्रै नभएर अरू वरिपरिका अरू छिमेकी राष्ट्रहरूमा पनि यस्ता किसिमका देनहरूलाई चाहिँ लगातार रूपमा कोलाबोरेटिभ रूपमा चाहिँ बढाउने र ट्रान्स बााउन्ड्रीको अर्को कुरा छ, छिमेकी राष्ट्रहरूसँग होइन माथिबाट आएको विपद तल अर्को राष्ट्रलाई चाहिँ इम्प्याक्ट पार्ने किसिमको अवस्था पनि भएको भएर सबै छिमेकी राष्ट्रहरू बिचको यो चाहिँ कोलाबोरेसन गर्ने, त्यहाँको चाहिँ तथ्याङ्कहरू चाहिँ साँदासाथ गर्ने र त्यो अनुसारको चाहिँ कोलाबोरेसन गर्ने अथवा गभर्मेन्टल इन्स्टिट्युसन हुनसक्छ अथवा युनिभर्सिटी लेभलमा हुनसक्छ, थुप्रै हिसाबले यसरी तथ्याङ्क सङ्कलन गर्ने राम्रोसँग बुझ्ने त्यो एउटा मेकानिजम प्रणालीहरू चाहिँ बनायो भने चाहिँ हाम्रो हिमाल चाहिँ हामी चाहिँ अलिकति राम्रो बुझ्न सक्छौँ र त्यही अनुसार चाहिँ त्यसले भविष्यमा ल्याउन सक्ने क्षतिहरूलाई चाहिँ कम गर्न सक्छौँ जस्तो।
1: अन्तिममा यो प्राकृतिक विपदबाट हामी सुरक्षित रहन सकौँ भन्नको लागि सरकारवाला सबैलाई मैले सोध्न छुटाएको कुरा र यहाँले भन्नै पर्ने कुरा केही थियो भनेदेखि सुझावको रूपमा राखिदिन म यहाँलाई फेरि समय दिन्छु।
0: अध्ययन चाहिँ अलिकति राम्रोसँग हुनु पर्यो, त्यो अध्ययन अनुसार चाहिँ बल्ल हाम्रो चाहिँ पूर्वाधारहरू चाहिँ निर्माण हुनु पर्यो। त्यो जुन किसिमको चाहिँ अहिलेका हामी चाहिँ विपद चाहिँ भोगिरहेका छौँ त्यो विपदको चाहिँ राम्रोसँग चाहिँ आकलन गरेर मात्रै हामी चाहिँ पूर्वाधार चाहिँ निर्माण गरौँ, नत्र चाहिँ हाम्रो चाहिँ पूर्वाधार अथवा हाम्रो चाहिँ बस्ती हाम्रो चाहिँ जनजीवन एकदमै क्षति पुग्ने चाहिँ देखिन्छ होइन। त्यही भएर सबै सरकार निकाय सरकारी गैर सरकारी अथवा एकाडेमिक इन्स्टिट्युसन हुनसक्छ सबैलाई चाहिँ अलिकति त्यो अध्ययनको पाटोलाई चाहिँ मजबुत बनाएर त्यो अनुसार चाहिँ हामीले चाहिँ डिजाइन गर्ने अथवा त्यसमा चाहिँ इन्भेस्ट गर्ने त्यसरी काम गर्यो भने चाहिँ हाम्रो विकास चाहिँ सस्टेनेबल होला भन्ने म तपाईँलाई चाहिँ आग्रह गर्न चाहन्छु।
1: हस्, धेरै धेरै धन्यवाद। जलवायु तथा हिमताल विज्ञ डाक्टर मोहन बहादुर चन्द्रज्यू, अत्यन्तै महत्त्वपूर्ण विषयमा यहाँले समय दिनुभयो र आफ्नो धारणाहरू राखिदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धेरै धेरै धन्यवाद।
2: नेपालमा मनसुनसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
3: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
2: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
3: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ।
2: भदौ 10 गते रसुवाको भोटे कोशी क्षेत्रमा आएको बाढीले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ। हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र हिमतालको विस्तारले भविष्यमा निम्त्याउन सक्ने जोखिमप्रति समयमै सचेत हुनु जरुरी छ। विपत्ति आएपछि उद्धार र राहतमा मात्र केन्द्रित नभएर विपत्ति आउनु अघि नै जोखिम पहिचान, पूर्व सूचना प्रणाली, सुरक्षित बस्ती, प्रभावकारी उद्धार योजना र स्थानीय समुदायको क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता आजको संवादले देखाएको छ। प्रकृतिलाई दोष दिएर मात्र आगामी दिनमा हामी उम्कन सक्दैनौँ। जोखिम बुझ्ने, पूर्व तयारी गर्ने, वातावरण संरक्षण गर्ने र विपत्तिको सामना गर्न सक्षम समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हो। यही आग्रहसहित आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो बिहिबारसम्मका लागि प्राविधिक सहकर्मी सुलोचना बज्राचार्यसँगै सञ्चालन सहकर्मी भानुभक्त खड्का र यो उद्धव सिंह चुवागडीलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको थियो। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार भोलि बिहान सम्बोधन गर्नुहुने तय भएको छ। महासभाको कार्यतालिका अनुसार एकजनाका लागि बोल्ने समय 15 मिनट छुट्याइएको भए पनि सरकार प्रमुखहरूले 15 मिनटको समय लागू नहुने व्यवस्था सरकार प्रमुखहरूका लागि गरिएको छ। प्रधानमन्त्री शाहले हालसालैको भोटेकोसी बाढी र

0: मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको छ। पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सूरज घिमिरेले हिजो एक सूचना जारी गरी यही असोज 8 अर्थात् आजदेखि 12 गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्दै उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले भोलिदेखि 11 गतेसम्म भारी तथा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार ती दिन अत्याधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन महानगरले आग्रह गरेको हो। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको को जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेश मन्त्री एलिना भाल्टोनेन बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको महासभाका अवसरमा हिजो न्यूयोर्कमा भएको भेटवार्तामा फिनल्यान्डका विदेश मन्त्री भाल्टोनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्वास तथा पुननिर्माणका लागि जर्मनीसँग आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हिजो जर्मनीकी आर्थिक सहयोग तथा विकास मन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय साइडलाइन भेटवार्तामा मन्त्री खनालले विपदपछिको पुननिर्माणसँगै जलवायु उत्थानशील, विपद पूर्व तयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औल्याउनु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट प्रभावित नेपालमा पुनर्स्थापना र पुननिर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका अवसरमा हिजो आयोजित G7 विकास मन्त्री स्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपदको अवस्थाबारे सम्बोधन गर्नुहुँदै उहाँले पुनस्थापना, जलवायु वित्त, विपद पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा G7 को सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा अब स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। नेपाली काङ्ग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत देशभरका 753 पालिका मध्ये 512 पालिकाको अधिवेशन प्रक्रिया सुरु भएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 58 जिल्लामा अधिवेशन उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यसै गरी बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बस्दैछ। आजै विभिन्न 5 समितिको बैठक पनि बस्दैछ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी

राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत गर्नुभएको छ। तीन दिने ऐतिहासिक अमेरिका भ्रमणका लागि पुग्नुभएका राष्ट्रपति सीलाई ट्रम्पले विमानस्थलमा रातो कार्पेट सहित सैन्य विमानको फ्लाइ पासबाट स्वागत गर्नुभएको हो। ज्वाइन्ट बेस एन्ड्रियुजमा भएको औपचारिक स्वागत समारोहमा ट्रम्प र सीले हात मिलाउनु भएको थियो। त्यसपछि दुवै नेता वाशिङटन डीसीतर्फ प्रस्थान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीन बीचको व्यापार युद्ध विराम जनवरीसम्म लम्ब्याउने घोषणा गर्नुभएको छ। यसअघि व्यापार युद्ध विराम नोभेम्बरमा समाप्त हुने तय थियो। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शंकर भण्डारी अनि म नरहरि नेउपानेको। एक साताको विश्रामपछि आज पनि हामी विभिन्न कलाकारहरूका सुमधुर लोक भाकाहरू लिएर उपस्थित भइसकेका छौँ। हाम्रो देश नेपालको भाषा, कला, संस्कार, संस्कृति र लोक सङ्गीतमा विविधता पाइन्छ। यिनै विविधताको फुलबारी हो हाम्रो लोक सङ्गीत। जसरी एउटा फुलबारीमा विभिन्न फुलले सुन्दर बनाउँछ, त्यसरी नै हाम्रो लोक सङ्गीतले पनि हाम्रो जीवनको भोगाई, हाम्रो माटो, हाम्रो चिनारी र पहिचानलाई अझै मजबुत बनाउँदै आगामी दिनहरूमा यसको महत्त्व र महिमा बढ्दै जाने कुरामा कसैको द्विमत हुनै सक्दैन। लोक सङ्गीत समाजको सामाजिक ऐना हो, जसले आफ्नो समाजमा, घर परिवारमा भन्न नसक्ने कुराहरू पनि मेलापात, घाँस दाउरा गर्दा, मनैबाट वन पाखालाई साक्षी राख्दै गुनगुनाउने गर्दछन् लोक सङ्गीतका पारखीहरू। लोकगीत गाउन राष्ट्रिय कलाकार नै बन्नुपर्छ भन्ने छैन। हाम्रो हरेक समाज, टोल, छिमेकमा परापूर्व कालदेखिका मौलिक ठेट लोक सङ्गीतहरू आफआफ्नै पाखा पखेरीमा गुन्जिरहेका छन्। त्यही पाखा पखेरी गाउँघरमा मेलापात गर्दा वा बेलुकी घन्किने रोदीघर, चण्डी भन्ज्याङमा बजाइने मादल, बाँसुरीका तालमा घन्किने रन्किने लोकभाका वा घाँस काट्दै गर्दा गाई बाख्रा खर्क छाडेर डाँडामा सुसेलीको तालमा आफ्नै सुर आफ्नै तालमा आउने सुमधुर भाकाहरूले पचाएको छ लोक सङ्गीतलाई। यसैले त लोक सङ्गीतले गाउँघरका कुरा, वनपाखाका कुरालाई समेटेको हुन्छ र त यस्तो गीत बन्छ। स्वर हो चीज गुरुङ र कालिका रोक्काको।

लेकाली मायाको चिनो निरमसी किनेर ल्याइदिनु, निरमसी किन्नलाई हो वा आफ्नै थाक थलो लेकतिर भएर लेक गएपछि झझलको अति भए पनि भेट नभएको धेरै समय भएर होला भेट्न अत्यारो भएको भेट नहुनाले मनमा दुखी म पनि त भएकी छु, मनभरि माया त छँदैछ नि, तर एक आपसमा माया बसिसकेपछि एकले अर्काको ख्याल भने राख्नुपर्छ, भावनामा नजिकिनुपर्छ र त संसार जितेको भान हुन्छ नि, अनि त बोली होस् वा हाँसो गुलियो लागिहाल्छ नि, सधैँ एक अर्काको प्रशंसा न त

रिस नै उठ्छ, आज भोलि पनि भेट्ने मन मात्र हुन्छ, घुम्ने रहर आफ्नो बनाउने रहर खोइ किन हो, छुट्टिन मन लाग्दैन, यस्तै शब्द सङ्गीतमा रमेर आफूलाई परेर हो वा अरूको देखेर यस्तो गीत बनेको, निर्मसी खोज्ने बहानामा आफ्नो मनको चाहना पुरा गरे वा गरेनन्, निर्मसी दिए वा दिएनन् यो कुरा उनै कलाकार जानुन्, अब भने विभिन्न बहानामा आफ्नो मन परेको मायालाई यसरी फकाउन खोज्दैछन् यी कलाकारहरू सन्तोष बिसी र मनमावी राई।

हिँड्ने बटुवाले पानी खाने न्युले आए पनि नै म भुल्न सक्छु र तिमीलाई मैले कहाँ नै बिर्सेको छु र सँगै घट्टमा मकै पिसेको सँगै डाले घाँस काटेको पानी र पँधेरीलाई साची राखेर रा कुरा गरेको दिन कसले बिर्सन सक्छ र केही समय टाढा हुँदैमा के भयो र जब समय आउँछ अनि तिम्रो लागि खुसी लिएर आउनेछु कोसिस मेरो जारी छ यस्तै भावको गीतपछि अब यहाँहरू समक्ष राख्दैछौँ टेक बोगटी र पूर्णकला बिसीको स्वर कार्यक्रम लोकलहरी।

रोएर बिताछन् लामा दिन अनारी रात मुटुमै भिद्दछन् अभारी पिरतीको याद माया पिरती यस्तो चिज हो जसले मानिसलाई सदा सदा हँसाउँछ पनि रुवाउँछ पनि सपनीमा पनि विपनीमा पनि याद आइरहन्छ छटपटी पनि लागिरहन्छ मन तडपिरहन्छ पनि मनमा विभिन्न तरङ्ग आइरहन्छ उनको यादले राम्रोभन्दा नराम्रो कुरा मनमा खेलिरहन्छ आजभोलि आफ्नै छाया पनि अँध्यारो देखिन्छ विगतका कुराहरूले साईले याद छाडेको नासो छ विरतीको जस्ता याद भनौँ कि सम्झना भनौँ यही कारणले होला न मुटु बाँडियो न आँखा उभानु रह्यो जे भए पनि यो जुनीलाई यस्तै भयो अर्को जुनीलाई भने साईसँग रहँला भन्ने भावको गीतपछि अब यहाँहरू समक्ष राख्दैछौँ सुमिना लो किरण घिसिङ र दीप गुरुङको स्वर

कार्यक्रम लोकलहरीमा यस्तै मिठा मिठा लोक दोहोरी गीतहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार श्रीराम थापा मगरको स्वर छाड्दै आजको कार्यक्रम लोकलहरीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रोगका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: सुन्दै हुनुहुन्थ्यो सूचना। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ बिहान 11 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुनका लागि न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहलाई न्यूयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको थियो। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार भोलि बिहान सम्बोधन गर्नुहुने तय भएको छ। बाढी पहिरो लगायतका विपद तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोलिदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ। हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो। पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सूरज घिमिरेले हिजो एक सूचना जारी गरी आजदेखि 12 गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्नुहुँदै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले पनि भोलिदेखि 11 गतेसम्म भारी तथा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार ती दिन अत्याधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने अवस्था को सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो। सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्र्याकको काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिनुभयो। बाढी पहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेसी सहर चामे सडक अन्तर्गत लमजुङ खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ 7 बजेदेखि यही असोज 12 गते बिहान 6 बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र आइसल्यान्डका

0: राष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्स दो तीर बीच भेटवार्ता भएको छ। मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद तथा जोखिम न्यूनीकरणमा साझेदारी लगायत विषयमा छलफल गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र फिनल्याण्डका विदेश मन्त्री एलिना भाल्टोनेन बीच पनि भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभाका अवसरमा हिजो न्यूयोर्कमा भएको भेटवार्तामा फिनल्याण्डका विदेश मन्त्री भाल्टोनेनले नेपालमा हालैको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना, पुनर्वास तथा पुननिर्माणका लागि जर्मनीसँग आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हिजो जर्मनीकी आर्थिक सहयोग तथा विकास मन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय साइडलाइन भेटवार्तामा मन्त्री खनालले विपदपछिको पुननिर्माणसँगै जलवायु उत्थानशील, विपद पूर्व तयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औल्याउनु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट प्रभावित नेपालमा पुनर्स्थापना र पुननिर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाका अवसरमा हिजो आयोजित G7 विकास मन्त्री स्तरीय बैठकमा नेपालको पछिल्लो जलवायुजन्य विपदको अवस्थाबारे सम्बोधन गर्नुहुँदै उहाँले पुनर्स्थापना, जलवायु वित्त, विपद पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा G7 को सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अहिले 11 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यसै गरी बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्दैछ। आजै विभिन्न 5 समितिको बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जारी गर्नुभएको सूचना अनुसार समूहका आधारमा आजदेखि असोज 16 गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई अमेरिकामा भव्य स्वागत गर्नुभएको छ। 3 दिने ऐतिहासिक अमेरिका भ्रमणका लागि पुग्नुभएका राष्ट्रपति सीलाई ट्रम्पले विमानस्थलमा रातो कार्पेटसहित सैन्य विमानको फ्लाइपासबाट स्वागत गर्नुभएको हो। जोइन्ट बेस एन्ड्रुजमा भएको औपचारिक स्वागत समारोहमा ट्रम्प र सीले हात मिलाउनु भएको थियो। त्यसपछि दुवै नेता वासिङटन डिसीतर्फ प्रस्थान गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीन बीचको व्यापार युद्ध विराम जनवरीसम्म लम्ब्याउने घोषणा गर्नुभएको छ। यसअघि व्यापार युद्ध विराम नोभेम्बरमा समाप्त हुने तय थियो। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। यहाँहरूलाई हार्दिक स्वागत गर्छौं। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौं दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमा यहाँहरूका माझमा राख्नेछौ कार्यक्रम सुर सप्तक दिवाकर शर्माको साथमा। 12 बजे समाचार सुनिसकेपछि सेरोफेरो कार्यक्रम सुन्नुहुनेछ प्रज्ञा शरदको साथमा। 1 बजे समाचार सुन्नुहुनेछ। त्यसपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। कृषि कार्यक्रमपछि करिब 2 बजेसम्म विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीतहरू सुनाउनेछौ। 2 बजे अङ्ग्रेजीमा समाचार सुनाउनेछ भने 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सुर सप्तक।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रत्येक बिहिबार बिहान 11 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ कार्यक्रम सुर सप्तक।
1: नमस्कार नमस्कार नमस्कार सम्पूर्ण आदरणीय श्रोताहरू अनि हाम्रो रेडियो नेपालको युट्युब च्यानल हेर्नु बस्नुभएका सम्पूर्ण दर्शकमा हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। हजुर, आज फेरि पनि हामी यो बिहिबारको समयमा यो साप्ताहिक कार्यक्रम सुर सप्तक लिएर उपस्थित भएका छौँ। गीत सङ्गीतको माध्यमबाट हामी आउने गर्छौँ, प्रत्यक्ष रूपमा यहाँ आउनुभएका कलाकारले गाउनुभएका गीतलाई सुन्छौँ। हामी सम्पूर्ण वाद्यवादक साथीहरू यहाँ भेला भइसकेका छौँ। आज पनि यस्तै प्रस्तुति दिने उद्देश्यका साथ हामी यो रेडियो नेपालको भव्य अनि सभ्य स्टुडियोमा उपस्थित भएका छौँ। कहिले आधुनिक गीतसँग रमाउँदै र कहिले लोकगीतसँगै रमाउँदै हामी आउँछौँ सुर सप्तक कार्यक्रममा। हजुर, सङ्गीत बिनाको जीवन अधुरो हुन्छ, अपुरो हुन्छ, पक्कै यो कुरा हामीले मान्नुपर्छ र मान्दै आइरहेका पनि छौँ। केवल सङ्गीत श्रोताका लागि मात्र होइन, सम्पूर्ण व्यक्तित्वको लागि सङ्गीत आवश्यक पर्छ भन्ने गर्छौँ। कुनै बिरामी पर्दा पनि उपचारमा पनि सङ्गीतको साथ लिने गर्छौँ। त्यसले गर्दाखेरि यो सङ्गीत भन्ने कुरा यति महत्त्वपूर्ण कुरा बन्दै गइरहेको छ हाम्रो समाजमा अहिले। यो पीर मर्का दुःख सबैलाई बिर्साउने नि सङ्गीत हो र आज यस्तै भावसँग जोडिन, अर्थात् भनौँ हामी आज लोकसङ्गीतसँग जोडिन आइपुगेका छौँ। हाम्रै समाजभित्रका लोकसङ्गीत, हाम्रै समाजभित्रका जुन अर्थ बोक्ने शब्दहरूलाई लोकसङ्गीतले बोकेको हुन्छ, हाम्रै पीर हाम्रै पीडाभित्र लोकगीत गुन्जेको हुन्छ। अब हामी आज सर्वप्रथममा हाम्रा आज वाद्यवादक साथीहरूको परिचय दिँदै र आज हामीले बोलाएको अतिथिको पनि म परिचय दिन चाहन्छु। यहाँ बाँसुरीमा देखिरहेको छु मैले निरञ्जन भण्डारी, यसै गरी इफेक्टमा खड्ग गन्धर्व, मादलमा सुनिल बर्दिवा भाइ हुनुहुन्छ भनेदेखि, यसै गरी हार्मोनियममा आज बस्नुभएको छ खड्ग गर्बुजा, यसै गरी सारङ्गीमा रुबिन गन्धर्व, किबोर्डमा नुच्छे महर्जन, गिटारमा हुनुहुन्छ दीपक सुनाम, यसै गरी क्यामेरा पनि चलिरहेको छ यतिखेर क्यामेरा पर्सन मिलन ढुङ्गाना। अनि यो कार्यक्रमलाई एकदमै मेहनतका साथ रेकर्ड गर्ने, मिक्सिङ गर्ने, यहाँहरू माझमा ल्याउने भाइ हुनुहुन्छ मोहन रायमाझी, अनि म छु दिवाकर शर्मा, कार्यक्रम सञ्चालक। हजुर, यो त भयो हामी सुर सप्तकभित्रका हाम्रा टिमहरू। र आज हामीले विशेष गरी नेपाली लोकसङ्गीतमा एउटा छुट्टै नाम कमाइसक्नु भएको, स्थापित भइसक्नु भएको र मिठो स्वरकी धनी एकजना गायिकालाई बोलाएका छौँ, जो भनौँ बागलुङमा जन्मिएर देश विदेशमा पनि उहाँका लोकगीतहरू गुन्जिएका छन्। उहाँलाई उहाँको परिचय त्यति फराकिलो बन्दै गइरहेको छ। उहाँ हुनुहुन्छ जुना श्री समगर, वरिष्ठ लोकगायिका हुनुहुन्छ, मिठो लोकगीत गाउनुहुन्छ, लोक दोहोरी गाउनुहुन्छ, सोरठी गाउनुहुन्छ,

सिरिजको गीत भन्दाखेरि मान्छेले ठ्याक्क सुन्दाखेरि आमा कहाँ हो तिम्रो ठेगाना, ज्याङ्दी रयाले आज माया मसँग तरक तरक छ, मनमा गहिरो घाउ छ के गरौँ, घुम्दै आयो फुलमा भमरा जस्ता लगायत उहाँका दर्जनौ गीतहरू उहाँका चर्चामा छन्।

0: रेकर्ड गरेको छैन. पहिला पहिला त्यो आइडिया पनि भएन, फेरि पछिल्लो समयमा अलिअलि बुझ्दैछु, बुझ्दै जाँदाखेरि अलि ढिलो भइसकेको हो कि मेरो उमेर गइसक्यो होइन, गीत रेकर्ड गर्ने बेला नि लगभग लगभग गइसकेको जस्तो लाग्छ. अबदेखि चाहिँ म कोसिस गर्नेछु.
1: होइन
0: हजुर,
1: उहाँको साथ सहयोगले कमसेकम धेरै कुरा हुन्थ्यो होला. खैर केही छैन, तपाईँले यहाँ रेकर्डिङ नगर होइन, यति लामो समयदेखि गाउँदै आउनु भएको छ, देश विदेशमा पनि तपाईँले ख्याति कमाइसक्नु भएको छ
0: होइन.
1: अब आज हामी यो सुरु सप्ताह कार्यक्रममा प्रत्यक्ष रूपमा सबैजना भेला भएको छौँ, कस्तो महसुस गर्नुभएको छ?
0: एकदम खुसी लागेको छ. पहिलो पटक म रेडियो नेपालमा यसरी प्रत्यक्ष मेरो आफ्नो पर्सनल रूपमा होइन, मेरो पर्सनल तरिकाले यसरी कुराकानी गरेर मेरो साङ्गीतिक यात्राहरूको बारेमा कुरा गर्दै आफ्नो साङ्गीतिक प्रस्तुतिहरू दिने मौका मिलेको छ. एकदम खुसी लागेको छ.
1: हेर्दाखेरि यो हाम्रो धौलागिरी भनौँ न होइन, अञ्चलकै कुराकानी गर्दाखेरि मिठा मिठा त्यहाँ भाकाहरू पनि छन् र त्यहाँका लोकप्रिय गायक गायिका पनि छन्, राम्रा गीत पनि छ. तपाईँले सानैदेखि चाहिँ कमसेकम अलिकता लोकगीतमा लाग्छु, लोकगीत गाउँछु र यहाँसम्म पुग्छु भन्ने सोच के थियो पहिला?
0: सोच रहर चाहिँ थियो, सोच्न पनि सोच्थेँ यसरी नै गीत गाउन पाएँ. जस्तै हामीले त बिमा कुमारी दुरा दिदी, शर्मिला गुरुङ दिदीहरूको गीत सुन्ने अत्याधिक सुन्ने मैले, अनि उहाँहरूले जसरी नै गाउन पाएँ भन्ने हुन्थ्यो. त्यहाँसम्म रेडियो नेपालसम्म आइपुग्ने अथवा कुनै गीत रेकर्डिङ गर्ने ठाउँसम्म पुग्नलाई त्यो बेला मेरो पहुँच पनि पुग्थेन, र माध्यम पनि त्यति थाहा नभएको कारणले अलि ढिलो भयो. म रेडियो नेपालसम्म त म 64 सालमा आइसके आएँ, तर मैले 61 सालदेखि चाहिँ मेरो गीत सङ्गीतमा जोडिने माध्यम चाहिँ दोहोरी साँझ बन्यो.
1: भनेपछि यो तपाईँलाई यसमा प्रवेश गर्ने व्यक्ति को हुनुहुन्छ कि आफै लाग्नुभयो तपाईँलाई कुनै प्रेरणाले भनौँ, प्रेरणा त भनिसक्नु भएको छ?
0: हजुर, मलाई यो क्षेत्रमा प्रवेश गराउने व्यक्ति चाहिँ अहिले अस्ट्रेलिया हुनुहुन्छ, हिरामणि गौतम. उहाँले चाहिँ मलाई पहिलो गीत चिठी लेखेर भन्ने गीत गाउन दिनुभएको थियो पोखरामा फेवा रेकर्डिङ स्टुडियोमा. मैले पहिलोचोटि गीत रेकर्ड यसरी गरिन्छ भनेर बल्ल त्यतिखेर थाहा पाएको. अनि त्यसपछि म 62 सालमा काठमाडौँ आएँ, अनि 61 सालदेखि चाहिँ मैले दोहोरी साँझबाट मेरो साङ्गीतिक यात्रा सुरु गरेँ भनौँ होइन. दोहोरी साँझमा काम गरेँ केही वर्ष, पोखरामा दोहोरी साँझमा काम गरिसकेपछि म 62 सालमा काठमाडौँ आएँ, अनि काठमाडौँमा पनि म दोहोरी साँझमै काम गर्ने सिलसिलामा आएको, र 64 सालमा चाहिँ रेडियो नेपालमा स्वर परीक्षा दिनुपर्छ भन्ने थाहा भएपछि, हजुर थाहा भएपछि चाहिँ मैले यहाँ आएर स्वर परीक्षा दिएँ अनि पास पनि भएँ. त्यसपछि फेरि यहाँ आएर गीत रेकर्ड गर्नुपर्छ भन्ने मेरो दिमागमा भएन.
1: हजुर ठिक छ, खैर केही छैन. तपाईँका मिठा मिठा गीत हामी सुन्नेछौँ, कुराकानी पनि गर्नेछौँ होइन. मिठा गीत गाउनु भएको छ, आज पहिलो गीत कुन राख्दै हुनुहुन्छ?
0: आज मैले पहिलो गीत चाहिँ मेरो स्वर्गीय आमा

0: पाँच महिना भयो मेरो आमा बित्नु भएको,
1: हजुर,
0: एकदमै माया गर्ने आमाले मलाई,
1: हजुर,
0: र मैले पनि आमालाई एकदमै माया गर्ने. लगभग मैले घर छोडेर हिँड्नेदेखि चाहिँ आमासँग त्यति नजिक भएर बस्न पाइएन, र आमाले कहिले पनि त्यो पीडा मलाई पोख्नु भएन, र मैले पनि आमालाई कहिल्यै म दुःख पाए पनि सुख पाए पनि कहिले सेयर गरिनँ. तर बाबुआमाको मन जहिले पनि छोराछोरी जति हुर्किँदै

0: एकदमै गाह्रो हुन्छ दाइ मलाई यो गीत गाउनु,
1: तिम्रो ठेगाना आमाप्रति समर्पित, आमाको मायालाई सम्झिँदै भन्ने एउटा कलाकारले जब आफ्नो स्वर पाएपछि पक्कै पनि आफ्ना पिताप्रति होस् आफ्नो माताप्रति होस् कहिलेकाहीँ समर्पित गर्न मन लाग्छ, उहाँको सम्झना गीत गाउन मन लाग्छ। यस्तै सम्झना थियो हाम्रो वरिष्ठ गायिका जुना श्रीको, उहाँले मिठो गीत गाउनुभयो है। यो गीत गाउन गाह्रो हुन्छ भन्नु,
0: मलाई गाह्रो हुन्छ, एकदमै गाह्रो हुन्छ। मैले यो गीत चाहिँ रेकर्ड गर्ने बेलामा स्टुडियोमा पनि एकदमै गाह्रो गरेर गाएँ अनि सुटिङ गर्न पनि मैले सकिनँ
1: एकदम। यो
0: मैले आमा बिटाको आमालाई मैले गुमाएको भर्खर 5 महिना मात्रै भयो, अस्ति भर्खर मैले 30 घर पनि गएँ अनि घरमा जाँदा नि आमालाई देखिनँ।
1: हजुर हजुर,
0: अझै पनि मनले खोज्छ क्या, त्यही भएर पनि गाह्रो हुन्छ।
1: गाह्रो छ, यो सबैलाई पर्ने यो कुरा हो यो, होइन, यो सबको यो घुमिफिरी सबैलाई पर्छ पनि यो कुराहरू। मलाई सम्झना भयो आदरणीय हाम्रा भनौँ एकदम लोकप्रिय गायक होइन सम्मानित गायक दिप श्रेष्ठले गाउनुभएको गीत छ विधवालाई सिन्दुरको रहर। उहाँले गाउनुभयो त्यो गीत गाउन त, तर उहाँले गाइसकेपछि उहाँले लाइभ गाउनलाई उहाँले सक्नु भएन। उहाँले भन्नुहुन्थ्यो मैले गाउँदा आमा सम्झिन्छु, यो गीत गाउन म सक्दिनँ। त्यही कुरा तपाईँको मुखबाट पनि मैले सुने। पक्कै पनि त्यो पर्छ मान्छेलाई, होइन, जे जस्तो भए पनि हामीले भोग्नुपर्छ। हामीलाई जति जति समस्या परे पनि, दुःख परे पनि, हामीले आफ्ना पितृलाई सम्झिने कार्य हामीले गर्नुपर्छ। राम्रो कर्म गर्नु छ अवश्य पनि पितृले आशीर्वाद तपाईँलाई दिनुहुन्छ है। हामी त्यही कामना गर्छौँ। हामी सुन सप्ताह कार्यक्रममा छौँ र आज हामीले लोकप्रिय गायिका जुना श्रीलाई हामीले यहाँ कार्यक्रममा निम्त्याएका छौँ। उहाँका मिठा गीतहरू सुन्ने हामी जमर्को गरिरहेका छौँ। यो पहिलो गीत एउटा भावनात्मक मान्छेलाई एकदम भावुक बनाउने गीत सुन्यौँ, त्यसपछि हामी मिठा मिठा नाच्ने पनि गीत सुन्छौँ होला, होइन जुनाजी,
0: होइन।
1: अब यो तपाईँ आउनुभयो काठमाडौँ 61 सालमा,
0: 62 सालमा
1: आउनुभयो, आइसकेपछि लोकदोहोरीतिर तपाईँ गाउन थाल्नुभयो,
0: होइन।
1: त्यो बेला धेरै एकदम लोकदोहोरीको भनौँ धेरै चर्चा थियो, एकदमै धेरै मान्छेहरूले सुन्थे पनि, रेस्टुरेन्टहरूमा पनि त्यो चलन थियो, अलि चलेको थियो, अलि त्यो खस्केको छ अहिले, होइन, किन होला यो?
0: यस्तो छ, हाम्रो पालामा चाहिँ दोहोरी साँझमा काम गरेको मैले, सुरुवात नै त्यहीँबाट गरेको भनिसकेपछि मैले धेरै वर्ष दोहोरीमा काम गरेँ। मैले दोहोरी साँझमा काम गर्न छोडेको भर्खर 5-6 वर्ष भयो होला, मैले अझै पनि गर्छु जस्तो लाग्छ। तर अहिले हाम्रो यो उमेरले भनौँ या

0: मोबाइलहरू थिएन, अहिले त सबैको हात हातमा मोबाइल छ, टिकटक छ, उता रिल्स भन्छ, उता के भन्छ होइन, अलिक धेरै कुराहरूले गर्दाखेरि नै अलिक डोरी लोकगीतहरूको चाहिँ अलिकति क्रेज घटेको कि जस्तो लाग्छ मलाई चाहिँ।
1: अहिले कार्यक्रम गर्दाखेरि कस्तो कार्यक्रम गर्नुहुन्छ? कुनै लाइभ स्टेज प्रोग्राम गर्नुहुन्छ अथवा देश विदेशकै बढी कार्यक्रम गर्नुहुन्छ? अहिले दिनचर्या कसरी बितेको छ त?
0: अहिले त अब स्टेज प्रोग्रामहरू अनि स्टुडियोतिर, अहिलेका स्टुडियोतिर पनि
1: अलि महोत्सव भएको ठाउँमा बढी मात्रामा तपाईँहरू चल्नुहुन्छ, गाउनुहुन्छ भनेपछि अहिले लोकसङ्गीतमा भनौँ, कहिलेकाहीँ भन्छौँ लोकसङ्गीतको पहिला थियो जुन किसिमको एउटा क्रेज थियो, लोकगीत गाइन्थ्यो, टिपिकल कुराहरू आउँथे भनिन्थ्यो, एउटा मौलिक रूपमा त्यो मौलिक कुरालाई बोकिन्थ्यो लोकगीतमा भनिन्थ्यो, अथवा आफ्नो भाका पनि आफ्नो समुदायभित्र आफ्नो भनौँ क्षेत्रभित्र त्यसलाई ल्याउँदा पनि लोकप्रिय पनि हुन्छ। तर यता कता मान्छेले त्यो दुःख गर्न छोडे, अलिक कोठै बसेर सबै सिर्जना गर्छन्, रेकर्डिङ गर्छन्, त्यो कुनै गाह्रो पनि भएन भन्ने कुरामा कहिले काहीँ गुनासो गर्नुहुन्छ। किन लोकसङ्गीतका थुप्रै पारखी छन् तपाईँको नेपालमा होइन विदेशमा पनि हुनुहुन्छ, किन लोकसङ्गीत भनेकै हाम्रो सङ्गीतको एउटा भनौँ सुरुवात गर्ने सङ्गीतबाटै आएको पनि हामी मान्छौँ पनि होइन, त्यसले गर्दाखेरि बच्चा जन्मिँदा पनि रुन्छ, रोएपछि नै ती सङ्गीतको भावहरू भनौँ त्यसमा आउँछ भन्ने कुरा गर्छौँ हामी। त्यसले गर्दाखेरि के लाग्छ अहिले यो क्रम घटेको हो, मान्छेले मिहिनेत गर्न छोडेको, यो
0: मिहिनेत गर्न छोडेको अहिले त, अहिले खोज्ने काम त छँदै छैन, कोठामा बसेर सिर्जना गर्ने, अब गाउँ गाउँ गएर मौलिकता खोज्ने, मौलिकता अँगाल्ने भन्ने त छँदै छैन। अहिले त अझै एआईको जमाना छ नि त, अझै एआईले बनाइदिन्छ गीत। अहिले अहिले हाम्रो पालामा जस्तो अब गीत सङ्गीत पनि अहिले कमाउने माध्यम भयो, कमाउने माध्यम भयो, जगेर्ना भन्दा पनि संरक्षण भन्दा पनि कमर्सियल बढी भयो क्या, कसरी भाइरल भइन्छ कसरी कमाइन्छ, त्यो कारणले गर्दाखेरि चाहिँ अहिले अलिकति खोज अनुसन्धान चाहिँ अलिक कम भएको होला जस्तो लाग्छ मलाई।
1: यी हामी कुराहरू यथावत हाम्रा भनौँ निरन्तर त हामी कुराकानी निरन्तर रूपमा गरिरहन्छौँ पनि, अहिले भने फेरि पनि तपाईँका मिठा गीत छन् है, त्यो गीत घेरमा अब हामी कस्तो भनेदेखि एउटा लोकसङ्गीत कहिलेकाहीँ के लाग्छ भनेदेखि पूर्वले पूर्वकै बोक्छ, पश्चिमले पश्चिमकै बोक्छ भने पनि पूर्व र पश्चिम कमसेकम अलिकता त्यो एक्सचेन्ज हुनुपर्छ भन्छौँ है, कहिलेकाहीँ हामी भाकाहरू पनि त्यो कुराहरू आउनुपर्छ जस्तो लाग्छ पनि होइन। त्यसले गर्दाखेरि लोकसङ्गीत विशाल छ, भित्र देशभित्र धेरै कुराहरू छ, त्यसले गर्दा हामी चाहन्छौँ नेपालमा लोकसङ्गीतको विकास राम्रोसँग होस्, राम्रोसँग कलाकारको पनि कमाइ होस्, र अहिले हेर्दाखेरि ती मौलिक सिर्जनाहरू आइरहन् भन्ने चाहना पनि हुन्छ। र अब तपाईँको गीतमा अब हामी कुन राख्छौँ दोस्रो गीत?
0: दोस्रो गीत चाहिँ मैले अब भर्खर तिज पनि सकिएको छ, अब दसैँ तिहारको माहौल पनि बिस्तारै तातिँदैछ, त्यही भएर मैले चाहिँ एउटा सोरठे गीत
1: हजुर
0: सिरै लाउने सिरफुल यसै राजाले बेची खाए हजुर सोरठे गीत गाउन चाहन्छु। यो चाहिँ हाम्रो मौलिक परम्परागत गीत पनि हो, हाम्रोतिर चाहिँ ठुलो भैलो अथवा सोरठी पुर्ख्यौली नाच नचरी थुप्रै कुराले चिनिन्छन् र
1: विशेष मगर समुदाय विशेष गुरुङ समुदाय
0: अझै गण्डकी गण्डक क्षेत्रमा यो गीत अलिक प्रचलित पनि छ। यो सङ्कलन गर्नुभएको चाहिँ हाम्रो प्रसाद खप्तरी मगरले सङ्कलन गर्नुभएको थियो, त्यो गीत चाहिँ मैले गाएको थिएँ। यो हामीले पनि कथै सुने अनुसार गाउने हो होइन, कथा सुने अनुसार चाहिँ यो रानी राजाले जयसिंह राजाले तिहारमा जुवा तास खेलेपछि सबै सम्पत्ति हारेपछि अनि रानीले चाहिँ माइत जाने बेलामा अब यो बिलौनाको गीत गाउनु भएको थियो अरे भनेर भन्ने चलन पनि छ, म त्यही गीत गाउन चाहन्छु।
1: पक्कै पनि लोकगीतहरू पनि हामी विशेष गरी गन्ध्र जातिले पनि गाउँदाखेरि हाम्रा पुराना जो भनौँ इतिहासमा बोकेका जुन हाम्रा पानाहरूभित्र भेटेका राजाका कथाहरूदेखि लिएर इतिहासमा जे कुराहरू छ उल्लेख गरिएका छन् ती कुराहरूलाई पनि ती गाथाहरूलाई पनि गाउने चलन गन्धर्व जातिमा हुन्थ्यो, कर्खा भनिन्छ त्यसलाई, जाति जुन किसिमको कुरा ल्याइन्थ्यो, त्यसले गर्दाखेरि त्यो पनि पक्कै पनि लोकसङ्गीतले त्यो कुरालाई नै बोकेको थियो। हामी आज यस्तै यस्तै भनौँ एउटा कथालाई पनि एउटा स्टोरीलाई लोक भाकामा गाउन सक्नु त्यो आफ्नो खुबी पनि हो। यस्तै अहिले उहाँले सोरठी एउटा भन्नुभएको छ, एउटा कथामा आधारित एउटा इतिहासमा आधारित त्यो गीतलाई उहाँले गाउँदै हुनुहुन्छ। आज हामी सूर्य सप्ताह कार्यक्रमको दोस्रो लोकभाकामा राख्दैछौँ यो गीत।

0: यसको अलिकता विस्तार गर्नको लागि यस्ता गीतहरूलाई, यसको महत्त्व बुझाउनको लागि, अथवा जस्तो गायिका हुनुहुन्छ, त्यसमाथि अन्य स्रष्टाहरू पनि हुनुहुन्छ, उत्सर्जक पनि हुनुहुन्छ, उहाँहरूको त्यति ध्यान पुगेन कि क्या हो, हामी यति मिठा हामीसँग भएका ती हिरा सुन खाने यी लोकगीतभित्र पनि छ, लोकसङ्गीतभित्र पनि छ नि, त्यसलाई अलिकति विकास गरौँ, त्यसलाई अलिकता सम्वर्धन गरौँ, प्रवर्धन गरौँ भन्नेमा अलिकता केही कमी भएको हो कि जस्तो महसुस गर्नु भएको छैन?
1: हजुर, त्यो पक्कै पनि हो। किन हो भन्दाखेरि मैले अघि नै पनि भनिसकेँ, हामी कमर्सियल भइसक्यौँ, हामी पैसामुखी भइसक्यौँ, हामी कलाकारहरू पनि। अब यो संरक्षण सम्वर्धन प्रवर्धन गर्ने कुराहरू त हाम्रो नेपाल सरकारमा पनि संस्कृति मन्त्रालयहरू छ होइन, उहाँहरूले पनि गर्न मिल्छ। त्यो मध्येभित्र पनि अब त्यो भित्रबाट पनि हामी कलाकारहरूको अझै मुख्य भूमिका चाहिँ हाम्रो कलाकारहरूको रहन्छ जस्तो पनि लाग्छ मलाई होइन, रहन्छ पनि त्यो। यो श्रोताहरू घट्नुको कारण चाहिँ घट्नुभन्दा पनि यो भाग लागेको हो कि जस्तो लाग्छ मलाई, किन भन्दाखेरि हामी श्रोताहरू पनि कसैले चाहिँ हेर्ने मात्रै दर्शक श्रोताहरू के अहिले गीतहरू भन्ने बित्तिकै हेर्ने मात्रै छ क्या, कसैले चाहिँ हेरेर आनन्द लिने, कसैले चाहिँ एकदमै सुनेर आनन्द लिने, अनि एक खालको दर्शक श्रोता हुनुहुन्छ, सुन्न पनि चाहनुहुन्छ तर हेर्न पनि चाहनुहुन्छ, उहाँले चाहिँ सबै कुरा राम्रो होस् भन्ने खालको पनि छ। विकास जहाँ विकास त्यहाँ विनाश भन्ने त छँदैछ नि, यो अलिकति प्रविधिको जमानामा यो प्राविधिक विकसित प्राविधिक विकाससँगै अलिकति मौलिकतातिर असर परेको चाहिँ पक्कै पनि
0: निश्चित रूपमा ती कुरा हुन्, जस्तो अहिले हामीले पहिला गीत सुन्दा कानले सुन्थ्यो, मनमा राखिन्थ्यो, मुटुभित्र बस्थ्यो भन्थ्यो नि, हामीले मनमा बसेका गीत भन्थ्यौँ। अहिले मान्छे आँखाको लागि मात्र गीत बनेको छ, तपाईँ मिलाएको निश्चित रूपमा त्यो हो, गीत गाउनै पऱ्यो, गाइसकेपछि भिजुअल बनाउनै पऱ्यो, दृश्यमा लानै पऱ्यो होइन, त्यो परम्परा बसेको छ। तपाईँले प्रविधिको विकास भन्दाखेरि बिचमा तपाईँले एआईको पनि कुरा गर्नुभएको थियो, लोकसङ्गीतमा लोकगीत बनेपछि एआई हेर्नु भएको छ त नि, बनेको
1: मैले
0: हेर्नु भएको छ है,
1: एआईले गाएको गीत पनि होइन, मैले बनाएको छैन, मैले
0: तपाईँले गाएको गीतलाई कसरी बनाएको छ कि भन्ने नि,
1: मैले गाएको गीतलाई नि बनाएको छ,
0: बनाएको छ,
1: बनाउन त बनाएको छ, तर मैले चाहिँ एआईलाई प्रयोग गरेर अहिलेसम्म गीतहरू बनाएको छैन।
0: हजुर,
1: तर स्टुडियोतिर जाँदाखेरि सुनिन्छ, एआईले गरेको काममा चाहिँ सुन्ने खर्चमा चाहिँ राम्रो गीत गर्न सकिन्छ भनेर पनि त्यो स्टुडियोतिर पनि सुन्ने गरिन्छ।
0: विशेष गरी अहिले बढी मात्रामा सबै गुनासो पनि छ, जुन किसिमले आफ्नो मौलिकतामा केही सिर्जना गरौँ, केही राम्रो कुरा दिउँ भन्ने कुरामा लागेका कलाकारहरूलाई, सर्जकहरूलाई पनि कमसेकम एआईले यस्तो गर्यो भन्ने कुरा आइरहेको हुन्छ। विशेष गरी युरोप अमेरिकामा विशेष किसिमका कुराहरू आइरहेको छ, यसको विरुद्धमा अलिकता भनौँ स्रष्टाहरूलाई परेको समस्याका विषयमा सुनवाई हुन थालेको पनि छ, नेपालमा यो कुरा आइरहेको छ, भित्रिएको पनि छ, कोही अलिक खुसी पनि छन्, ठिक छ यहीँ मेरो मागेका पनि छन्, अब होइन कोही अलि अप्ठ्यारो पारेको भन्ने पनि छन् होइन। तपाईँलाई कस्तो लागेको छ?
1: एक किसिमले अब यो न्यू जेनेरेसनलाई चाहिँ ठिकै हो, किन उहाँले त बुझ्ने होइन नि त, गीत सङ्गीत हाम्रो मौलिकता बुझ्ने होइन, उहाँहरूले चाहिँ सुन्ने र उफ्रिने, जस्तै एकछिनलाई मनोरञ्जन लिने हो, त्यो भएर उहाँहरूको लागि चाहिँ ठिक हो, हाम्रो लागि चाहिँ अलिकति मैले चाहिँ के भन्छु भन्दा नराम्रो लाग्न पनि सक्छ अरूलाई मेरो कुरा सुनेर, तर मैले चाहिँ के भन्छु भन्दा हामीले मिहिनेत गर्नुपर्छ, अर्काले बनाइदिएर हुने भए त हामी होइन, हामी त कलाकारै होइन नि, हामीले त आफ्नो कलाकार पेसा, हामी मेरो पेसा के हो भन्दा मैले कलाकार भनेर हिँड्ने, अनि एआईलाई काम लाउने भए त मेरो पेसा त त्यो होइन नि त, त्यो भएर मलाई चाहिँ अलिकति गलतै जस्तो लाग्छ।
0: पक्कै पनि यो कुरालाई हामीले कसरी भन्छन् प्रविधिसँग जोडिँदाखेरि केही कुराहरू आफूसँग भएका ज्ञानलाई र त्यसलाई अलिकता मज गर्दाखेरि चाहिँ केही अझै बढी राम्रो कुरा पनि आउँछ भन्ने मान्छे पनि छैन भएको होइन, तर पनि ठिक छ, यो प्रविधिले त हामीलाई विकास गरेरै हामी यतिसम्म आइपुगेको हो नि त होइन। अहिले तपाईँ भनेअनुसार कुरामा तपाईँका पनि चर्चामा ल्याउँदाखेरि गीतहरू युट्युबमा आएको छ, तपाईँको स्टोरीमा आएको छ होइन, प्लेटफर्महरू धेरै छ, त्यसले पनि तपाईँलाई जुना भन चिनाकै छ,
1: चिनाकै छ, हजुर चिनाएको छ, तर मलाई चाहिँ यस्तो लाग्छ चिनिन पनि भाइरल भएर भन्दा पनि म सदाबहार हुन सक्छु, भाइरल भएर एकैछिन भाइरल भएर एउटा गीत चलेर फेरि अर्को पटक जुना कहाँ छ भनेर खोज्दाखेरि काहीँ नभेटिने हुनुभन्दा बरु म एक स्टेप किन नहोस्, बरु एउटै खुड्किलामा केही समय त्यहीँ बसौँ कि होइन, त्यसरी नै सदाबार रहन सकौँ, मेरो उमेरले सकुन्जेल, मैले सकुन्जेल र मलाई समयले साथ दिउन्जेल चाहिँ म गीत सङ्गीतमै सदाबार भएर बस्न सकौँ जस्तो लाग्छ। अब हेरौँ मेरो प्रयास
0: राम्रो राम्रो विचार, पक्कै पनि कलाकारले आत्तिनु पनि हुँदैन, मात्तिनु पनि हुँदैन भन्छौँ हामी होइन, त्यसले गर्दाखेरि आफूसँग भएको क्षमतालाई देखाउने हो, प्रदर्शन गर्ने हो, आफ्नो मौलिकतालाई दिने हो भने तपाईँले जुन भन्नुभयो

छ, एकदम राम्रो यो सान्दर्भिक कुरा हो। र अहिले बढी मात्रामा भाइरलको पछि बढी मान्छे लागेका छन्, साधना कम भाइरल बढी भएको छ, त्यसले गर्दाखेरि अलिकता गीत सङ्गीतका कुराहरूमा केही कुराहरू उजेल पनि परेका छन्। त्यसले गर्दाखेरि कलाकारले, साँचो कलाकारले साधना गर्छ र त्यो साधनाबाट जुन किसिमको प्रकट हुन्छ, जुन किसिमका उसका जुन ज्ञानहरू निक्लिन्छ, जुन कुरा आउँछ, त्यही नै उसले दिने कुरा हो समाजलाई। तपाईँले निश्चित रूपमा आफ्नो जुन सोच राख्नु भएको छ त्यो राम्रो सोच राख्नु भएको छ। हामी फेरि पनि अब यो अलिकता मसलादार गीत पनि गाउँ।

0: त्यसले गर्दाखेरि रस हुन्छ क्या सङ्गीतमा, नवरस
1: ज्याग्दी रयाले, ज्याग्दी रयाले भनेको चाहिँ एउटा ठाउँ विशेष
0: हो, निकै राम्रो थियो
1: हजुर। र त्यसमा चाहिँ माया प्रेमको शब्दहरू भरेर यो ज्याग्दी रयाले,
0: तपाईँको सोलो हो,
1: युगल नै हो,
0: युगल नै हो,
1: राजु गुरुङ, राजु गुरुङ सोलतिर मैले गाएको, हाम्रो गोरे गुरुङ दाईले चाहिँ।
0: आज हाम्रो खड्गले गाउनुहुन्छ कि के छ?
1: आज हाम्रो खड्ग दाई, खड्ग गर्नुहुन्छ दाई, र मलाई रुबिन बाबुले चाहिँ मलाई साथ दिनुपर्छ है,
0: साथ दिनुपर्छ
1: हजुर।
0: ठिक छ, त्यो गीत
1: ज्याग्दी रयाले, घरमा दिल छैन तिम्रो मायाले
0: दोरीले गाउनुहुन्छ भने बजाउनु
1: भएको छ
0: भनेपछि अहिले अब त्यो चाहिँ माया प्रेमसँग जोडिएको गीत हो, ठाउँलाई ठाउँ विशेषलाई लिएर चाहिँ माया प्रेम व्यक्त गरियो होइन। ठिक छ, त्यो गीत हामी अब सुन्नेछौँ आजको हाम्रो बनाऊ सुसप्त कार्यक्रमको तेस्रो प्रस्तुतिको रूपमा रहेको छ यो गीत।

0: जो सबै गाउनुपर्छ भन्ने छ, मैले अब त्यही भएर पनि मैले अहिले चाहिँ हुर्रा चाहिँ रेकर्ड गर्दैछु।
1: राम्रो राम्रो, अनि पूर्वेलीमा अब भने गाउने विचार अझै राख्नु भएको छ होइन? पक्कै पनि हामी कलाकार भइसकेपछि पूर्व पश्चिम सबैको भाका गाउनुपर्छ, प्रचलन पनि थियो कलाकार लोक कलाकार लोक गायक भन्थे मान्छेहरूलाई होइन, कुनै पनि पश्चिमेली नभनौँ कसैलाई पूर्वेली नभनौँ होइन, एउटा कलाकार भइसकेपछि उसले सबै प्रकार गीतहरू गाउन सक्ने एउटा क्षमता पनि हुनुपर्छ। तपाईँले गाउनु भएको छ, पक्कै पनि जुना बहिनीले जुनाजीले जे भन्दा पनि हुन्छ, उहाँले मिठो गीत गाउनु पऱ्यो, समय गएको थाहा पनि भएन। आज हामीले यो गीतलाई प्रस्तुत गऱ्यौँ, धेरै मिठा गीतहरू हामीले यहाँमा यहाँहरू माझमा राख्यौँ, अब जाने बेला भइसक्यो, थाहै भएन
0: हजुर। आज अलि समय छोटो जस्तो लाग्यो मलाई, किन भन्दा अघि कार्यक्रम सुरु नगर्नसम्म चाहिँ एक घन्टा भनेको अलि धेरै नै हो कि जस्तो लागेको थियो। अहिले चाहिँ कार्यक्रम सुरु भइसकेपछि अब आदरणीय दाईहरूको छेउमा बसेर यसरी कुरा गर्दै गीत गाउँदा चाहिँ अलि समय छोटो जस्तो लाग्यो
1: हजुर। निश्चित रूपमा गीत सङ्गीतमा रम्दा रम्दै हामी समयको थाहा पनि पाउँदैनौँ होइन, सुरुवात मात्रै गर्न गाह्रो, सुरु गरेपछि समय कसरी जान थाहा हुँदैन। अब हामी कार्यक्रमको अन्त्यमा छौँ र मिठो गीत तपाईँको फेरि पनि प्रस्तुत गर्दै हामी कार्यक्रम बिदा हुन्छौँ होइन, कुन गीत गाउँदै हुन्छ अन्त्यमा
0: कार्यक्रमको अन्त्यमा? म एकपटक फेरि पनि सबैजनालाई धन्यवाद दिन चाहन्छु, आदरणीय कार्यक्रम सञ्चालक दिवाकर दाई, अनि हाम्रो वाद्यवादनमा रहनुहुने आदरणीय खर्को गर्बुजा दाई, हार्मोनियममा साथ दिनुभएको छ लगायत सबैजना हाम्रो दाजुभाइहरू, हाम्रो रुबिन खर्ग भाइ, हाम्रो सुनिल भाइ खर्ग, गन्धर्व दाई लगायत सबैजनालाई धन्यवाद दिँदै मैले चाहिँ एउटा गीत जाम सुस्तै बिर्सनेलाई सम्झने म उस्तै, यो गीत करोड क्लबमा प्रवेश गरेको गीत पनि हो, वसन्त थापाले बनाउनु भएको यो गीत, वसन्त थापा

धन्यवाद ज्ञापन गर्नुभएको थियो। भेटमा दुवै मन्त्रीले नेपाल भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदान प्रदान गर्नुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक अबको केही बेरमा बस्दैछ। सिंहदरबारमा तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको ब्यौरा पढ़ेर सुनाउनुहुनेछ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 र भुक्तानी तथा फर्सेड पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङले मौसम पूर्वानुमान का बारेमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि वर्षाको गतिविधि बढ़ने जनाएपछि उहाँहरूले यस सम्बन्धमा जानकारी लिनुभएको हो। बंगालको खाड़ीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन उहाँहरू विभाग पुग्नु भएको थियो। इन्द्रजात्रा आज विधिवत रूपमा शुरू भएको छ। बिहान 7:41 शुभ साइतमा विधिवत रूपमा इन्द्रजात्रा शुरू भएको हो। 8 दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी लाखे शव भक्कु निकाल्ने परम्परा पनि रहेको छ। विशेष गरी आजको दिनलाई उपाकु भनिन्छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले गएराती नेपालगंज उपमहानगरपालिका 14 चार राउण्ड हवाई फायर गरी भारतको बहराइच स्थित रूपडियाको चकिया रोडका 24 वर्षीय नदीम राईलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राईको साथबाट 103 ग्राम 790 मिलिग्राम शुद्ध तौलको खैरो हिरोइन बरामद भएको छ। यस वर्षको इयल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डडेलोको जोखिम बन्ने देखिएको छ। यसको असर धान पाम तेल र माछा लगायत खाद्य उत्पादनमा पर्ने चेतावनी दिएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार इयल निनोका कारण सन् 2026 को अन्त्यसम्ममा कम्तीमा 4,90,00,000 मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकी अधिकारी र इरानका प्रतिनिधि मण्डल बीच 3 घण्टा लामो धेरै राम्रो वार्ता भएको बताउनु भएको छ। इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी विदेश दूत स्टिव बिटकफिच न्यूयोर्कमा भेटवार्ता भएको इरानी सरकारी संचार माध्यमले जनाएका छन्। ट्रम्पले निकट भविष्यमै अमेरिका र इरान बीच थप वार्ता हुने बताउनु भएको छ। यसैबीच कतारका अमीर शेख तमिम बिन हमाद अल थानीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै खाड़ी क्षेत्र अहिले सबैभन्दा जोखिमपूर्ण चरण मध्येबाट गुज्रिरहेको बताउनु भएको छ। उहाँले संकटको दीर्घकालीन समाधानका लागि कूटनीतिक र समाजलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड़ दिनुभएको छ। रेडियो नेपालबाट अहिले बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।

0: एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्कार, रेडियो नेपालबाट सेरोफेरो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत अभिवादन गर्दछौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल अनि तपाईँको साथमा छु म प्रज्ञा शरद। आजको यात्रामा पनि तपाईँलाई स्वागत छ। आज कार्यक्रम सेरोफेरो अलिकति ढिला भयो। हाम्रो यो प्रविधिको कारणले गर्दाखेरि कहिलेकाहीँ यस्तै हो, मेन्टेनेन्स हुँदै थियो र त्यो कारणले हामीले अलिकति तपाईँहरू सामु उपस्थित हुन ढिला भयो। त्यसका लागि हामी क्षमा चाहन्छौँ। प्रविधिको कुरा हो, कहिलेकाहीँ तलमाथि हुन्छ प्रकृतिको कुरा जस्तै, किनभने प्रकृतिले हामीलाई बेला बेलामा धोका दिँदै आएको छ। हामी प्रकृतिको मारमा पर्दै आएका छौँ र सुवा गढी भोटेकोसी बाढीले पनि हामीलाई ठुलो एउटा जनधनको क्षति सँगसँगै देशलाई नै दुःख दिएर गएको छ। त्यसैले आजदेखि फेरि मौसम जल तथा मौसम विभागका अनुसार चाहिँ असोज 8-12 गतेसम्म देशैभरका धेरै स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। र आज हामी सेरोफेरोमा यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ। असोज 8 अर्थात् आजदेखि भनिएको छ, तर हिजैदेखि वर्षातको सुरुवात भइसकेको छ देशका धेरै ठाउँहरूमा। र 12 गतेसम्म भारी वर्षाको सम्भावनाको सूचना समाचारहरू आएको छ, तपाईँहरूले सुन्नु पनि भएको छ होला। यदि तपाईँ बाढी पहिरोको जोखिम भएको स्थानमा बस्नुहुन्छ भने आफ्नो परिवारलाई सम्भावित बाढी पहिरो र डुबानबाट सुरक्षित राख्नका लागि के तयारी गर्दै हुनुहुन्छ? तपाईँको ठाउँमा जोखिम कस्तो छ? यस्ता विषयमा आफ्ना विचारहरू सेयर गर्नको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ 42117 21 42117 36। अहिलेका लागि भने हामी एउटा बाढी पहिरोसँग सम्बन्धित गीत राख्दैछौँ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: हजुर, प्रकाश सपूत र सुनिता दुलालको स्वरमा रहेको यो गीत हामीले भर्खरै सुनायौँ, किनभने बाढी पहिरोको जोखिम हामीले भर्खरै झेलेका छौँ र सुवागढी बाढी पहिरोको, त्यसपछि अहिले फेरि मौसमविदहरूले चाहिँ आज 8 गतेदेखि 12 गतेसम्म एकदमै भारी वर्षा देशका धेरै ठाउँमा भनेर पूर्वानुमान गर्नुभएको छ। त्यसैले ठ्याक्कै यति हुन्छ, यति पानी पर्छ भनेर त भन्न सकिने अवस्था छैन, र पर्न सक्छ, भारी वर्षा हुन सक्छ भन्ने पूर्वानुमान हो। र मनसुन सकिने समय नजिकैले गर्दाखेरि सामान्यतया अब पानी पर्ने क्रम घट्दै जान्छ भन्ने अपेक्षा हाम्रो हुन्छ, तर यसपटक मौसमविदहरूले असोज 8 गतेदेखि 12 गतेसम्म नेपालका विभिन्न क्षेत्रमा धेरै भारी वर्षा हुने सम्भावनातर्फ सचेत गराउनु भएको छ। मौसमविदहरूका अनुसार बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली, पश्चिमतर्फको वायुमण्डलीय प्रणाली र मनसुन बाहिरिने क्रममा उत्तर पश्चिम भारततर्फ विकसित हुने सुक्खा हावा बीचको अन्तरक्रियाले नेपालमा वर्षा बढाउन सक्ने देखिएको हो। विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखाएका छन्। यो प्रारम्भिक पूर्वानुमान हो, अन्तिम र निश्चित वर्षाको मात्रा होइन। मौसम प्रणालीको दिशा र शक्ति परिवर्तन हुन सक्ने भएकोले आगामी दिनमा मौसम सूचना अझ महत्त्वपूर्ण हुनेछन्। र आज अब हामी यसै सेरोफेरमा रहेर कुराकानी गर्नेछौँ। अब प्रश्न आउँछ, हामीले के गर्ने त? पहिलो कुरा त अनावश्यक यात्रा हामीले नगर्ने, विशेष गरी लगातार पानी परिरहेको समयमा पहाडी तथा ग्रामीण सडक, नदी र खोलाको आसपास क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी हामीले अप्नाउनु पर्यो। दोस्रो, खोला नदी खोँच र पहिरोको जोखिम भएका ठाउँमा नजानु भएन। पानी परिरहेको बेला फोटो खिच्ने, भिडियो बनाउने वा बाढी हेर्न नदी तथा खोलाको किनारमा जाने बानीको अन्त्य हामीले गर्नुपर्ने हुन्छ, किनभने त्यो एकदमै जोखिमपूर्ण हुनसक्छ। तेस्रो कुरा, घरमा बस्दा पनि छत, विद्युतका तार, कमजोर संरचना र पानी जम्ने ठाउँहरूमा ध्यान दिनुहोस्। मोबाइल फोन चार्जमा राख्ने, टर्च तथा आवश्यक औषधि तयार राख्ने, परिवारका सदस्यसँग आपतकालीन सम्पर्कको व्यवस्था मिलाउने जस्ता सामान्य तयारी उपयोगी हुनसक्छ यस्तो बेलामा। यति बेला हामीसँग टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ, हामी उहाँसँग आज कुराकानी गर्नेछौँ। तपाईँहरू बाढीको यो सूचना पक्कै असोज 8 देखि 12 गतेसम्म, आज नै हो असोज 8 गते, त भारी वर्षाको सम्भावना अनि सूचना समाचारहरू तपाईँले सुन्नु भएको छ होला, आएको छ होला तपाईँहरूकातिर पनि। र यदि तपाईँ बाढी पहिरोको जोखिम भएको स्थानमा बस्नुहुन्छ भने आफ्नो परिवारलाई सम्भावित बाढी पहिरो र डुबानबाट सुरक्षित राख्न के तयारी गर्नुभएको छ त? तपाईँको ठाउँमा जोखिम कस्तो छ त? हामीसँग सेयर गर्नुहोला। हाम्रो फोन नम्बर 42117 21 42 7630। कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाटको हुनुहुन्छ? हेलो
1: जी, नमस्कार।
0: नमस्कार, राम पुकारजी, कार्यक्रममा स्वागत छ तपाईँलाई। सन्चै हुनुहुन्छ? हजुर, तपाईँकातिर के छ, पानीको पानी परेको छ कि छैन?
1: पानी परिरहेको छ, घरमा बसिरहेको छु, आँगनमा बढेर हाम्रो किसिमले रिम रिम रिम रिम रिम रिम रिम पानी बचिरहेको छ।
0: ए, असारको जस्तै, असार साउनमा पर्नु पर्ने जस्तो पानी परेको छ है आजभोलि?
1: अस्तिदेखि पानी थिएन हाम्रो खेतबारीमा, तर आज बिहानैदेखि धेरै राम्रो किसिमले पानी परिरहेको छ, एकदम चुहाउने किसिमले।
0: हजुर हजुर, तर यो अब पानी यो बेलामा पर्नु पर्ने सिजन त होइन, यसले धान बालीलाई पनि असर गर्न सक्छ होइन?
1: तर राम्रो गर्छ
0: अहिले, राम्रो गर्छ भनेपछि यो एकदमै धेरै पर्यो भने चाहिँ जोखिम हुने भयो नदी नाला किनारमा बस्नेहरूलाई, बाढी पहिरोको जोखिम भएकाहरूलाई। तर धान लगाइरहनु भएको छ भने, तराईतिर हुनुहुन्छ भने, यो पानीले चाहिँ नि राम्रो गर्यो भन्ने हाम्रो राम पुकारजीको भनाइ छ। अब मौसमविदहरूले चाहिँ एकदमै सचेत रहनु होला भन्नु भएको छ, किनभने यात्रा गर्दाखेरि विशेष गरी त्यसपछि बाढी पहिरोको जोखिम भएको ठाउँमा जाँदाखेरि बस्दाखेरि रात बिरात सतर्क रहनु होला खोला नदी किनारका मानिसहरू भनेर भन्नु भएको छ। के भन्न चाहनुहुन्छ तपाईँ?
1: म के भन्न चाहन्छु, हुन त हाम्रो घर रेटी बङमाची पूर्व पिनको छ, यता बसिया छ, नजिक कुनै ठुलो छैन, अनि सानो घाँस सिँचाइ छ, बारी त्यति त आउनु, तर पानी आउन सक्छ, आउन सक्छ, त्यो भए पनि अलि हामी सतर्क भएर नै बसिरहेको छु, घरमा सबैजना बसिरहेको छु। तपाईँहरूको रेडियोबाट मौसमविदहरूले जुन भन्नुभएको छ त्यही अनुसार हामी निर्देशनमा रहेर आफ्नो साथीभाइ, आफ्नो इष्टमित, आफ्नो छोराछोरी नातिलाई पनि सम्झाइरहेका छौँ कि पानी परिरहेको छ, बाहिर ननिस्क।
0: हजुर, धेरै धेरै धन्यवाद राम पुकारजी यहाँको विचारका लागि। अहिले हामी छुट्टिन्छौँ है त। राम पुकार राय हुनुहुन्थ्यो र उत्तरबाट आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। हल्लाको पछि नलाग्नुहोला, आधिकारिक समाचार हेर्नुहोला र यस्तो बेलामा यात्रा गर्नै पर्ने छ भने मात्रै गर्नुहोला, किनभने अनावश्यक यात्रा नगर्नुहोस्। यो बेलामा बाटोघाटो पनि धेरै ठाउँमा पहिरो गएर पनि अवरुद्ध भएका छन्, रोकिएका छन्। त्यसै गरी अब नदी नालाहरू 3 दिनसम्म 4 दिनसम्म पानी पर्दाखेरि त 8, 9, 10, 11, 12, 5 दिन पाँच दिनै भयो। त्यसरी पानी पर्दाखेरि त धेरै पानी पर्यो भने हाम्रा नदीहरू त धेरै जलस्तर माथि बढ्ने भयो। त्यसैले गर्दाखेरि धेरै सुरक्षित रहनको लागि हामीले सचेत हुन जरुरी हुन्छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
2: हेलो, म रामकृपाल ठाकुर जलेश्वर बाराबाट बोल्दैछु।
0: रामकृपालजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: बहुत बहुत तपाईँलाई पनि धन्यवाद, मेरो चिकित्सा मित्रलाई पनि धन्यवाद।
0: हजुर,
2: जति श्रोता सुन्नुहुन्छ तपाईँलाई सबैलाई धन्यवाद। अहिले मेरो श्री राम पुकाजीले पनि बोल्नुभयो, उहाँलाई पनि नमस्कार। जति श्रोता सुन, आदमीको मान्छेको विचार बच्नको लागि छ। अहिले तपाईँहरू मैले हेरिसकेको छु, हतियार के अरे एउटा त्यो के अरे हतियार पनि सिजन आउँछ अरे यो दुर्गा महारानीमा 16-16 दिनमा के अरे झप्सी लाग्छ, आदम धान ठुलो ठुलो हुन्छ, पानी पर्यो त्यसको लागि पनि धन्यवाद। लेकिन कहाँ जाने कहाँ नजाने
0: हजुर, रामकृपाल ठाकुरजीको फोन कतातिर अफ भयो जस्तो लाग्छ मलाई, उहाँको स्वर आएन। हामीले अघि पनि भनेका थियौँ, अब यस्तो बेलामा हामीले के गर्ने त भन्ने कुराहरू पनि मैले गरेको थिएँ केही कुराहरू। र किसान दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो रामकृपालजीले भन्दै हुनुहुन्थ्यो राम्रो, राम पुकारजीले पनि भन्दै हुनुहुन्थ्यो पानी परेको राम्रो धानको लागि यति बेला भनेर, तर कतै पनि कतै कतै पाकेको पनि हुनसक्छ। त्यसैले दिदीबहिनी दाजुभाइ दिदीबहिनीहरूले मौसमको सूचना हेरेर पाक्दै गरेको धान र अन्य कृषि उपज सुरक्षित गर्ने विषयमा आवश्यक तयारी गर्न पनि सक्नु हुन्छ। हुन त अब सुरु भइसकेको छ पानी पर्न, अलि अगाडि तयारी गर्नुपर्थ्यो होला यो न्युज, तर पानी पर्छ 8 गतेदेखि 12 गतेसम्म भनेर मौसमविदहरूले धेरै अगाडिदेखि भन्दै आउनुभयो। लगातारको भारी वर्षाले खेतको पानी जम्ने, बाली ढल्ने र पाकिसकेको धानमा क्षति पुग्ने जोखिम, पुग्न सक्ने जोखिम पनि रहन्छ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
3: हेलो, नमस्कार हजुर, म चितवन जिल्ला खड्का।
0: चितवनबाट रामबहादुरजी कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद हजुर।
0: हजुर, के छ चितौनतिरको हालखबर?
3: पानी साह्रो परेछ, यस्तै पानीले हाम्रो अहिले यतिखेर खेतीलाई राम्रो भएको छ, धान चाहिँ झमाझम धान निस्किने बेला भएको छ।
0: हजुर हजुर,
3: अनि एक थरी धान चाहिँ अस्ति 8-9 दिन पहिला त्यो तरकारी लाउने तरिकाको चाहिँ सानातिनो धान चाहिँ काटेर मान्छेहरूले धान काट्नु पनि थालेका छन् कतै कतै।
0: हजुर,
3: त्यो धान चाहिँ कसरी काटिन्छ? छिटो पानी धान हुन्छ, त्यो चाहिँ तरकारी काउली बन्द लाउनेहरूले अलिक टाढै काट्छन्।
0: हजुर,
3: अब यस्तै पानीले त केही असर गर्दैन, खोला खाल्सीमा डाँडा काँडा बस्ने होसियार पुर्याउनु पर्यो। मेरो क्षेत्र भनेको चाहिँ डुबा भयो हुने क्षेत्र होइन, चितवनको दक्षिण क्षेत्र भयो, रापती भयो, यता चाहिँ डेन्जर हुन्छ, त्यहाँका व्यक्तिहरूले साह्रै ध्यान पुर्याउनु पर्ने हुन्छ, होस गर्नु होला भन्ने मेरो भनाइ छ।
0: हजुर हजुर, कतिको पानी परेको छ आज? त्यहाँ धेरै छ कि अलिअलि?
3: हिजो पनि परेको छ, आज पनि परेको छ, आज सर अघि जमाना असारै पानी पर्थ्यो हजुर, त्यस्तो खालको छ।
0: ए हजुर, असार साउनको झरी जस्तै छ
3: भनेपछि त्यस्तो आनन्द छ।
0: हजुर, भनेपछि खेतीपातीको लागि चाहिँ यो पानी राम्रो भयो।
3: यो धान चाहिँ जनाउनु लाउनु पर्ने बेला थियो सर, यही खालको पर्यो भने राम्रै हुन्छ। अलिक दक्षिणी भेगतिर ठुलो आँधी बेरी तरिकाले आयो बगाउनु पनि सक्छ, डुबाउनु पनि सक्छ।
0: हजुर हजुर हजुर, धेरै धेरै।
3: अब हाम्रो सबै जनताहरूले दिदीबहिनी दाजुभाइहरूले होस पुर्याउनु होला भनेर पनि सबैलाई भन्दछु हजुर।
0: हजुर हजुर, किनभने नारायणी नदी किनारामा अस्ति यो माथि रसुवागढी बाढी आइसकेपछि खुब जानुभयो, ग्यासका सिलिन्डरदेखि लिएर होइन सामानहरू लिनको लागि जानुभयो। एकदमै उहाँहरूले जोखिममा आफ्नो ज्यानलाई जोखिम राखेर उहाँहरूले त्यस्तो गर्नुभएको थियो। त्यो चाहिँ हामीले अलिकति त्यसमा चाहिँ सचेत हुन जरुरी देखिन्छ। आफ्नो ज्यानै जोखिम पारेर फेरि होइन त्यसरी जानु उपयुक्त हुन्छ जस्तो लाग्दैन मलाई। त्यसैले गर्दा बाटोको
3: नजिक ठिक छ, साइडलाई कुरो चाहिँ सुरक्षा कर्मीलाई भन्नु, गाविसलाई भन्नु, अध्यक्षलाई भन्नु, सम्पर्क आफूले टिप्नु राम्रो होइन, आफूले कमान राम्रो होइन, ज्यानै गुमाएर धम्काउनु राम्रो होइन, त्यो त धन्यवाद लिनुपर्छ अनि स्याबासी लिनुपर्छ। त्यस्तो अवस्था पनि सम्पत्ति कमाउने के फोड्ने, त्यो सुन लुट्ने, मरियम शरीरबाट सुन झिक्ने, यो त बडा नराम्रो कुरो हो।
0: हजुर, सुरक्षाकर्मीहरूले पुरा एकदमै तपाईँहरू त्यहाँ नजिक नगइदिनुहोस्, त्यस्तो नगर्नुहोस् भनेर उहाँहरूले सतर्क गराइरहनु भएको थियो, माइकिङ पनि गरिरहनु भएको थियो, तर पनि सुरक्षाकर्मीहरूलाई नटेरेर अटेर गरेर मानिसहरू गएको देख्दा चाहिँ अब हामी कतातिर जाँदैछौँ, हामी अराजक भएको हो कि, नीति नियमै नमान्ने, जे मन लाग्यो त्यही गर्ने भाव हो कि, यस्तो गर्नु चाहिँ उपयुक्त होइन भन्ने हामीलाई लाग्यो हामीले देख्दाखेरि। र अबका दिनमा
3: माल बोटमा
0: हजुर
3: त्यहाँ बसेँ, तिनीहरूसम्म तिर उठाउनु पनि गएँ, अनि हिमाली बस्तीले गर्दा म चाहिँ अस्ति जाएको थियो माल बोटमा, पाँच छ महिना खाएर हेरेँ, म घुमेको ठाउँ हो, स्याब्री बेसी पुल तरेर हेरेँ, केरुङमा माथि देखिन्थ्यो, रसो जिल्ला कुन नाममा छ, म बसेको ठाउँ हजुर धुन्चेमा।
0: हजुर, धेरै धेरै धन्यवाद रामबहादुरजी यहाँको विचारका लागि। अहिले हामी छुट्टिन्छौँ, रामबहादुर खड्का हुनुहुन्थ्यो चितवनबाट। हामीले आज उठाएको विषय 8 गतेदेखि 12 गतेसम्म भारी वर्षाको सम्भावना रहेको सूचना समाचार तपाईँहरूले सुन्नुभएको छ होला, र तपाईँहरू आफ्नो यो बाढी पहिरोको जोखिम भएको स्थानमा बस्नुहुन्छ भने आफ्नो परिवारलाई सम्भावित बाढी पहिरो र डुबानबाट सुरक्षित राख्न के तयारी गर्नुभएको छ, तपाईँको ठाउँमा जोखिम कस्तो छ भन्ने विषयमा आफ्ना विचार सेयर गर्नको लागि म आग्रह गर्न चाहन्छु। विषय सुनेर त्यो विषय सारको उत्तर दिनुभयो भने राम्रो हुन्छ, सल्लाह सुझाव दिनुभयो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र अहिलेका लागि फेरि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
4: हेलो, म जीवा भट्टराई।
0: जीवाजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
4: तपाईँहरूलाई पनि धन्यवाद छ। तर एउटा कुरा के छ भने,
0: हजुर,
4: अब तपाईँको खबर सुन्नलाई कान हराउँछ, टाढो रहन्छ घन्टा घन्टामा, फ्याक्ट त्यो बेलामा जानुको कारण के हो? अब म
0: यो तपाईँले भनेपछि मैले हाम्रो म्यानेजमेन्टमा यो कुरा राखेका थिएँ होइन, तर त्यो
4: थियो
0: हजुर,
4: अहिले पनि थियो हेर्नु, त्यहाँबाट 100 मेगाहर्जमा त्यहाँ सुन्दा सुन्दा ठ्याक्कै बन्द भयो, त्यहाँबाट तपाईँ समाचार भयो आयो, समाचार चाहिँ 11 बजेको थियो, 12 बजेको थियो, 11 बजेको तपाईँहरूले
0: हजुर बोलेकै काटिएर सानो सानो हराउँदै आएको छ क्या।
4: त्यही त, अब यो यो पहिरो हेर्नुहोस्, अब यो 8 गते आज सुरु भयो हिजोदेखि, अब यो मेकालीसम्म होला यो पानी परेको होइन, धरानमा पनि पर्दै थियो, भर्खर रोकिएको हो, र धरानमा चाहिँ अब त्यति ठुलो खतरा यो इलाकामा चाहिँ छैन, अलिअलि त्यहाँ सानो खोला त्यो खरे भन्ने छ, त्यहाँबाट त्यति हुँदैन होला, अब सतर्क रहनु, हामीहरू सतर्क बसेका छौँ, अब अरू कुरा के गर्ने हो, गुनासो चाहिँ ग्यास लुगा सबै यो छ हेर्नुहोस्, म चाहिँ मैले थाहा पाइसकेको छ, त्यो ग्यास जसले यो उद्धार गरेको छु नि, त्यो उद्धार ग्रुप हो यो विद्युतमा पनि, अब यो अहिले सरकारले अब धमाधम यसलाई चाहिँ नि सफाया गरेन भने यसलाई चाहिँ नि हरतिरबाट घेरा हालेर धन्यवाद।
0: धेरै धेरै धन्यवाद जीवा भट्टराईजी, धरानबाट हुनुहुन्थ्यो जीवा भट्टराई, हामीसँग आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। कार्यक्रम सेरोफेरोमा छौँ हामी, आज सेरोफेरोमा हामी यो मौसमविदहरूले भनेअनुसार बा आज असोज 8 गतेदेखि 12 गतेसम्म भारी वर्षाको सम्भावना रहेको, त्यसैले सचेत रहनुहोला, सुरक्षित रहनुहोला भन्ने यो समाचारहरू तपाईँहरूले पक्कै पनि सुन्नुभएको होला, सूचनाहरू सुन्नुभएकै होला। म धेरै मौसमविदहरूलेसँग पनि हामीले कुराकानी गरिसकेका छौँ, रेडियो नेपालबाट धेरै यो बारेमा हामीले जानकारी पनि गराइसकेका छौँ, दिइसकेका छौँ, तैपनि तपाईँहरू कतिको सचेत हुनुहुन्छ आफ्नो विचार धारणा राख्नको लागि हामीसँग फोनमा फोन गर्न सक्नुहुन्छ। आज असोज 8 देखि 12 गतेसम्म भारी वर्षा हुन सक्ने सूचना तपाईँले पाउनु भएको छ या छैन, यस्तो सूचना पाएपछि तपाईँले के पूर्व तयारी गर्नुभएको छ, तपाईँको गाउँ टोलमा बाढी डुबान वा पहिरोको जोखिम छ कि छैन, विगतमा यस्ता घटनाबाट प्रभावित भएको थियो कि थिएन तपाईँहरूको ठाउँ, भारी वर्षा हुँदा तपाईँलाई सबैभन्दा बढी चिन्ता के कुराको हुन्छ, बाढी पहिरो सडक अवरोध कि अरू घर डुबान कि अरू के कुराको हुन्छ, यस्ता कुराहरू हामीसँग सेयर गर्नको लागि म आग्रह गर्दछु र सचेत रहनका लागि पनि आग्रह गर्दछु। अहिलेका लागि हामी गीत राख्छौँ, गीतपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ, सुन्दै गर्नुहोला रेडियो नेपालमा कार्यक्रम सेरोफेरो।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
5: हजुर, रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम सेरोफेरो सुनिरहनु भएको छ। तपाईँको साथमा छु म प्रज्ञा शरद, एन्ड टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल। हामी करिब 1 बजीसम्म तपाईँको साथमा रहनेछौँ। सेरोफेरोमा आज हामी कुराकानी गर्दैछौँ मौसम, जल तथा मौसम विज्ञान विभागका अनुसार, मौसमविदहरूका अनुसार आज 8 गतेदेखि 12 गतेसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको समाचार सूचनाहरू तपाईँहरूले पक्कै पनि सुन्नुभएको होला। धेरै दिन अगाडिदेखि यो आइरहेको थियो। किन यो सूचना यति महत्त्वपूर्ण छ भन्ने कुरा हामीले भनिरहनु पर्दैन। केही समय अगाडि मात्रै भदौ 10 गते गएको रसुवागढी बाढीबाट तपाईँहरूले यो पाठ हामी सबैले सिकिसकेका छौँ, हामी नेपालीहरूले। त्यसैले हामी समयमै सचेत हुनुपर्छ। देशका विभिन्न ठाउँमा जाँदाखेरि मैले देख्छु हाम्रो बढी बस्तीहरू, धेरै ठाउँहरू, बजारहरू, यात्रा गर्दाखेरि सवारी साधनहरू रोकिने ठाउँहरू खोला किनारमा हुन्छन्। त्यो ठाउँमा चाहिँ खाने बस्ने सुविधा बनाइएको हुन्छ। होटेलहरू, रेस्टुरेन्टहरू, कफी सपहरू, चिया पसलहरू त्यस्तो राख्ने चलन छ। तर ठ्याक्कै खोलामै पिलर उठाएर माथि रोडमा ल्याएको पनि देखेका छौँ। त्यसैले गर्दाखेरि प्रकृतिको कुरा हो, प्रकृतिलाई हामीले रोक्न सक्दैनौँ। हामीले चाहिँ नि पूर्व तयारी गर्ने कुराहरू मात्रै हुन हामीले गर्ने भनेका, हामी सचेत रहन सक्छौँ, हामीले पूर्व तयारी गर्न सक्छौँ। तर यदि 7 दिन 7 रात पानी आयो भने त्यो खोलालाई हामी रोक्न सक्छौँ, सक्दैनौँ नि। र सुवागढी बाढीलाई हामीले रोक्न सक्यौँ, सकेनौँ नि। त्यसैले गर्दाखेरि यस्तो कुरामा चाहिँ हामी आफै सचेत हुनुपर्छ। हामी कतिपय कुरामा हामी पनि जिम्मेवार छौँ। सबभन्दा धेरै खोला किनारमा बस्ती बनाउँछौँ, त्यसपछि बाढी आयो, त्यसपछि हाम्रो सबै सर्वस्व गयो भनेर भन्छौँ। त्यसैले गर्दाखेरि हामी पनि कति सचेत हुने, कति सचेत छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। र आज यसै सेरोफेरोमा रहेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ। तपाईँहरू कतिको सचेत हुनुहुन्छ डुबान बाढी पहिरोको जोखिम भएको ठाउँमा बस्नुहुन्छ भने आफ्नो परिवारलाई सम्भावित बाढी पहिरो र डुबानबाट सुरक्षित राख्न के तयारी गर्नु भएको छ त? तपाईँको ठाउँमा जोखिम कस्तो छ त? जोखिम छ कि छैन त? यो बारेमा कुराकानी गरिराखेका छौँ। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो।
6: हेलो, म रामकृपाल ठाकुर जलेश्वर बाह्रबाट बोल्छु।
5: तपाईँसँग अघि कुरा भइसक्यो त रामकृपालजी?
6: होइन सर, त्यो फोनै कस्यो, फोन भएन यसै कारण भन्नुभयो कि डबल आवाज आउँछ र हुँदैन।
5: आधा सुनिसकेका थियौँ, के भन्नुहुन्छ? तपाईँको सल्लाह सुझाव छोटो भन्नुहोस्।
6: मेरो त्यो सानो कुरा छ, रातो हामीहरूको रातो खोला के अरे चाहिँ नजिकमा छ जलेश्वरबाट बखरीमा। तपाईँको सबभन्दा पहिलो मान्छेलाई मानिसलाई उहाँलाई के अनुरोध गर्न चाहन्छु कि खोला किनारमा कहिले पनि बस्नु हुँदैन, आफ्नो जिम्मेवारी नभएपछि अर्कोलाई दोष लगाउनुहुन्छ, यो एकदम ठुलो पढा छ। त्यसै कारण उहाँसँग अनुरोध गर्दछु कि म खोलादेखि पर जहाँ राम्रो जग्गा छ बस्नको लागि तहाँ बस्नु होला, यात्रा पनि गर्नु छ त नहुने अन्तिममा त यात्रा गर्नु होला, न त बाबु यो 5 दिनको हामी पनि सुनेछौँ, यो हजुरले रेडियो नेपालबाट सुनाउने त हामीहरूको रेडियो बदलीवास रेडियो स्टेसन म सुन्छु, यो हजुर यो के यो मानिस भएपछि जब तपाईँ विचार गर्नुहुन्न भने को अर्को मान्छे विचार गर्छ, आफ्नै सोच्नुहोस्, राम्रोसित बस्नु, यही मेरो बिन्ती छ। सबैलाई धन्यवाद,
5: धेरै धेरै धन्यवाद रामकृपाल ठाकुर हुनुहुन्थ्यो। फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, उहाँलाई पनि स्वागत गर्छौँ। हामी कहाँबाट को हुनुहुन्छ? हेलो हेलो
7: हेलो हेलो हजुर नमस्ते।
5: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
7: हजुर कालीकोटबाट धनबहादुर बोरा। हजुर
5: कालीकोटबाट धनबहादुर जी, कार्यक्रममा स्वागत छ यहाँलाई।
7: हजुर धन्यवाद हजुर।
5: धनबहादुर बोहरा भन्नुभयो है?
7: हजुर धनबहादुर बोरा।
5: घरै त्यहीँ पर्यो तपाईँको धनबहादुर जी?
7: हजुर मेरो घर चाहिँ कालीकोट सानी त्रिवेणी वडा नम्बर 1 हो। हजुर
5: अहिले कहाँ हुनुहुन्छ त?
7: अहिले घरमै हजुर, कालीकोटमै नै, घरमै
5: घरमै हुनुहुन्छ। के छ कालीकोटतिरको हालखबर, पानी परेको छ कि छैन त्यता?
7: कालीकोटतिर पानी परेको छैन, घाम लागेको छ, बादल ठाउँ ठाउँमा जुम्म भएको छ, तर पानी परेको छैन।
5: कतिको पानी पर्छ त्यतातिर
7: अहिले? आज भोलि आएको छैन, लगभग 3-4 दिन भयो आएको छैन।
5: 3-4 दिन अगाडि चाहिँ आएको थियो?
7: हजुर 3-4 दिनभन्दा अगाडि हल्का आएको थियो, त्यो रै त आएको थिएन।
5: अघि पछि नर्मल्ली हरेक वर्ष बर्सातको समयमा कतिको पानी पर्छ?
7: बर्सातको समयमा पानी पर्छ त्यस्तै, अब जस्तै अहिले अब रसुवामा बाढी आयो त्यस्तै, कहिलेकाहीँ कदमकालमा त्यस्तो पनि आइदिन्छ, कहिलेकाहीँ खोला नालाहरू त्यस्तै हेरी अब बाढी पहिरो आउने हुन्छ, कहिलेकाहीँ अब कहिलेकाहीँ त्यस्तै एकै किसिमको त्यस्तो ऊ आउँदैन।
5: हजुर हजुर, जे होस् खडेरी लागेको त छैन?
7: आजभोलि खडेरी त छैन, खडेरी छैन, तर पानी त अरू पानी यो मुलुको पानी छँदैछ, मुला पानीहरू, खडेरी छैन, मकै पाकिसक्यो, अब मकैको लागि नचाहिने, अब धानको लागि मात्रै।
5: त्यतातिर धान पनि खेती हुन्छ?
7: हजुर धान खेती हुन्छ, त्यति धेरै हुँदैन, अब पहाड तपाईँको हल्का कमी हुन्छ।
5: सुक्खा धान खेती हुन्छ होला त्यतातिर धेरै होइन, चैते धान?
7: हजुर सुक्खा धान खेती हुँदैन, रोप्न त रोप्नै पर्छ, सुक्खा हल्का सुक्खा कमै हुन्छन् यहाँतिर, खेत धेरै खेत छैनन्, कम छन् खेत।
5: भनेपछि मकैहरू बढी हुन्छ, मकै कोदो
7: लगाउने हुन्छ, बढी भाग मकै लगाउने हुन्छ, अनि कोदो लगाउने, त्यस्तै अब त्यस्तै पाखे बाली बढी हुन्छ, त्यो अब त्यो पाखातिर बढी हुने, अब कोदो भयो मकै भयो हुन्छ बढी।
5: ए हजुर हजुर, अनि अब अहिले चाहिँ हुन त तपाईँले पानी परेको छैन भन्नुभयो, पक्कै पनि सुरक्षित हुनुहुन्छ होला?
7: पानी परेको छैन मेरो, पानी परेकै छैन, आज भोलि पानी परेको छैन।
5: मौसमविदहरूले चाहिँ यो 8 आज 8 12 गतेसम्म अलिक सुरक्षित रहनु होला भन्नु भएको छ, किनभने विशेष गरी चाहिँ अब खोला किनारमा बस्ती भएको छ नि त हाम्रो देशमा त धेरै ठाउँमा, होइन, बाढी पहिरोको जोखिम पनि छ, पहिरो जाने ठाउँमा पनि बस्तीहरू हुन्छन् डाँडा काँडामा, होइन, त्यसले गर्दाखेरि त्यस्तो बस्ती भएका ठाउँका मानिसहरू चाहिँ सुरक्षित रहनको लागि यो सूचना धेरै दिन अगाडिदेखि नै सचेत रहनका लागि जारी गरिएको हो र सबैले सुन्नु पनि भएको छ होला, तपाईँले पनि सुन्नुभयो होला। अनि के गर्ने
7: मोबाइलमा मेसेज आइसकेको छ, मोबाइलमा मेसेज आइसकेको यस्तो पानी आउँछ भनेर मेसेज आयो।
5: हजुर कहिले आयो मेसेज?
7: मेसेज अघि नै आयो।
5: आज आएर भएन, म्यासेज पनि अलि अगाडि आउनु पर्यो, तर रेडियो नेपालले र यो जल तथा मौसम विज्ञान विभागले चाहिँ धेरै अगाडिदेखि नै तपाईँहरूलाई सचेत गराउँदै आएको हो होइन। यस्ता सूचनाहरू धेरै अगाडिदेखि नै आएका हुन्, समाचार सूचनाहरू पक्कै पनि सुन्नु भएको छ होला। अनि के गर्नुहुन्छ तपाईँहरू यस्तो यो बर्सातको समयमा सुरक्षित रहनका लागि, परिवारहरूलाई सचेत रहनका लागि केही गर्नुहुन्छ उपाय?
7: अब बाढी पहिरो आउने ठाउँमा अब बस्ती छैन, अब बस्ती हाम्रो ठाउँमा त्यो बाढी पहिरो आउने त अब त्यस्तो नै अब खासै ऊ छैन, अब पशु बस्तासँग जाने यसो उसो गएपछि अब त्यही काहीँ अब पहिरो आउने त्यस्तो त्यस्तो काम भयो भने अलिकति सचेत हुनु पऱ्यो। अनि अब बाढी पहिरो अब जस्तै घाँस काट्ने ठाउँ अब भिरपाखाहरू छन् त्यहाँ गएपछि सचेत हुनु पऱ्यो, अब त्यहाँ अब बाढी पहिरो आउने सम्भावना बढी त्यहाँ हुन्छ। घरतिर त अब त्यस्तो बाढी पहिरो आउने सम्भावना हुँदैन, अब किन भन्दाखेरि अब नदीको किनारमा छैन के, यो त डाँडा काँडा भएको ठाउँ त विकट ठाउँ हो यो। अनि त्यस्तै छ कालीगोठको त्यस्तै, अब कोही ठाउँमा त छ, अनि त्यो खोला नालातिर पनि बसेका छन् मान्छेहरू, अब बस्ने सुविधा जहाँ भयो त्यही बस्ने हुन्छन्। अब यस्तो हुन्छ भने पहिला थाहा हुँदैन, पछि बिग्रिसके मात्रै थाहा हुने हुन्छ, अनि त्यही भएर अघि नै अब नेपाल टेलिकमले अब सूचना दिएको छ, अब त्यस्तै अब रेडियोले पनि सूचना सञ्चार पठाएकै छ, त्यो भएर मान्छेले सचेत हुनु पर्यो, अलिकति बाटो हुनु पर्यो, अब ठाउँ अनुसारको आफूले सजगता बनाउनु पर्यो, आफ्नो सतर्कता हुनु पर्यो।
5: एकदमै राम्रो कुरा, समय अनुसार प्रकृतिसँग हामीले सक्दैनौँ। जस्तो तपाईँले बाढी पहिरो आउने ठाउँमा छैनौँ भन्नुभयो, तर पनि अस्ति भर्खरै एक हप्ता अगाडि हो क्या अरे मुगुमा दुई पटक भुइँचालो गथ्यो, तपाईँहरूको नजिक नजिकै पर्यो होइन?
7: तर यो निश्चित हुँदैन, अब मान्छेको अब यो हुने भन्ने कुरा पहिला थाहा हुँदैन, अब त्यस्तो पछि बिग्रेपछि मात्रै यो हुने रहेछ भनेर थाहा हुन्छ, अब त्यस्तै
5: हो नि। त्यसैले गर्दा हामी सचेत हुनुपर्छ यस्तो कुरामा चाहिँ। तपाईँहरूको त्यहाँ स्थानीय तहले विपदको सम्भावित जोखिमबारे केही सूचनाहरू दिने पूर्व तयारी गर्ने गरेको छ कि छैन?
7: त्यस्तो कहाँ त्यस्तो सुविधा त कहाँ छ म्याडम, त्यस्तो सुविधा अब कालीगढतिर त्यस्तो सुविधै छैन, त्यो त विकट एकदम विकट ठाउँ, त्यस्तो सुविधै छैन।
5: हजुर, नै सुविधा नभए पनि सूचना गर्नको लागि अब यस्तो भयो भने यस्तो गर्नु भनेर एउटा केही त हुन्छ नि त, स्थानीय तहको भूमिका काम कर्तव्य हुन्छन् नि।
7: त्यो त्यो पाउनको लागि जस्तै सहर बजारको जस्तो अरे, अनि त्यस्तो सुविधा यहाँ पाइँदैन म्याडम। अब जस्तै यो त्यो ठाउँले प्रकृतिले पनि त्यस्तै विकटै बनाएको, अनि फेरि मान्छे पनि त्यस्तै, अब त्यस्तो किसिमको विकसित बसे विकसित हुने ठाउँ पनि छैन त म्याडम यहाँ त।
5: हजुर, बिस्तारै होला, अब तपाईँहरूले आफ्ना प्रति जनप्रतिनिधिहरूलाई चाहिँ अलिकति काम विकासको लागि कुरा गर्नुहोस् होइन, उहाँहरूले विकास गर्नु पर्यो, जनप्रतिनिधि भएर मात्रै भएन कि, कर्णाली कालीकोट मुगुतिर पनि विकास पुग्नु पर्यो होइन, बाटो खनेर डोजर चलाएर प्रकृति मासेर मात्रै विकास हुने होइन, त्यो विकासले चाहिँ विनाश गर्छ भन्ने जस्तो लाग्छ। डोजर चलाएपछि जमिन हल्लिन्छ, जमिन हल्लिएपछि पहिरो जान्छ, बोट बिरुवा फाँड्दाखेरि पहिरो जाने सम्भावना हुन्छ, त्यसैले गर्दाखेरि बस्तीहरू जोखिममा पर्न सक्छन्। त्यसैले हामीले विकास गर्दाखेरि विनाशको हिसाबले होइन कि, विकास गर्दाखेरि प्रकृति जोगाएर विकासको हिसाबले विकास गर्नु पर्यो। धेरै धेरै धन्यवाद यहाँलाई दानबहादुरजी, अहिलेलाई हामी छुट्टिन्छौँ है त। दानबहादुर बोहरा हुनुहुन्थ्यो हामीसँग, आफ्नो विचार राख्दै हुनुहुन्थ्यो। हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। हामीले आज वर्षासँग सम्बन्धित विषयमा हाम्रा श्रोताहरूको विचारलाई सुन्यौँ। वर्षा आफैमा विपद होइन, तर भारी वर्षासँगै बाढी पहिरो डुबान र सडक अवरोधको जोखिम बढ्न सक्छ, त्यसैले मौसमवी तथा सम्बन्धित निकायले दिएको सूचना पालना गर्ने गरौँ, जोखिमयुक्त स्थानबाट टाढा रहौँ र आफू मात्र होइन परिवार छिमेकी र समुदायलाई पनि सचेत गराउने गरौँ। असोज 8-12 गतेसम्मको यो सम्भावित वर्षाको अवधिमा नआत्तिनुहोस्, लापरवाही पनि नगर्नुहोस्, मौसमको सूचना सुन्ने गर्नुहोस्, बुझ्नुहोस् र सुरक्षित रहनुहोस्, यही भन्न चाहन्छौँ। आजका लागि कार्यक्रम सेरोफेरोबाट बिदा हुने सङ्केत हामीलाई स्टुडियोको घडीले गरिसकेको छ। अब 1 बजे सुन्नुहुनेछ समाचार, 1 बजेको समाचारपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल, टेक्निकल सपोर्टमा साथ दिनुभएकोमा पराग पोखरेललाई धन्यवाद दिँदै म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते, शुभ दिन।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी पहिरो तथा डुबान लगायत विपदजन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले देशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी कार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपदको अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएको छ। प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पनि 24 घन्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ। आजदेखि आगामी 5 दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यस्तो आग्रह गरेको हो। महाशाखाका बाढीविद सौहाद्र जोशीले कोशी, नारायणी, कर्णाली, महाकाली लगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। महाशाखाले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि जलसतह बढ्ने सम्भावना रहेको जनाएको छ। यसै गरी बाढी पहिरोको जोखिमलाई दृष्टिगत गर्दै बेसीसहर चामे सडक अन्तर्गत लमजुङ खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले आज साँझ 7 बजेदेखि आउँदो 12 गते बिहान 6 बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा हाल सालैको भोटेकोसी बाढी र जलवायु परिवर्तनका विषयमा विश्व समुदायमाझ कुरा राख्ने तयारी गर्नुभएको छ। महासभाको तालिका अनुसार प्रधानमन्त्री शाहले नेपाली समयअनुसार भोलि बिहान सम्बोधन गर्नुहुनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु जन्य विपदबाट प्रभावित नेपालमा पुनर्स्थापना र पुननिर्माणका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाका अवसरमा हिजो आयोजित G7 विकास मन्त्री स्तरीय बैठकमा नेपालको पछिल्लो जलवायु जन्य विपदको अवस्थाबारे सम्बोधन गर्दै उहाँले पुनर्स्थापना, जलवायु वित्त, विपद पूर्व तयारी, बहुपक्षीय वित्तीय सहयोग तथा हिमाली क्षेत्रका विषयमा G7 को सहयोग र सहकार्यका लागि आग्रह गर्नुभएको हो। अमेरिकाले नेपाललाई 3 करोड 10 लाख डलर प्रदान गर्ने भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालसँग राजनीतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले हिजो भएको भेटमा यस्तो जानकारी दिनुभएको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्य सङ्घको छलफलमा सम्बोधन गर्दै मन्त्री गौतमले संविधान बमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्ति हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयक मार्फत कानुन तर्जुमा गर्न लागिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब बाँकी समाचार. प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्ना विचार राख्नु भएको छ. बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले हालै सुरक्षाकर्मी र भन्सार अधिकृत बीच कुराकानी भएको अडियोले सुरक्षाकर्मी र कर्मचारीको मनोबल गिराउने हुँदा बाहिरिएको अडियोबारे छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो. बैठक जारी छ. राष्ट्रसभाको बैठक 1:15 बस्नेछ. नेपाल राष्ट्र बैङ्क र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच वित्तीय साक्षरता तथा वित्तीय समावेशिता सम्बन्धी सूचना र सन्देश प्रवाह गर्ने सम्झौता भएको छ. राष्ट्रिय प्रसारण मार्फत देशका दूरदराजका सबै वर्ग र समुदायका नागरिकलाई विभिन्न भाषामा समाचार तथा वित्तीय जानकारीमा पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो. अब अन्तर्राष्ट्रिय समाचार. इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै अमेरिकी आक्रमणको आलोचना गर्नुभएको छ. उहाँले इरानी जनता अमेरिकाको आतंकवादको शिकार भएको बताउँदै इरान वार्ता र कूटनीतिका लागि तयार रहे पनि बल प्रयोगको दबाव स्वीकार नगर्ने स्पष्ट पार्नुभयो. यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 1:00 समाचार. सकियो. रेडियो नेपाल सुनिरहनुहोला. हवस् त, नमस्कार.

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, विशेष कृषि संवादमा स्वागत गर्दछु। म नरेश देउपाने। आजको विशेष कृषि संवादमा हामी नेपालमा पशु वत्सला तथा मासु जाँच ऐन 2055 किन कार्यान्वयनका लागि आवश्यक पर्यो, यो ऐन कार्यान्वयनका लागि आवश्यक पूर्वाधार, बजेट तथा स्रोत साधनको अवस्था कस्तो छ, ऐन कार्यान्वयनमा आउने क्रममा योसँग सम्बन्धित व्यवसायहरूलाई पर्ने प्रभाव र समग्रतामा नेपालको मानव स्वास्थ्य र मुलुकको अर्थतन्त्रमा यो ऐन कार्यान्वयनमा आइसकेपछि पुग्ने मद्दत के हुन सक्छ जस्ता प्रश्नहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्र। यहाँलाई विशेष कृषि संवादमा स्वागत छ।
2: धन्यवाद, नमस्कार।
1: संवादको प्रारम्भ चाहिँ पशु वत्सला तथा मासु जाँच ऐन 2055 यो यतिखेर कार्यान्वयनमा लैजान खोजिरहनु भएको छ यहाँहरूले, यतिखेर धेरै वर्षपछि यो कार्यान्वयन गर्नुपर्ने आवश्यकता कसरी महसुस गर्नुभयो?
2: आवश्यकता पहिले नै थियो, तर आवश्यकता हुँदाहुँदै पनि हामीले विभिन्न खालका राजनीतिक आर्थिक ट्रान्जिसनहरू बेहोर्दै आउँदाखेरि अहिले उपयुक्त समय उपलब्ध भयो। एउटा स्थायी सरकार, त्यसपछि आएर हाम्रो सामाजिक आर्थिक विकासको चरण, बजारको आवश्यकता, यी समग्र परिवेशले यो ऐन कार्यान्वयनको लागि एउटा उपयुक्त वातावरण बनेको हामीले पायौँ र त्यो वातावरणलाई उपयोग गर्ने गरी यो पशु वत्सला तथा मासु जाँच ऐन कार्यान्वयनको प्रक्रिया थाल्ने गरेका हामीले।
1: अब यो करिब 2 वर्षपछि यहाँहरूले विभिन्न चरणमा यसलाई कार्यान्वयन गर्दै हुनुहुन्छ, सरकारको तयारी चाहिँ कस्तो छ?
2: हामीले यसका विभिन्न खालका चरणमा तयारी गरेका छौँ। पहिलो त के हो भने उपभोक्तालाई मासु पशु वत्सला तथा मासु जाँच ऐन कार्यान्वयन पश्चात बजारमा गुणस्तरीय मासुको उपलब्धता कसरी प्राप्त हुन्छ भन्ने कुराको लागि हामीले एउटा तयारी, त्यो पार्ट हो। दोस्रो पार्ट भनेको यसको फ्रन्ट लाइनमा स्थानीय तह र प्रदेश सरकारहरू हुन्छन्, उहाँहरूसँग भएको जनशक्ति र आर्थिक स्रोतलाई परिचालन गर्ने कुरा हो। र तेस्रो कुरा भनेको पूर्वाधारहरू कसरी विकास गर्दै जाने र यसको अनुगमन र मासु निरीक्षकहरूको लागि हामीले कसरी डिप्लोइमेन्ट गर्ने, तिनीहरूको क्षमता विकास कसरी गर्ने भन्ने पार्ट अर्को पार्ट हो भने यो समग्रलाई हामीले एउटा अभियानको रूपमा, एउटा इनिसिएटिभको रूपमा लैजाने गरिकन तयारी गरिरहेका छौँ।
1: जस्तो यस सन्दर्भमा चाहिँ सङ्घ सरकारको भूमिका के हुन्छ, प्रदेश सरकारको भूमिका के हुन्छ, स्थानीय सरकारको भूमिका के हुन्छ, यहाँहरूले जसरी यो चरणबद्ध रूपमा कार्यान्वयन गर्न खोज्दै हुनुहुन्छ, यसमा तत्तत्का सरकारहरूको भूमिका चाहिँ के हुन्छ?
2: पहिलो सङ्घीय सरकारको भूमिका भनेको त जस्तो हामीले पशु वत्सला तथा मासु जाँच ऐन कार्यान्वयनको लागि नीतिगत रूपमा जुन तयारी गर्यौँ त्यो सङ्घीय सरकारको काम हो। अब दोस्रो सङ्घीय सरकारको काम के हो भने समन्वयको काम, प्रदेश सरकार स्थानीय सरकारहरूसँग समन्वय गर्ने र उहाँहरूलाई आवश्यक पर्ने साधन स्रोत र जनशक्ति जुटाउने तर्फ हामीले काम गर्ने हो। यो सङ्घीय सरकारमा हो भने प्रदेश सरकारले स्थानीय तहहरूलाई समन्वय गरेर फेरि उनीहरूको लागि यो ऐनमा भएका प्रावधानहरूलाई कार्यान्वयन गर्नका लागि के केमा सहयोग चाहिन्छ स्थानीय तहलाई, त्यो चाहिँ प्रदेश सरकारले गर्छ भने स्थानीय तहहरू फ्रन्ट लाइनमा भएका हुनाले उहाँहरूले चाहिँ यो दुईटै प्रदेश सरकार र सङ्घ सरकारको सहयोगमा यसमा भएका प्रावधानहरू काम गर्नलाई आर्थिक रूपमा उहाँहरूलाई के आवश्यक हुन्छ, कसरी त्यसलाई कार्यान्वयन गर्ने, पूर्वाधार विकासहरू कसरी गर्ने, वधस्थलहरूको पहिचान गर्ने, वत्सालाहरूको निर्माणका लागि आवश्यक निजी क्षेत्रलाई सहजीकरण गर्ने, त्यसपछि आएर यसको रिपोर्टिङको मेकानिजमहरू
1: व्यवसायीहरूसँग प्रत्यक्ष
2: सम्पर्कमा गर्ने, उपभोक्ताहरूका लागि विभिन्न खालका सञ्चारका मेटेरियलहरू तयार गरेर उहाँहरूलाई सुसूचित गराउने र त्यसपछि यसका अतिरिक्त स्थानीय तहहरूले जुन जनशक्तिको आवश्यकता छ त्यो जनशक्तिको आवश्यकतालाई कसरी परिपूर्ति गर्ने भन्ने कुरामा उहाँहरूको भूमिका हुन्छ र यी तिनटैलाई फेरि सँगै लाने कुरा चाहिँ सङ्घीय सरकारको भूमिका हुन्छ।
1: मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुको स्वस्थताको यति महत्त्वपूर्ण ऐन यहाँहरू कार्यान्वयन गर्न खोज्दै हुनुहुन्छ कि हामीसँग यो ऐनलाई व्यवहारमा कार्यान्वयन गर्नका निम्ति आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, अन्य स्रोत साधनको त्यो आपूर्ति सम्भव छ?
2: दुईटा पार्टबाट यसलाई हेरेका छौँ हामीले। एउटा चाहिँ के भने सम्पूर्ण तयारी अर्थात् पूर्वाधार बनिसकेपछि कार्यान्वयनमा जाने या तपाईँको कार्यान्वयन गर्दै अपग्रेड गर्दै आएको भएका समस्यालाई समाधान गर्दै लैजाने भनेपछि हामीले अहिले दोस्रो बाटो रोजेका छौँ। कार्यान्वयन गर्दै जाने, पूर्वाधारहरू पनि बनाउँदै जाने, जनशक्तिको क्षमता विकास गर्दै जाने, उपभोक्तालाई सूचित गर्दै जाने, व्यवसायीहरूलाई यो क्षेत्रमा लगानी गर्न इन्करेज गर्दै जाने र यी सबै क्षेत्रलाई आवश्यक नीतिगत सहुलियतहरू कहाँबाट प्रदान गर्न सकिन्छ त्यसमा काम गर्दै जाने भने यो प्यारलली लाने कुरा हामीले सोचेको विषय हो।
1: अलि बढी यसमा निजी क्षेत्र चाहिँ सकारात्मक हुनुपर्ने रहेछ। निजी क्षेत्रबाट यहाँहरूले गर्नुभएको सहयोगको अपेक्षा चाहिँ के हो?
2: निजी क्षेत्रले चाहेको विषय भएको हुनाले हामीले तारै तपाईँहरूले हेर्नुभयो भने उपभोक्ताको चाहना अनुसार निजी क्षेत्र चल्ने हो। उपभोक्ताहरू कतातिर डाइभर्टेड छन् अहिले भनेपछि एउटा स्वस्थ मासु, फ्रोजन मासु, त्यसपछि आएर इन्सपेक्टेड एनिमल, इन्सपेक्टेड स्लट, स्ट्यान्डर्ड स्लटर हाउसमा काटिएको मासुलाई उपयोग गर्ने उपभोक्ताको मास त बढेको छ नि त। यो उपभोक्ताको चाहना हो। उपभोक्ताको चाहनालाई मिट गर्नु निजी क्षेत्रका व्यवसायीहरूको, मासु व्यवसायीहरूको प्रयास हो, चाहना हो। उनीहरू जहिले पनि उपभोक्ताले के चाहेको छ भन्ने कुरा खोजिरहेका छन् भने यस अर्थमा कतिपय ठाउँमा उहाँहरूले हामीले यो ऐन लागू नहुँदाकै अवस्थामा पनि यसबाट मासु जाँच ऐन लागू भएपछि जुन अवस्था हामीले परिकल्पना गरेका छौँ त्यो परिकल्पना गरेको अवस्था अनुसार काम गरिरहेका छन्। तपाईँहरूले वधशालाहरू धेरै निजी क्षेत्रले बनाएका छन्। अहिले एकदम स्वस्थ तरिकाले उहाँहरूले पशुहरूको वध गर्ने, स्वस्थ पशुहरूको मात्रै वध गर्ने खालका कामहरू गरिरहेका छन् र उनीहरूको डिस्ट्रिब्युसन पनि स्ट्रङ छ भने यही प्रक्रियालाई हामीले अगाडि
1: परीक्षण गर्ने
2: पनि गरिरहेछन् उनीहरूले भने यसै प्रक्रियालाई हामीले सहजीकरण गर्नलाई नीतिगत रूपमा अगाडि ल्याएको विषय हो यो।
1: तर केही साना र मध्यम स्तरका मासु व्यवसायहरूलाई चाहिँ जस्तो आधुनिक वधशाला बनाउनु पर्ने, सबै स्वच्छतालाई ध्यान दिनुपर्ने, सरकारले चाहिँ अगाडि सारेको मापदण्ड सबै पुरा गर्नुपर्ने, यस्ता खालका प्रावधानहरूले उनीहरू कतै व्यावसायिक रूपमा सङ्कटमा त पर्ने होइनन् भन्ने एउटा प्रश्न छ।
2: यसबाट त्यो पर्दैनन्। किन पर्दैनन् भने यो व्यवसाय विकासको चरण हो, होइन? बिस्तारै उहाँहरू पनि अपग्रेड हुन खोजिराख्नु भएको छ। अपग्रेड हुन खोज्ने क्रममा सरकारले उहाँहरूकै चाहनालाई स्फुरित गरिदिएको मात्रै हो यो तरिकाले। जस्तो साना व्यवसायीहरू विस्थापित हुन्छन् कि मासु व्यवसायी भन्ने कुरामा, मासु व्यवसायलाई विस्थापित गर्दैन, वधशालाहरूलाई र वधस्थलहरूलाई व्यवस्थित गर्ने विषय हो जुन उहाँहरूले पनि चाहिराख्नु भएको छ कि अलिकति सफा, अलिकति खुला, अलिकति राम्रो ठाउँमा वधशाला भइदिए हामीलाई काम गर्न सहज हुन्थ्यो भन्ने कुराको लागि।
1: अहिले कतिपय मासु व्यवसायीहरूले सँगै कुखुरा वध गर्नुहुन्छ, सँगै मासु बिक्री वितरण गर्नुहुन्छ। अब वधशालामा जानुपर्ने भएपछि उनीहरू लागतका हिसाबले महँगोमा पर्नुहुन्छ कि भन्ने एउटा,
2: हामी व्यवसायीहरूको विशिष्टीकृत अवस्थाको चरणमा छौँ। हरेक व्यवसायहरू बिस्तारै विशिष्टीकृत हुँदै गएका छन् भने मासु बेच्ने व्यवसायीहरूले मासु काट्नुपर्छ भन्ने होइन, होइन? उनीहरूले गुणस्तरीय मासु बेच्ने हो, उनीहरूको व्यवसायलाई यसले राम्रै गर्छ किनकि जति व्यवस्थित गुणस्तरीय भयो त्यति उपभोक्ताहरू आकर्षित हुने हो भने, अब जस्तो मासु वधस्थल सञ्चालन गर्ने अर्थात् वधशाला सञ्चालन गर्ने व्यवसायहरू त्यतापट्टि लाग्छन्, वधशालाको स्पेसलाइजेसन हुन्छ भने यी दुइटै जोडेर बजारमा एउटा जुन हामी आपूर्ति श्रृङ्खला भन्छौँ त्यो आपूर्ति श्रृङ्खलाको विकास हुन्छ। त्यसैले यो स्पेसलाइजेसनको पार्ट भएको हुनाले यसले सँगै छेउमा राखेर कुखुरा काट्नु हुँदैन, होइन? यो कुखुरा छानेर यहीँनिर काट्दै भन्ने कुरालाई डिस्करेज गर्छ। तर त्यही रूपमा जुन साथीहरू वधशाला सञ्चालन गर्न चाहन्छन्, जुन साथीहरू वधस्थल सञ्चालन गर्न चाहन्छन् तिनीहरूलाई, व्यवसायहरूलाई हामी त्यतातिर स्पेसलाइजेसनको लागि भनौँ न हाम्रो नीतिगत रूपमा जे सहुलियतहरू प्रदान गर्न सकिन्छ गर्छौँ। जसले होइन म त वधस्थल सञ्चालन गर्दिनँ, वधशाला सञ्चालन गर्दिनँ भन्छ उसले चाहिँ मासुको व्यवसाय बिक्री वितरणमा काम गर्छ।
1: सचिवजी, जस्तो यो अहिले चाहिँ हाम्रो यो पशु

0: गर्दै जान्छन् आफ्नो व्यवसाय विकासका लागि, यहाँनिर हाम्रो वधशाला चल्न सक्छ अथवा वधस्थल सञ्चालन गर्नुपर्छ भन्ने कुरा हो भने, त्यो बनाउने क्रममा अब हामीले सहयोग गर्छौँ। अब उनीहरूलाई सफ्ट लोनमा सहयोग गर्न सकिन्छ कि होइन, उनीहरूलाई केही म्याचिङ ग्रान्टमा सहयोग गर्न सकिन्छ कि,
1: यसमा त कठिनाई पर्ने नै अलिक बढी सम्भावना छ होइन, जस्तो ऋणमा, अनुदानमा, सहुलियतमा केही छ त्यस्तो योजना?
0: होइन, पहिला यो स्पेसलाइजेसनको बाटो आइसकेपछि अनि हामीले अब नयाँ फिस्कल प्लानिङदेखि लिए हामी कसरी उहाँहरूको व्यवसायलाई मोर व्यवस्थित गर्नका लागि, बधस्थल र बस्तालालाई व्यवस्थित गर्नका लागि सहयोग गर्ने भन्ने कुरा व्यवस्था गरेर अगाडि बढ्छौँ, ताकि 3-4 वर्षमा हेर्दाखेरि हामीसँग व्यवस्थित बधस्थलहरू, व्यवस्थित बधशालाहरू बनाउन सकौँ भन्ने हाम्रो प्रयास हो।
1: एउटा अर्को महत्त्वपूर्ण कुरा चाहिँ यो अहिले मासुको चाहिँ प्रोसेसिङको चाहिँ उद्योगहरू सञ्चालन हुने त्यो त्यसको विकास विस्तार बढिरहेको अवस्था छ, यसको थप अझ आधुनिक हिसाबले विकास गर्नका निम्ति सरकारको दीर्घकालीन योजना के छ?
0: निजी व्यवसायहरूको विकासलाई प्रवर्धन गर्ने हो मूलत। जति निजी क्षेत्रले व्यवसाय विकास गर्छ, निजी क्षेत्रले यो क्षेत्रमा लगानी गर्छ, त्यति यसको प्रशोधनको विकास हुने दुईटा पार्टमा। एउटा चाहिँ उपभोक्ताहरूको जुन चेतना छ, हिजो हामीसँग ससेज खाने चलन थिएन, अहिले ससेज आयो मार्केटमा, ससेज बनाउने इन्डस्ट्रीमा लगानी आयो त होइन, अब हामी नेपालमै ससेज बनाउन थाले। अब यसपछि ससेज बनाउने इन्डस्ट्रीलाई चाहिने बेसिक कुराहरूमा सरकारले स्थानीय तह मार्फत, प्रदेशमा मार्फत उनीहरूलाई सहजीकरण गर्ने प्रयास गरेको छ, क्वालिटी एसुरेन्समा काम गरेको छ भने, त्यसपछि ससेज बनाउनका लागि गुणस्तरीय मासु चाहियो, त्यसको आपूर्तिकै श्रृङ्खलाको पार्टमा यो होइन, मासु वधशाला तथा मासु जाँच यिनको कार्यान्वयन हो, किनकि उहाँहरूलाई गुणस्तरीय मासु चाहिन्छ ससेजहरू बनाउनका लागि भने, यो समग्र मूल्य श्रृङ्खलामा हामीले सहजीकरण प्रवर्धनको कामहरू गरिरहेछौँ। जस्तो तपाईँ अब खसीकै मासुको कुरा गर्ने भने, अब ट्रासेबिलिटी भन्छ, यो कर्णालीको खसीको मासु हो, यो पहाडी खसीको मासु हो भन्ने त छ त मार्केटमा, भोलि कुनै वधशाला र कुनै वधस्थलमा कर्णालीको खसी मात्रै त्यहाँ बध हुन्छ भन्ने हो भने, त्यो मासुको भ्याल्यु मार्केटमा फरक हुनसक्छ, मार्केट सेगमेन्टेसन छ, उपभोक्ताहरूको चोइस अनुसार फरक हुन्छ होइन, त्यस्तै कुखुरामा होला,
1: वधशालाहरूको पनि क्याटेगोरी
0: हुनसक्छ, वधशालाले आफूलाई स्पेसलाइज गरेर लान्छ, भनेपछि यो समग्र मूल्य श्रृङ्खलालाई प्रवर्धन गर्ने नै सरकारको मूल रणनीति हो अहिले।
1: यसमा अलिक बढी जोडिएको चाहिँ मासु जाँच, मासु जाँचका लागि हामीसँग पर्याप्त जनशक्ति छ अथवा छैन भने कसरी व्यवस्था हुन्छ?
0: अहिले चाहिँ हामीले स्थानीय तहमा 250 जति स्थानीय तहमा हामीले भेटनेरी डक्टरको लागि सशर्तमा पैसा उपलब्ध गराउँछौँ भने, अब बाँकीमा पनि हामीले भेटनेरी डक्टरहरू छन्, ज्ञान केन्द्रहरूमा छन्, पशु सेवा विज्ञ केन्द्रहरूमा छन्, प्रदेशमा छन्, यी सबैलाई अनुमति दिएर अब यिनीहरूलाई हामीले बेसिक स्तरको तालिम दिएर लाइसेन्सिङ गरिदिन्छौँ। लाइसेन्सिङ गरिसकेपछि यो जनशक्ति जुन भेटनेरी काउन्सिलमा दर्ता भएको भेटनेरी डक्टरहरू हुनुहुन्छ,

अहिले सुनायौं आशिष ताम्राकारको स्वर, रूपक बनवारीको रचना, महेश खड्काको संगीत. अब सुनाउँदैछौ रूपक डौटेलको स्वरमा रहेको यो अर्को गीत, दीपक पाठकको रचना रहेको छ भने चित्र शर्माको संगीत.

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।

0: नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
1: कोशी प्रदेशमा
0: भेडेटार धनकुटा
1: आइतबारे इलाम
0: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँचथर
0: मध्य प्रदेशमा
1: जितपुर बारा
0: र गौरी डाँडा महोत्तरी
1: बागमती प्रदेशमा
0: खुमलटार ललितपुर
1: सिमभन्ज्याङ मकवानपुर
0: र चरीकोट दोलखा
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: दुर्लुङकोट पर्वत
0: पोखरा कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेश
0: सात दो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूर पश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
2: हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 र 103 मेगा

केही क्षण यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान लक्ष्मित राई र यशोदा पराजुलीको स्वरमा, माधव प्रसाद घिमिरेको रचना रहेको छ भने जनार्दन शर्माको संगीत। यो गीतपछि यहाँहरूले सम्झना र सन्देश कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हेलो, हाय एन्ड नमस्कार. कार्यक्रम सम्झना सन्देशको प्रखाइमा बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई साङ्गीतिक अभिवादन गर्छौ. प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल. उकाली ओह्रालीको सम्झना, भन्ज्याङ अनि चौतारीको सम्झना, हजुर आफ्नो आफन्तको सम्झना. यति बेलाको यो समयमा तपाईँ आफन्तसँग हुनुहुन्छ या आफन्तबाट टाढा हुनुहुन्छ, आफ्नै घरमा हुनुहुन्छ या गाउँघरबाट टाढा हुनुहुन्छ, देशमा हुनुहुन्छ या परदेशमा हुनुहुन्छ, जहाँ भए पनि तपाईँका मनभरि सम्झना सन्देश आउन सक्छ. त्यसको लागि तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ. हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा आउन सक्नुहुन्छ 42 11 721, 42 11 736. यी दुवै टेलिफोन तपाईँका लागि खुल्ला गरेका छौँ. कार्यक्रम सम्झना सन्देशमा आजको विषय म तपाईँलाई दिन चाहन्छु. तपाईँ आइरहँदाखेरि तपाईँले विषयसँग सम्बन्धित भएर पनि कुराकानी गर्न सक्नुहुन्छ, गर्नपर्ने हुन्छ, र सम्झना सन्देश आफ्नो आफन्तलाई दिन सक्नुहुन्छ. आजको विषय भनेको यो जुन मौसम छ, यही मौसम सम्बन्धी छ. मौसम बदलिँदो छ, पानी परेको छ, पानी अझ बेसी पर्ने भन्ने सूचना प्रवाह भइरहेको छ. सतर्कता अपनाउनुको लागि प्रशासनले आग्रह र अनुरोध गरेको छ. यो बेलामा तपाईँले आफ्नो गाउँठाउँमा, आफ्नो घरमा बस्दै गर्दाखेरि पूर्व सतर्कता कसरी अप्नाइरहनु भएको छ, कसरी सचेत हुनुभएको छ भन्ने कुरालाई आज जोड्न चाहन्छु. तपाईँले जे गर्दै हुनुहुन्छ त्यो कुरालाई भन्नुहोला भन्न चाहे, ताकि तपाईँले गरेको कुराले अर्कोलाई पनि सहज हुन्छ. किनकि ओहो, यस्तो गर्नुपर्दा काहीँ कतै म अलिकति सचेत छैन भने सजगता अप्नाउनको लागि सहयोग हुन्छ भन्न चाहन्छु. आजको विषय यही नै हो. तपाईँ यो विषयभित्र रहेर कुराकानी गर्नुहोला भन्न चाहेँ. र कार्यक्रमको सुरुवातमा राख्छु यो साङ्गीतिक कोसेली रामजी खाँड र संगीता थापाको स्वरमा रहेको छ. यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु.

0: कार्यक्रम सम्झनाहरू सन्देशमा छौँ। 42 11 7 21 42 11 7 36 यी दुवै फोन तपाईँका लागि खुल्ला गरिरहँदा हाम्रो साथमा कोही आएको सङ्केत मलाई प्रविधि कन्ट्रोल रुमबाट लक्ष्मणजीले गराउँदै हुनुहुन्छ। कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो,
1: हेलो,
0: हजुर नमस्कार।
1: नमस्कार, आवाज धेरै सानो छ, फर्स्ट कलर हो कि सेकेन्ड कलर थाहा भएन। मिडिया प्रेमी शेखर प्रसाद श्रेष्ठ बोल्दैछु। हजुर
0: हजुर शेखरजी, के छ हालखबर?
1: ठिकै छ, पानी हिजो बेलुका त परेको थिएन, राति सुत्यो, बिहान अथवा बिहान भएको कति बेलादेखि पऱ्यो, सिर परेको परे नै छ। बेला बेला अलिकति ठुलो, धेरै ठुलो पारी घोप्टे त होइन, धेरै मुसलधारे पनि होइन, ठिकै ठिकैको पानी परेको, अहिले चाहिँ अलिकति शान्त छ। यता के भनेदेखि चाहिँ पारीको वरको डाँडामा त पानी परेको छैन, पारीको डाँडामा त मास्टर बेसरी बादल कुहिरोहरू लागिरहेको छ, पानी निकै पर्छ। अब यसमा चाहिँ हजुरले भन्नुभएको अनुसार चाहिँ अब जुन एउटा मौसम विज्ञानहरूले एउटा वैज्ञानिक ढङ्गबाट भन्नुभएको छ, अथवा के भन्छ यो ज्योतिषीहरूले पनि भन्नुभएको छ, त्यसबाट धेरै हामी आत्तिनु हुँदैन, यसमा धैर्य गर्नुपर्छ, कसरी यसलाई चाहिँ समाधान गर्ने, सुरक्षा गर्ने, त्यसपट्टि चाहिँ हामीले लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ। अब यसमा चाहिँ यात्रा त मरिगए पनि गर्नै हुँदैन, अब अस्ति गाह्रो छ भनेदेखि चाहिँ नगई नहुने छ भनेदेखि चाहिँ अब हिँडेर जानुपर्ने, परसम्म केही बजारसम्म छ भनेदेखि त अब राम्रो सुरक्षा मतलब जस्तो गमबुट लगाउने अथवा प्लास्टिकको ऊ लगाउने, छोप्ने, छाता लिने, पुरा तम तयार भएर जानुपर्छ र वर्षक छाया भएर बाट जानुपर्छ भन्नु लाग्छ। अब यो के भने सिन्धुली बर्दिवासको यात्रा त अब त्यो बन्द नै सरकारले गरिदिनु भयो, धेरै अब जोखिम पर्ने ठाउँमा, त्यस ठाउँमा चाहिँ यात्रा गर्नु हुँदैन। म धेरै अब कोही कोही त अब हिँड्नुहुन्छ, कोही कोही यस्तो बर्खा महिनामा पनि त्यति बेला मलाई साह्रै डर लाग्छ, जस्तो प्रभाव महतो बहिनी हुनुहुन्छ, उहाँ पोहोर पनि बर्खा महिनामा यताबाट भोजपुर गएर फेरि यही मोटरकै बाटो फर्किनु भयो, यसपालि चाहिँ सम्पर्क थाहा भएन, किनभने यताबाट गाडीबाट भोजपुर जानुभयो, भोजपुरबाट चाहिँ प्लेनबाट जानुभएछ, मलाई पछि एकदम छक्क परे, मलाई तै पनि एउटा डर लागेको छ। धेरै परिचित हुनुहुन्छ, त्यस कारण हामीहरूले चाहिँ अब घरमै बस्ने, घरमा झ्याल ढोका सुरक्षा गर्नुपर्छ, अब त्यो हेरिकन भलभित्र पस्नु नसक्ने, कसै कसैको घर अब पक्की भए पनि रसाउने हुन्छ, यो कुराहरूबाट पनि हामीले चाहिँ जोगिनु पर्छ भन्न

0: चाहन्छु हजुर।
1: हजुर, अब सम्झना सन्देश लागौँ है।
0: सम्झना सम्झनु पर्दाखेरि म नाम लिन चाहन्छु, पूजा लक्कान्द्री, मेकु सुकुन्त राई, राजु कटवाल, सुमिन चौधरी, सुमित थामी, यतातिर हुन्छ खोटाङ्गे कान्छी, झापाली कान्छी सरस्वती राई भयो, खोटाङ्गे कान्छी पूजा लक्कान्द्री, खोटाङ्गे बहिनी हुन्छ अभागी रमला बान्तवा राई, गीता राई हुनुहुन्छ, लिम्बहादुर

0: ल सबैजनाले चाहिँ एकदम धैर्य सुभाग आफ्नो सुरक्षा गर्नुहोला, के गर्नुपर्छ, अरू आफ्नो चिने जानेको कोही छन् भने उहाँहरूलाई पनि चाहिँ सूचना दिनुहोला भन्न म चाहन्छु। हजुर
1: हजुर हस्त छुट्टीमा भाइ शेखर प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो हाम्रो साथमा। धरानतिरको मौसमको कुरा पनि उहाँले जोड्नुभयो, सिमसिम पानी परिरहेको छ भन्नुभएको छ। मौसमविदहरूले भनेअनुसार मध्यम वर्षा, वर्षा मध्यम वर्षा, त्यसै गरी ठुलो वर्षा हुन सक्ने भनेर पूर्व सचेतनाका सूचनाहरू प्रभाव भइरहेको छ। तर त्यो प्रदेश स्तरीय पनि जान सक्छ भन्ने कुरा आइरहेको हुँदाखेरि हामी जो जाँच्छौँ सतर्कता अपनाउनु पर्ने अवस्था छ अहिले। यो पूर्व सतर्कता अपनाउँदा अपनाउनको लागि आग्रह गरिरहँदाखेरि हामी अलिकति चनाखो भएर बस्नुपर्ने अवस्था छ। यो लगातार वर्षाले बाटो अवरोध हुने, बाटोमा पहिरो जाने र बिस्तारै भएको वर्षाले कतिपय ठाउँमा अलिकति भिरालो जग्गामा घर छ भने त्यस्ता कालनाका घरहरूलाई असर गर्ने पनि गर्न सक्छ। त्यसकारण पनि हामीले अपनाउनु पर्ने सुरक्षाका उपायहरू के कस्ता अपनाइरहेका छौँ भनेर आजको यो बसाइमा तपाईँतिर भएको मौसमको जानकारी प्लस तपाईँले अपनाउनु भएको व्यवस्थापनका कुरा गरिरहेका छौँ। फेरि पनि कोही हुनुहुन्छ, उहाँलाई स्वागत छ। को हुनुहुन्छ? हेलो हेलो
2: नमस्कार
1: नमस्कार हजुर, हाम्रो राम पुकार राई जस्तो लाग्यो।
2: राम पुकार राई हो
1: हजुर, रौतहटमै हुनुहुन्छ?
2: ए घरमै छु, रौतहटमा। बडा राम्रो पानी परिरहेको छ।
1: राम्रो पानी परेको छ
2: एकदम रिमझिम रिम, बिहानदेखि एकदम आँगनमा बडा राम्रो बाली, खेत बाली दुन्छ धान बालीको लागि यति राम्रो वर्षा भइरहेको छ कि सो नै बसिरहेको छ हजुर।
1: हजुर सिमसिम सिमसिम गरेर पानी परेको छ होइन?
2: ए
1: हजुर, पानी हिजैदेखि पर्यो कि आज बिहानबाट पर्यो?
2: आज बिहानदेखि परेको,
1: आज बिहानदेखि परेको छ हजुर। रामपुकारजी पक्कै पनि यहाँले पनि सुन्नुभयो होला होइन, प्रशासनले जारी गरेको सूचना, मौसम विज्ञहरूले भन्नुभएको कुरा, हामी अलिक सतर्क भएर बस्नुपर्छ भन्ने कुरा छ होइन। अहिले त सानसानो पानी परिरहेको छ धेरै ठाउँमा, यो पानी अलिक बढ्न पनि सक्ने सम्भावनाका कुरा आइरहेछन्। त्यस कारण अलिकति सुरक्षाका उपायहरू केही अपनाउनु पर्ने त्यस्तो देख्नु भएको छ?
2: सुरक्षा त गर्नै पर्छ, आफ्नो ज्यान धनको सुरक्षा भर्खर हाम्रो नेपालमा भोटेको छु, जस्तो भए त्रिशुलीमा यो दार्जिलिङमा तनुमा आएर कति बिगार गर्यो तपाईँले थाहा भएको कुरो हो। मौसमविदहरूले त पहिलादेखि भनिराख्नु भएको छ, रेडियो नेपालबाट जनचेतना पनि फैलिएको छ, सबैजनालाई थाहा भइसकेको कुरो हो। हामी त आफ्नै घरमा बसेर बालबच्चालाई पनि सम्झाइरहेका छौँ, पानी परिरहेको छ, घरबाट ननिस्क, घरमा बस अहिले, नजाऊ कहीँ।
1: हजुर अब सम्झना सन्देश त लागौँ है त।
2: सम्झना सन्देश भर्खर हाम्रो शेखर दाई हुनुहुन्थ्यो, धारानको बडा राम्रो कुरा उठाउनु भयो, उहाँलाई बढी बढी बधाई दिन्छु म। हाम्रो सुखराम लामाजी हुनुहुन्छ दक्षिण कालीको, मेरो परिवारको तर्फबाट उहाँहरू सबैजनालाई धेरै धेरै प्रणाम नमस्कार छ। अरुण खत्री नजिकजी हुनुहुन्छ, श्री राम दाहाल हुनुहुन्छ भक्तपुरको, उहाँलाई पनि नमस्कार छ। यदि जतिजना सुनिराख्नु भएको यो बरसातको समयमा यो मौसमविद रेडियो नेपालबाट यसले भनिरहेको छ, निर्देशन दिइरहेको छ, त्यसै अनुसार हामी आफ्नो ज्यानको सुरक्षा आफैले गरौँ, आफ्नो धनको सुरक्षा आफैले गरौँ, विपत्ति आएमा हामी बाँचोस्, केही नहोस्, हाम्रो नेपालमा राम्रो होस्, यही म
1: हजुर
2: भगवान्सँग
1: हस्त छुट्ट्यौँ। बाई बाई। राम पुकार राई रौतहटबाट हुनुहुन्थ्यो हाम्रो माझमा, हाम्रो माझबाट गइसक्नु भएको छ, कार्यक्रममा सहभागिता जनाएर उहाँ बाहिरिनु भएको छ। फेरि पनि कोही हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो हेलो
3: हजुर
1: नमस्कार, उमरजी के छ हालखबर?
3: समग्र राम्रै

0: अब तपाईँ क्षेत्रमा छ भने तर्केको छ भने विचार हुन पर्छ, झालहरू राम्रोसँग लाग्दैन त्यो छिस्किनको पनि विचार गर्न पुग्यो अनि आफू बसेको उतापट्टिको यतापट्टि खोला खोलाहरू पनि बाफ डुबेको आदि सबै उसले
1: हजुर ओमरजी खोलाको किनारदेखि लिएर पहाडका भिराला कानलामा भएका मान्छे अझ बढी चनाखोर सचेत रहनुपर्ने छ होइन त। अब छोटकरीमा सम्झना सन्देश दिनुहोस् है, अलिकति फोन बुझिरहेको छैन।
0: सर्वप्रथम

0: बाढी पहिरो चाहिँ आइरहँदाखेरि कसरी सुरक्षित हुने भन्ने कुरा आयो होइन?
1: हजुर,
0: कसरी सुरक्षित हुने भन्ने भन्दाखेरि अब जो अब भनेर अब खोला नाला नजिकै जो घरहरू चाहिँ अब बनाउनु भएको छ भनेदेखि त्योबाट अलिकति टाढा रहनु होला होइन, अब सूचनाहरू पनि आइराखेको छ होइन, एकदमै प्रस्ताव चाहिँ आउनुहुन्छ भन्ने कुराहरू चाहिँ, र अर्को कुरा भनेको चाहिँ अब हाम्रो घर कस्तो ठाउँमा छ के छ होइन, हाम्रो घर हाम्रो सुरक्षित छ छैन भन्ने कुराहरू पनि हामीले एकदमै ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ होइन।
1: र
0: अब अति आवश्यकको लागि नै हामी अब बाहिर निस्कौँ होइन, र भनौँ न अनावश्यक अब घर बाहिर ननिस्कौँ बर्सातको समयमा म भन्न चाहन्छु, र एकदमै अब अहिले यति बेलाको समय भन्दाखेरि चाहिँ अलिक सिमसिम पानीहरू पनि परिरहेको छ, आफ्नो छाता रेनकोटहरू होइन आफू कसरी सुरक्षित हुन्छ होइन त्यो चाहिँ हामीले अपनाउनु पर्छ भन्ने लाग्छ मलाई चाहिँ।
1: पक्कै पनि अहिले यो यो बिचको यो चार दिन मौसम विज्ञहरूले भनेअनुसार अलिक बढी नै चनाखो हुनुपर्ने, सतर्कता अप्नाउनु पर्ने भनेर जुन भनेको छ, जुन सूचना प्रवाह गरेको छ त्यो अनुसार हामी बस्नुपर्नेछ होइन त। आफ्नो सुरक्षित स्थान पनि पहिल्याउनु पर्ने हुनसक्छ, भन्न सकिँदैन
0: मौसम।
1: एकदम हजुर हजुर, अब सम्झना सन्देश लाग है त
0: लामो समयपछि तपाईँको त मिठो आवाजमा आवाज मिसाउन पाएँ, तपाईँलाई नै एकदम मिठो सम्झना मिठो माया बाँकी समय शुभ रहोस् भन्न चाहन्छु, र मेरो आवाजलाई रेडियोसम्म पुऱ्याएर तपाईँ अनि म बिच दुरीलाई कचन जुग्रा बनाइदिनु भएको छ, टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवादको चाहिँ शुभ दिन भन्न चाहन्छु, रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठो माया हरेक प्रोग्रामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यति बेला एकदमै सुन्दै हुनुहुन्छ होला हाम्रो रत्न थापा दाई, चन्द्र बस्ने दाई हुनुहुन्छ, गगन तेह्रथुमे दाई, राजेश कुमार माझी, आरके थापा दाई, गणेश श्रेष्ठ दाई हुनुहुन्छ, अनि यता शङ्कर दाई हुनुहुन्छ, युवराज दाई हुनुहुन्छ होइन, सल्लाहतिर उपासना विकास थापा हुनुहुन्छ चितलाङतिर, उहाँका दाजुभाइलाई नै मैले सम्झिराखेको छु, जीवन कार्की दाई हुनुहुन्छ, श्रीराम दाहाल दाई हुनुहुन्छ, अनि बलखुमा लामा दाई भइहाल्नु भयो। अब कसको नाम छ दाई भन्दाखेरि धेरैभन्दा धेरै साथीहरू हुनुहुन्छ मेरा, मैले सबैलाई सबै सकिनँ होला त्यसलाई पनि बुझेको छुइनँ, आखाभरिको सम्झना मुटुभरिको लाइनको माध्यमबाट देश विदेशबाट मभन्दा अगाडि आउनु मभन्दा पछाडि आउनुहुन्छ, कार्यक्रम एकदमै सुनेर साथ दिनुहुन्छ, जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न, सबै साथीहरूलाई मेरो एकदमै धेरै धेरै सम्झना माया हुँदै वर्षै गीत सुन्न अनि सुनाउँदै पनि म छुट्टिन्छु, सबैलाई एकदमै सुरक्षित रहनु होला, आफू सुरक्षित रहनु होला, अरूहरूलाई पनि सुरक्षित राख्नु होला होइन, र एकदमै अति आवश्यकको लागि बाहिर निस्कनु होला, जसमा अब निस्कँदाखेरि होइन अब सानो खुलाहरू आइरहँदाखेरि पनि यति कट्छु भन्ने त्यो त्यसले चाहिँ यात्रा नगर्नु होला होइन, त्यो खुलाहरू नतर्नु होला भन्न चाहन्छु, सबैलाई मेरो सम्झना छ, सबै सुरक्षित रहनु होला भन्दै अब छुट्टिन्छु।
1: हस् त बाई। हामीसँग हुनुहुन्थ्यो मन्जु थापा कलङ्कीबाट हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ आफ्ना भनाइसहित र सम्झना सन्देशसहित। अब राख्दैछौँ प्रेम सापकोटा सोनु र शान्ता सुनवारको स्वरमा रहेको यो गीत।

0: हजुर, भन माया पिरती लाउने हो कि होइन, तपाईँलाई सुनायो साङ्गीतिक कसैले, हामी छौँ कार्यक्रममा, पक्कै पनि कार्यक्रममा पिरती लाउने थुप्रै हाम्रो आदरणीय श्रोता हुनुहुन्छ, हाम्रो साथमा आउने गर्नुहुन्छ, फेरि पनि कोही हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला? शुभ नाम। हेलो
1: हेलो, चितवन रामबहादुर खड्का,
0: राम बहादुर खड्का चितवनबाट।
1: हजुर हजुर
0: हजुर, रेडियो बज्दै थियो, नजिकै हुनुहुन्थ्यो तपाईँ?
1: नै भाइ, हजुर म अलिकति पर थिएँ।
0: ए, सुन्दै सुन्दै बोल्न मन लाग्यो होला। हजुर, फोन है, अनि कस्तो छ तपाईँ भएतिरको मौसम यति बेला? भनेपछि यो पानीले सबलाई आनन्द दिया छ कि क्या हो?
1: शीतलो छ भन्नाले फेरि हामीलाई हल्का पानी चाहिए।
0: ए, हल्का पानी चाहिए पनि थियो होइन?
1: धान निस्किने बेला भएको छ।
0: हजुर,
1: एक दुई थरी तरकारी लाउनेहरू चाहिँ हिजो अस्ति अलिअलि काटोरी काटे तरकारी लाउनेहरूले चाहिँ।
0: हजुर हजुर,
1: पहिला पानी लानुहुन्छ, अरू चाहिँ ठिक्क छ। अब यसरी नबढ्दै गयो झाम्रै हुन्छ, म भन्दा दुई किलोमिटर चलतिर चाहिँ तापति भयो, यतातिर भयो चाहिँ हानि नोक्सानी हुन्छ। मेरो क्षेत्र चाहिँ अलिक छेटुभाव हुँदैन, परपरकालाई यो सुरक्षा गर्नु होला, अनासी काम नपरी झरी काम नजानु होला भन्ने मेरो आग्रह छ।
0: हजुर हजुर, भनेपछि
1: आफू बच्नु पर्यो, अरूलाई बचाउनु पर्यो, सानातिनो काममा म भइहाल्छ नि, म गइहाल्छु भने ननिस्किनु होला भनेर मैले भन्दछु।
0: हजुर, यहाँको सुझाव त्यो रह्यो होइन त, कसरी सतर्कता अपनाउने भन्दा भन्ने कुरामा चाहिँ यत्तिकै यात्रा नगर्न आग्रह गर्नुभयो। हजुर, अब सम्झना सन्देशतिर लागौ।
1: सम्झना रेडियोबाट हजुर लगायत रेडियोबाट सम्पूर्ण परिवारलाई, रेडियो सुनेर हुने सम्पूर्णलाई, हाम्रो ओम पनि सापकोटा साधन महतो राजा रायमाथी गणेश साख्या सीता बालमी सम्पूर्ण सम्पूर्णलाई, रेडियो सुनेर रेडियो प्रेमीहरूलाई मैले बिर्सिएको छैन भन्दै म बिदा भयो।
0: हस् त, बाई।
1: नमस्कार,
0: रामबहादुर खड्का हुनुहुन्थ्यो चितवनबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। हामी छौँ कार्यक्रम सम्झना र सन्देशमा। कार्यक्रम सम्झना र सन्देशमा आउनको लागि 42 11 721 42 11 736 यी दुवै नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो यो, तपाईँ आउने बाटो यही नै भनिरहेका छौँ। अब भने हामी आजको यो बसाइबाट तपाईँका माझबाट छुट्टिने तर्फ गरिरहेका छौँ। आज हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, रेडियो नेपाल सुनेर साथ दिनुभयो, जस जसको फोन लाग्यो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र टेलिफोन नलागेर प्रयासरत रहनुभयो, तपाईँको अर्को हप्ता फोन लागोस् भन्ने कामना गर्न चाहन्छु। विशेष कुरा आजको जुन विषय उठान थियो यो एकदम महत्त्वपूर्ण छ, किनभने अहिले मौसमविदहरूले भनेअनुसार, मौसम विज्ञको भनाइअनुसार हामी सतर्क रहनुपर्ने भनाइ आएको छ। त्यो पनि कतिपय स्थानमा कम पानी पर्ने, कतिपय स्थानमा चाहिँ भारी वर्षा पनि भनिएको छ। र तपाईँले सूचना सुन्नुभएको छ भने प्रदेशमा पनि सुदूरपश्चिमाञ्चल, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, त्यसै गरी आएर यता लुम्बिनीदेखि लिएर गण्डकीसम्म भन्ने कुरा पनि छ। यी कुरालाई अलिकति सचेत रहनुहोला भन्न चाहन्छु। सूचना प्रवाहसँगै अगाडि बढ्दाखेरि अलिकति चनाख हुन पाइन्छ भन्ने कुरा जानकारी गराउन चाहन्छु। र अब आजको बसाइको बिट मार्न खोज्दै गर्दा शान्तिश्री परियार र वसन्त विकको स्वर मारेको साङ्गीतिक कोशेली तपाईँलाई सुम्पन चाहन्छु। अर्को हप्ता कार्यक्रमको साथमा आउने बाचासहित प्रविधि कन्ट्रोल रुममा रहनुभएका प्राविधिक मित्र लक्ष्मण विष्टलाई थ्याङ्क यू सो मच भनेर म छुट्टिन्छु। 3 बजेको समाचार सुन्नुहुनेछ, ठिक 3 बजे, त्योभन्दा अगाडि केही सूचना सन्देश सुन्नुहुनेछ। हस्त नमस्कार, शुभ दिन।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ
7: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ साथै हिमालमा 3,000 पहाड भित्री मधेश र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ
6: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ
7: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ
6: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

भावना रहेकाले सतर्कता अपनाउन सरकारको आग्रह. भारी वर्षाको कारण विभिन्न स्थानका राजमार्ग अवरुद्ध. प्रतिनिधि सभाका सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानकर्षण. युवा लक्षित नीति ल्याउन सरकारसँग माग. प्रधानमन्त्री बालेन्द्र शाहले आज राति संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै र इरानका राष्ट्रपति मसुद पेजेस्क्यानद्वारा अमेरिकी आक्रमणको कडा आलोचना. समाचार अब विस्तारमा. आजदेखि आगामी तीन दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ. जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यस्तो आग्रह गरेको हो. यसै गरी सम्भावित भारीदेखि अति भारी वर्षाको कारण बाढी पहिरो तथा डुबान लगायत विपज्जन्य अवस्था सृजना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ. यस्तै काभ्रे प्लान्चोकमा सम्भावित भारी वर्षासँगै बाढी पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गको काभ्रे प्लान्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ भने बाढी पहिरोको जोखिमलाई दृष्टिगत गर्दै बेसी सहर चामे सडक अन्तर्गत लमजुङ खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ. यसै गरी मेची राजमार्ग

0: हुँदै जाने र आइतबारबाट क्रमशः कम हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरै जसो स्थानमा भारी वर्षा, केही स्थानमा अति भारी वर्षा र थोरै स्थानमा अति धेरै भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक कामले हिँडुल गर्दा सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै हिँडुल गर्न, पहाड़ी तथा हिमाली क्षेत्रतर्फ ट्रेकिङ नजान, कृषि कर्म गर्नेहरूले विशेष ध्यान दिन र सबैलाई सचेत रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
1: लगातारको वर्षाले निम्त्याउन सक्ने विपदको जोखिमको मकवानपूर्व तयारीका साथै सम्बद्ध सबै पक्ष उच्च सतर्क अवस्थामा रहेका छन्। विशेष गरी कुलेखाने ड्याममा वर्षाको पानी भरिएर सतह भन्दा माथि पुगेर हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाइएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
2: सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा सड़क अवरोध हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिममुक्त क्षेत्रहरूमा निगरानी बढाउनुका साथै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी जोखिमयुक्त सड़क, नदी तथा खोला नाला र कुलेखानी जलाशय आसपासका क्षेत्रमा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो।
3: विपद हुने बित्तिकै नौवटै क्लस्टरहरू जुन हाम्रो प्रोटोकलमा भएको नौवटै क्लस्टरहरू एक्टिभेट हुन्छन् एउटा पाटो। दोस्रो चाहिँ अहिले विशेष गरिकन इन्द्र सरोवर ड्याम, यसको विद्युत आयोजना र मुख्य रूपमा यो धनजनको क्षति हुन नदिनको लागि अझ सिरियस ढंगले काम गर्नुपर्छ।
2: मकवानपुरमा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै इन्द्र सरोवर गाउँपालिका र कुलेखानी जल विद्युत आयोजनालाई विशेष निगरानीमा राखिएको छ।
4: अब हामी सबैभन्दा पहिले चाहिँ हाम्रो लेभल इन्क्रिज हुँदै गइसकेपछि हाम्रो सिडिओ कार्यालय अथवा यहाँ गाउँपालिका मार्फत नै हामी सूचना पनि दिन्छौँ। एउटा अहिले चाहिँ हामीले 27 को लेभल भन्दा माथि गएपछि पहिलो हामीले चाहिँ अलार्मको घन्टी बजाउँछौँ। यदि त्यो इन्क्रिज लेभल चाहिँ फास्ट भयो भने चाहिँ त्यो एक एक

0: जनतालाई लगातारको वर्षाले फेरि अर्को चिन्ता थपेको भन्दै सांसदहरूले जोखिमपूर्ण क्षेत्रहरूको पहिचान गरी समयमै सतर्कता सूचना पुर्याउन ध्यानाकर्षण गराउनुभयो। सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावित बालबालिकालाई विशेष संरक्षण पुनर्स्थापना र पुनर्मिलन प्राथमिकताको साथ गरेको जनाएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अरियालसँग समय माग गरी बोल्दै महिला बालबालिका लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवा बाढी प्रभावित 15 जिल्लाका बालबालिकाको खोज उद्धार संरक्षण र पुनर्स्थापनाको लागि सरकारले विभिन्न निकाय र संयन्त्र मार्फत काम गरिरहेको जानकारी दिनुभयो। रसुवाको बाढीमा 7 जना अपाङ्गता भएकाहरूको मृत्यु भएको, 16 जना बेपत्ता भएको र 76 जना अपाङ्गता भएका व्यक्तिहरू बाढीको विपत्तिबाट विस्थापित भएको जानकारी दिँदै मन्त्री बादीले विपत प्रभावित क्षेत्रमा जटिल प्रसूति अवस्थामा रहेका 11 जना महिलालाई हवाई उद्धार गरिएको जानकारी दिनुभयो।
1: विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनर्स्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढाइएको छ। 144 जना अपाङ्गता भएका व्यक्ति प्रभावित, 7 जनाको मृत्यु र 76 जना विस्थापित, 16 जना बेपत्ता र सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जना जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
0: उहाँले बाढी प्रभावित महिला तथा किशोरीको लागि नुवाकोट र धादिङमा 10 वटा महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको, बाढीबाट विस्थापित ज्येष्ठ नागरिकको लागि स्वास्थ्य उपचार सुविधासहित ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा मन्त्री गौतमले न्यायिक प्रक्रिया सहज बनाउन, असमर्थ पक्षलाई कानुनी सहायता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र कानुनी सेवामा विद्युतीय प्रणालीको पहुँच विस्तार गर्ने प्रावधान समेत विधेयकमा समावेश गरिएको जानकारी दिनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 वटा जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोगिरहनु परिरहेकाले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताको साथ उठाउनुपर्ने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो विचार राख्नु भएको छ। बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले हालै सुरक्षाकर्मी र भन्सार अधिकृत बीच कुराकानी भएको अडियोले सुरक्षाकर्मी र कर्मचारीको मनोबल गिराउने हुँदा बाहिरिएको अडियोबारे छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो। नेपाली युवाहरूले स्वदेशमै रोजगारीको अवसर पाउनुपर्ने, कर्मचारी सरुवा र बढुवा विधि र प्रक्रियाबाट मात्रै गर्न एउटा अलगै संयन्त्र बनाउनु पर्नेमा जोड दिँदै सांसदहरूले घाइते जेन्जी र शहीद परिवारसँग सरकारले गरेका 23 बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
2: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
2: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
3: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
3: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्टे
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15.50 अर्ब भन्दा बढी मौजदात छ। सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब बाढी प्रभावित क्षेत्रको लागि निकासा गरिसकेको छ। नेपाल राष्ट्र बैङ्क र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच वित्तीय साक्षरता तथा वित्तीय समावेश प्रवेशिता सम्बन्धी सूचना र सन्देश प्रवाह गर्ने सम्झौता भएको छ। राष्ट्रिय प्रसारण मार्फत देशका दूरदराजका सबै वर्ग र समुदायका नागरिकलाई विभिन्न भाषामा समाचार तथा वित्तीय जानकारीमा पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौता पत्रमा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटुत र नेपाल राष्ट्र बैंक गवर्नरको कार्यालय अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक सुशील पौडेलले हस्ताक्षर गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसुद पेजेस्क्यानले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै अमेरिकी आक्रमणको कडा आलोचना गर्नुभएको छ। उहाँले इरानी जनता अमेरिकाको आतंकवादको शिकार भएको बताउँदै इरान वार्ता र कूटनीतिको लागि तयार रहे पनि बल प्रयोगको दबाव स्वीकार नगर्ने स्पष्ट पार्नुभयो। करिब 7 महिनादेखि जारी युद्धको बीच महासभामा सम्बोधन गर्नुभएका पेजेस्क्यानले दिवंगत सर्वोच्च नेता अली खामेनी तथा युद्धको सुरुवाती दिनमा मारिएका 150 भन्दा बढी विद्यालयका विद्यार्थीको तस्विर प्रदर्शन गर्नुभयो। पेजेस्क्यानको सम्बोधन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिन अघि इरानसँग छिट्टै सम्झौता नभई इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सकिने चेतावनी दिनुभएको पृष्ठभूमिमा आएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले आणविक कार्यक्रम र आतंकवाद सम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्ने बताउँदै अन्यथा सैन्य कारवाही सहित विभिन्न विकल्प प्रयोग गर्न सकिने बताउनु भएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। आजदेखि 3 दिनसम्म अत्याधिक वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारको आग्रह। भारी वर्षाको कारण विभिन्न स्थानका राजमार्ग अवरुद्ध। प्रतिनिधि सभाका सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। युवा लक्षित नीति ल्याउन सरकारसँग माग। प्रधानमन्त्री बालेन्द्र शाहले आज राति संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुँदै र इरानका राष्ट्रपति मसुद पेजेस्क्यानद्वारा अमेरिकी आक्रमणको कडा आलोचना। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दिन पानीको सतह धेरै नै बढे पार्छिक। नारायणिक, नारायणी, त्रिशुली, बुढी गण्डकी, मर्स्याङ्दी, सेती, तसु, काली गण्डकी, लरीमा पानीको सतह बढे पार्ला। जनाती, कर्णाली, कर्णाली, भेरी, तिला, तसु, पश्चिम सेती, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी,

सम्म भिन्न भिन्न जिल्ला दिथाती स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय देशभरिक अस्पताल तसु स्वास्थ्य संस्थालाई चैलार तयारी अवस्थामा रहेले निर्देशन दिलरछात्। पानी तसु मौसम विज्ञान विभाग तसु विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरण अनुसार आइलार कानुसोको 11 गतेसम्म देशक भिन्न भिन्न ठाउँमा बर्के मानी धेरै बर्के पानी परे पार्लार पैलाग अनुमान कर्लरछिक। यसनिकै काठमाडौँ महानगरपालिकै विपद खतरा घट्यालै पैलाग तयारी तसु उद्धार कामक संयन्त्र सक्रिय पार्ल जनालरछिक। काठमाडौँ महानगरपालिका कार्यवाहक मुख्य सुनिता डङ्गोलक अध्यक्षतामा बस्ल महानगर स्तरीय विपद व्यवस्थापन समिति बैठके ढल मंगल नाली तसु क्याचपिटलाई लगातार सफा कर्ला, उद्धार सामग्री ठिक अवस्थामा धर्ला, सूचना प्रणालीलाई बलियो बनालार तसु ओडा तहसोको सुरक्षा निकाय समक्ष समन्वय सोलारी बानालाई उसे निर्णय गर्लरछिक। परेपार्लार बर्के पानी कारण बाढी पैरा तसु डुबान सहित विपदक अवस्था निस्कै पार्लार बास्ती स्वास्थ्य तसु खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य ठाउँलाई बर्के सतर्कता अपनाएलाई अनुरोध गर्लरछिक। मौसम पैला कर्लार अनुमान महाशाखाबाट जारी सूचनालाई दिथाती उसे मन्त्रालय प्रदेशक स्वास्थ्य सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा विभाग स्वास्थ्य विज्ञान प्रतिष्ठान तसु संघीय अस्पताललाई अखै पार्लार खतरा घट्यालाई तसु सोलारी उद्धार कामक लागि चैलार व्यवस्था मिल्यालाई अनुरोध गर्ल हो। मन्त्रालय सार्वजनिक विधाक दिनमा स्वास्थ्य संस्थामा काम गरिधर्ल स्वास्थ्य कर्मीले चैल अनुसार सम्पर्कमा रहलार तसु विपदक अवस्थामा चाँडो खटै पार्लारको पैलाग तयारी गरेर निर्देशन दिलरछात। यमाज काभ्रेपलाञ्चोक जिल्लामा बर्के पानी परे पार्लारसँगै बाढी पैरा खतरालाई ध्यानमा धर्ती बिपी राजमार्ग काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिक समयमा मोटरगाडी आयज्या रोक्ला निर्णय गर्लरछिक। मनसुन प्रतिकार्य कमाण्ड पोस्ट काभ्रेपलाञ्चोक जैल कानो बस्ल बैठके आज सो 12 गते बिहानी 5 बजेसम्म ब्यारको 5 बजेसोको बिहानी 5 बजेसम्म बिपी राजमार्ग काभ्रे खण्डक मोटरगाडी आयज्यालाई रोक्ला निर्णय गर्ल मुख्य जिल्ला अधिकारी गोपाल कुमार अधिकारी जानकारी दिलरछात्। ओखराग अनुसार 11 गते आइतबारसम्म बर्के पानी परे पार्लार मौसम पैला कर्लार अनुमान सार्वजनिक गरी धर्ल सन्दर्भमा बाढी पैरा खतरा घट्याले रातिक समयमा मोटरगाडी आयज्या रोक्ला निर्णय कर्ल हो। यसनिकै मेची राजमार्ग तसु मेची करिडोर केचना कञ्चनजङ्घा बाट पाल्पाक राजमार्ग तसु गाउँ बाट राप्ती राजमार्ग भित्र सल्यान बाट खण्ड सहित मुलुकक भिन्न भिन्न जिल्ला बाटमा बाढी तसु पैरा लाग्ला रखेको रातिक समयमा बाट बन्द कर्ल जनालरछिक। प्रतिनिधि सभाको बैठकमा सांसद लखे समसामयिक विषयमा ध्यान तान दिलरछात्। बैठक आकस्मिक तसु सुन्ना समयमा साराती सांसद लखे अक्षय सुरक्षाकर्मी तसु भन्सार अधिकृत माज कुरोकानी अख्ल अडियो सुरक्षाकर्मी तसु कर्मचारी मनोबल गिरालार हकते बाहिरल अडियो बारे छानबिन गरेको सत्य तथ्य आनेलै माग गर्ती नेपाली बठ्ने लखे स्वदेशमै जागिर अवसर पाए पर्लार कर्मचारी सरुवा तसु बढुवा विधि अंशो प्रक्रियाबाट मात्रै करेलै एकता अलग्य संयन्त्र बान्या पर्लारमा जोड तसु घाइते जेन्जी तसु शहीद परिवारक सँगै सरकारे कर्ल 23 बुधे सहमति लगातार लागू करेलै काठमाडौँ उपत्यकामा सार्वजनिक मोटरगाडी समस्या देख्ल अनुसार संख्या बढ्या पर्लार तसु निर्वाचन कट्टरता जनाल अनुसार बठ्नेलाई लक्षित नीति तसु अवसर आनेलाई सरकारक सँगै माग गर्लरछत्। परराष्ट्र मन्त्री शिशिर खनाले

लामा नियोगमा रहला परराष्ट्र मन्त्री शिशिर खनालसँगै राजनीतिक मामिला बारे अमेरिकी उप विदेश मन्त्री एलियन हुकरे जैलकानु हखल भेटमा उसे जानकारी दिल हो। उप विदेश मन्त्री हुकरे बाढी पाछेक फेरि बनालार कामक लागि $1 करोड दिलार योजना रहल बाजल रहेस। उही बाढी बाटे प्रभावित समुदायक लागि पिलार पानी तसु सरसफाइक सँगै बसै तसु जीवन चाल्याले $80 लाख दिलार घोषणा गर्ल रहेस। यसनिके संयुक्त राष्ट्रसङ्घ महासभामा सहभागी अखलार सिलसिलामा नै नियोगमा रहल परराष्ट्र मन्त्री खनाल तसो आइसल्याण्डक परराष्ट्र मन्त्री पोर्गदर क्याट्रिन गुनार्स डोतिरसँगै भेटवार्ता भइरहेक। दुवैटा मन्त्री हावापानी विपदकबाटे विपद तसो खतरा हटलारमा साझेदारी सहितक विषयमा छलफल गर्न मन्त्री खनालक आफ्नै सचिवालय जनाल रहेछ। भेटमा भोटेकोसी बाढी तसु उसे पाछेक फेरि बनालार फेरि मिलालार कामक लागि सरकारक सभ्य तह तसु समाजक सभ्य पक्षक प्रयास चैलमा अन्तर्राष्ट्रिय रूपमा मिलेको काम गरेले बलियो बान्या पर्लारमा दुईटा मन्त्री लखे जोड दिल र छात। इसियागो मन्त्री खनाले जर्मनीक आर्थिक सहयोग तसु विकास मन्त्री रिम अलाबाली राडो भानकसँगै भेट गरेको अझै आइल बाढी प्रभावित ठाउँमा फेरि बनालार काममा छलफल गर्दै सहयोगक लागि जर्मन सरकारसँगै अनुरोध गर्ल रहेछ। कानून न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमे संवैधानिक निकायमा काम गरिधरल पदाधिकारी लखले दोहोरो सुविधा नै पाइलारको कानून बान्या लाग्ल बाजिरेली। राज्य व्यवस्था तसु सुशासन समितिका आजु सिंह दरबारमा बस्ल संवैधानिक निकाय पदाधिकारी लखक तलब सेवाक शर्त तसु सुविधा बारे पहिला संशोधन विधेयक 2083 उपर सैद्धान्तिक तसु संशोधन प्रस्तावकर्ता सदस्य सँगै छलफलमा सम्बोधन गर्दै मन्त्री गौतमे संविधान अनुसार नै संवैधानिक निकायमा सेवानिवृत्त अखला विशिष्ट तह कर्मचारी नियुक्ति हखलार नियम हखला रखेको पनि दोहोरो सुविधा रोकेलै विधेयकबाटै कानून ठिक गरे लाग्ल जानकारी दिल र छाट। मन्त्री गौतमे सेवानिवृत्त अखला कर्मचारी फेरि नियुक्ति अघिको दुई खालक सेवा सुविधा नैलुक बालार उद्देश्य नै कानून बान्या लाग्ल स्पष्ट पार्ल रहेछ। रसुवाग भोटेकोसी लरीमा आइल बाढी प्रभावितक लागि आर्थिक सहयोग जुटलार क्रम भने जारी रहेछ। अखनिसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तसु प्रधानमन्त्री राहत कोषक सेब्बे खातामा करिकु 15 अर्ब 50 करोड भन्दा बढी जम्मा भइरहेक। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय अनुसार अखनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषक भिन्ने भिन्ने 9 वटा सेब्बे खातामा करिकु 15 अर्ब 53 करोड 24 लाख 42 हजार 962 जम्मा रहेछ। प्रधानमन्त्री कार्यालय अनुसार पाछलो 24 घण्टामा कोषमा 20 करोड 72 लाख 56 हजार 931 रुपियाँ जम्मा भइरहेक। नेपाल राष्ट्र बैंक तसु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच वित्तीय साक्षरता तसु वित्तीय समावेशिता बारे सूचना तसु सन्देश दिलार सम्झौता भइरहेक। राष्ट्रिय प्रसारणकबाट देशक दूर दराजक सेव्य वर्ग तसु समुदायक मानिसले थरी थरी भाषामा समाचार तसु वित्तीय जानकारीमा पहुँच पुरालार उद्देश्य सम्झौता गर्ल हो। सम्झौता अनुसार रेडियो नेपाललाई राष्ट्र बैंकले भाव बढ्ल कर सहित वार्षिक 12,98,516 रुपियाँ भुक्तानी गर्छ। सम्झौता पत्रमा सार्वजनिक सेवा प्रसार

अहिले सुन्नुभयो गीत शेर्पा भाषामा पूर्ण शेर्पाको स्वर तथा संकलन रहेको थियो यस गीतमा। अब सुनाउँदैछौ भोजपुरी भाषामा यो अर्को गीत गिरे नारायण यादवको स्वर तथा संकलन रहेको छ।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुन्नुभयो मैथिली भाषामा अशोक कर्णको स्वर तथा संकलन रहेको थियो यस गीतमा। अब सुनाउँदैछौ चामलिङ राई भाषामा धनकुमार राईको स्वर तथा संकलन रहेको छ यस गीतमा।

अहिले सुनायौं थारू भाषामा यो अर्को गीत लेखनाथ चौधरीको स्वर तथा संकलन रहेको थियो। अब सुनाउँदैछौं नेपाल भाषामा कृष्णमान र रत्नमानको स्वर रहेको शेष गीतमा, संकलन हो विष्णु जलमीको।

अहिले सुनायौँ कुन्ती भट्टको स्वर, कुन्ती भट्टकै सङ्कलन रहेको थियो डोटेली भाषामा. अब सुनाउँदैछौँ गुरुङ भाषामा यो अर्को गीत. फत्तम बहादुर गुरुङको स्वर रहेको छ भने मान बहादुर गुरुङको सङ्कलन.

अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ माझी भाषामा हरिशरण भट्टराईको स्वर तथा संकलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामै कार्यक्रम स्यार्वी डोलुकी ल्यारिम प्रसारण हुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। बैठकमा मन्त्री गौतमले न्यायिक प्रक्रिया सहज बनाउन असमर्थ पक्षलाई कानुनी सहायता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न र कानुनी सेवामा विद्युतीय प्रणालीको पहुँच विस्तार गर्ने प्रावधान समेत विधेयकमा समावेश गरिएको जानकारी दिनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोगिरहनु परेकाले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। आगामी 3 लगातार वर्षा हुने सम्भावना रहेकाले सांसदहरूले सुरक्षा निकायलाई पूर्व तयारी गर्न तथा नदी र तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह समेत गर्नुभयो। यस्तै दशैं र तिहारका अवसरमा काठमाडौँ बाहिर जाने र काठमाडौँ भित्रै नै मानिसको चाप बढ्ने भएकाले जोखिमयुक्त सडक तथा खाल्डाखुल्टीको निरीक्षण, वैकल्पिक मार्गको पूर्व सूचना र आवश्यक यातायात व्यवस्थापनको तयारी समयमै गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अप्नाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले भोटेकोसी बाढीबारे अध्ययन गर्न राष्ट्रिय सभामा पनि विशेष समिति गठन गर्न माग गर्नुभयो। भोटेकोसी बाढीबाट प्रभावित जनतालाई लगातारको वर्षाले फेरि अर्को चिन्ता थपेको भन्दै सांसदहरूले जोखिमपूर्ण क्षेत्रको पहिचान गरी समयमै सतर्कता का सूचना पुर्याउन ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई प्रभावकारी रूपमा उठाउन नसक्दा जलवायु न्याय मार्फत भटेकोसी बाढीको क्षतिपूर्ति पाउन कठिन भएको उल्लेख गर्नुहुँदै मुद्दालाई बलियो बनाउन सबै सरोकारवालाहरू लाग्नुपर्ने बताउनुभयो। पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ। नारायणगढ बुग्लिन सडक खण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले साँझ 8 भोलिपल्ट बिहान 5 चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ बुग्लिन सडक खण्डमा सवारी रोकिएको बताउनुभयो। निरन्तर वर्षा भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारी साधन रोक लगाएको उहाँले बताउनुभयो। यस्तै धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले आज सारी सूचनामा यात्रु र सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, सहभागिता र नेतृत्वलाई सुनिश्चित गर्न उनीहरूका मुद्दालाई नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पुर्याउन पर्ने आवश्यकता औल्याउनु भएको छ। राष्ट्रिय आदिवासी जनजातिमा अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा आजदेखि ललितपुरमा सुरु भएको एसिया प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको 3 तेस्रो क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले अपाङ्गता अधिकार अग्रजको योगदान, सहकार्य, समन्वय र सामूहिक प्रयासले सम्भव भएको बताउनुभयो। उहाँले अपाङ्गता अधिकारका लागि विगतमा सडकदेखि सदनसम्म आवाज उठाउने अग्रजको योगदानलाई आगामी पुस्ताले स्मरण गर्नुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैङ्क र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबीच वित्तीय साक्षरता तथा वित्तीय समावेशिता सम्बन्धी सूचना र सन्देश प्रवाह गर्ने सम्झौता भएको छ। राष्ट्रिय प्रसारण मार्फत देशका दूरदराजका सबै वर्ग र समुदायका नागरिकलाई विभिन्न भाषामा समाचार तथा वित्तीय जानकारीमा पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज व्हाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने भएका छन्। दुवै पक्षले अमेरिका चीन सम्बन्धमा प्रतिस्पर्धा कायम रहे पनि संवादलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। वार्ता अघि अमेरिका र चीन व्यापार युद्ध विरामलाई 2 महिना थप गरी आगामी जनवरी 10 कायम राख्न सहमत भएका छन्। नेपालबाट अपरान्ह 4 समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।

0: दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वेकेकी संग्योर सेनोनाङ जल्ते चिन्ह मौसम विज्ञान विभागकी असोज लागि गते गोयाङ नासाले नै चुर्न गते चुचिक्सा क्यालखपकी दासा नासोक्ला छेर्वा बङ्गी गेको नेताङ गोतौ सेन्क्वा छेर्वे जोसा लेन्सी निमाङा से ग्यालखपकी चाङबो गेरपोती बोला छु ग्याउ छु ते चिन्ह लोक छोपी टुङ्गी खाङ नङ्गे छुलोक न्यामसिप छोपी न्यामयुङा ख्यानो गोतौ सेन्क्वा छोपी शोतक टोपी शोतक कोर्की ख्यापा सौहार्द जोसी कोसी नारायणी कर्णाली महाकाली दोकी चाङबु गेरपोताङ याम्बा चाङबु तिरवाला छु ग्याउ तपकी मिमाङ तिवाला चाकबु क्यान देतोब्ला सु येन छोपी ख्याफेल क्याउ लेनला कोसी नारायणी कर्णाली महाकाली कन्काई कमला बबैताङ राप्ती चाङबुला छु ग्याउ नेताङ गोतो सेटग्वा तोगराङ केने कोसी नारायणी बागमती चाङबुलासँग छु ग्याउतङ ताप्ले जुङने कञ्चनपुर सेकी जोङखा नाछोकी चाङबु तिवालासँग छु ग्याउ सेनग्वा सिसी दास लला श्वतक टोकपा हुङथो पु नेताङ गोतोप तापके चकपो क्यान देतुब्ला मा साखाके मिमाङ तेरिला सुङ्गे तोराङ केने श्वतक टोकपा तङ डुबान दोके रङजुङ कले हुङथोपु सि ठोतेन लोन खाङकीसँग ठोतेन छोकपा तङ ठोतेन लेचत पातिवाला चकपो कि गोला सुङ्गे मौसम पूर्वानुमान महाशाखाकी ख्याफेल क्याउलेनला खाक्सेनपो चि ठोतेन लोनखाङकी प्रदेशकी ठोतेन तेजेन चिचो ग्यारग्यार लोनखाङ ठोतेन छोकपा स्वास्थ्य विज्ञान प्रतिष्ठान तेजेन सङ्घीय मेनखाङला छेर्वी जोसाले चि तितुसुला हुङथोपु कालेतिवा न्युङमो चब्ला टेक्यान देगौला सुङ्वा लोनखाङकी सार्वजनिक कुङसाङकी निमालासँग ठोतेन छोकपाला लागा कितोप्लेजत पातिवाला सर्क्याक लग्लेने किथोपु क्याने गोमालाराङ टेक्यान देगौला निर्देशन बिनक्वा तुग्राङ केने प्रदेश ठोतेन इमर्जेन्सी सेन्टर तिवा छुचो निसु जिरङ जिनक्योङ खितुप्लासङ ठोतेन लोनखाङकी सुङ्क्वा तुग्राङ केनी काठमाडौँ महानगरपालिकाकी रङजुङ कलेतेमा हुङथोपु क्योन न्युङमो जब्ला गोमलाराङ टेडिक्यानो गोतोप सेन्क्वा महानगरपालिकाकी कार्यवाहक सो सुनिता डङ्गोकी गोठिला देउ महानगर स्तरकी रङजुङ कले टेडिक छोपी छोकदुकी ढलताङ नली तिवा च्याङ्गे सफ सुङ्क्यो खितुप्ला तङ चालक तिवे टेडिक्यान जोको तङ लेन ख्याप्टा किदो प्रणालीला फेन्सेन्पो जब्ला वडा ने चुन रङ सुङ्क्यो छोपे सेके चुकडिलो फेन्सेन्पो जब थाक्छ्याउ सेन्क्वा प्रतिनिधि सभाकी यारिङकी छोकदुला छोकमितिवी कोर्ना छोकी कोर्ला सुङला दग्दवी सुङलफ चगनाङ सुङ छोकदुला छोकमितिवी रङजुङ कालीकोर्की नेताङ युङमो जब्ला लाकी छर्सी जब्ला सुनाङ्गेन नामकी ख्यापतिवी ख्याफेल क्याउलेनला खाक्सेनपोचि रङजुङ कालेतेमा सुङक्योपकी तोप्ला कलेला गोतोप मिद्याप दासा तिवा गोसी क्यानी सुङ्क्यो पोतोप दासाला पोतोप टरिकी तोप्ला सुङला सुनाङ सुङ तोगराङ केने छोकमितिवी कृषि सकुल साफसमा तेजेन थोङ्गोप छुकी सुङक्योपकीको मिमाङ तेनला खाक्सेनपो चिगोदाङ न्यामजुङा चिचोकी मितिउला चिचोक सुङक्योपकी तन्दोक्ला तन्दनी जुन्डाङ छर्सी जोगौला खाक्सेनपो गोतो सुङसुङ दिपालाङ छोकमितिवी जुन्दा तिवी रङ्युलाङ लाकी कोकप न्यागो सुङकी लचत पि सरुवा बडुवा कि टरिक सिजुताङ ठिमनाङसेन कितोब्ला कोतुग्राङ छोकपा जोगो कोला सुकेप नाङ्गिन जेन्जिङ कोला क्योन फोकोताङ सैकी खाङबे मिताङ क्यान क्याउ सुङकी थुन्ला मतिवा लक्लेन कितोब्लासङ सुङरा सुनाङ सुङ रसुवाकी सुङकी रसुवाकी फोर्टिकुसी चाङबोतेमा वाउ शोतकतेमा क्युन फुकु पेजातिवला मिक्सल सुङक्योप कितोप्ला याङलोङ टरिकताङ रोग्रामा कितोप्ला खाक्सेनपो छु सुङसुङ प्रतिनिधि सभाकी यारिङकी छोकदुला सुङलप नङ्गिन नाम्पुम पेजा तेजेन चिचोक सुङक्योपलुनपो सीताबादीकी शोतकतेमा क्युन फुकु जोङखा च्याङे पेजातिवा छोलुप्ला सुङक्योप कितोप्ला तङ याङलोङ टरिकी तन्दोक्ला सुङकी छोकपा नाछोक चुने लाका खि गोतोप ख्यान्तोप नाङसुङ तुग्राङ केने शोतकतेमा क्युन फुकु गेन्दा तिवा यालक खालक सुरु मितिवा अङि हामाताङ आङा क्या फोतोप हाम्पुम तिवी सुङक्योप कितोब्ला छोकपा तिवा गोजी गोतोपसाङ लोनपो बादिगी ख्यान्थोक नाङसुङ राष्ट्रिय सभाकी आरिङ्गी छोकदुला छोकमितिवी तन्दा छेर्वा बङ्गी गेकिन गोतोप तापकी शोतकताङ टोकपी काले गोतोप सखुला चाकपोकी गोला सुङला सुनाङ्वा छोकदुला छोकमितिवी भोटिकुसी शोतकतेमा हौ शोतक कोला लोपजुङ कितोप्ला राष्ट्रिय सभा नाङ्लासँग मिक्सल छोकपा जोगौला सुरुवा चकनाङ सुङ सिसी तन्दी तुसोला शोतकताङ टोकपा हुङथोपो दासा तिवी गोसी क्याने तुसोला रङ मिमाङ तिवाला लेन ख्याफेल कि गोला सुनाङ्वा तुग्राङ क्याने छोकमितिवी पोलोकपो न्युङमो जप्ताङ सुशासन कि तन्दोक्ला सुङ सम्बाताङ क्यान मिमाङकी रेवा गोतोप सुङ्गिन मिमाङ तिवाला तेरो सेवा फेन्सेन्पो जोगोलासङ सुङला सुनाङ सुङ तुग्राङ केने छोकमितिवी मेनखाङ तिवाला रुल्की फेने फौ नेर्पो तिवाला गो मेन न्युङमो खोतोप तापकी तुकै मेन तिवा टरिक कितोप कोलासङ सुङला सुनाङ सुङ सिसितलुन पोसिसिर खनालकी रङजुङका लेतेमा क्योनफोको यम्बु ग्यालखफला याङलुङ गोजु दुप्ताङ ल्याखुङ तिवा याङलुङ जप्ला जुक्थाम्बा सेकी तोन्दोग्ला जम्बलिङ रोग्राम खाक सेन्पो गोतुप सुङ्क्वा याम्डुल ग्यालखफ सोपी थेङ गेचु ग्या चुकी ल्हेन्जोमकी कप्ला कोटी क्याउ लोन्चोकी जी सेभेन यार्गेकी छोक्दुला यम्बुला तिङसोक्ला छुङ्गुफ नाम गिरुवा कोर्की रङजुङका लेकी नेताङ कोर्ला सुङ्लफ नगिन लोन्फो खनालकी नागलोफ पूर्वधार तिवा क्या याङलुङ चडेक कितुप जलवायु बित रङजुङका लेतेमा गोमलारङ सुङ्क्योपकी चडेक कितुप चिङै कोर्नासुकी कोला रोग्राम तेजेन खाङ्री सखुला जी सेभेन कि रोग्राम खाक्सेन्बो वतुपताङ चिकडिल कितुपला सुनाङ ग्वा लोन्फो खनालकी यम्बुला दाङमलख औषतकतेमा क्योन्फोकु सखुला गोमलारङ रोग्राम कितुपला जर्मनी सुङताङ क्यान्साङ सुनाङ सुङ दिपलारङ अमेरिका कि यम्बुला टेङ्गा डलर करोड चिथम्बा तेरोसङ थाक्सो क्यान ग्वा यामटुल ग्यालखप छोपी थेङ गेचु ग्याचु गेल हेन्जुम्ला छोक्सु कितुप तन्दोग्ला न्युयोर्कला जुन गोतुप सिसित लोन्पो सिसिर खनालकी अमेरिका कि छप्सित कोर्की छाक्रोक छुसित लोन्पो एलिसन हुकर ताङ क्यान दाङ छुङ्गुप थोक्टेला अमेरिका सुङकी रोक्रामा केतुप ख्यान्थोक नङ्गो भियन ठिमु दिक्ठिमु तेजुनु चिथु कोर्की लोन्पो सोभिदा गौतमकी संवैधानिक कुछप्तिवी दासाङी तेमा सुङकी सुविधा लङ्गो म्याङु ठिमु टडिकी गोतो सुङ्क्वा ग्यालखप टडिक तेजेनु सुशासन छोपी आरिङ सिंह दरबारला देउ छोकदुला संवैधानिक छोपी कुछप्तिवीला सेवाकी सरतङ्ग सुविधा कोर्की विधेयक नितोङ गेचु ग्या सुम कोर्की टोङ्गुला सुङ्लफ नगिन लोन्पो गौतमकी सुङकी छोकपाङी तेमा सेवा लङ्गो म्याङु ठिमु जोइ गोतो ख्यान्तोक नाङ सुङ लोन्पो गौतमकी सुङकी ल्याखुङ तेमा गोमा गोङबा सु लेचेत पातिवा याङलुङ संवैधानिक ल्याखुङला कोच्याक छुङचिङ पेन्सन ताङ लाङ्गिकरङ्यो नेताङ मेता जब्ला विदेखुर्नि हुङ्गिनु गोतोप सुङसुङ नेपाल राष्ट्र बैङ्कदाङ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल फल्ला वित्तीय साक्षरता तेजिन वित्तीय समावेश कोला रेडियो नेपाल तेमा लेन्तिवा ख्याफेल कितुप कोला थुनलाम छुङ्क्वा थुनलाम नाङसिन रेडियो नेपाल तेमा थाक्रिङबो गोतुप सकुकी मिमाङ तिवी तोन्दोग्ला के नाछुक्ला वित्तीय साक्षरता ताङ समावेशिता कोला लेन ख्याप्टा कितुप कल्क्वा थुनलाम यिगिला सार्वजनिक सेवा प्रसारण नेपालकी कायम मुखायम प्रशासकीय अधिकृत सो आरती चटौताङ नेपाल राष्ट्र बैङ्की गभर्नरकी ल्याखुङकी वित्तीय समावेशित तेजिन ग्राहक संरक्षण महाशाखाकी निर्देशक सुशील पौडेलकी ठाकरी क्याना गोभियन्न तुसेन्तिवा चिप्ला हुङ्गिन गोतुपला साफ समा चालक तिवी गोङ फर्सीमा सुङ्की बजारला चुङ्गु ताङ न्यप चालक तिवी गोङ टटिक कितुप्ला अनुगमन कि गोतु सेन्क्वा साफ समा तिवा खाक्सेन्बो गोतुप चालक कि गोङ टटिक कितुप्ला वाणिज्य आपूर्ति तेजेन उपभोक्ता सुङ्क्यप छोपी बजार अनुगमन कि लाका तिवा हुर्ता क्यान कि गोतुप छोपी लेन ख्याफेल कितुमी अनिल किराती कि ख्यान्थोक नाङसुङ काभ्रे प्लान्चोकला छर्वी जोसालिन्सी शतक ठोकपा हुङथोप तप्की बिपी गेलाम नङ्गी काभ्रे प्लान्चोकी लम्ला निमाची गोमी तुसोला डिमडुल जिन्क्योङ मिकितुप थाक्छो च्यानग्वा मनसुन प्रतिकारी कमान्ड पोस्ट काभ्रे प्लान्चोकी दाङदेउ छोकदुकी क्याउ थाक्छो नाङसिन आरिङने जुन गते चिङे सेक टोप्ला छुजोङा ने जुन गोमो छुजोङा सेक बिपी गेलामकी काभ्रे लाम्ला डिमडुल जिन्क्योङ खेमेजुतुप चोङखी चो अधिकारी गोपाल कुमार अधिकारीकी ख्यान्तोक नाङसुङ तुग्राङ केने राप्ती गेलाम नङ्गी दाङ सल्यान लामसङ आरिङने जुन गते चिथम्बा सेक गोमी छुजोङाने जुन टोपकी छुजो ठोक सेक बन्दा कितोप सेन्क्वा रेडियो नेपालने शेर्वी साङ्ग्यो डुप्सुङ तुजिसे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्यादाम्बा जुनमा छै लाका ख्याउ थाक्रिङ ग्याङसिङ्गी यार्केला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्युकी लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो सम्पाकी लाक्षे ओदो ग्याङसिङ सेब्जी निरि खेलेन चिक्राहीन थाक्रिङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यार्के तुङ्गु निरि थम्चा निरि खेलेनिन्
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

शेरी के की ल्यारिम शेरी डोलुकी ल्यारिम ससे रेडियो नेपालकी केन्द्रीय ल्याखुङ सिंहदरबार नेतोङिन ओतुप शेरी के की ल्यारिम शेरी डोलुकी ल्यारिम सेनुला जुनोतुप शेरवा अचुनुप इजिनुम तङ छ्याङासाली तिरिला ङाल्यारिम झिन्क्योङमा आङसिरिङ लामा शेर्पा तङ लक्सेपा दर्जाकी छोक्ने टासिदेलेक दिल्यारिम दुन्थाक्ला नरी जफुरी सेर्मु चुजो जिताङ कमा च्याङाने जुन चुजोङा सेक रेडियो नेपालकी मिडियम वेभ कि एफएम ब्यान्ड थियो गुप्चु गुवागे सैचिक ताङ सुम मेगा हर्स ने सेनङथुप कि सिसी रेडियो नेपालकी वेबसाइट www.radionepal.gov.np रेडियो नेपालकी अनलाइन पोर्टल www.radionepalonline.com ताङ रेडियो नेपालकी फेसबुक पेज नेसङ जम्बुलिङकी चुगै दासला जुनुहोस् न लाइभ सेनङथुप कि तुग्राङ क्याने शेरी के शेरवती मोसिसु फेसबुक पेज नेसङ सेनङ शेरी डोलुकी ल्यारिमला शेरी चिसोक नाङला छाग्लेन फेन्सन बनाउनु कुसप्तियो शेरी चिसोकला सब्जी बुलुप्तियो शेरी लामा खेनपुतियो सब्सिद गोठित थियो म्यानपातियो सर्वोत्पतियो तङ यामा सकुल नाचोकला छाग्लेन नङिन फेउ शेर अचुनुप तङ इजुनुम तियोला फेप्सुने कोङतुई सुङलप तङ खेन्थोक खक्सेन पोतियो जोगिन वान वासिसी शेरवा तङ क्यान्डेलो तुप्लेन्तियो तङ शेरी केकी लुङिङबा तङ सम्बातियो सङ सेनङसिङ वान वाय

0: दसे तारिङकी ल्यारिङकी डेन्पो डाक्टर सोनाम शेरपतङक्यान अरौरा गोजुतुप आरिङकी ल्यारिङ तिङ सक्स्याक सेन्द्रो नाङ सिने तेरिला स्योपिन लसे डाक्टर सर्वट्टासी देलेक लस रेडियो नेपालकी शेरु डोलुकी ल्यारिङ
1: लसे
0: लसे डाक्टर साहब कि इन्टरनल मेडिसिन ताङ कन्सल्टेन्ट फिजिसियन कि शिला छाग्ले नङिन फेउरिमाला म्यानखाङ लाती धनी न्याताङ लती चुको चुकै ठोतेन कि कल्या हो तुप्याङ चुको चुकै नजागी पु निर्पुति अति लाक्पा गीताङ लस
1: विभिन्न किसिमके देखि अर्ग्यान सामा हुनु जाङ्ला चुपुरी थिए मुटु कलेजो होइन लिभर किडनी अथवा

0: सम्बन्धी सम्बन्धी मोडर्न मेडिसिन रङ चाहिँ फेउरा ल्याउँ इन्डिया सुर्ता नि
1: नसि नसि त दक्पी मितुवा दक्पी चिसोङ लसुको लुक्सोदी थोङ नसिसि त तासम्बला नाने दि मेन खाङला फेप्सीमा त मेन पातुई टिन मिन्दु मेन थियो खाङबा वासीमाथि त चाहिँ सेसीमाथि तिजुकलाई त दक्पी जुकी नजात्यो चाहिँ तुरुसिङ गल्सीमाथि माने म सुरु मेन खाङने मेन पाकी टिन मिन्दु मेन थियो खाङबा फेप्सीमा तेरि मेसियो हो नि तँगा त ट्याक्स सुङसिने तेरि मेसियो छ किनकि मिथि तिकि झन् जुलाई चाहिँ कले लङ्गु छु न ती मेन पुरा मासे सिङ्दी
0: जस्तै तपाईँ इन्फेक्सन गर्नु चाहिँ तपाईँको जुन ब्याक्टेरिया कमजोर लाग्यो कि एन्टिबायोटिक त्यो तपाईँ एन्टिबायोटिक चाहिँ निमाङ्गा छ सात दिन चाहिँ त्यो
1: होइन
0: तपाईँ पुरा र सघाउ छ किनकि निमा चेक्ने सोचीमा लङ मासु चाहिँ तपाईँहरू त्यो ती एन्टिबायोटिक लाग्यो चलाउ तपाईँ लङ प्रेसर के मिहान सुपरि बी प्रेसर के मिहान यहाँ मुटु तपाईँ त कलेजो कि मिहान सामा अब जीवन वर्षमा र सघाउ हुने कि
1: सेगाउँ
0: मिहान त्यो पाङ्ला पल्ला र तपाईँको लङ छोटे क्या तपाईँको प्रेसर बढेकी छ या बरुक बढेकी छ डक्टर के छो सौसम्म त्यहाँ तपाईँको
1: डक्टर
0: ल्याने गर्ने अनुसार
1: काठमाडौँ युल्लाथी त मेनसँग मेन्यु दासा तङ हो नि तुकै दासालाई ती त चिकी खौ मेन ती त गाला गोना सिंह गोना नि यासो मेन ती त यहाँबा मिलाङ गोना सिंह फल्नाला ती त दि मेन सोने गोनाउ तोर्नु सिने लुङ यहाँ मिसङ लुङ डक्टर कि त्यहाँ माफ्यौ क्या ने गोमाला ती यहाँबा मि सो मेन तिरङ लुङ फल्नाला दिखि तोर्नु गालाङ गोनाउ हिन्छु कि सिने तिरङ साफसँग तुकै सङ किन कि ल ती खोला ती काङसँग लास डक्टर साथी
0: माइग्रेन हुन्छ जुकी समस्याको गोल सिटामोल्टी हुन्छ मिलेको छ यहाँ बिहान दिनु हुन्छ तपाईँ थुप्रै म्यान्डी सिए चाहिँ तपाईँ लुङ यहाँ दुःख बुझ्नु सिटी म्यान्डी डक्टरलाई छ माथ्यो क्याने ती सिउ
1: खोक्पा सुकेस नि ए फानालाई खोक्पा सुकेन त्यो कि तोड्नु गालाई खोक्पा सुके हो कि त खोक्पा सुके तु गिन्छ नि होइन कारण नि भङ्गी कि भङ्गी उमुसो नि त्यहाँ तिर सेउ तुको थङ्गिन हो कि युला युला दि लसे
0: खाने
1: लसे तिङसँग पर्ला त नेपाललाई तुको थाउनु नि त गालाई त काङ माग्यो कि सिने गमला रङ धेकी चेकअप त्यो मिक्यो क्यासमा झुकी नङलाई नजाउँ यिङ भएको छ तिमीलाई कसरी कले गल्छ मात्र मिथ्यो मेन खाङ लेप्किन होइन तुकै नेताङ उमिजुप्लाई त तुकै लुक्सोती गेकुलाई काङ के गोकि सरदेखि सिंह त दुकै जनचेतना कि ल्यारिम थियो झिङ्क्योङ कि गोइनाङ कि अथवा मितु काङ हाकमाको नेति दुखाने मिथ्यो तिङलाई तिर कालेर सोर्सी मात्र मेन खाङलाई फेउनाङ कि होइन लस तुकै काङ होइन दिदी लस
0: जस्तै छ महिना अथवा वार्षिक रूपलाई
1: ल्यामो
0: ठाउँलाई माग्नेसम्म दुप्पै बनि हजुर नेपाल काम

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल हरियालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै व्यवस्थापन गरी कुहिने फोहोरबाट मल, ग्यास तथा ऊर्जा उत्पादन गरिएमा उचित व्यवस्थापन र प्रदूषण न्यूनीकरण गर्न सकिने औल्याउनुभयो। सांसदहरूले स्थानीय तहलाई फोहोर व्यवस्थापनका लागि आवश्यक प्रविधि, स्रोत साधन र निर्णय प्रक्रियामा अधिकार दिए जिम्मेवारी सुनिश्चित गर्नुपर्ने, टहल र फोहोरका कारण जनस्वास्थ्यमा हुने हानि न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि र वातावरण संरक्षणका सिद्धान्त विधेयकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो। यसअघि बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोग्नु परिरहेकोले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री पारेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। आगामी 3 दिन लगातार वर्षा हुने सम्भावना रहेकाले सांसदहरूले सुरक्षा निकायलाई पूर्व तयारी गर्न तथा नदी र तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह समेत गर्नुभयो। यस्तै दशैं र तिहारका अवसरमा काठमाडौँ बाहिर जाने र काठमाडौँ भित्रिने मानिसको चाप बढ्ने भएकाले जोखिमयुक्त सडक तथा खाल्डाखुल्डीको निरीक्षण, वैकल्पिक मार्गको पूर्व सूचना र आवश्यक यातायात व्यवस्थापनको तयारी समयमै गर्न पर्नेमा सांसदहरूले जोड दिनुभयो। पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ। नारायणगढ मुगलिन सडक खण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो। चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्यालले साँझ 8 बजेदेखि भोलिपल्ट बिहान 5 बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ मुगलिन सडक खण्डमा सवारी रोकिएको बताउनुभयो। निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारी साधन रोक लगाइएको उहाँले बताउनुभयो। त्यस्तै धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा आज जारी सूचनामा यात्रु र सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ। नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ। केन्द्रीय कमिटीको बैठक अघि आज भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने नदिने विषयमा आन्तरिक बहस चलेकोमा हाल सर्वसहमतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नया चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच आज व्हाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने भएका छन्। दुवै पक्षले अमेरिका चीन सम्बन्धमा प्रतिस्पर्धा कायम रहे पनि संवादलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। वार्ता अघि अमेरिका र चीन व्यापार युद्ध विरामलाई 2 महिना थप गरी आगामी जनवरी 10 कायम राख्न सहमत भएका छन्। यसअघि युद्ध विराम नोभेम्बर 10 समाप्त हुने तय थियो। दुवै देशबीच दुर्लभ माटो तथा महत्त्वपूर्ण खनिजको आपूर्ति, उन्नत प्रविधि र चिप सम्बन्धी विषयमा समेत मतभेद रहँदै आएको छ। कृत्रिम बौद्धिकता सम्बन्धी विषय पनि वार्ताको नयाँ क्षेत्र बनेको छ। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौ लोक दोहोरी। यसै क्रमको पहिलो गीत राख्दैछौ प्रकाश पुरी सावित्री केसीको स्वरमा, उद्धव र प्रकाश पुरीको लय सङ्कलनमा।

तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। लोक दोहोरी सुनाउने क्रममा भर्खरै राख्यौं खुमन अधिकारी र विष्णु माझीको स्वरमा जानकी पन्थको लय संकलनमा आजको लागि अन्तिम लोक दोहोरी राख्दैछौ। राजु परियार, महेन्द्र ओली र मुना थापाको स्वरमा रमेश डाङ्गीको रचना यज्ञ ओलीको लय संकलनमा। यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

0: ये रेडियो नेपाल है, मौलिम अंसारी से उर्दू में खबरें सुनिए। ऐवान नुमाइंदगान के आज के इजलास में इंफ्रास्ट्रक्चर डेवलपमेंट के वजीर सुनील लम्साल ने वेस्ट मैनेजमेंट बिल 2083 पर गौर करने की तजवीज़ पेश की है। इस बिल पर नजरियाती बहस के दौरान अराकीन पार्लियामेंट ने निशानदेही की कि सड़ने और नहीं सड़ने वाले कचड़े का अलग अलग इंतज़ाम करके सड़ने वाले कचड़े से खाद, गैस और तवानाई पैदा की जाने से मुनासिब इंतज़ाम और आलूदगी में कमी हासिल की जा सकती है। अराकीनी पार्लियामेंट ने तजवीज़ पेश की कि मुकामी सतह को कचड़े के इंतज़ाम के लिए ज़रूरी टेक्नोलॉजी, वसाइल और फैसला साजी के इख्तियारात दिए जाएं और जिम्मेदारी को यकीनी बनाया जाए और बिल में अवामी आगाही और माहौलियाती तहफ़ुज़ के उसूल शामिल किए जाएं ताकि सीवरेज और कचड़े से सेहत आम्मा को पहुँचने वाले नुकसान को कम किया जा सके। इससे कबल मीटिंग में वजीर कानून इंसाफ और पार्लियामानी उमूर सोबिता गौतम ने फ्री लीगल एड बिल 2083 पेश किया। वजीर गौतम ने बताया कि इस बिल में अदालती अमल को सहल बनाने, कानूनी इमदाद हासिल करने के अंदाज, नादिर फरीकों के हक को यकीनी बनाने और कानूनी खिदमात के लिए इलेक्ट्रॉनिक निज़ाम तक रसाई को बढ़ाने की दफात भी शामिल हैं। कौमी असम्बली के आज के इजलास में अराकीन असम्बली ने मुसलसल बारिशों की पेशगी वार्निंग के मुताबिक सैलाब और तूदे के ख़तरे से दो चार इलाकों में हाई अलर्ट अपनाने पर हुकूमत की तवज्जो मबजूल कराई है। इजलास में अराकीन असम्बली ने भोटेकोशी सैलाब का मुताला करने के लिए कौमी असम्बली में भी खसूसी कमेटी के क़याम का मुतालबा किया। भोटेकोशी सैलाब से मुतासर लोगों के लिए मुसलसल की बारिशों ने मजीद परेशानी में इजाफा करने की बात बताते हुए अराकीन असम्बली ने ख़तरनाक इलाकों की निशानदेही करने और बरवक्त अलर्ट मालूमात फराहम करने की तरफ हुकूमत की तवज्जो मबजूल कराई। अराकीन असम्बली ने बैनुल अक्वामी फोरम में मौसमियाती तब्दीली के मसले को मौसर अंदाज में उठाना नेपाल के लिए मुश्किल होने से मौसमियाती इंसाफ के ज़रिए भोटेकोशी सैलाब के मुआवजे पाना भी मुश्किल होने का तذکرہ करते हुए कहा, इस मुद्दे को तमाम मजबूत मुतालिकीन तक ले जाना चाहिए। वजीर कानून इंसाफ और पार्लियामानी उमूर सुबिता गौतम ने कहा है कि आईनी इदारों में काम करने वाले अहलकारों को दोहरे सहूलियात हासिल करने से रोकने के लिए एक कानून बनाया जा रहा है। रियासती बंदोबस्त और खुश इंतज़ामिया कमेटी का आज सिंह दरबार में मुनाक़िदा इजलास में आईनी वहदतों के ओहदेदारों के मुआवजे, खिदमात के शरायत और सहूलियात से मुतालिक पहली तरमीमी बिल 2083 पर उसूली और तरामीमकार अराकीन के साथ बातचीत के दौरान वजीर गौतम ने बताया कि आईन के मुताबिक ही आईनी वहदतों में रिटायर्ड होने वाले सीनियर मुलाजमीन की तकर्री होने की दफात मौजूद रहने की वजह से भी दोहरे सहूलियात पर काबू पाने के लिए इस बिल के ज़रिए कानून तर्जमा किया जा रहा है। वजीर गौतम ने यह भी वाज़ह किया कि रिटायर्ड मुलाजमीन को दोबारा तकर्री के ज़रिए दोनों तरह की खिदमात की सहूलियात हासिल करने से रोकने के मकसद से कानून बनाया जा रहा है। वजीर खारजा सिसिल खनाल ने कहा है कि मौसमियाती आफात से मुतासरा नेपाल की बहाली और तामीर नाव के लिए तवील मुद्दती बैनुल अक्वामी इमदाद की ज़रूरत है। आज अक्वामे मुत्तहिदा की 81वीं जनरल असम्बली के मौके पर मुनअक़िदा तरक्याती वजारती G7 इजलास से खिताब करते हुए उन्होंने नेपाल के पिछले मौसमियाती तबाही की ताज़ा तरीन सूरत हाल पर खिताब करते हुए बहाली, मौसमियाती मालियात, आफात की कबल अज वक्त तैयारी, कसीर हल्की मालियाती इमदाद और हिमालयाई इलाके के मौजूआत पर G7 के ताउन और अमली शराकत पर जोर दिया। दरियासना बताया गया है कि अमेरिका नेपाल को 3 करोड़ 10 लाख डॉलर फराहम करने के लिए तैयार है। अक्वामे मुत्तहिदा की 81वीं जनरल असम्बली में शिरकत करने के सिलसिले में न्यूयॉर्क में रहे वजीर खारजा सिसिल खनाल से सियासी उमूर से मुतालिक अमरीकी नायब वजीर खारजा एलिसन हुकर के साथ गुज़श्ता रोज की मुलाकात में उन्होंने ये बात कही। नेपाल कम्युनिस्ट पार्टी MLA मरकजी कमेटी के तीसरे इजलास में पार्टी के मुल्क के सबक सदर ममलिकत विद्या देवी भंडारी को सीनियर रहनुमा के तौर पर मुंतखब किया गया है। मरकजी कमेटी के इजलास से कबल आज होने वाले पार्टी के सेक्रेटरीट इजलास में भंडारी समेत सीनियर रहनुमा के ओहदे के लिए उम्मीदवारों की फहरिस्त को मंजूरी दी गई थी। भंडारी को पार्टी के सबक नए सदर देने के बारे में اندرونی بحث کے درمیان اب انہیں سینئر رہنما کی ذمہ داری دینے کا متفقہ طور پر فیصلہ کیا گیا ہے۔ نیپال راشٹر بینک اور پبلک سروس براڈ کاسٹنگ ریڈیو نیپال کے درمیان مالی خوانگی اور مالی شمولیت سے متعلق معلومات اور پیغامات پھیلانے کے لیے ایک معاہدہ طے پایا ہے۔ اس معاہدے پر قومی نشریات کے ذریعے ملک بھر کے دور دراز کے تمام طبقات اور برادریوں کے شہریوں کو مختلف زبانوں میں خبروں اور مالی معلومات تک رسائی فراہم کرنے کے مقصد سے یہ معاہدہ طے پایا ہے۔ اس معاہدے پر پبلک سروس براڈ کاسٹنگ نیپال کی قائم مقام چیف انتظامیہ افسر آرتی چٹوت اور نیپال راشٹر بینک کے گورنر دفتر کے تحت مالی شمولیتی اور صارفین تحفظات ڈویژن کے ڈائریکٹر سشیل پوڑیل نے دستخط کیے ہیں۔ جیسے جیسے تہوار قریب آ رہا ہے، روزمرہ کی ضروریات کی مانگ میں اضافے کے بعد حکومت نے بازار کی فروخت، تقسیم اور سپلائی کے انتظام پر نگرانی کو تیز تر کر دیا ہے۔ محکمہ تجارت و فراہمی اور صارفین تحفظات نے ضروری اشیاء بشمول خوراک، چینی، گیس اور قیمتوں میں غیر فطری اضافہ کو روکنے کے لیے بازار کی نگرانی کو تیز کر دیا ہے۔ محکمہ کے اطلاعاتی افسر انیل کراتی کے مطابق اس وقت بازار میں چینی سمیت اناج کی کوئی کمی نہیں ہے اور بازار کی نگرانی کے لیے اضافی ٹیموں کو بھی متحرک کر دیا گیا ہے۔ آج سے اگلے 5 دنوں تک ملک کی مرکزی ندیوں میں پانی کی سطح بڑھنے کا امکان ہے۔ پانی اور توانائی کمیشن کے سیکریٹریٹ کے تحت ہائیڈرولوجی اینڈ واٹر ریسورس ریسرچ سینٹر فیلڈ فور کاسٹنگ ڈویژن نے یہ پیشن گوئی کی ہے۔ ڈویژن کے ماہر سیلاب سرہاد نے کوشی، نارائنی، کرنالی، مہاکالی سمیت اہم ندیوں اور معاون ندیوں میں پانی کی سطح میں نمایاں اضافے کی پیشن گوئی کرتے ہوئے عام عوام سے ہائی الرٹ رہنے کی اپیل کی ہے۔ ڈویژن کی طرف سے جاری کردہ ایک خصوصی سیلاب کی پیشن گوئی کے بلٹن میں کہا گیا ہے کہ کوشی، نارائنی، کرنالی، مہاکالی، گنڈکی، کملا، ببئی، مشرقی رابطی اور مغربی رابطی ندیوں میں پانی کی سطح بڑھ سکنے کا امکان ہے۔ پیشن گوئی کے مطابق اگلے 5 دنوں تک کوشی کی سپت کوشی، تمور، ارون، دودھ کوشی، تما کوشی اور سن کوشی سمیت دیگر ندیوں میں پانی کی سطح میں نمایاں اضافہ ہونے کا امکان ہے۔ اسی طرح نارائنی، ترسولی، بوڑھی گنڈکی، مرسیانگدی، سیتی اور کالی گنڈکی کی ندیوں میں بھی پانی کی سطح بڑھنے کی پیشن گوئی کی گئی ہے۔ کابرے پلانچوک میں ممکنہ شدید بارشوں کے ساتھ سیلاب اور تودے کے خطرے کو مد نظر رکھتے ہوئے بی پی شاہراہ کے کابرے پلانچوک حصے پر رات کو 4 دنوں تک گاڑیوں کی آمد و رفت پر پابندی عائد کر دی گئی ہے۔ سی ڈی او گوپال کمار ادھیکاری نے بتایا کہ مانسون ریسپانس کمانڈ پوسٹ کابرے پلانچوک کے اسوج 7 گتے کے اجلاس میں بی پی شاہراہ کے کابرے کے حصے پر اسوج 8 گتے سے 12 گتے تک شام 5 بجے سے صبح 5 بجے تک گاڑیوں کی آمد و رفت پر پابندی عائد کر دی گئی ہے۔ حکومت نے رسوا کے بھوٹے کوسی سیلاب سے متاثرہ بچوں کے لیے خصوصی تحفظات، بحالی اور دوبارہ ملاپ کو ترجیح دی ہے۔ ایوان نمائندگان کے اجلاس میں اسپیکر ڈول پرساد اریال سے وقت کا مطالبہ کر کے بات چیت کرتے ہوئے وزیر خواتین و اطفال، صنفی اور اقلیتی اور سماجی تحفظ سیتا بادی نے بتایا کہ رسوا سیلاب متاثرہ 15 اضلاع کے بچوں کی تلاش، بچاؤ، تحفظات اور بحالی کے لیے حکومت مختلف وحدتوں اور میکانزم کے ذریعے کام کر رہی ہے۔ وزیر بادی نے اجلاس کو یہ بھی بتایا کہ سیلاب سے متاثرہ بزرگ شہریوں اور معذور افراد، خواتین، جزگی اور حاملہ خواتین کے لیے سیکیورٹی اور تحفظ کی پناہ گاہیں قائم کی جا رہی ہیں۔ وزارت صحت اور حفظان صحت نے ملک بھر کے اسپتالوں اور صحت کے اداروں کو سیلاب اور تودہ سمیت صحت عامہ کو لاحق دیگر خطرات کو مد نظر رکھتے ہوئے تیاری کی حالت میں رہنے کی ہدایت کی ہے۔ محکمہ آب اور موسمیاتی سائنس کی جانب سے ملک کے مختلف حصوں میں اسوج 9 گتے سے 11 گتے تک شدید سے شدید بارشوں کی پیشین گوئی کی گئی ہے۔ اسی طرح کٹھمنڈو مہانگر پالیکا نے کہا ہے کہ اس نے پہلے سے ہی تیاری اور رد عمل کا طریقہ کار کو فعال کر دیا ہے۔ تباہی کے خطرے کو کم کرنے کے لیے کٹھمنڈو مہانگر پالیکا کی قائم مقام چیف سنیتا ڈنگول کی سربراہی میں مہانگر سطحی آفات بندوبست کمیٹی کے اجلاس میں گٹروں، منگلوں، نالوں اور گڑھوں کو باقاعدگی سے صاف کرنے، راحتی مواد کو تیاری حالت میں رکھنے، اطلاعاتی نظام کو چست اور درست بنانے اور وارڈ سطح سے حفاظتی وحدتوں تک کی ہم آہنگی پیدا کرنے کا فیصلہ کیا گیا ہے۔ شدید سے شدید بارش کی وجہ سے سیلاب، تودے اور طغیان سمیت قدرتی آفات پیدا ہو سکنے کے باعث وزارت صحت اور غذائی شفافیت نے صحت کے شعبے سے اپیل کی ہے کہ وہ بہت زیادہ چوکسی کا مظاہرہ کرے۔ ویدر فورکاسٹ ڈویژن کی طرف سے جاری کردہ معلومات کے پیش نظر وزارت نے وزارت صحت، سماجی ترقی، محکمہ صحت کی خدمات، ہیلتھ سائنس اکیڈمی اور فیڈرل اسپتال سے اپیل کی ہے کہ ممکنہ خطرے میں کمی اور مؤثر رد عمل کے لیے ضروری انتظامات کرے۔ وزارت نے صحت کے اداروں میں کام کرنے والے ہیلتھ ورکرز کو ہدایت کی ہے کہ وہ عام تعطیلات کے دنوں میں بھی ضرورت کے مطابق رابطے میں رہیں اور آفات کی صورت میں فوری آپریشن کی تیاری کریں۔ وزارت نے ریاستی ہیلتھ ایمرجنسی آپریشن سینٹر کو 24 گھنٹے کھلا رکھنے کی بھی درخواست کی ہے۔ ریڈیو نیپال سے اردو میں خبریں ختم ہوئیں۔ حمل کے دوران اور بچے کی ولادت کے بعد ماں اور نومولود کی صحت کا خیال رکھیں۔
1: حاملہ خواتین کم از کم 8 بار اپنے حمل کا معائنہ کروائیں، حمل کے 16 ہفتے میں، 20 سے 24 ہفتے میں اور 32 اور 36 ہفتے میں حمل کا معائنہ کرانے پر 800 روپیہ نقد بھتہ یعنی معاوضہ حاصل ہوگا۔
0: مقررہ طبی اداروں میں بچے کی ولادت کرانے پر ضروری لیبورٹری ٹیسٹ اور پیچیدگی کا علاج مفت حاصل ہوگا۔ ساتھ ہی ہمالیائی علاقوں میں 3000 روپے، پہاڑ، اندرون مدہیش اور کٹھمنڈو وادی میں 2000 روپے اور ترائی کے علاقوں میں 1000 روپیہ ٹرانسپورٹ خرچ فراہم کیا جائے گا۔
1: بچے کی ولادت کے بعد 42 دنوں کے اندر کسی پیچیدگی کے باعث ضرورت پڑنے پر اسپتال میں بھرتی، مقررہ لیبورٹری ٹیسٹ اور علاج مفت میں حاصل ہوگا۔
0: نومولود بچے کے لیے بھی پیدائش کے دن سے 28 دن کے اندر کسی بیماری کی وجہ سے علاج کی ضرورت پڑنے پر مقررہ خدمات مفت میں حاصل ہوں گی۔
1: یہ تمام خدمات اور سہولیات تینوں سطح کے سرکاری اسپتالوں، بنیادی طبی مراکز، برتھنگ سینٹر اور ماں اور نومولود بچوں کے تحفظاتی پروگرام نافذ کرنے والے غیر سرکاری اور نجی طبی اداروں میں بھی دستیاب ہوں گی۔
0: مزید معلومات اور صحت سے وابستہ مشاورت کے لیے ہیلو سواستھ کے مفت نمبر 1115 پر فون کریں۔
1: حکومت نیپال، وزارت صحت اور غذائی شفافیت، قومی طبی تعلیم، اطلاعاتی اور نشریاتی مرکز۔

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौं। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। नेपाल प्रहरीले यही असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन पनि आज बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 बजेदेखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवत जावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैँसे भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका 7 बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। यसै गरी बिपी राजमार्ग पनि बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ मोगलिन सडक खण्डमा पनि आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भएका छन्। पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको सिद्ध बाबा क्षेत्र तथा माथागढी गाउँपालिका 1 चिदीपानी स्थित आर्य भन्ज्याङ रामपुर सडक खण्डमा यातायात प्रभावित भएको छ। सिद्धार्थ राजमार्गको सिद्ध बाबा क्षेत्र स्थित ड्याम साइडमा माथिबाट निरन्तर पहिरो झरिरहेको छ। पहिरो पन्छाउने काम भइरहे पनि माथिबाट निरन्तर पहिरो झर्दा सडक खुलाउन समस्या भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ। बाढी पहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेसी सहर चामे सडक अन्तर्गत लमजुङ खण्डमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ 7 बजेदेखि यही असोज 12 गतेसम्म बिहान 6 बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो। जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत आयोजना सहित बाढीका कारण प्रभाव पार्न सक्ने सम्भाव्य स्थानलाई लक्षित गरी सतर्कता बढाइएको छ। बाढीका कारण सम्भाव्य जोखिम न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि 3 स्थानमा साइरन जडान गरेको हो। कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार त्यस क्षेत्रमा जलाशयको बाँध सिस्नेरी प्रहरी चौकी र गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको छ। गैरातीदेखि मध्य प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। अहिलेको हल्का तथा मध्यम वर्षा धानबालीका लागि राम्रो भए पनि भारी तथा अति भारी वर्षा भएको खण्डमा त्यसपछि आउने बाढी पहिरो तथा डुबानप्रति मध्य प्रदेशका सुरक्षा निकाय हाई एलर्टमा बस्नुका साथै नदी तथा तटीय क्षेत्रका नागरिकलाई सचेत बनाउने काम गरिरहेको छ। मध्य प्रदेशका ठुला नदी क्षेत्रमा बस्ती भएका नागरिकलाई 9 गतिबाट हुन सक्ने भारी तथा अति भारी वर्षाप्रति सचेत बनाउँदै ती बस्तीहरूमा माइकिङ गर्ने तथा अन्य माध्यमले सूचना प्रवाह गर्ने काम भइरहेको मध्य प्रदेश प्रहरी कार्यालयले जनाएको छ। भारतको पिथौरागढ स्थित छिर किल्लामा रहेको धौलीगङ्गा बाँध खोलिने भए पनि सुदूरपश्चिम प्रदेश अन्तर्गतका महाकाली नदी किनारका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। आयोजनाको सिल्ट सफाईको लागि बाँध खोलिने भएकाले महाकालीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको त्यहाँबाट हाम्रा संवाददाता कृष्ण विष्टले जानकारी दिनुभयो। ताप्लेजुङमा बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण यातायातमा सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचनालाई मध्यनजर गर्दै रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
तुलसीपुरवासीलाई गुणस्तरीय शुद्ध खानेपानी पुर्याउने उद्देश्यले 3.5 वर्ष अघि सुरु गरिएको बबई लिफ्टिङ योजना अझै अधुरो अवस्थामा छ। आयोजना समयमा सम्पन्न नहुँदा उपभोक्ता आधारभूत खानेपानी पाउने हकबाट समेत वञ्चित हुन परेको छ। तुलसीपुर उपमहानगरपालिका 6 का सुशीला भट्टराईले 1 वर्षदेखि धारामा पानी नआउँदा समस्या भोग्नु परेको गुनासो गर्नुभएको छ। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको। 7:45 प्रहरी कार्यक्रम, 8 बजे अङ्ग्रेजीमा समाचार। 8:30 समयमा कार्यक्रम समानता सुन्न सक्नुहुनेछ। 8:30 समय रहनेछ करिब 9 बजेसम्म नागरिक शिक्षाको पुनः प्रसारण। 9 बजे समाचार, समाचारपछिको समयमा सुन्न सक्नुहुनेछ पौरखीको कथा, 9:40 लोकगीत। 10 बजे हिन्दीमा समाचार, समाचारपछिको समय रहनेछ हिन्दी भाषाको कार्यक्रम मधुरिमाको। 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू पनि रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: जहाँ मेहनत

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
2: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा,
2: आइतबारे इलाम,
3: पत्ताले डाँडा सोलुखुम्बु
2: र सिलौटी डाँडा पाँच थर,
3: मधेश प्रदेशमा
2: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी,
2: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर,
2: सिमभन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा,
2: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
2: दुर्लुङकोट पर्वत,
3: पोखरा कास्की,
2: जोमसोम मुस्ताङ
3: र बन्दीपुर तनहु,
2: लुम्बिनी प्रदेशमा
3: सात दो बाटो रोल्पा,
2: बगनास काली पाल्पा,
3: रेसुङ्गा गुल्मी
2: अनि हेमन्तपुर र चौपट्टा दाङ,
3: कर्णाली प्रदेशमा
2: सिमीकोट हुम्ला,
3: खलङ्गा जुम्ला,
2: मानमा कालीकोट,
3: मुर्माटप मुगु,
2: जुफाल डोल्पा,
3: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
2: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
3: सुदूर पश्चिम प्रदेशमा
2: बुढीतोला कैलाली,
3: खोडपे बैतडी,
2: छापरी दार्चुला,
3: हेमन्त बाडा बझाङ,
2: उडीतोला डोटी
3: र काला जाग्रा पोरखेगढी बाजु

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

0: नमस्कार भाइ बहिनी, कार्यक्रम बाल बाटिकामा यहाँहरूलाई स्वागत छ। अनि यो तपाईँहरूको दिदी विमला राईको धेरै धेरै माया छ ल। के छ खबर भाइ बहिनीहरूको? मलाई त आशा छ सबैजना आराम कुशल हुनुहुन्छ। भाइ बहिनी, आज बिहिबारको कार्यक्रम बाल बाटिकामा तपाईँहरूका अभिभावक तथा सम्बन्धित व्यक्तित्वहरूसँग गरिएको कुराकानी, तपाईँहरूकै सिर्जनाहरू, दाजु दिदीका सिर्जनाहरू, रोचक जानकारी, कथा, गीत लगायत उपयोगीमूलक विविध सामग्रीहरू समावेश हुने गर्दछ। यसै क्रममा आज कुराकानी सुन्छौँ। आए त भाइ बहिनी, तपाईँहरूले अध्ययन गरिरहनु भएको विद्यालयमा विद्यालय व्यवस्थापन समिति छ। कहिले काहीँ विद्यालय व्यवस्थापन समितिको आज मिटिङ छ भनेर पनि सुन्नुभएको होला, थाहा पाउनुभएको होला, होइन? हो, आज त्यही विद्यालय व्यवस्थापन समितिमा रहने अध्यक्षसँग मैले कुराकानी गरेको छु। उहाँ चाहिँ कालीकोट जिल्लाको पचाल झरणा गाउँपालिकामा रहेको चुली मालिका आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ, विष्णुलाल नेउपाने। आज उहाँसँग मैले त्यस विद्यालयको शैक्षिक तथा भौतिक वातावरण कस्तो छ, विद्यालयमा भाइ बहिनीहरूले कसरी अध्ययन गरिरहनु भएको छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गरेको छु। अब सोही कुराकानी सुनौ। चुली मालिका आधारभूत विद्यालय पचल झरना कालीकोटको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ, त्यस विद्यालयमा कति संख्यामा हाम्रा भाइ बहिनीहरू अध्ययनरत हुनुहुन्छ?
1: हाम्रो 180 जना।
0: त्यस विद्यालयमा अध्ययनरत भाइ बहिनीहरूले कसरी पढिरहनु भएको छ, के कस्तो सेवा सुविधाका साथ पढिरहनु भएको छ?
1: दुईटा गर्भिणी छ
0: एकदेखि आठ कक्षाको पढाइ भइरहेछ, अनि दुईवटा दरबन्दी सरकारी दरबन्दी छ, अनि अरू अरू शिक्षकहरूको संख्या के छ?
1: छैन खाली त्यतिमै पढाइरहेको विद्यार्थी पनि त्यति अगाडि बढ्नु पाएन।
0: अब सबै विषय हुन्छ, नेपाली भयो, अङ्ग्रेजी भयो, गणित भयो, अनि विज्ञान भयो, अन्य अन्य विषयहरू छन्, त्यो विषयहरू त्यतिजना शिक्षकहरूले नै पढाइरहनु भएको छ।
1: तिनीहरूले बरु त्यो फेरि डबल तिर्ने गरिरहेका छन्। अरू दरबन्दी छैन, दरबन्दी हामी देउबेनी दरबन्दी पुगाइसकिँदैन भन्छन्। यताबाट सङ्ख्या पनि अहिले दिएकै छैन,
0: थप शिक्षक विद्यालय व्यवस्थापन समितिले यो विषयमा के पहल गर्दैछ?
1: हामीले त्यो पनि माध्यमसँग पनि गएर निवेदन दियौँ। अब त्यो माटो पालिकाले मिलाउनु पर्छ भन्छन्, अब पालिकाले तल दरबन्दी मिलाउन सक्दैन, अब कोटा माथिबाट कोटा नआएछ हामीले कामहरू मिलाउने भनेर, अब पालिकाबाट पनि तलबाट त्यही भन्छन्। त्यो अहिलेसम्म अब टिचरको बिना आवश्यकै, त्यो टिचरको बिना हो,
0: शिक्षकको त अझै आवश्यक देखिँदो रहेछ। यति शिक्षकले मात्र त विद्यार्थीहरूलाई पढाउनका लागि पर्याप्त नहुला जस्तो छ। सबै विद्यार्थीहरूले आरामले बसेर कक्षा कोठामा बसेर पढ्न त पाइरहनु भएको छ?
1: छैन सर, अरूमा पाइएको छैन। अहिले दुई कोठा भर्खर एउटा नयाँ नयाँ भवन लागेको छ, अब त्यहीमा पढाइ सुरु भयो। त्यसमा दुईवटा अरूमा पानी, कच्चा कोठामा पानी पस्छ, त्यो पढ्नु पाउनु अलिक गाह्रो छ। त्यहाँ पनि त्यो पानी हालेर तलबाट सबल हालेर पानी निकाल्ने हरिया छ, त्यहाँबाट पानी निकालेर फालेर बाहिर उहाँले पानी परिहाल्छ दिनमा।
0: हजुरको कुरा सुन्दाखेरि त हाम्रा भाइ बहिनीहरूले जति सहज रूपमा पाउनुपर्ने शैक्षिक वातावरण चाहिँ अलिक कमी नै रहेछ।
1: कमी नै छ, त्यसमा त दरबन्दी छैन, टिचर पढाउनको लागि पनि त्यस्तै छ, बस्नको लागि पनि पानी नपरिया दिन ठिक हुन्छ, पढाइ हुन्छ, पानी परेको दिनमा त्यो कच्चा कोठा पानी भरिन्छन्।
0: यो विषयमा सम्बन्धित निकायमा विद्यालय व्यवस्थापन समितिले यो कुरा पुर्याएको छ कि छैन?
1: अहिले पालिकालाई पनि दिउँ, पालिकाले पनि अरूमा स्वागत छ, अब जसले गर्छन्, अब फेरि दरबन्दी बाँडेर आफ्नो कहाँ छन् त्यही गरिहाल्छन्, अन्त फेरि त्यस्तो हुन्छ, हाम्रो त्यतिकै रहिहाल्छ। त्यही भएर नपाउने भवन पनि कति पटकमा हामीले पालिकालाई पनि माग गऱ्यौँ, पालिका माग गर्दाखेरि पनि पालिका कुनै पालिकाले पनि अहिलेसम्म हाम्रो विद्यालयमा माथि राख्नु परेन, खालि फिल्डको अस्ति 10 लाख रुपियाँ अस्ति फिल्डको हालिदिएर फिल्डको बनाएर मात्र भवन बनाउनु पर्ने हो। अब फिल्ड भएन भने भवन हुँदैन, भवन पुरै उसमा पहाड उमा छ पहाड चुई माथिबाट पहिराले भरिएको पहिला खने फिल्लो खनेर त्यहाँ पनि भवन लाग्यो भवन अहिले कुनै पालिकाबाट पनि भएको छैन यता जिल्लाबाट पनि अहिलेसम्म अकाइबाट छैन जिल्लाबाट त छैन कि पालिकै बनिहाल्छन् कि सङ्घको हुन्छन् सङ्घको बजेट पालिकामा आउँछ पालिकाले बाँड्ने बेला अब आफ्नो काम छ त्यही बाँड्छ त्यो छुट्याइहाल्छन्।
0: अभिभावक तथा स्वयं विद्यार्थी जो अब सानो कक्षामा अध्ययनरत भाइ बहिनीहरू त यस्ता कुरामा उहाँहरूलाई ज्ञान अलिक कम हुनसक्छ, तर जो हुन्छ नि अब आठ कक्षासम्म पढाइ त भइरहेछ, अलि आठ कक्षासम्म पढिरहनुभएका भाइ बहिनीहरूलाई त यो महसुस पक्कै भएको होला, हामीलाई त अलि आनन्दमय ठाउँमा हाम्रो यो भौतिक संरचनाहरू अलिक भएन भन्ने केही ज्ञान त होला। उहाँहरूले चाहिँ गुनासो गर्नुभएको छैन?
1: उहिले गुनासो त भयो, हामीले त टिचर चाहियो भनेर भन्छन्, अब टिचर चाहियो चाहिँ अब उहिले सरकारले नसुनिदिने, अब कहाँबाट टिचर लिएर हाल्ने, त्यसै निजी सुरत बरु विद्यालय सुन्दैन कि हामी स्कुल छोड्छौँ कि हामीलाई टिचर चाहियो भनेर निजी सुरतका दुईजना राखेका छौँ पछि।
0: हजुर, आगामी दिनमा चाहिँ यी विषयमा कसरी जानु पर्ला भनेर केही योजना छ त?
1: अब दरबन्दी कसरी थप्नु पर्ने त्यो दरबन्दी नै हामी पनि लागिपरेका छौँ।
0: हजुर, त्यस विद्यालयमा आउनुहुने हाम्रा भाइ बहिनीहरू कति कति दूरीको टाढाबाट आउनुहुन्छ के छ कि त वरिपरि बस्तीबाट मात्र आउनुहुन्छ?
1: होइन, टाढा भन्दा त धेरै टाढाबाट छैन, बढीको आधा घन्टा भन्दा छैन, आधा घन्टाभित्र मात्रै आइपुग्छन् त्यही, अन्त टाढाको विद्यार्थी आउँदैन।
0: हजुर,
1: झारखण्डदेखि आउँछ न यता अन्तबाट नै चाहिँ आधा घन्टा लाग्छ।
0: जो
1: बाटोको लागि ठिक छ, बाटोको लागि ठिक छ, सबै पुल पनि छ, त्यही हाम्रो विद्यालय वरपर पुल पनि छ, पुलबाट पनि आउँदा हुन्छ, यता बाटो छोडेर त्यो सजिलो छ, त्यही आउनको लागि गाह्रो छैन हामीलाई।
0: भाइ बहिनीहरूलाई विद्यालयसम्म आउने बाटो त सहजै रहेछ।
1: हजुर, खालि एउटा दरबन्दी छैनन्, त्यसपछि भवन छैन, भवनको लागि छानाभित्र पुरानै छानाभित्र पानी भरिभरि पनि त्यहाँ भित्र पाइ हुन्छ।
0: अनि त्यस विद्यालयबाट आधारभूत तहको शिक्षा पुरा गरिसकेपछि उच्च मावि तहको शिक्षा लिन त कतै जानुपर्छ होला भाइ बहिनीहरूलाई?
1: तिन घन्टा छ।
0: ओहो,
1: हजुर, तिन घन्टा हाम्रो विद्यालयदेखि त्यो ज्ञानेन्द्र मावि रन्नकोट जानु पनि तिन घन्टा, खाद्यु जनता मावि जानु पनि तिन घन्टा,
0: विद्यालय पुग्नलाई नै हाम्रो भाइ बहिनीहरूलाई अब आउन जानलाई समय नै लगभग चार पाँच घन्टा छुटाउनु पर्ने रहेछ। उहाँहरू यसै गरी पढिरहनु भएको छ कि के गरिरहनु भएको छ कि पढाइ छोड्नु
1: कि पढाइ छोड्नु पर्यो कि त्यही ज्ञान पढ्यो? त्यो अवस्था पनि गाह्रै छ, अब त्यो हामी त ज्ञान के अरे मावि खोल्नु भने तलकै निमाविलाई धान्न सकिएन, अब त्यो मावि कसरी खोल्ने, मावि खोल्नलाई पनि आर्थिक नभइकन पनि हुँदैन, भवन सरोजा पनि त्यस्तै चाहियो, सबभन्दा आर्थिक त्यही आर्थिकले ध्यान दिनु भयो, हामी त टिचर होइन, हामी सबै अब गराइहाल्नेछौँ।
0: जो तपाईँको विद्यालयबाट जो ज जसले आधार तहको शिक्षा पुरा गर्नुहुन्छ ती भाइ बहिनीहरूले आफ्नो पढाइलाई निरन्तरता दिइरहनु भएको छ कि यो भौगोलिक दूरीकै कारण अब टाढा स्कुल जानु परेकै कारण छोड्नु भएको छ कि अथवा कतै विद्यालय नजिक अर्को विद्यालय नजिक डेरा गरेर बसिरहनु भएको छ कि के छ?
1: डेरा गरेर बसेका छैनन्, जाने तल स्कुल जान्छन्, कति दिन अब थाक लागेन भने दिन जान्छन्, कति दिन अब त्यो टाढा भयो भनेर थाक लागेको छैन, जाँदैन, घर बस्नु, एक दिन जाने कति दिन विद्यालय जाने कहिले घर आउने म घरै बसिए।
0: टाढा भएकै कारणले त्यसरी शिक्षा लिनबाट अलिक अवरोध भइरहेछ भनौँ।
1: हजुर,
0: तपाईँ जुन विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ त्यो विद्यालयमा त अहिले अब आधारभूत तहको शिक्षा सञ्चालन गर्न नै अलिकति कठिनाई भइरहेछ, मावि तहको त गाह्रो गाह्रो देखिन्छ है तपाईँको भनाइबाट, के भन्नुहुन्छ त भाइ बहिनीहरूलाई सहज रूपमा शिक्षा लिनका लागि कसको भूमिका कस्तो हुनुपर्छ, राज्यले कस्तो खालको नीति लिनुपर्छ होला?
1: त्यो राज्यको नीति हामीले दरबन्दी पुरा गर्नुपर्ने, प्रत्येक क्लास क्लासमा दरबन्दी चाहिन्छ हामीलाई, एउटा टिचर नभइकन क्लास पुरै लिन सकिन्न विषय, त्यसले सरकारले पहिले दरबन्दी मिलाउन गरिदिएपछि अन्त सजिलो हुन्छ, दरबन्दी मिलाउन त छैन, अरूमा पनि सङ्घको अनुदान पनि छैन, प्रदेशको अनुदान पनि छैन, सरकारले नहेरेपछि अरू अरू केही उपाय छैन, अरू निजी स्वरूपमा त्यस्तै जस्तो हुन्छ त्यस्तै पालिराखेका छौँ, अरू त्योभन्दा अरू उपाय छैन, अब त्यो विद्यार्थीले त्यही अनुसार कि स्कुल छोड्दा कि हामीले टिचर चाहियो भनेर एउटा म्याथको एउटा इङ्ग्लिसको दुईवटा टिचर राखेका छन्।
0: हजुरलाई के लाग्छ एउटा विद्यालयको शैक्षिक वातावरण राम्रो हुनको लागि के गर्नुपर्छ होला, कसको भूमिका कस्तो हुनुपर्छ होला, तपाईँलाई के महसुस भइरहेछ, अझै मैले भने जस्तो गर्न सकिनँ कि जस्तो पनि लागिरहेको होला, के लाग्छ?
1: मैले पनि हामी त लाग्यौँ सबै लाग्यौँ, अब भवन पुऱ्याए पक्की भवन भइदियो हामीलाई एकदम सजिलो हुन्थ्यो, पानी चुहाउँदा पनि चुहाउँदैन थियो, अहिले सबै अरूको विद्यालय पक्की पक्की छन्, हाम्रो त्यो चुलीबालिक आदिको भवन ऊ छ, जीर्ण छ, जीर्ण छ, टिनाको छाना मात्रै छ, पक्की भवनै छैन, अब त्यो अरू बेन्चहरू सबै अलिक बनाइ अस्ति नयाँ हालेर उनीहरूले 3 लाख रुपियाँ हालिदिएर बेन्च बनाएका छन्,
0: चुली मालिका आधारभूत विद्यालय पचल झरना कालीकोटको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको तपाईँ कति वर्ष भयो?
1: एक वर्ष भयो अहिले। पहिला पनि मैले थिएँ, फेरि बिचमा फेरि गठन पनि अघिल्लो पनि तिन वर्ष काटी अगाडि यो त्यसपछि यो अस्ति एक वर्ष भयो यो गठन भए पनि एक वर्ष
0: पहिला पनि हुनुभएको थियो।
1: त्यसपछि अहिले त्यो निमाई खोले मैले खोलेको थिएँ, त्यो निमाई खोले बित्तिकै त्यो सबै निमा केटाकेटीलाई रामनगर तिन घन्टा हिँडेर जानु त गाह्रो भयो हुनाले पहिले पाँचसम्म मात्रै थियो, त्यसपछि अहिले के अरे पाँचदेखि फेरि आठसम्म चलायौँ।
0: अनि तपाईँको बाल बच्चा पनि त्यही अध्ययनरत हुनुहुन्छ कि के छ?
1: होइन, पहिला विद्यार्थी हो, अहिले हाम्रो एसएलजीभन्दा माथि गए र हाम्रो ज्ञानदेव माथि गए, त्यसले चलाएको पनि अवश्य म आएको छु।
0: ए तपाईँ आफैले चाहिँ कतिसम्मको शिक्षा हासिल गर्नु भएको छ?
1: मैले त पढ्दै पढिएन, त्यति स्कुलै भएन त्यतिखेर, स्कुल हामीले कति त्यतिखेर कति होइन तिन घन्टा चार घन्टा त स्कुलै जान लाग्थ्यो पहिला, त्यो हाम्रो नजिक स्कुलै थिएन, डाँडा काटेर जानु पर्थ्यो म हुने बेला। त्यसमा अहिले त्यतिखेर हामीले स्कुल कसैले देखेन, कसैले मात्रै बाहिर जाने पढे, त्यो नजिकले कोही पढ्न पाएन।
0: ए औपचारिक शिक्षा हासिल गर्न पाउनु भएन?
1: हजुर।
0: अन्य अब केही माध्यमबाट केही
1: स्कुल स्थापना भए त 45 भेट मात्रै हो।
0: हजुरलाई अक्षर पढ्न लेख्न त आउँछ सर?
1: अलिअलि न।
0: कसरी सिक्नु भयो त?
1: केटाकेटीसँग त्यहीँ जाने बेला त्यहीँ बसेर त्यही त उयोमा हुन्छ त तमा लेखेर अर्को गरेर त्यस्तो गरेर त्यो रोटाले त हुन्छ त्यसमा लेख्ने गरेको थिएँ त्यही।
0: ए आफ्नो छोराछोरीलाई पढाउनु भयो अनि छोराछोरीले पनि सिकाउनु भयो होला तपाईँलाई अक्षर लेख्न पढ्न?
1: हजुर, त्यही भएर
0: पढ्नुपर्ने रहेछ भनेर कति बेला तपाईँलाई महसुस भयो?
1: अहिलेको कसलाई निवेदन लेखिदिएको हुने भने अर्कोलाई सम्हाल्नु पर्ने, अर्को केही गरिदिएको हुने अर्कोलाई सम्हाल्नु पर्ने, त्यो त महसुस भयो। अब अहिले गरेर केही हुन्न, महसुस त भयो टुङ्गै भएन त।
0: हजुरलाई के लाग्छ यो शिक्षा भन्ने चाहिँ के कुरा रहेछ, शिक्षा भनेको के रहेछ, यो उमेरमा आइपुग्दाखेरि तपाईँलाई कस्तो महसुस भइरहेछ?
1: शिक्षा भने त हामीले शिक्षा नभइकन त अरू केही उपाय हुँदैन त, शिक्षा भने त पढाउनु लेख्न सबै पाएपछि त यही शिक्षा यही हासिल गरिदिएपछि सजिलो हुँदो रहेछ, कसैको खुट्टामा टेक्नु पर्दैन, अब त्यो नभएपछि कसैले के गरेन, अब त्यो गुजारा कमाइकन कसरी हुन्छ भन्नुहोस्।
0: त्यही भएर सबैले शिक्षा चाहिँ लिनै पर्ने रहेछ। कार्यक्रम बाल बाटिका सुनिरहनु भएका सम्पूर्णलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: हाम्रो सन्देश हाम्रो बाल बाटिका हामी बिग्रियो त पनि बच्चाहरू नबिग्रियो, कसरी अगाडि बढ्नु पर्छ, पढ्न पाउनु भनेर हाम्रो त्यही सोचे।
0: उहाँ हुनुहुन्थ्यो कालीकोट जिल्ला पचाल झरना गाउँपालिकामा रहेको चुली मालिका आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विष्णुलाल नेउपानी। उहाँको कुरा सुन्दा त त्यस विद्यालयमा अध्ययनरत भाइ बहिनीहरूले धेरै कष्टकरका साथ शिक्षा लिइरहनु भएको कुरा थाहा पायौँ। लौ त भाइ बहिनी, कुराकानीसँगै आजको कार्यक्रमबाट बिदा लिने समय पनि भइसक्यो। कार्यक्रम सुन्नुभयो धन्यवाद, अनि प्रविधि संयोजनमा साथ दिनुभएकोमा दिदी देवकी भण्डारीलाई पनि धन्यवाद। अर्को हप्ताको कार्यक्रममा फेरि पनि भेटौला। त्यतिन्जेलसम्मको लागि म तपाईँहरूको दिदी विमला राई पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी कृषि पशुपालन खाद्य वन क्षेत्रका किसानका प्राविधिक तथा नीतिगत जिज्ञासा तथा समस्याहरूलाई विज्ञ मार्फत पुर्याई समाधान खोज्दैरहेका छौँ। यसै सिलसिलामा आज हामी मौरी पालन गरिरहनु भएका किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ व्यावसायिक किट विकास केन्द्रका प्रमुख डाक्टर सावित्री बराल, त्यसै गरी मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाई। अब भने किसानको जिज्ञासातर्फ लागौँ।
3: अहिले चलिरहेको स्मल बिटलको चाहिँ समस्या के हो र त्यसको समाधान कसरी गर्न सकिन्छ?
4: विशेष गरी यो सिजनल जुन चाहिँ मनसुन सिजन सुरु भयो त्यसको लगत्तै चाहिँ चितवन लगायत अब देशको अधिकांश ठाउँहरूमा स्मल हाइब बिटल अथवा घरको सानो खपटे किरा भनेर चाहिँ आएको छ, अलिकति प्रकोपको रूपमा देखिएको छ। तथापि सेरेनामा त्यसले त्यति धेरै संक्रमण पारेको छैन र चितवनमा लगायत अरू जिल्लामा चाहिँ यसको प्रकोप चाहिँ हेर्ने हो भने सामान्यतया चाहिँ केही किसानहरूकोमा चाहिँ दुई तिन घरहरू चाहिँ नष्ट भएको चाहिँ हामीले डाटा पनि कलेक्सन गरेका छौँ र त्यसको व्यवस्थापनको लागि विभिन्न किसिमका उपायहरू अवलम्बन गर्न सकिन्छन्। एउटा त मैले भन्नै पर्छ, विशेष गरी हामीले आफ्नो गोला मजबुत राख्नु र सफा सुग्घर गर्नु नै सबैभन्दा त्यसको नियमित निरीक्षण गरेर त घर चाहिँ नियमित रूपमा निरीक्षण गर्ने सफा सुग्घर राख्ने हो भने त्यो यसको संक्रमण त्यसै पनि कम हुने रहेछ। होइन, संक्रमण बढ्दै गयो अब त्यसलाई चाहिँ त्यो घर सफा सुग्घरले भ्याएन अब चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्न पर्यो भने त्यसमा चाहिँ संक्रमित लार्वा यदि हामीले निरीक्षण गर्ने बेलामा चाहिँ संक्रमित शाखा देखेको खण्डमा चाहिँ त्यसलाई चाहिँ एकदम पूर्ण रूपमा चाहिँ संक्रमण छ भने त्यसलाई निकालेर जलाउनु नै उपयुक्त छ। यद्यपि त्यसलाई चाहिँ फेरि कस्तो व्यवस्थापन गर्न सकिँदैन भन्दा खाडलमा राखेर गाड्न सकिँदैन। यदि हामीले खाडलमा राख्यौँ भने त्यसले चाहिँ त्यसको प्युपेसन फेज त्यो जुन खपटे किरा छ त्यसको प्युपेसन फेज चाहिँ माटोमा हुन्छ र फेरि पनि अडल्ट भएर वयस्क भएर हाम्रो घरहरूलाई चाहिँ संक्रमण गर्न सक्छ। त्यस कारणले चाहिँ त्यसलाई जलाउनु चाहिँ यदि संक्रमितै भयो एकदमै बढी मात्रामा भयो भने त्यसलाई चाहिँ त्यसरी चाहिँ हटाउन सकिन्छ। र अर्को चाहिँ त्यसलाई चाहिँ विशेष गरी घरमा ओसिलोपना हुनै दिनु भएन। सकभर हामीले घर चाहिँ सुक्खा ठाउँमा जहाँ चाहिँ ढलान गरिएको छ त्यस्तो ठाउँमा राख्न सकिएको खण्डमा पनि त्यसको प्रकोप चाहिँ कम हुनेछ भन्ने त्यो तरिकाबाट पनि व्यवस्थापन गर्न सकिन्छ भने अर्को एउटा चाहिँ बजारमा स्मल हाइब बिटल ट्र्याप पनि आएको छ, जुन चाहिँ हामीले ट्र्याप चाहिँ प्रयोग गर्न सक्छौँ। त्यो ट्र्यापभित्र हामीले केही फर्मुलेसनहरू केही मात्रामा राख्छौँ जसमा चाहिँ त्यसलाई चाहिँ पासोको रूपमा हेर्न सकिन्छ र त्यो स्मल हाइब बिटल चाहिँ त्यो पासोमा चाहिँ आकर्षण हुने गरेका छ। विभिन्न किसिमका ट्रायलहरू भएका छन्, विभिन्न किसिमका परीक्षण चाहिँ भएका छन्। हामीले त्यो ट्र्यापमा चाहिँ तोरीको तेल पनि राखेका छौँ अनि अर्को सूर्यमुखीको तेल पनि राखेर हेऱ्यौँ अनि त्यस पछाडि एप्पल साइडर त्यसमा चिनी र मह मिसाएर राखेका थियौँ र अर्को चाहिँ यो फर्मेन्टेड अलिक चाँडै होस् भनेर अल्कोहोलिक बेभरेज अथवा बियर अथवा स्थानीय स्थानमा पाइने केही अल्कोहल त्यसमा चाहिँ इस्ट र अनि सुगर र त्यस पछाडि हनी यो चारवटा कम्पोनेन्ट राखेर चाहिँ जुन एउटा चाहिँ झोल बनाएको थियौँ त्यो झोलले चाहिँ प्रख्यात रूपमा चाहिँ काम गरेको चाहिँ किसानहरू पनि बनाएछ र हाम्रो जुन परीक्षण गरेका थियौँ त्यो परीक्षणमा पनि स्मल हाइब बिटल चाहिँ त्यसमा चाहिँ बढी चाहिँ आकर्षण भएको चाहिँ देखिएको छ। र यी विकल्पहरू अवलम्बन गर्ने र आफ्नो घर चाहिँ नियमित रूपमा चाहिँ निरीक्षण गर्ने भने पक्कै नै त्यसको सङ्ख्या चाहिँ घटाउन चाहिँ सकिन्छ।
3: बिटलको लागि यही घर हामीले जुन प्रयोग गरिराखेका छौँ कि घर केही मोडिफाई गरेर अथवा केही चाहिँ त्यसलाई संरचना चेन्ज गरेर फेरि चाहिँ पालन गर्न सकिन्छ कि त्यही घरमा पालन गर्न सकिन्छ, यो पनि जिज्ञासा मेटाइदिनु हुन अनुरोध गर्दछु।
4: यसमा लाग्यो बिटल एउटा किरा हो होइन, अब रोग र किरामा अलिकति छुट्याउनु नै पर्ने हुन्छ। रोग लागेको घरहरूलाई हामीले सकभर प्रयोग नगर्नु भन्छौँ सामान्यतया भने किरा लागेको घरहरूलाई पुनः त्यस घरमा चाहिँ किरा नियन्त्रण गरेर फेरि मौरी पाल्न चाहिँ सकिन्छ। त्यसमा चाहिँ समस्या घारेको कारणले चाहिँ अहिले चाहिँ होइन, एकदमै चिरा परेको छ एकदमै फोहोर छ एकदमै बिग्रिसकेको घर छ भने त्यसमा चाहिँ खपटेको संख्या बढी हुनसक्छ, त्यस्तो घरलाई चाहिँ रिप्लेस गर्नु जरुरी देखिन्छ। होइन, राम्रो घर छ भने त्यसलाई चाहिँ किरा लाए पनि किरा नष्ट गरेर चाहिँ हामीले चाहिँ प्रयोगमा चाहिँ ल्याउन चाहिँ सक्छौँ।
5: अब भनिन्छ माटो बाँच्यो भने बोट बिरुवा बाँच्छ, बोट बिरुवा बाँच्यो भने मौरी बाँच्छ, मौरी बाँच्यो भने हामी बाँच्छौँ भनेर हामीले अन्तर्राष्ट्रिय मौरी सम्मेलनमा पनि धेरै कुरा आए यसमा। अब हाम्रो नेपाल सरकार र संबन्धित निकायबाट माटो बचाउनको लागि के कस्ता कुराहरू अगाडि सारिएको छ र कतिको पहल गरिएको छ? एक नम्बर, दोस्रो नम्बरमा हामीले भन्छौँ वातावरण परिवर्तनले गर्दाखेरि यस्तो भयो, वातावरण परिवर्तन र यो मौसम परिवर्तनले यो भयो भनेर धेरै कुरा आए, तर सरकारी निकायबाट मौसम परिवर्तन र यो कृषि र मौरीमा के कुराहरू अगाडि सारिएको छ, यो अलि जिज्ञासा चाहिँ मेटाइदिनु हुन अनुरोध गर्दछु।
6: माटो जीवित वस्तु हो, किन जीवित हो भन्ने कुरा चाहिँ त्यहाँनिर सूक्ष्म माइक्रो अर्गानिजमदेखि ठुला खालका अर्गानिजमहरू हुन्छन् र ती जीवहरू जबसम्म जीवित रहन्छन् त्यो माटो जीवित माटो भनिन्छ। जब त्यहाँ हामी जथाभावी विषादी रासायनिक मलहरू प्रयोग गर्छौँ अथवा त्यसलाई असाध्य धेरै खनजोत गरिरहन्छौँ, होइन त्यसलाई अलिक बढी नै दखल दिन्छौँ भने त्यो माटो चाहिँ बिस्तारै निर्जीवीकरणतिर जान्छ कि। त्यसो भएको हुनाले नेपाल सरकारले चाहिँ माटोलाई जीवित राख्नका लागि धेरै प्रयास गरेको। संहिताभन्दा अगाडि त माटो व्यवस्थापन निर्देशनालय नै थियो, होइन निर्देशनालय नै थियो, र व्यापक रूपमा अर्ग्यानिक फर्टिलाइजरहरू जैविक मलहरू उत्पादनमा ठुलो राशि लगानी पनि भएको हो। धेरै जैविक मल उत्पादन गर्ने कारखानाहरू पनि फ्याक्ट्रीहरू पनि खुलेको, अनुदान दिएको हो मेसिनरी उपकरणहरूमा त्यो उद्योगहरू स्थापना गर्नको लागि पनि। संघीय सरकारले चाहिँ माटोको स्वस्थता सुधार गर्नको लागि र यो प्राङ्गारिक जुन पदार्थ माटोमा चाहिँ हुनुपर्छ कमसेकम 4% हुनुपर्छ भन्ने छ, हाम्रो माटोमा एकदम मुस्किलले 1% 1.5% भन्दा अहिले पनि छैन, किनभने हामीले वस्तु पाल्न छोड्यौँ, अर्ग्यानिक म्याटरहरू थप्न छोड्यौँ, त्यसले गर्दा त्यो भएको अवस्थामा माटोलाई कसरी सुधार गर्ने, माटोलाई कसरी जीवित बनाउने भन्ने सन्दर्भमा चाहिँ सरकारको फोकस छ। र अहिले त प्रधानमन्त्रीज्यूले पनि त्यो प्राङ्गारिक उत्पादनतर्फ अलि बढी जानुपर्छ भनेर त्यो खालको फोकस गरेको र त्यो ग्रुपसँग छलफल गरेको कुराहरू नै आएको छ। क्लाइमेट चेन्जको पाटोमा पनि हामीले क्लाइमेट चेन्जलाई चाहिँ कम्प्लिटली भनौँ न त्यसको रोक्न सक्ने अवस्था त छैन, तर अब हामीले गर्नुपर्ने कुरा के हो त भन्दाखेरि हामीले चाहिँ त्यस्ता खालका सेन्सिटिभ जुन बालीहरू हुन्छन् त्यस्ता बालीहरूलाई चाहिँ अथवा भनौँ न तपाईँको चाहिँ मौरीका चरणहरू ती चिजहरूमा चाहिँ हामीले हाम्रो क्लाइमेट इनसेन्सिटिभ टाइपका के भनेको जस्तो सुकै परिस्थितिमा पनि बाली नालीमा पनि त्यही किसिमको भनौँ न अब सुक्खा सहन सक्ने अथवा एकदमै धेरै बाढी आएर डुब्यो भने पनि सहन सक्ने त्यस्ता खालका बालीका जातहरू अथवा भनौँ न त्यो खालको चाहिने बालीहरू हामीले आफै उत्पादन गर्ने हो कि अथवा हामीले त्यस्ता बालीहरूको प्रजातिहरू डेभलप गर्ने हो भने नार्कमा त्यो खालको लगानी त्यो खालको चाहिँ जनशक्तिको व्यवस्थापन गरेर गर्नुपर्ने हो। यसमा सरकार चिन्तित चाहिँ छ, होइन ठ्याक्कै अब यही नै गरिरहेको छ अहिले भन्ने कुरा चाहिँ छैन। बाहिर अरू मुलुकहरूले के गरिरहेका छन् त त्यस्ता चिजहरूलाई त्यस्ता टेक्नोलोजीहरूलाई हामीले ल्याएर हाम्रो ठाउँमा चाहिँ रेप्लिकेट गर्ने हो, हामीले आफैले नयाँ टेक्नोलोजी विकास गर्ने हैसियतमा चाहिँ हामी छैनौँ, अहिले हामीले गर्ने नै त्यही हो।
4: अहिलेसम्मको हाम्रो मौरीको महको तथ्याङ्क हेर्ने भने विगत 2-3 वर्षको हेर्ने भने तुलनात्मक हिसाबमा चाहिँ उत्पादन र उत्पादक चाहिँ खसेको देखिन्छ। पहिलो अवस्थामा हामीले 30-40 किलो प्रति घार उत्पादन गर्दै आउँदाखेरिमा गत आर्थिक वर्षको मात्रै हेर्ने भने पनि 15.5 केजी प्रतिकार प्रति वर्ष उत्पादन गरेका छौँ। भनेको यो एउटा मात्रै फ्याक्टरले होइन, यसमा जलवायु परिवर्तन पनि सँगै जोडिएको छ। र गत वर्षकै कुरा गर्ने हो भने कसैले पनि अप्टिमम मात्रामा चाहिँ मह उत्पादन गर्न सक्नु भएन। किन भन्दाखेरि बेमौसमी वर्षा भयो, तोरी फुलिरहेको थियो, तोरीबाट मह काट्ने सिजन भएको थियो, ठ्याक्कै पानी पर्यो, पानी पर्ने बित्तिकै तोरीबाट पनि पर्याप्त मात्रामा चाहिँ हामीले मह उत्पादन गर्न सकेनौँ। त्यो सँगसँगै चाहिँ अर्को के भयो त भन्दा चिउरीको सिजन भएको थियो, चिउरीको सिजनमा पनि ठ्याक्कै त्यो बेमौसमी वर्षा भएर अधिकांशले चाहिँ मह चाहिँ हार्भेस्ट गर्न सक्नु भएन। भने अहिले पछिल्लो समयमा चितौनमै हेर्ने हो भने असारको 30 गते चाहिँ अत्याधिक वर्षा भएर लगभग 1000 वटा करिब 1000 वटा घार चाहिँ त्यो डुबानमा परेर चाहिँ नष्ट भयो। अनि विभिन्न कारणले गर्दाखेरिमा जलवायु परिवर्तनकै असरहरू यसलाई लिन सकिन्छ। यसले कर्मिक रूपमा चाहिँ विभिन्न बाली नालीदेखि लिएर मौरीलाई पनि असर चाहिँ गरेको छ भनेर चाहिँ भन्न चाहिँ सक्ने अवस्था चाहिँ छ अहिले। यो पनि जलवायु परिवर्तनलाई हामीले प्रिडिक्सन गर्न सक्दैनौँ, प्रिडिक्सन गर्न नसक्दाखेरिमा त्यसले जुन नतिजा ल्याउँछ त्यो भोग्न चाहिँ हामी बाध्य हुन्छौँ। त्यो तरिकाले चाहिँ चितवनको मौरी पालन अथवा नेपालकै मौरी पालन चाहिँ गुज्रिरहेको अवस्था नै छ है।
7: वास्तवमा मेलिफेरा र सेरेनाको क्षेत्र किटान गरिएन भने भोलि यो जग्गा प्लटिङ गरे चाहिँ खेतीयोगी जमिन मासिने हो कि, भनेको रैथाने उत्पादन हुने सेरेना मौरीलाई संरक्षण गर्न नसकियो भने कुनै दिन लोप भएर गयो भने कुनै निकाय आएर सेरेना मौरी जोगाउनु पर्छ भनेर प्रोजेक्ट पाउनु पर्ने हो कि। एउटा अर्को कुरो, मैले मौरी पाल्न सुरु गरेदेखि त नस्ल सुधार गर्यो भने अथवा होइन हिमालयन क्षेत्रमा पाइने सेरेना सेरेनाको ब्रिड यसमा सेलेक्सन गर्यो भने उत्पादन राम्रो हुन्छ भन्ने सुनेछु, त्यो कहाँ छ? हामी होइन प्र्याक्टिकलमा गइयो कि गइए छैन कि यसमा कुनै फोकस भएको छ कि छैन भनेर म उहाँहरूलाई प्रश्न सुन्न चाहन्छु।
6: श्रीलङ्काले आफ्नै रैथाने मौरीबाटै उसले जाने त्यत्रो धेरै तरक्की गरिरहेको छ भने हामीलाई हरेक कुरामा चाहिँ ट्रायल गरिहाल्नु पर्ने रहेछ कि होइन? त्यो बेलामा भित्रैहालियो त भित्रैहालियो होइन, अब फेरि पनि नयाँ नयाँ ल्याउने भन्ने कुरा चाहिँ त्यो नगरौँ भन्ने कुरा पनि आएको हो। हामी नयाँ क्विन ल्याउने हो कि भनेर सोच्दै गर्दाखेरि होइन, अब आउने नयाँ क्विन कस्तो प्रजातिको आउने हो फेरि होइन, त्यसले गर्दाखेरि यो कुरा सोच्नुभन्दा हामीसँगै जे छ त्यसबाट सेलेक्सनबाट जाउँ। पहिलो प्रारम्भिक चरण भनेको चाहिँ सेलेक्सन प्रक्रियाबाटै त्यसबाट राम्रोबाट राम्रो, राम्रोबाट राम्रो, नराम्रो छाँड्दै राम्रो राम्रो, जसरी ढाङ्गा बाला बिने आउने भन्ने थियो नि, बिने आएर गहुँको बाला बिने आएर मकै राम्रा राम्रा घोगा राखेर होइन, त्यसरी हामीले बिउ संरक्षण गर्थ्यौँ सबैको हातेमालो गरेर, यस्ता भोलि आउने सम्भावित दुर्घटनाहरूबाट बस्नको लागि चाहिँ हामीहरू एकदम एकीकृत हिसाबले हामी सबैले चाहिँ नै एकमत भएर यी कुरामा परास्त गर्दै राम्रा कुराहरूलाई हाम्रा रैथाने चिजहरूलाई जोगाएर जानै पर्ने हुन्छ। नस्ल सुधारमा चाहिँ यो अब एउटा त हामीले सेलेक्सन प्रक्रियाले हजुरहरूले गर्ने का पाटो भयो, नस्ल सुधार वंशको चाहिँ ब्रिडिङै गरेर गरिदिनु पर्ने काम चाहिँ हाम्रो कृषि अनुसन्धान परिषदले गरिदिनु पर्ने हो। यो गर्ने एकदम डेडिकेटेड रिसर्च एउटा विङले त्यसमा चाहिँ काम गर्नुपर्ने हुन्छ।
4: र सीमित चरण क्षेत्र भएको हुनाले हामीलाई जोनेसनमा जानै पर्ने हुन्छ, जोनेसनमा गएन भने त्यही सायदले सीमित क्षेत्रमा दुईटै मौरी चरण सम्भव छैन र तिनीहरूलाई पुग्दा नै पुग्दैन र उनीहरू बिच इन्टर स्पेसिफिक कम्पिटिसन हुन्छ फोरेजको लागि, चरणको लागि, जसले गर्दाखेरिमा गोलाहरू मासिन सक्ने सम्भावना आउँछ र जुन कमजोर छ त्यो नै मासिन्छ। भनेको अर्थ चाहिँ टेन्टेटिभ हेर्ने भने मौरी गोलामा चाहिँ सबै न्यून संख्यामा सेरेना हुन्छ र हामीसँग चाहिँ अधिकांश चाहिँ मेलिफेरा भयो भने मेलिफेराको संक्रमणले गर्दा अथवा उसको चाहिँ बलले गर्दाखेरिमा सेरेनामा केही समस्या आउन सक्ने हुन्छ। त्यस कारणले चाहिँ हामीले एकै ठाउँमा राखेर चाहिँ व्यावसायिक मौरी पालन गर्न सेरेना र मेलिफेरालाई मिल्दैन भन्छौँ फोरेजको अभावले गर्दाखेरिमा। त्यस कारणले चाहिँ जोनेसनमा ढिलो चाँडो जानुपर्ने हुन्छ र सेरेना भनेको कस्तो जात छ भन्दाखेरि सामान्यतः 70 मिटरदेखि 3500-3200 मिटरसम्मको हाइटमा पनि सेरेना पाइन्छ तर विभिन्न प्रजातिका पाइन्छ। तपाईँले भन्न खोज्नुभएको विशेष गरी जाजरकोट अथवा जुम्लाका जुम्लामा चाहिँ एपिसेरेना सेरेना भन्ने पाइन्छ र हामी यहाँ पालिरहेको अथवा तराई बेडमा पाइने अथवा यतिको कास्की क्षेत्रमा पाइनेलाई चाहिँ इन्डिका भन्छौँ हामीले र अलिकति यो पूर्वको पहाडी जिल्लामा पाइनेलाई चाहिँ एपिसेरेना हिमालयन भन्छौँ। त्यो अलिकति ठुलो पनि छ, एपिसेरेना हिमालयन अलिकति ठुलो पनि छ र त्यसको उत्पादकत्व पनि अलिक धेरै छ। त्यस कारणले त्यसलाई चाहिँ क्रस ब्रिड गर्न सकियो, अर्कोसँग चाहिँ ब्रिडिङ गर्न सकियो भने पक्कै नै त्यसले चाहिँ उत्पादन बढाउनलाई चाहिँ टेवा पुर्याउनु पनि सक्छ तर त्यो कतिको सफल छ कतिको चाहिँ असफल छ भन्ने चाहिँ यसमा चाहिँ अध्ययनको पाटो पनि थप जरुरी चाहिँ देखिन्छ। अध्ययन गर्न सकियो भने पक्कै नै आगामी दिनहरूमा चाहिँ सेलेक्सन र अरू ब्रिडिङको माध्यमबाट चाहिँ एपिसेरेनाको पनि महको उत्पादन बढाउन सकिन्छ देखिन्छ।
8: मौरीको खानाको अभाव भएको बेलामा चाहिँ कृत्रिम पोलेन खुवाउने प्र्याक्टिस हामीले देखिन्छ, मैले पनि त्यो प्र्याक्टिस गरे तर म आफैले अनलाइन अफलाइन रिसर्च गर्दाखेरि कति ठाउँमा चाहिँ खुवायो भने त्यसले मौरीको गोलालाई मजबुत बनाउँछ अर्को सिजनमा काम गर्नको लागि भन्ने भेटे भने कति ठाउँमा चाहिँ खुवाउनु हुँदैन, लङ टर्ममा चाहिँ यसले बिलको हेल्थलाई चाहिँ इम्प्याक्ट पार्छ, नेगेटिभ इम्प्याक्ट पार्छ भनेर भेटाए।
4: हामीले मौरीलाई चाहिँ कृत्रिम आहार खुवाउने भन्ने चाहिँ अन्तर्राष्ट्रिय अभ्यासै हो, यो मौरी पालन गर्ने हरेक क्षेत्रमा चाहिँ जब मौरीलाई चाहिँ खानाको अभाव हुन्छ, अभाव भएको खण्डमा उसलाई आहार परिपूर्तिको लागि चाहिँ कृत्रिम रूपमा चाहिँ सुगर अथवा चिनी सास्ने अथवा चाहिँ पोलेन खुवाउने अभ्यासै छ। अब यो चाहिँ मौरी हामीसँग चरण क्षेत्र नि छ, अलिकति उसलाई बाँच्नको लागि चाहिँ पर्याप्त मात्रामा चाहिँ पुष्परस नै छ पोलन नै छ तर मह चाहिँ उत्पादन गरेको छैन तर उसलाई खान पुग्छ भने त्यो अवस्थामा हामीले चाहिँ जस्तै पोलन दियौँ अथवा चिनी चास्ने दियौँ भने मौरीलाई चाहिँ अल्छी बनाउने र त्यसले चाहिँ दीर्घकालीन रूपमा चाहिँ नकारात्मक असर सक्रिय हुने भन्दा पनि अब बसेर खाने अल्छी बनाउने अथवा चरणमा जान मन नगर्ने अथवा अन्य समस्याबाट चाहिँ मौरी पनि ग्रसित हुन्छ भनेर चाहिँ विभिन्न रिसर्च आर्टिकलमा भेट्छौँ हामीले पनि, त्यो पक्कै नै हो। त्यस कारणले हामीले चाहिँ वातावरण हेरेर चाहिँ दिनुपर्ने भयो, कृत्रिममा आएर खुवाउँदाखेरिमा वातावरणमा चाहिँ एकदमै सर्टेज एकदमै स्कास एकदमै सुक्खा छ त्यो अवस्थामा दिनु पर्यो कृत्रिम आहार, होइन भने अर्को अवस्था पनि हुन्छ जुन बेलामा हामीले गोला समायोजन गर्छौँ त्यो अवस्थामा पनि हामीले दिन सक्छौँ र अर्को अवस्था छ गोला विभाजन त्यो अवस्थामा नै दिन सकिन्छ कृत्रिम आहारहरू। त्यस कारणले चाहिँ वातावरण हेरेर चाहिँ हामीले चाहिँ मौरीको आहार चाहिँ व्यवस्थापन गर्नुपर्छ र सेरेनामा जुन बेलामा सुक्खा हुन्छ त्यो बेलामा मात्र चाहिँ कृत्रिम आहार दिँदा ठिक हुन्छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि
9: काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि, बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
10: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
11: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
10: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
11: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
10: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
11: सूचीकरण त गर्नै पर्ने हो,
10: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
12: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
2: आजको लागि किसान प्रश्न मञ्च कार्यक्रम यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज बनाउँछ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराउँ गर्भ रहेको 16 हप्तासम्म 20 देखि 24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ
5: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ साथै हिमालमा 3,000 पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ
4: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ
5: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ
4: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल यति बेला साँझको 7 बज्न लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसम पूर्वअनुमान महाशाखाको अनुरोध। भारी वर्षालाई लक्षित गरी प्रमुख राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक। भोटेकोशी बाढी प्रभावित ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाको सुरक्षाका लागि सरकारले काम गरिरहेको महिला बालबालिका मन्त्री सीता बादीको भनाई। नेकपा एमालेद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा चयन। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच व्हाइट हाउसमा आज भेटवार्ता हुँदै।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। भोलि असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी नेपाल प्रहरीले विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन आज बेलुकी 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन सक्रिय भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज 12 गतेसम्म बेलुकी 6 देखि बिहान 6 बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन तथा पैदल यात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ। मकवानपुर जिल्लाका कान्ति राजमार्ग भैँसे भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुकी 7 बजेदेखि सवारी आवागमनमा पूर्ण रोक लगाइएको जनाइएको छ। त्यसै गरी बिपी राजमार्गमा बेलुकी 5 देखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ मुगलिङ सडक खण्डमा आज बेलुकी 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावले अहिले देशैभर धेरैजसो स्थानमा पानी परिरहेको छ। बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आगामी 3 दिनसम्म कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
4: बङ्गालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी 3 दिनसम्म देशैभरका धेरैजसो स्थानमा मध्यमदेखि भारी तथा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 3 दिनसम्म देशभर अधिकांश स्थानमा बादल लाग्नुका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशको 1-2 स्थानमा अति भारी वर्षाको सम्भावना रहेको र मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरिप्रसाद दाहालले जानकारी दिनुभयो।
5: धेरै जसो स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको जुन हिमाली र पहाडी भूभाग छ, यो भूभागको चाहिँ अधिकांश क्षेत्रमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ भने यी प्रदेशहरूको चाहिँ तराई भूभागको पनि अधिकांश स्थानमै मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। साथसाथै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको थोरै स्थानमा, मध्य प्रदेशको चाहिँ 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ, हावाहुरीको पनि सम्भावना छ। अब अहिले न्यूनचापीय प्रणाली बङ्गालको खाडीबाट जमिनतर्फ आइसकेको भएर यसको प्रभाव विशेष गरी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा चाहिँ अलिकति बढी प्रभाव देखिन्छ। यसको
4: जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आवश्यकताका आधारमा पूर्व तयारी स्वरूप राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना सम्प्रेषण गर्ने, जनचेतना अभिवृद्धि गर्ने लगायतका कामहरू गरिरहेको र जोखिमबाट बच्ने सबै तयारी पूरा गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
6: केन्द्रदेखि स्थानीय तहसम्म विकास सम्बन्धी सबै निकायहरूसँग हामीले प्राधिकरण निरन्तर समन्वय र सहकारी पनि गरिराखेका छौँ। अहिले कहाँ कसरी पानी परेको छ, कहाँ चाहिँ नदीको बहाव बढेको छ, अलर्टहरू हुनुपर्ने अवस्था छ छैन, त्यसको पनि निरन्तर अब्जर्भ गरेका छौँ र त्यही अनुसार हामीले सम्बन्धित सिडियोकारलाई, सम्बन्धित पालिकाहरूलाई, सुरक्षा निकायहरूलाई चाहिँ अलर्ट गरेर तयारी अवस्थामा राखिसकेको अवस्था छ। खोज उद्धारका सामग्रीहरू पनि चारवटा प्रदेशमा रेली तयारी अवस्थामा नै छ। सातवटा प्रदेशमा मुभ हुने गरी व्यवस्था मिलाइएको छ भने अहिले यो राफ्टिङ एसोसिएसनहरू, ड्रोन एसोसिएसनहरू, निजी हेलिकप्टर एसोसिएसनहरूसँग पनि हामीले यहाँ गरेका छौँ। नेपाली सेनाको सबै फौजहरू नै एकदमै पूर्व तैनाथी अवस्थामा नै हुनुहुन्छ। त्यसै गरी अरू सुरक्षा निकाय पनि तयारी अवस्था हुनुहुन्छ। अब पहिरो गएर सडक अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै हामीले डोजर, एक्जाभेटर र लोडरहरू पनि एकदम प्री पोजिसनिङमा राखेका छौँ।
4: बुधबारदेखि निरन्तर रूपमा परेको पानी शनिबारसम्म थप बढ्दै जाने र आइतबारबाट क्रमशः कम हुँदै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका धेरैजसो स्थानमा भारी वर्षा, केही स्थानमा अति भारी वर्षा र थोरै स्थानमा अति धेरै भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक कामले हिँडुल गर्दा सड़कको अवस्थाबारे जानकारी लिएर मात्रै हिँडुल गर्न, पहाड़ी तथा हिमाली क्षेत्रतर्फ ट्रेकिङ नजान, कृषि कर्म गर्नेहरूले विशेष ध्यान दिन र सबैलाई सचेत रहन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री लम्सालले दुई तरिकाले फोहोर व्यवस्थापनको अवधारणा विधेयकमा राखिएको बताउनुभयो। फोहोर वर्गीकरण गरेपछि 95% फोहोर व्यवस्थापन ल्यान्डफिल्ड साइट जानु अघि नै भइसक्ने गरी व्यवस्था गरिएको मन्त्री लम्सालले जानकारी गराउनुभयो। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले न्यायिक प्रक्रिया सहज बनाउन, असमर्थ पक्षलाई कानूनी सहायता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न र कानूनी सेवामा विद्युतीय प्रणालीको पहुँच विस्तार गर्ने प्रावधान समेत विधेयकमा समावेश गरिएको जानकारी गराउनुभयो। सरकारले रसुवाको भोटेको सिबाडी प्रभावित बाल बालिकालाई विशेष संरक्षण, पुनर्स्थापना र पुनर्मिलन प्राथमिकताका साथ गरेको जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा महिला बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढी प्रभावित ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, महिला, सुत्केरी र गर्भवतीको सुरक्षा र संरक्षणका लागि आश्रय केन्द्रहरू स्थापना भइरहेको जानकारी गराउनुभयो।
7: विपदबाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार सहायक सामग्री तथा पुनर्स्थापनाका लागि धादिङ, नुवाकोट र रसुवा जिल्लामा स्वास्थ्य उपचार सुविधा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र निर्माण गर्ने योजना अगाडि बढाइएको छ। 144 अपाङ्गता भएका व्यक्ति प्रभावित, 7 मृत्यु र 76 विस्थापित, 16 बेपत्ता र सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको छ। हालसम्म 11 जटिल प्रस्तुति अवस्थामा महिला र नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रस्तुति तथा स्त्री रोग अस्पतालमा उपचारका लागि ल्याइएको छ।
0: उहाँले बाढी प्रभावित महिला र किशोरीका लागि नुवाकोट र धादिङमा 10 महिला तथा किशोरी मैत्री सुरक्षित स्थल स्थापना गरिएको, बाढीबाट विस्थापित ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार सुविधासहित ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने प्रक्रियामा सरकार अघि बढेको जानकारी दिनुभयो। बैठकको विशेष समयमा सांसदहरूले नेपालमा 21 जोखिमपूर्ण हिमताल रहेको र जलवायु परिवर्तनमा नेपालको न्यून योगदान भए पनि त्यसका गम्भीर असर भोगिरहनु परेकाले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। आगामी 3 लगातार वर्षा हुने सम्भावना रहेकाले सांसदहरूले सुरक्षा निकायलाई पूर्व तयारी गर्न तथा नदी र तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न आग्रह गर्नुभयो। यस्तै दशैं र तिहारका अवसरमा काठमाडौँ बाहिर जाने र काठमाडौँभित्र नै मानिसको चाप बढ्ने भएकाले जोखिमयुक्त सडक र खाल्डा खुल्लीको निरीक्षण, वैकल्पिक मार्गको पूर्व सूचना र आवश्यक यातायात व्यवस्थापनको तयारी समयमै गर्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना विचार राख्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हाल भइरहेको लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण र प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष दाहालले सबै नागरिक समाज, स्थानीय निकाय र सरकारवाला तह समूहबीच आपसी समन्वय र सहकार्य बढाउन तथा सम्भावित प्रभावबारे नागरिकलाई सुसूचित गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। बैठकमा लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन र विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले बढ्दो महँगी र कालोबजारी नियन्त्रणका लागि तिनै तहका सरकारबीच समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो। बजारमा दाल, चामल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारले भन्सार सहजीकरण लगायतका सुविधा दिएको र विभिन्न स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसलहरू सञ्चालनको व्यवस्था गरिएको मन्त्री शाहले बताउनुभयो। यस्तै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन नदिन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। मन्त्री मेहताले बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन नदिन सबै होल्डिङ सेन्टरहरूमा स्वास्थ्यकर्मी खटाइएको र विभिन्न साझेदार निकायहरूसँगको सहकार्यमा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई विभिन्न सरसफाई किटहरू उपलब्ध गराइएको जानकारी दिनुभयो। यसअघि आजको बैठकको सुरुमा सांसदहरूले लगातार वर्षाको पूर्व सूचना अनुसार बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी पहिरो तथा डुबान लगायत विपज्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम पूर्वअनुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विभाग प्रतिष्ठान तथा सङ्घीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकारका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ। नियमित रूपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरूमा निगरानी बढाएको छ। सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ। महानगर विपद व्यवस्थापन समितिको बैठकले सम्भावित बाढी, डुबान, पहिरो तथा जलजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारी र प्रतिकारीय प्रणाली सक्रिय बनाउने, सुरक्षा निकाय, रेडक्रस लगायत निकायसँग समन्वय बढाउने निर्णय गरेको छ। लगातारको वर्षाले निम्ताउन सक्ने विपदको जोखिमको मकवानपुरमा पूर्व तयारीका साथै सम्बद्ध सबै पक्ष उच्च सतर्क अवस्थामा रहेका छन्। विशेष गरी कुलेखाने ड्याममा वर्षाको पानी भरिएर सतहभन्दा माथि पुगेर हुन सक्ने जोखिमप्रति विशेष सतर्कता अपनाइएको छ। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
8: सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोध हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिममुक्त क्षेत्रहरूमा निगरानी बढाउनुका साथै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी जोखिमयुक्त सडक, नदी तथा खोला नाला र कुलेखानी जलाशय आसपासका क्षेत्रमा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो।
9: विपद हुने बित्तिकै नौवटै क्लस्टरहरू जुन हाम्रो प्रोटोकलमा भएको नौवटै क्लस्टरहरू एक्टिभेट हुन्छन् एउटा पाटो। दोस्रो चाहिँ अहिले विशेष गरिकन इन्द्र सरोवर ड्याम, यसको विद्युत आयोजना र मुख्य रूपमा यो धनजनको क्षति हुन नदिनको लागि अझ सिरियस ढंगले काम गर्नुपर्छ।
8: मकवानपुरमा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै इन्द्र सरोवर गाउँपालिका र कुलेखानी जलविद्युत आयोजनालाई विशेष निगरानीमा राखिएको छ।
10: अब हामी सबैभन्दा पहिले चाहिँ हाम्रो लेभल इन्क्रिज हुँदै गइसकेपछि हाम्रो सिडिओ कार्यालय अथवा यहाँ गाउँपालिका मार्फत हामी सूचना पनि दिन्छौँ। एउटा अहिले चाहिँ हामीले 27 को लेभल भन्दा माथि इन्क्रिज भएपछि पहिलो हामीले चाहिँ अलार्मको घन्टी हामी बजाउँछौँ। यदि त्यो इन्क्रिज लेभल चाहिँ फास्ट भयो भने चाहिँ त्यो एक एक घन्टामा बज्छ। 28 लेभल पुगिसकेपछि चाहिँ एकचोटि बज्छ, फेरि एक मिनट बन्द हुन्छ, एकचोटि बज्छ, त्यो बन्द हुन्छ। गेट खोल्ने पर्ने अवस्था आइसकेपछि चाहिँ हामीले कन्टिन्युसली तपाईँको बजाएपछि मात्रै हामी गेट खोल्ने चाहिँ चरणमा पुग्छौँ।
8: इन्द्र सरोवर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि सम्भावित विपदको अवस्था र स्थानीय स्तरमा अप्नाउनु पर्ने तयारी बारे छलफल गरिएको छ। गाउँपालिकाले जोखिमयुक्त बस्ती तथा सड़कको अवस्था निगरानीमा राख्दै आवश्यक परेमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ।
9: साइरनको लागि मैले केन्द्रीय कार्यालयमा मैले दिएको छु। अहिले उहाँहरूले चाहिँ हातैले चलाउने म्यानुअल खालको चाहिँ साइरन गाउँपालिका र सिसिनेरीको उसमा राखिदिनु भएको छ पुलिस चौकीमा।
8: यता वर्षाका कारण सडक तथा पूर्वाधारमा क्षति पुग्न सक्ने भएकाले पूर्वाधार कार्यालयले पनि जोखिमयुक्त सडकको अवस्था निगरानीमा राखेको जनाएको छ।
11: बैतलीको बाटोको तल हिउँदै भने राखेर हामीले अहिले पनि त्यो चालु हालतमा छ, त्यो पनि बगाउँछ।
8: जिल्ला प्रशासन कार्यालयले सम्भावित विपदका घटनालाई ध्यानमा राख्दै सबै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित कार्यालयलाई आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विश्वराम अधिकारी।
0: नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेतामा चयन हुनुभएको छ। केन्द्रीय कमिटीको बैठक अघि आज भएको एमाले सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको बैठकपछि सचिव पद्मा अरियालले जानकारी दिनुभयो। यही असोज 5 गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आज सकिएको हो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 630 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसैबीच विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले अधिवेशन प्रक्रियामा कठिनाई भइरहेको नेपाली काङ्ग्रेसले जनाएको छ। संघीय संसदको संसदीय सुनवाई समितिले सरकारबाट विभिन्न 13 देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया सुरु गरेको छ। समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनवाईको प्रक्रिया सुरु गर्दै 10 दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उहाँहरूले पेश गर्ने कार्ययोजना तथा प्राप्त उजुरीलाई मुख्य आधार बनाई सुनवाई प्रक्रिया अघि बढाइने बताउनुभयो। उहाँले उजुरी बाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढाउँदै सुनवाई प्रक्रिया सकेसम्म दशैं अघि टुङ्ग्याउने तयारी गरिएको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरूलाई दोहोरो सुविधा नपाउने गरी कानून तर्जुमा गर्न लागेको बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 उप सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा मन्त्री गौतमले संविधान बमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्त हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयक मार्फत कानून तर्जुमा गर्न लागिएको जानकारी दिनुभयो। काठमाडौँ विश्वविद्यालय केयुका संस्थापक उपकुलपति तथा शिक्षाविद प्राध्यापक डाक्टर सुरेश राज शर्माको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले स्वर्गीय शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो। अन्तिम विदाईका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किशोरीको अधिकार र नेतृत्वलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालको आयोजनामा

0: विभिन्न प्रकारका व्यवसायहरू पनि छन् होइन, यो व्यवसायमा चाहिँ कस्ता खालका सामग्रीहरू उत्पादन हुन्छन् अथवा चाहिँ बजारीकरण गर्दै आउनु भएको छ, कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: धन्यवाद। मेरो डिआइसु सेन्टर भनेर यो लगभग 8-10 वर्ष अगाडिदेखि नै मेरो सञ्चालनमा छ। यसमा चाहिँ विभिन्न बिहामा ओकेजनमा होइन लगाउने मखमलका भेलभेटका सुजहरू चाहिँ हामी मेकअप गर्छौँ होइन, बनाउँछौँ, मेकिङ गर्छौँ। अब यस्तो चाहिँ हामीले अब मार्केटभरि नै हामी पठाउने गरेका छौँ सामानहरू, त्यो हाम्रो आफ्नै म्यानुफ्याक्चरिङ हो। अनि एमको अल्लोहरूको पनि जान्छ, हाम्रो बाहिर पनि जान्छ अल्लोको सुजहरू होइन, यस्तोहरू पनि मार्केट गर्ने गरेका छौँ। अनि त्यसै गरी अब मेरो आइके सर्जिकल सप्लायर्स प्राली भनेर छ। आइके सर्जिकल भनेको चाहिँ नितान्त हस्पिटलको सामानहरू,
0: हजुर,
1: हस्पिटललाई चाहिने हरेक सामानहरू चाहिँ हामीसँग एभाइलेबल छ। अब सिटी स्क्यान, इसिजी, सिटी अब बेस्ट मिसिनहरूदेखि लिएर होइन हस्पिटलका चाहिँ सिरिङ्स, ग्लोभ्सहरूदेखि लिएर टोटल्ली कपडा, डक्टर ड्रेसहरू, हस्पिटलका ड्रेसहरू, यिनीहरू सबै चाहिँ हाम्रो आफ्नै उत्पादन छ, मेरो आफ्नै उत्पादन छ।
0: अहिलेको बजारको अवस्था चाहिँ कस्तो छ?
1: पहिलाको सिचुएसनमा अहिले धेरै नै डाउन हो होइन। जस्तो हजुरले अघि भनिहाल्नुभयो, मैले ह्याम्पको जुत्ताहरू, अल्लोको जुत्ताहरू बनाएर चाहिँ अमेरिका जान्थ्यो, अस्ट्रेलिया जान्थ्यो होइन, अब तिनीहरूको माग डिमान्ड पहिला धेरै राम्रो थियो। अब अहिले त्यो सामग्रीहरू कुनै पनि छैन, न गभर्मेन्टको तर्फबाट चाहिँ नसकिया हो कि, या व्यापारीले चाहिँ हामीले गर्न बजारीकरण गर्न नसकिया हो कि होइन। अहिले चाहिँ अब तिनीहरू लगभग माइनसै जस्तो छ। अब 10,000 जोर आउँथ्यो भने अहिले 200 जोर पनि अर्डर आउनलाई गाह्रो छ। हजुर, सिचुएसन अहिलेको त्यति फरक छ। अब जस्तो जुत्ताकै कुरा गर्दाखेरि, मैले चाहिँ पश्मिनाको जुत्ताहरू बनाउँदाखेरि फर्स्ट फर्स्टमा चाहिँ हजुरको लेडिजको हिल राखेर सानसानो जुत्ताहरू बनाउँदा कति राम्रो चाहिँ त्यसको डिमान्डहरू थियो। पछि अब त्यतिकै अब एक त पश्मिना अलिकति हाई नै हो, रेन्ज पनि अलिकति हाई नै हुन्छ होइन, जो पायो त्यसले अफेक्ट हुने गर्न सक्दैन, अनि त्यो चाहिँ विदेशै जान्थ्यो। ह्याम्पहरू त अब हामी नेपालीले लगभग साँच्चै भन्यो भनेदेखि 18 लाग्ने जस्तो नेपालीले युजै गर्दैन, यो विदेशमा मात्रै जाने हो ह्याम्पको अल्लो
0: होइन,
1: विदेशीहरूले चाहिँ छानी लाने हो त्यो सामानहरू।
0: यो चाहिँ के अलिकति महँगो पर्ने भएको हिसाबले, अथवा चाहिँ नेपालीहरूले यो वस्तुको बारेमा चाहिँ नबुझेर हो कि?
1: वस्तुको बारेमा नबुझेर, ह्याम्प भनेको के हो भन्ने कुरा थाहा छैन, बजारमा भेट्यो भने बोराको भन्ने जस्तो फिल गर्छ ह्याम्पलाई होइन। तर त्यो चाहिँ अल्लोको नितान्त त्यो चाहिँ एउटा गाउँको अल्लोबाट बनाएको कपडालाई चाहिँ हामीले जुत्तामा परिणत गर्थ्यौँ, गर्छौँ, अहिले पनि गरिरहेको छ।
0: हजुर, जस्तै बजारको हामीले कुराकानी गऱ्यौँ नि, यसैसँग जोड्दाखेरि चाहिँ अलिकति अगाडि यहाँले भन्नुभयो नि, जति पहिले हामीले उत्पादन गर्थ्यौँ त्यसको बजार थियो, त्यो मात्रामा अहिले बजार छैन भन्ने खालको कुरा गर्नुभयो होइन। अहिले चाहिँ त्यो घट्नुको कारण अथवा त्यो खालको माग नहुनुको कारण चाहिँ के होला? के लाग्छ?
1: जब यो यस्तो हुन्छ हजुरको, के छ भने, एक त बजारीकरण नभएको, दुई नम्बर भनेको युवा युवतीहरू नेपालमा लगभग छैन, सबै बाहिरिएको होइन, किनभने लाउने मान्छे चाहियो नि त, चेन्ज गरी गरी अहिलेको टिनेजले लगाउने हो, बुढाबुढीलाई भनेको एक जो जुत्ता चाहिँ राम्रो खालको जुत्ता ल्याइदियो भने 2-3 वर्ष पुग्छ, उहाँहरूले त लाउँदैन होइन। अहिले चेन्ज गरेर लाउने भनेको त यो त्यसले हो। अब युवा जति सबै खाडीतिर छ होइन, सबै नै अहिलेको सिचुएसन हेर्दाखेरि जो भन्यो बाहिर जाने, जो भन्यो बाहिर जाने, यस्तो सिचुएसन छ। अब यसलाई यो प्लानलाई जस्तो अहिले विदेश प्लान छ, यसलाई रोक्नुपर्ने हुन्छ एक नम्बरमा यो गभर्मेन्टले चाहिँ, अब कतिको गर्नुहुन्छ, गर्न त खोज्दै हुनुहुन्छ। अर्को के छ भने, बजारीकरण गर्नलाई सहज छैन।
0: हजुर,
1: सबभन्दा ठुलो चुनौतीलाई चाहिँ हामीले अवसरको रूपमा लिन्छौँ, लिनलाई बाधा भनेर हामी पछि हट्दैनौँ, काम गर्ने मान्छे हो हामी, गर्छौँ होइन। तर के छ भने, त्यो चुनौतीलाई सहजीकरण पनि हाम्रो गभर्मेन्टबाट हुनुपर्छ।
0: पछिल्लो परिवर्तन, युवालाई चाहिँ अलिक प्रोत्साहन मिल्ने खालको त्यस्तो केही भइराखेको छ अनुभूति?
1: यस्तो छ, पहिलाको भन्दा त धेरै परिवर्तन हुँदैछ होइन। म किनभनेदेखि पहिलेदेखि बच्चैदेखि चाहिँ बिजनेसदेखि लिएर म होइन म्युजिक फिल्डहरूदेखि लिएर हरेक चिजमा चाहिँ म पहिले बच्चैदेखि नै अलिकति सङ्घर्षरत छु, सङ्घर्षै गर्दैछु। राजनीति रूपमा चाहिँ म खासै त्यस्तो गर्दिनँ, तर हरेक उसमा म आबद्ध भएर काम गर्छु होइन, सहयोगको लागि हरेक चिजमा। अब जस्तो गर्दाखेरि अहिलेको सिचुएसन हेर्दा पहिलेको र अहिलेकोमा लगभग धेरै नै फरक छ।
0: हजुर,
1: यतिको सरकारले केही गर्छ कि, गर्नुहुन्छ कि भन्ने एउटा आश राखेर चाहिँ हामी पनि लगानीमा होसेका छौँ होइन, अहिले हामी पनि केही गरौँ नि भन्ने सोचमा चाहिँ अगाडि बढेका छौँ, व्यापारलाई अलि अगाडि बढाउने नै सोचमा छौँ। अब सधैँ चाहिँ पहिलाकै स्थिति हो भने त सबै व्यापारीहरू प्लान भएर हिँड्नुपर्ने जस्तो सिचुएसन थियो, अब त्यो नहोला कि भन्ने एउटा आशा चाहिँ, झिनो आशा छ।
0: हजुर, केही आशा चाहिँ जागेको छ,
1: धेरै जागेको छ पहिला भन्दा।
0: यहाँले जुन व्यवसायबाट उत्पादित वस्तु अथवा सप्लाईको हिसाबले अहिलेको यो बजार चाहिँ कस्तो छ?
1: यस्तो छ, अब धेरै जस्तो चाहिँ हजुरको के छ भने सामानहरू बाँकी जाने होइन, अनि बाँकी गइसकेपछि पैसा नउठ्ने, खाएर चाहिँ हिँडिदिने होइन, कतिपय चाहिँ सप्लायर्सहरू नै भागिदिने, अब लगभग पैसा दियो अनि पैसा उठ्दैन, त्यसपछि चाहिँ अब अलिकति भनौँ न मनमुटावहरू हुने, अब यस्तो स्थितिहरू त व्यापारीको भइ नै हाल्छ। पहिलेको सिचुएसन भन्दा अहिले त झनै बढ्या छ, पहिला त्यति बदमास हुँदैन थियो मान्छेहरू, अब लगिसकेपछि चाहिँ हामीले तिर्नुपर्छ भन्ने थियो, अहिले त्यो छैन।

0: पछि लघु लघु अहिले मेरै पसलकै हिसाब गर्ने हो भने पनि तपाईँको चाहिँ धेरैजना छन्। अब आजसम्म फोन उठाउँछन्, भोलिपल्टिपल्टि फोनै उठाउनु छोडिहाल्छ।
1: हजुर
0: होइन, अब यस्तो त कति छ कति छ
1: यस्तो खालको यो बेइमानी चाहिँ किन हुन्छ होला?
0: मार्केटमा अब उहाँहरूको पनि नउठेर हो कि अब सबैलाई चाहिँ यस्तो भइदियो भनेदेखि लगानी गर्यो, लगानी नउठ्ने अनि सामान ल्यायो, सामान नकटिदिने अनि यस्तो भइसकेपछि सबै एक्सपायरी हुन्छ जान्छ। होइन, नेपाली प्रोडक्सन भन्यो भने त झनै हुँदै हुँदैन। नेपाली प्रोडक्सन गरिरहेको छ भने नि यो चाहिँ ल राम्रो है यहाँको है भनेर बेचिदियो भनेदेखि मान्छे खुसी भएर लिन्छ। अब यो मेन मुख्य कारण नै यो हो कि बिजनेसको चुनौतीहरू चाहिँ। होइन, अब अहिले चाहिँ हजुरको कस्तो छ भने पहिलाको भन्दा अहिले चाहिँ अलिकति कोरोना पछिबाट चाहिँ बाँकी धेरै नचल्ने त्यो भएको भएर केही व्यापारीहरूलाई राहत मिल्याएको छ कि जस्तो लाग्छ मलाई।
1: तपाईँ आफैले यो व्यवसाय गर्नुपर्छ भन्ने खालको यो सोच चाहिँ कसरी आयो?
0: होइन, पहिला यस्तो थियो, म जब गर्थेँ होइन, म्युजिकमा निकै वर्ष मैले म्युजिक फिल्डमा काम गरेँ, शास्त्रीय सङ्गीतमा। अनि त्यताबाट गर्दै जाँदाखेरि कस्तो भने अब म्युजिक र बिजनेसलाई अलिकति मैले डिफ्रेन्ट रूपमा बुझेँ।
1: हजुर,
0: म्युजिक भनेको एउटा सरस्वतीको रूपमा लिएँ, बिजनेसलाई लक्ष्मीको रूपमा। अब म्युजिकले चाहिँ मलाई अलिकति मेरो आफ्नो करियरको लागि अगाडि बढ्नलाई लैजाने जस्तो स्थिति देखिनँ, त्यस कारणले म फेरि बिजनेसतिर पनि ढल्केँ। किनभने म्युजिक लाइनबाट अलिअलि आय आर्जन भएको चिजलाई चाहिँ मैले फेरि बिजनेसमा परिणत गरेँ, त्यो पैसाहरूलाई, र बिजनेस सुरु गरेँ। बिजनेसलाई निरन्तर अगाडि बढाइराखेको छु, अहिले म्युजिकलाई पनि ठिकै छ गर्दैछु। म्युजिकमा धेरै प्रोग्रामहरू गरेर म्युजिकमै हिँड्ने, मेरो वाइफ पनि अब ईश्वरी उप्रेती हो, उहाँ पनि सितार बजाउनुहुन्छ, अहिले पनि बजाउनुहुन्छ। होइन, म सरोद बजाउँछु, मेरो गुरु चाहिँ मोहन सुन्दर श्रेष्ठ, उहाँ पहिलादेखि रेडियो नेपालमै यहाँको वरिष्ठ कलाकार हुनुहुन्थ्यो।
1: हजुर,
0: अनि उहाँसँगै आउँथेँ होइन, बेला बेला रेडियो नेपालमा आएर चाहिँ हजुरको, किनभने यहाँ हामी तानपुरा पनि बजाउँथेँ, मैले धेरैचोटि बजाएको पनि छु। म्युजिकबाट चाहिँ मेरो लाइफ सुरु भएको थियो।
1: व्यवसायको सुरुवात चाहिँ कसरी गर्नुभयो?
0: व्यवसाय चाहिँ मैले एकदमै सानो लेभलबाट सुरु गरे हो, एकदमै सानो 3,000 सुरु गरेको व्यवसाय हो, कसैले नपत्याउनु होला सायद, होइन। 3,000 चाहिँ मखमलको चप्पलहरू बनाउन सुरु गरेको व्यवसाय अहिले 6-7 करोडको पुग्या होला।
1: हजुर,
0: है, तिनटै मेरो पसलको गर्ने हो भने 6-7 करोडभन्दा माथिको छ।
1: तपाईँको 3 व्यवसाय छ, यो व्यवसायमा चाहिँ कति व्यक्तिहरूले रोजगारी पाउनु भएको छ, कतिलाई रोजगारी दिनुभएको छ?
0: अहिले लगभग मेरो पसलमा चाहिँ हजुरको 2-3 पसलमा गएर 8 छन् होइन, अनि फ्याक्ट्रीमा शुद्ध गरेर त्यो भयो। अब त्यो उत्पादन त्यतिले गर्नुहुन्छ, त्यसपछि अब मेरो सेल्सम्यान भनेर एउटा भाइ हुनुहुन्छ त्यहाँ पसलमै चाहिँ, होइन, 9 भए। अब मार्केटमा तपाईँको 8 उत्पादन गरेको मिनिमम 100-150 पसलमा गए पनि 100-150 अर्कोले काम पायो।
1: हजुर, प्रत्यक्ष अप्रत्यक्ष
0: रूपमा। अब अझ हामी त एज अ होलसेल दिने भयो, होलसेलले हामी फेरि रिटेललाई दिन्छ, रिटेलले पनि पायो होइन। त्यो हेर्ने हो भने लगभग 100-200 मान्छेले चाहिँ मेरो तर्फबाट काम पाएको होला है, त्यसरी जाने हो भने होइन। तर मेरो फ्याक्ट्रीमै आफै चाहिँ मैले राखेर अहिले 9 छन् जम्मा काम गर्नेहरू।
1: तपाईँलाई यो सुरुवातका दिनबाट आजसम्म आउँदाखेरि बिचमा चुनौती पनि सिर्जना भयो होला पक्कै पनि, होइन, सम्झिने खालको कुनै त्यस्तो व्यवसायमै जोडिराखेको कुनै घटनाहरू छ यहाँसँग?
0: होइन, यस्तो हुन्छ, अब चुनौतीलाई मैले खासै त्यसलाई उनी लिन्न, चुनौती जति चुनौती भयो त्यो नै मेरो लागि जिउने आधार हो होइन, सङ्घर्ष नै मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो। मैले भने नि चुनौती भन्ने कुरा आउँछन् जान्छन्, यसलाई मैले नर्मल, एकदम नर्मल रूपमा लिन्छु। चुनौती आएन भने कहिले पनि ओलाग्न सकिँदैन, चुनौती आउनै पर्छ।
1: अहिले कस्तो लाग्छ यहाँलाई, सुरुका दिनमा चाहिँ सामान्य थोरै पुँजीबाट सुरु गरेर अहिले यो अवस्थासम्म यतिका व्यक्तिहरूलाई रोजगारी दिने अवस्थासम्म आइपुग्दाखेरि कस्तो अनुभूति हुन्छ?
0: होइन, यस्तो हो, अब सङ्घर्ष गर्नुपर्छ, सङ्घर्षलाई कहिले पनि हार मान्नु हुँदैन, परिस्थिति जस्तो सुकै पनि आउँछ त्यसलाई सामना गर्न सक्नुपर्छ, चुनौतीलाई अवसरमा बदल्नुपर्छ। त्यो भयो भनेदेखि हामी झोला बोकेर विदेशिनु पर्दैन। मैले हरेक मेरा दाजुभाइ, हरेक नेपाली दिदीबहिनीहरूलाई मैले भन्ने गर्छु, झोला बोकेर जानु पर्दैन। विदेशमा 5 बसेर चाहिँ 10 लाख रुपियाँ कमाएर आउने भन्दा हामी 10 लाख रुपियाँ त घरबाल तिर्छौँ नि, बालकर तिर्छौँ नि। 10 चाहिँ खाडीमा गएर मैले चाहिँ यति कमाएर आएँ भन्नुभन्दा आफ्नो नेपालमा बसेर आफ्नै नेपालमा पसिना बगाउँ सकिन्छ, अवसर छन्।
1: कार्यक्रम पौरखीको कथामा आज म डिआई सु सेन्टर, यसै गरेर आइके सर्जिकल सप्लायर्स लगायतका कम्पनीहरू छ, यी मार्फत व्यवसाय गरिराख्नुभएका दिनेश खड्काजीसँग कुराकानी गरिरहेको छु।
2: खड्काजी,
1: यी कम्पनीहरूले चाहिँ कस्ता कस्ता वस्तुहरू उत्पादन गर्ने र यसको बजारीकरण गर्दै गर्दाखेरि कुन कुन ठाउँ अथवा कुन कुन क्षेत्रमा चाहिँ यहाँले आफ्नो उत्पादनहरूलाई पठाउनुहुन्छ?
0: हजुर, जस्तो अब मैले पहिलो चाहिँ अब आइके सर्जिकलकै कुरा गरौँ, मेरो आइके सर्जिकल सप्लायर्स भनेको मेरो क्षेत्रपट्टिमा छ, यो चाहिँ नितान्त त हस्पिटल सम्बन्धी सामग्रीहरू उत्पादन तथा बिक्री वितरण होइन, हामी यहीँ पनि ल्याउँछौँ र कतिपय मेरो विशेष चाहिँ हस्पिटलको आइटमहरू ड्रेसहरूदेखि लिएर टोटल्ली हस्पिटललाई चाहिने प्रोडक्सनहरू पनि हामी उत्पादन गर्छौँ। त्यसपछि इसिजी एक्सरे होइन भेन्टिलेटर सिटी स्क्यानहरू यस्ता मिसिनहरू अब बेडहरू यस्ता पनि हामीसँग सबै सामग्रीहरू चाहिँ हामी सप्लाई गर्छौँ होइन। यो आइके सर्जिकल मार्फत पर्ने भयो डक्टरका ड्रेसहरू यिनीहरू सबै चाहिँ हाम्रो आइके सर्जिकलबाट भयो। अनि डिआई सर्जिकल एन्ड कस्मेटिक सप्लायर्स भनेर अहिले हालसालै फेरि अर्को गरेको छु मैले, त्यसबाट पनि हाम्रो चाहिँ कस्मेटिक पनि छ सौन्दर्य सम्बन्धी सामग्री पनि भयो र सर्जिकल सामग्रीहरू पनि भयो। यो चाहिँ दुइटै त्यो एउटैबाट चाहिँ हामीले त्यसलाई चाहिँ अलिकति वृहत रूपमा ठुलो बनाएर लैजाने भन्ने सोचमा यसलाई चाहिँ दुइटा चलाएको छ। अनि डिआइसु सेन्टर भनेको चाहिँ मेरो यो सबभन्दा पहिलो सुरुवातको मेरो बिजनेस हो। डिआइसु सेन्टर भनेको चाहिँ मैले नितान्त विवाहको लागि जति पनि हाम्रो भेलभेट मखमल यस्ता प्रोडक्टहरू चाहिँ हामीले उत्पादन गर्थ्यौँ होइन, गर्थ्यौँ र गर्दै पनि छौँ, अहिले पनि छ, चलिराखेको छ। यो कम्पनीबाट चाहिँ हामीले चाहिँ मखमलहरूको उत्पादन बिक्री वितरण गर्ने हो हामीले
1: हजुर
0: यसबाट। अनि अर्को के छ भने हामी यसमै हामी जोडेर चाहिँ विभिन्न अन्तर्राष्ट्रिय स्तरका सामग्रीहरू हामी चाहिँ ह्याम्प अल्लोको जुत्ताहरू धेरै सामग्रीहरू चाहिँ हामी यसमा उत्पादन गर्थ्यौँ होइन, गर्दै पनि छौँ अहिले पनि। राम्रो सप्लाई थियो पहिला, अहिले चाहिँ एकदम खच्किएको छ किनभने बाहिर एकदमै कम्पिटिसन छ मार्केट, अनि त्यो अनुसार चाहिँ अहिले अलि जान सकिया छैन। त्यही पनि अर्को चुनौती के छ भने अहिले चाहिँ बाहिरको यो देखासेखीमा चलेर अलिकति डिजाइनहरू तुरन्त चेन्ज हुने, महिना दिन दुई महिना एक डेढ महिनामा चाहिँ डिजाइन चेन्ज भइहाल्ने, यस्तो किसिमले पनि अलिकति चुनौती छ, तर त्यो चुनौतीलाई सामना गर्दै अगाडि बढिरहेका छौँ।
1: जस्तै यहाँले डिआई सु सेन्टरबाट चाहिँ विभिन्न प्रकारका जुत्ताहरू लगायतका भेलभेटका भन्नुभयो विभिन्न उत्पादन गर्नुहुन्छ, त्यो चाहिँ बजारीकरण गर्दै आउनु भएको छ। यहाँले यो वस्तुहरू चाहिँ विदेश निर्यात पनि गर्नुहुन्थ्यो होइन, अहिले पछिल्लो समय चाहिँ कस्तो छ यो निर्यातको कुरामा, के कस्ता चाहिँ सहजता अथवा सहजीकरणको खाँचो छ?
0: यस्तो छ, अब पहिलाको सिचुएसन र अहिलेको धेरै नै फरक छ। पहिला हजुरको चाहिँ अब सिधै कम्पनीहरू आएर लिएर जानुहुन्थ्यो विदेश सामानहरू, जस्तो मैले पश्मिनाकै जुत्ता बनाउँदा पनि पश्मिनाको जुत्ता चाहिँ हाम्रो विदेशमा अस्ट्रेलिया जान्थ्यो, अस्ट्रेलिया यस्तो राम्रोसँगले जान्थ्यो होइन। अहिले चाहिँ अब धेरै वर्ष भयो कोरोनादेखि समथिङ उहाँहरू आउनु भएको छैन, अहिले के भयो अब उहाँ पनि बिजनेस केही नआउनु भयो होला। पश्मिनाको जुत्ताहरू अब हेर्दाखेरि अब एकदम राम्रो देखिने होइन, हेर्दा पनि राम्रो, विभिन्न भेराइटीमा विभिन्न डिजाइनमा चाहिँ हामीले मेकिङ गरेका थियौँ, त्यो बनाएको थियौँ। अब त्यस्तोहरू अमेरिका जान्थ्यो, अस्ट्रेलिया जान्थ्यो, जस्तो अल्लोकै पनि हजुरको चाहिँ अब नेपालीले त चिन्दै चिन्नुहुन्न अल्लो भनेको के हो भन्ने कुरै थाहा छैन होइन नेपालीलाई। अहिले चाहिँ अलिकति कस्तो छ भने ए अल्लो भनेको यो चिज रहेछ है भने जस्तो अलिअलि फिल हुन थालेको छ जस्तो लाग्छ मलाई होइन। अब मकैमा चाहिँ अहिले अल्लोको जुत्ताहरू अमेरिका चाहिँ मेरो म्याक्सिमम् जान्थ्यो, पहिला अरूले पठाउनुहुन्थ्यो मैले बनाइदिने हो होइन बनाइदिन्थेँ। अब अहिले यो पनि धेरै हदसम्म तपाईँको चाहिँ अहिले एकदमै डाउनै छ, एकदम डाउन छ, अथवा गभर्मेन्टको तर्फबाट हो अथवा चाहिँ अब व्यापारीले अफोर्ड गर्न नसकेका हो कि होइन, त्यो पनि हुनसक्छ। अब लानलाई चाहिँ समस्या केही हुन पनि सक्छ। अब मैले चाहिँ बनाइदिन्छु जुत्ताहरू अनि लाने मान्छे नै आएर उहाँहरूले लिएर जानुहुन्थ्यो, पहिलादेखि राम्रो चलेको थियो। अहिले अब कुनै पनि त्यस्तो आइटमहरूमा चाहिँ के छ भने मेन त एक त डिजाइन नै मलाई जहाँसम्म लाग्छ चेन्ज भएर होला, त्यो पनि गर्नलाई गाह्रो होइन, हामी तुरुन्तै चेन्ज गर्न सकिन्छ डिजाइन पनि होइन। तर अब अहिलेको बजारको परिस्थिति या चाहिँ यो नेपालको भनौँ न सिचुएसनले गर्दाखेरि विदेशीहरू चाहिँ अलिकति हच्किनु भएको कि भन्ने चाहिँ अलिकति लाग्छ।
1: हजुर, तपाईँ एउटा अनुभवी व्यवसायी भएको हिसाबले व्यवसायीलाई प्रोत्साहन गर्नको लागि राज्यका तर्फबाट अथवा सरकार भनौँ, यहाँ त अहिले तीन तहको सरकार छ, यो तिनै तहको सरकारले चाहिँ व्यवसायीलाई कस्तो खालको चाहिँ सहजीकरण गरिदियो भने तपाईँहरू जस्तो व्यवसायलाई चाहिँ प्रोत्साहन मिल्थ्यो होला?
0: जस्तो म एउटा हजुरलाई स्पष्ट क्लियर रूपमा भनिदिन्छु, एउटा पसल कुनै पनि व्यापारीले दर्ता गर्नु पर्यो भने लगभग चार ठाउँ दर्ता गर्नुपर्छ है। अब यो चार ठाउँ पसल दर्ता गर्न जानलाई कति दिन टाइम लाग्छ, एउटा व्यापारीले कति दिन टाइम दिने है, यो चिज गम्भीरताका साथ हेर्नुपर्ने हुन्छ सरकारले। एक ठाउँमा दर्ता गर्ने, स्थानीय गर्ने कि चाहिँ हजुरको महानगर गर्ने कि अथवा रजिस्टर कार्यालय गर्ने कि अथवा उद्योग वाणिज्य गर्ने कि, एक ठाउँमा चाहिँ यसलाई दर्ता गर्न लगाएर एक ठाउँबाट कति कर लिने हो त्यो लिनु पर्यो, त्यो तिर्न हामी तयार छौँ, त्यो हामी गर्छौँ। र कुनै पनि सामान हामीले बाहिर ल्याउँदाखेरि प्रोडक्सन गर्दाखेरि त्यो चिजलाई हस्तक्षेप होइन, निरुत्साहित गर्नु भएन है, उत्साहित गर्ने चाहिँ एउटा केही न केही वातावरण चाहिँ हाम्रो गभर्मेन्टबाट हुनुपर्छ। जस्तो अहिले हामीले मानौँ, मैले जुत्ता उत्पादन गर्दै गर्दाखेरि पहिला चाहिँ मेरो 22-23 चाहिँ स्टाफहरू थियो जुत्ता बनाउने मात्रै कालीगढहरू, मैले यहाँ नेपालमा नभएर चाहिँ इन्डियाबाट ल्याएर पनि वीरगन्जबाट बोलाएर त्यसरी राखेर पनि गरेका थिएँ। अहिले अब अहिले राइट नाउ हेर्ने भने अब त्यो त्यत्रो उत्पादन गरेको सामान चाहिँ यहीँ नेपालमै खपत हुन्थ्यो, बाहिरको त अलगै भइहाल्थ्यो। अब अहिले तिनजना कालीगढ राख्दा पनि तपाईँको चाहिँ जुत्ता बनाउने तिनजना कालीगढले बनाउनलाई लगभग अब हामीले कसरी काम दिने भने जस्तो सिचुएसन छ। किन एक त एकदम फास्ट डिजाइन चेन्ज, अर्को नेपाली आइटम नेपाली प्रोडक्सन भन्ने बित्तिकै चाहिँ हाम्रो नेपाली समाजमा के छ भने यो राम्रो हुँदैन भन्ने छ। यो चिजलाई चाहिँ अलिकति नेपाली प्रोडक्ट चाहिँ प्रोडक्सन चाहिँ युज गरौँ, नेपालको लगानी नेपालमै भित्रौँ, यो एउटा भावना हुनु पर्यो होइन। यस्ता खालका सन्देशहरू चाहिँ प्रवाह गर्नु पर्यो। त्यो भएको भएर नेपाली सामानहरू नेपाली उत्पादनहरू कुनै पनि नराम्रो छैन, विदेशी भन्दा धेरै टप छ हाम्रो सामानहरू।
1: तपाईँ एउटा अनुभवी व्यवसायी भएको हिसाबले युवाहरूलाई सल्लाह दिनु पर्यो भने के खालको सल्लाह दिनुहुन्छ?
0: म एउटा यस्तो सन्देश हजुरलाई प्रवाह गर्न चाहन्छु, के छ भने कोहीसँग पुँजी छैन, इच्छा शक्ति छ
1: हजुर,
0: गर्न चाह्यो भने नहुने भनेको केही पनि छैन। नम्बर वानबाट म सुरु गर्छु। एउटा सानो पनि कोही कुनै पनि व्यक्तिले 2,000-4,000 रुपियाँ खल्तीमा पैसा हुन्छ हुन्छ, आजकलको बच्चाहरूसँग हुन्छ। त्यो पैसाबाट चाहिँ उहाँ बिहानै उठेर चिया बनाउनुहोस्, मिठो चिया बनाउनुहोस्, केही पनि पर्दैन। अहिले चिया लभरहरू धेरै हुनुहुन्छ है, मिठो चिया बनाउनुहोस्, राम्रो चिया, मिठो सफा चिया भनेर चाहिँ चट्ट लिएर आउनुहोस् होइन, थर्मसमा हालेर प्रत्येक पसल अथवा चाहिँ बस पार्क एरियातिर यात्रुहरू कहाँ बेसी हुनुहुन्छ त्यो ठाउँमा लगेर चाहिँ चिया बेच्नुहोस् त, दिनमा कति कप चिया बेच्नु हुँदो रहेछ, सुरुवात त्यहाँबाट बिजनेस सुरु हुन्छ है। अब केही छैन भने त्यहाँबाट सुरु गर्नुहोस्, बिहान 1,000 रुपियाँ लगानी गर्नुभयो भने तपाईँले 1,500 रुपियाँ बेलुका कमाउनुहुन्छ। अब त्यो पैसालाई चाहिँ सञ्चित गर्नु पर्यो नि त, त्यो पैसालाई लगेर 1,500 लाई 1,500 नै उडाइदिनु भने त तपाईँ कहाँबाट उभो लाग्छ? लाग्दैन। आज मैले 500 कमाएँ, आज 500 सक्छु भन्नु लाग्नु भन्दा कहिले पनि उभो लाग्नुहुन्न। 500 कमाइसकेपछि 50 रुपियाँ खर्च गर्नलाई सोच्नुहोस् पहिला, मैले आज बिहान यति बजे उठेर चाहिँ यो चिया बेचेर म आज यति कमाउँदैछु
1: हजुर,
0: भोलि यसलाई चाहिँ 2,000 गर्नु छ, पर्सि 2,500 गर्नु छ, दिनको 500 टार्गेट राख्नुहोस्, तर दिनको 1,500 कमाउनुहोस्, सक्नुहुन्छ, कमाउनुहुन्छ। यो चाहिँ नहुनेको लागि है, जस्तो अब लगानी गर्ने पैसा छ तर उहाँहरूलाई ज्ञान छैन केमा लगानी गर्ने, लगानी गर्यो भने डुब्ला। मेन चिज एउटा आँट चाहियो सबभन्दा ठुलो कुरा, म गर्छु कि त हिँड्ने मान्छे बच्चा तपाईँको चाहिँ ठिक्रिँदै ठिक्रिएन भने त कसरी उठेर हिँड्छ? उठ्न खोज्दाखेरि लड्छ नि, तर लड्यो भन्दैमा आतिनु पर्दैन, फेरि उठ्न खोज्नुहोस् उठ्छ। अहिले एउटा मिनबहादुर गुरुङकै चाहिँ हजुरको चाहिँ त्यत्रो जेन्जी आन्दोलन चाहिँ भाटभटेनीहरू जलेर सखा भयो होइन, अब उहाँ अहिले उठेर हिँड्नुभयो त, गर्दै हुनुहुन्छ त, लगभग 1,000-जनालाई चाहिँ उहाँले एउटा मानौँ रोजगार दिनुभएको छ। अब मै आफै चाहिँ हजुरको 3,000 बिजनेस एउटा सुरु गरेको एउटा व्यक्ति अहिले 5-7 करोडको चाहिँ मालिक छु,
1: नसकिने भन्ने त रहेन
0: छैन त, गर्न चाहनु पर्यो, गर्नु पर्यो, इच्छा शक्ति हुनु पर्यो। त्यो
1: इच्छा शक्ति हुने हो भने व्यवसाय गर्नको लागि त्यति ठुलो अप्ठ्यारो छैन,
0: छैन छैन,
1: त्यो खालको वातावरण पनि
0: छ होइन। पहिला चाहिँ अलिकति झन्झटै थियो, गाह्रै थियो पहिला बिजनेस गर्नलाई, अहिले किनभने यो नयाँ सरकार आइसकेपछि चाहिँ मलाई पनि केही आशा जाग्या छ। बिचमा चाहिँ म पनि बिजनेसै छोडेर झोला बोकेर हिँड्नुपर्ने हो कि जस्तो सिचुएसन मैले मनमा सोचिसकेका थिएँ, तर अहिले चाहिँ सब अब आशा पक्का पनि राम्रो हुन्छ।
1: म कुराकानीको करिब करिब अन्तिमतिर आइपुगेको छु
0: हजुर।
1: अन्त्यमा चाहिँ आम श्रोतालाई, आम युवाहरूलाई चाहिँ यहाँको व्यवसायकै कुरा जोड्दाखेरि के यहाँको सुझाव, सन्देश अथवा सल्लाह रहन्छ?
0: म नितान्त एउटा के भन्छु भने जति पनि हाम्रा युवा युवतीहरू हुनुहुन्छ, आमा बुवाहरू हुनुहुन्छ, देश विदेशमा छरिएर रहनु भएको छ होइन, उहाँहरूलाई पैसा कमाउने हो भने बिजनेसमा लगानी गरौँ, नेपालमा आउँ, नेपालमा लगानी गर्न सुरु गरौँ, अटोमेटिकली तपाईँको चाहिँ कमाइ सुरु हुन्छ, आफूले मेहनत गरिसकेपछि त्यसको फल मिल्छ। विदेशमा लगानी गर्नुभन्दा आफ्नो स्वदेशमै बसौँ, स्वदेशको उत्पादनलाई खपत गरौँ, स्वदेशी सामग्रीहरू प्रयोग गरौँ, यो भयो भने हामी नेपाली आफै उभो लाग्छौँ।
1: यहाँले आफ्नो व्यस्त समयका बावजुद पनि स्टुडियोसम्म आएर त्यो समय दिनु, यो समय र संवाद दुवैका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: सरलाई पनि धन्यवाद र सम्पूर्ण रेडियो नेपाल युनिट परिवारलाई म हृदयदेखि नै मेरो यो अवसर राख्ने प्लेटफर्म माध्यम क्रिएट गरिदिनु भयो, यहाँलाई म एकदम हृदयदेखि धन्यवाद दिन्छु।
1: उहाँ हुनुहुन्थ्यो युवा व्यवसायी पौरकी युवा एवं डीआई सु सेन्टर आईके सर्जिकल लगायत कम्पनीका सञ्चालक दिनेश खड्का, आफ्ना व्यावसायिक अनुभव बारे हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
2: आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले विपद सम्बन्धी पूर्व सूचना, पूर्व चेतावनीको पालना गरौँ। परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्न गराउन सहयोग गरौँ। विपदबारे चासो राखौँ, चनाखो बनौँ। सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल।
3: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
4: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
3: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: आदरणीय श्रोताहरू, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मध्य प्रदेशको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले सचेत बनौ, विपद बारे चासो राखौ, चनाखो बनौ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: विपदको यो सूचना सँगसँगै तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। आदरणीय श्रोता, देशैभर अहिले मौसम बदलिएको छ, पानी परिरहेको छ, हामी सचेत हौँ, सुरक्षित रहौँ। यो जानकारीसँगै अब हामी तपाईँलाई केही समय मनोरञ्जन गराउँदैछौँ, विभिन्न लोकगीतहरू सुनाएर। प्रकाशपुरी र सावित्री केसीको स्वरमा, उद्धव र प्रकाशपुरीको सङ्कलनमा।

अहिले लोकगीत सुन्नुभयो भक्तराम थापाको स्वरमा, अशोक मुडबरीको संकलन रहेको थियो। अर्को लोकगीत गङ्गा श्रेष्ठ अनि कमला श्रेष्ठको स्वर सुनाउँछौँ, राम शरण नेपालीको संकलनमा।

अहिले सुन्नुभयो क्षेत्र गुरुङ, तारा थापा र साथीहरूको समूह स्वरमा लोकदोहोरी गीत। अबको क्रममा यहाँलाई एउटा सूचना सुनाउँछौँ। आदरणीय श्रोताहरू, हाल देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ। आगामी केही दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले विपद सम्बन्धी पूर्व सूचना, पूर्व चेतावनीको पालना गरौँ। परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्न गराउन सहयोग गरौँ। विपद बारे चासो राखौँ, चनाखो बनौँ। सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल। यहाँले भर्खरै सुन्नुभएको थियो गोपाल योञ्जन र क्षेत्र गुरुङको सङ्कलनमा क्षेत्र गुरुङ, तारा थापा र साथीहरूको समूह स्वरमा। अब हामी अन्तिम लोकगीत यहाँलाई सुनाउँछौँ, कल्याण शेरचन्द र साथीहरूको स्वरमा, कल्याण शेरचन्दको सङ्कलनमा।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा हिन्दी भाषाको कार्यक्रम मधुरीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्न सक्नुहुनेछ हिन्दीमा समाचार।

0: गजल गंगा।
1: चिन्ता के को छैन पीर के को छैन, चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। आज भरिएको देखेर आफ्नो ठान्यो ठिकै छ, आज भरिएको देखेर आफ्नो ठान्यो ठिकै छ। हिजो म रित्तो हुँदाको तिमी बिर्सेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो, सायद मनले वर्षौँदेखि यही खोजिरहेथ्यो। तिमी देखेपछि आँखाले अरू देखेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, उत्सव मनाउन हतार नगर ए प्रिय दुश्मन, म ओइलाएको मात्रै हुँ अझै झरेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन। एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ। यहाँ सबथोक जित्नेले पनि मृत्यु जितेको छैन, एक खेल जित्दैमा आफूलाई के सर्वश्रेष्ठ ठान्छौ। यहाँ सबथोक जित्नेले पनि मृत्यु जितेको छैन। चिन्ता के को छैन पीर के को छैन, म अचानो हुँ मैले अय्या भनेको छैन।
2: गजलकार जनक सन्यालले वाचन गर्नुभएको यो गजलसँगै आजको गजल गंगा आरम्भ भएको छ। आजको गजल गंगाबाट पनि प्रविधि संयोजनतर्फ सुलोचना वज्राचार्य अनि राम अविरल तपाईँ सबै सबैलाई हार्दिक स्वागत गर्छौ।

श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। कार्यक्रम गजल गङ्गाका लागि आफ्ना गजलहरूको डायरी बोकेर गजलकार जनक सन्याल रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको छ। उहाँको ठेगाना पञ्चदेवल विनायक नगरपालिका 8 बारला अछाम हो। कर्म गर्ने सिलसिलासँगै काठमाडौँ किर्तिपुरमा बस्नुहुन्छ जनक सन्याल। रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर, अनि केही गजलहरू रेकर्ड गराउनु भएको छ गजल गङ्गाका लागि। आजको बसाइमा जनक सन्यालले वाचन गर्नुभएका गजलहरू सुन्नेछौ। गजललाई मन पराउनु हुनेछ भन्ने हामीले विश्वास सङ्गाल्छौ र कार्यक्रम आरम्भ गर्छौ एउटा सुमधुर गजल सङ्गीतसँगै, जसमा तिलक सिंह बेलाको सुर रहेको छ। डाक्टर प्रदीप कुमार मैनालीको गजल रचना हो अनि तिलक सिंह बेलाको गजल सङ्गीत हो। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि।

0: तिलक सिंह पेलाको स्वर, डाक्टर प्रदीप कुमार मैनालीको रचना अनि तिलक सिंह पेलाको आफ्नै संगीत हामीले कार्यक्रम गजल गंगाको आरम्भमा प्रस्तुत गरिसकेका छौं। आशा र विश्वास गाल्छौं, साँच्चै मन पराउनु भयो होला, साँच्चै मन पराउनु भयो होला। हामी गजल गंगामा छौं। मैले आरम्भमा नै भनिसकेको छु, आजको बसाईमा जनक सन्यालले वाचन गर्नुभएका गजलहरू सुन्नेछौ। अब अगाडि सर्छौ गजलकार जनक सन्याललाई।
1: न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। छिट्टै ठिक भइदिन्छन् बरु बाहिरी विघ्न घाउ, छिट्टै ठिक भइदिन्छन् बरु बाहिरी विघ्न घाउ, बिजाई रहन्छन् वचन अनवरत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। नदिउँ कयौं रुष्ट छन् दिलमा बस्न नपाई, नदिउँ कयौं रुष्ट छन् दिलमा बस्न नपाई, दिउँ माग्ने जतिलाई इजाजत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। सम्बन्ध हो जोड्न सजिलो जोगाउन गाह्रो, भएन भने विचार बिच सहमत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। जान्दा जान्दै पनि मनले सम्झिरहेछ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ, जान्दा जान्दै पनि मनले सम्झिरहेछ। एकहोरो सम्झिने आदत भयंकर हुन्छ, न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, अतीत सोध्नु अगाडि एकछिन विचार गर्नु, थाहा छ कोट्यायो भने खत भयंकर हुन्छ, थाहा छ कोट्यायो भने खत भयंकर हुन्छ। न मिल्छ केही न रहन्छ इज्जत भयंकर हुन्छ, खराब मान्छेहरूको संगत भयंकर हुन्छ। समयले बताउँछ कहाँ छ कुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व। समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व। आज गोजी भरिँदैमा मलाई बिर्सियौ, आज गोजी भरिँदैमा मलाई बिर्सियौ। समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व। आज गोजी भरिँदैमा मलाई बिर्सियौ, ठिकै छ दिनमा हुँदैन नि जुनको महत्व, ठिकै छ दिनमा हुँदैन नि जुनको महत्व। समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व। इख लिएर सफल भएकाहरूलाई सोध, इख लिएर सफल भएकाहरूलाई सोध, इख लिएर सफल भएकाहरूलाई सोध, कतिसम्म भयंकर हुन्छ बैगुनको महत्व। इख लिएर सफल भएकाहरूलाई सोध, कतिसम्म भयंकर हुन्छ बैगुनको महत्व। समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व। खुट्टा भए जुत्ता कति कति नभन न साथी, खुट्टा भए जुत्ता कति कति नभन न साथी, खुट्टा भए जुत्ता कति कति नभन न साथी, यो मनलाई मात्रै थाहा छ उनको महत्व। समयले बताउँछ कहाँ छ कुनको महत्व, बच्चाहरूलाई सोध त बेलुनको महत्व। जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ। जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, आधी तुफान जस्तो लाग्दैछ याद तिम्रो, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, आधी तुफान जस्तो लाग्दैछ याद तिम्रो, आएर मध्यराती निन्द्रा लिएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, भेटे अनाथ अन्धो हिर्काउँछ जान्छ मान्छे, भेटे अनाथ अन्धो हिर्काउँछ जान्छ मान्छे, कुन धर्म खोज्न फेरि मूर्ति पुजेर जान्छ, कुन धर्म पुज्न फेरि मूर्ति पुजेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, फर्किन्न आफ्नो सम्झी साथै भए नि जहिले, फर्किन्न आफ्नो सम्झी साथै भए नि जहिले, बग्दा नदी बगरकै बाटो भएर जान्छ, बग्दा नदी बगरकै बाटो भएर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ, विश्वास गर्नु कसको आफ्नो जो छ उसैले, विश्वास गर्नु कसको आफ्नो छ जो उसैले, हाँस्नु भनेर घाउमा नुनचुक दलेर जान्छ, विश्वास गर्नु कसको आफ्नो छ जो उसैले, हाँस्नु भनेर घाउमा नुनचुक दलेर जान्छ, के को घमण्ड गर्छौ केही रहन्न साथ, के को घमण्ड गर्छौ केही रहन्न साथ, यो ज्यान हो खरानी आत्मा उडेर जान्छ, के को घमण्ड गर्छौ केही रहन्न साथ, यो ज्यान हो खरानी आत्मा उडेर जान्छ, जोगाई राख्न खोज्यो जोगिन्न खेर जान्छ, कालो कमाई केवल कालै भएर जान्छ।
0: जनक सन्याल आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ, तपाईँले सुनेर आनन्द अनुभूत गर्नुभएको छ होला भन्ने हाम्रो विश्वास। अझै थुप्रै थुप्रै थुप्रै गजलहरू बाँकी नै छन् जनक सन्यालका, यहीँनिर आग्रह गर्छौँ तपाईँ पनि गजलको परिवेशमा हुनुहुन्छ, गजल लेखिराख्नु भएको छ, गजल मन पराउनुहुन्छ अनि गजलहरू आफैले वाचन गर्न चाहनुहुन्छ भने काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुहोला, आफ्ना गजलहरू आफैले वाचन गर्न सक्नुहुनेछ। अनि प्रविधिको पहुँचमा हुनुहुन्छ भने gazalganga@gmail.com आफ्ना गजलहरू यसमा पठाउन सक्नुहुनेछ। हामी तपाईँका गजलहरू यसरी नै गजल गङ्गा मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ, यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि मेलिना राईको स्वर सुनाउँछौँ, दीपक आचार्य जलनको गजल रचना हो अनि कमल अधिकारीको सङ्गीत हो। यस मधुर गजल सङ्गीत कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै

0: मेलिना राईको स्वर, दीपक आचार्य जलनको रचना, कमल अधिकारीको सङ्गीत हामीले सुनाइसकेका छौँ। कार्यक्रम हो गजल गङ्गा, रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। हाम्रा मेडियम वेभका फ्रिक्वेन्सीसँगै एफएम रिले स्टेसनहरू 98.1 MHz अनि इन्टरनेट अनलाइन www.radionepalonline.com पनि संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजलकार जनक सन्यालका गजलहरू सुनिरहेका छौँ। फेरि एकपटक हामी जनक सन्याललाई गजल गङ्गाको यो लहरमा मिसाउँछौँ।
1: यादलाई बाटो कसले बनाइदिन्छ, यी यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, यी यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, भइगो सखा नआऊ चिप्लो लिएर बोली, भइगो सखा नआऊ चिप्लो लिएर बोली, भइगो सखा नआऊ चिप्लो लिएर बोली, दुश्मन को मित्र को हो मनले बताइदिन्छ, भइगो सखा नआऊ चिप्लो लिएर बोली, दुश्मन को मित्र को हो मनले बताइदिन्छ, पुग्नु छ धेर टाढा उद्देश्य बोकी ठुलो, पुग्नु छ धेर टाढा उद्देश्य बोकी ठुलो, आफ्नो जो छ उसैले खुट्टा समाइदिन्छ, यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, गाह्रो रहेछ माया बुझ्न कसै कसैको, ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ, ऊ दूर जान खोज्दा यो मन डराइदिन्छ, यादलाई बाटो कसले बनाइदिन्छ, छन्बन्द झ्याल ढोका के बाट आइदिन्छ, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, ढुङ्गा कदापि प्राणी माग्दैन भोग जान्नु, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, देउता भनेर पुज्ने मान्छे खराब हुन्छन्, ढुङ्गा कदापि प्राणी माग्दैन भोग जान्नु, ठुला बडाहरूको सम्मान गर्नुपर्छ, ठुला बडाहरूको सम्मान गर्नुपर्छ, संस्कार पालनामा गर्ने हो ढोग जान्नु, संस्कार पालनामा गर्ने हो ढोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, आकाश धरती हुन्जेल हुन्नु वियोग जान्नु, चिन्ता नगर्नु सानी माछो तिमीमा पानी, आकाश धरती हुन्जेल हुन्नु वियोग जान्नु, सङ्गत असल नगर्दा होला बिजोग जान्नु, आफ्नो हुँदैन कहिल्यै ईर्ष्या र रोग जान्नु, रातो रगत त एउटै बोक्ला भलै नसाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले,

0: रातो रगत त एउटै बोक्ला भलै नसाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले। यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा, यो मुस्कुराई राख्ने कारण तिमी हौ एउटा, यो मुस्कुराई राख्ने कारण तिमी हो एउटा, बाँच्ने रहर दिए थियो अर्को त्यो बचपनाले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले। चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, राखेको हुन्छ सबथोक लुकाई मौनताले, राखेको हुन्छ सबथोक लुकाई मौनताले, चुपचाप बस्ने कहिल्यै कमजोर हो नसोच्नु, राखेको हुन्छ सबथोक लुकाई मौनताले। मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, आकाश उड्छ हरपल धरती हेरी चराले। मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, मान्छे हो बिर्सी जाने आफ्नो सबै धरातल, आकाश उड्छ हरपल धरती हेरी चराले, रातो रगत त एउटै बोक्ला भलै नसाले, जीवन्त हुन्छ जान्नु सम्बन्ध भावनाले।
1: कार्यक्रम गजल गंगा सुनसान रात एकान्त समय आफन्तको याद स्वाभाविक मानिरहेका छौँ हामीले। खानपिन सकिएको छ, मस्त निद्राले च्यापिराखेको हुनसक्छ, एकैछिन पख्नुहोस्, अझै केही गजलहरू सुन्नु छ, जनक सन्यालका बाँकी गजलहरू पनि सुन्नु छ, अनि गजल सङ्गीतहरू पनि सुन्नु छ, अनि मस्तसँग निदाउनु पनि छँदैछ। जनक सन्यालका गजलहरू सुनिरहेका छौँ, सुनाइरहनेछौँ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा थानेश्वर गौतमको स्वर रहेको छ। श्री भक्त पौडेल आफन्तको गजल रचना हो अनि थानेश्वर गौतमको सङ्गीत हो। यो साँच्चै साँच्चै साँच्चै मनसुनी गजल सङ्गीत यति बेला हामी तपाईँका लागि सुनाउँछौँ।

0: थानेश्वर गौतमको स्वर श्री भक्त पौडेल आफन्तको रचना थानेश्वर गौतमको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजलका स्वरहरू सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जहाँनिर तपाईँले आफ्नोपनको महसुस गर्नुहुन्छ नि त्यहीँनिर स्रष्टाहरू सफल भएको सम्झिनुहुन्छ। अब अन्तिम अन्तिममा छौँ, समय सबैभन्दा बलवान छ। फेरि पनि एकपटक पञ्चदेवल विनायकको नगरपालिका 8 बारला छाम स्थायी घर हाल काठमाडौँ कृतिपुरमा बस्नुहुने जनक सन्यालको गजल आवाजलाई यति बेला तपाईँ सामु प्रस्तुत गर्छौं।
1: मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ। जुन मन शिकार बन्छ तिम्रा झिना वचनको, त्यही मन स्वयं मलाई संसार जित्नु भन्छ, जुन मन शिकार बन्छ तिम्रा झिना वचनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले। के गर्नु भित्री मनमा छैन सीमा जलनको, तिम्रो विदाईमा हो हाँसेको बाध्यताले, के गर्नु भित्री मनमा छैन सीमा जलनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए। धुलो म धरतीको यो तारा तिमी गगनको, कारण अलग भएको यही सोचे मन बुझाए, कारण अलग भएको यही सोचे मन बुझाए। धुलो म धरतीको यो तारा तिमी गगनको, मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। भए नि ज्यान धुवाँ जिउँदै हुने हो आत्मा, भए नि ज्यान धुवाँ जिउँदै हुने हो आत्मा, पर्खाई हुन्छ जन्मौ तिम्रो नै आगमनको, पर्खाई हुन्छ जन्मौ तिम्रो नै आगमनको। यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, मुर्दा बनी म जाने बाटो छ त्यही आँगनको। यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, यो लास माथि राख्नु केही चिनो मलाई, मुर्दा बनी म जाने बाटो छ त्यही आँगनको। मर्दा बचोस केही छिन ज्योति दुवै नयनको, हेर्ने रहर छ उत्सव तिम्रो नयाँ जीवनको। आफन्त पास आए दाउहेरी साँघुरामा, आफन्त पास आए दाउहेरी साँघुरामा, क्या जाल जेल गर्छन् चिप्लो घसी कुरामा। आफन्त पास आए दाउहेरी साँघुरामा, क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, आफन्त पास आई दाउहेरी साँघुरामा, क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, चट्टान फोड्न सक्ने तागत छ पाखुरामा। मन हो तिमी रिसाए झर्के नि रोई बस्ने, चट्टान फोड्न सक्ने तागत छ पाखुरामा। बोलिन्छ शब्दले नै चिर्दिन्छ चर्र छाती, बोलिन्छ शब्दले नै चिर्दिन्छ चर्र छाती, होला वचनको जस्तै के धार त्यो छुरामा, बोला होला वचनको जस्तै के धार त्यो छुरामा, आफन्त पास आई दाउहेरी साँगुरामा, क्या जाल झेल गर्छन् चिप्लो घसी कुरामा। विश्वासमा हो सारा संसार अड्न सक्ने, विश्वासमा हो सारा संसार अड्न सक्ने, विश्वासमा हो सारा संसार अड्न सक्ने, केही हुन्न खास त्यस्तो सिन्दुर पोते चुरामा। विश्वासमा हो सारा संसार अड्न सक्ने, विश्वासमा हो सारा संसार अड्न सक्ने, केही हुन्न खास त्यस्तो सिन्दुर पोते चुरामा। आफन्त पास आई दाउहेरी साँगुरामा, क्या झाल झेल गर्छन् चिप्लो घसी कुरामा। मेटिन्न प्यास मनको सागर खन्याए तन्मा, मेटिन्न प्यास मनको सागर खन्याए तन्मा, तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा। मेटिन्न प्यास मनको सागर खन्याए तन्मा, तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा, के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो। मेटिन्न प्यास मनको सागर खन्याए तन्मा, तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा, के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो, के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो। सौन्दर्य चोर्न तिम्रो झुल्किन्छ जुन गगनमा, के खोट लगाऊ मैले हिम्मत कहाँ छ त्यत्रो। सौन्दर्य चोर्न तिम्रो झुल्किन्छ जुन गगनमा, आफू बसेको दिलमा अर्कैको राज देखेँ, आफू बसेको दिलमा अर्कैको राज देखेँ, माया रहेछ उस्तै छाती दुख्यो जलनमा। आफू बसेको दिलमा अर्कैको राज देखेँ, माया रहेछ उस्तै छाती दुख्यो जलनमा। मेटिन्न प्यास मनको सागर खन्याए तनमा, तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा। आऊ पियारी प्रेमको रचना रचौँ अनौठो, आऊ पियारी प्रेमको रचना रचौँ अनौठो, देखि भनोस् दुनिया के थियो मुना मदनमा। आऊ पियारी प्रेमको रचना रचौँ अनौठो, केही आऊ पियारी प्रेमको रचना रचौँ अनौठो, देखि भनोस् दुनिया के थियो मुना मदनमा। मेटिन्न प्यास मनको सागर खन्याए तनमा, तिम्रै अभाव देख्छु तिर्खाएका नयनमा।
0: धेरै धेरै धन्यवाद दिन्छौँ गजलकार जनक सन्यालाई, कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भयो, यी सुन्दर गजलहरू वाचन गरेर आभार व्यक्त गर्छौँ। समय परिवेश परिस्थिति अनुकूल भएको खण्डमा फेरि पनि आउँदै गर्नुहोला। गजल गङ्गाको ढोका तपाईँहरूका लागि सदैव खुल्ला रहिरहनेछ, यो आशा र विश्वासको बलियो गाँठो फेरि एकपटक यहाँनिर बाँध्न चाह्यौँ। र छुट्टी नै लाग्दा पुरानै कुराहरू, रात सुनसान, एकान्त समय, आफन्तको याद, थुप्रै कुराहरू हुन सक्छन्। अब औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ, कर्मका पुजारी हौ, कर्ममा विश्वास गर्छौ। यति बोल्यौं र बाँकी रहेको समयका लागि सपना श्रीको सुर, डाक्टर कृष्ण हरिबरालको रचना र गैरी सुरेशको संगीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ सुलोचना वज्राचार्य अनि राम अविरल बिदा हुन्छौ। सुन्दर सपनाको कामना सहित शुभरात्री।

0: मेरो प्रेम देवता म दुखीको निम्ति यत्रो त्याग यस्तो दुःख गर्नु
1: रानी दुःख भनेको त्यागमा होइन लोभ र मोह माग्यो हेर सुख भनेको वस्तु न धनमा छ न महलमा न राम्रो लुगामा छ न मिठो खानामा छ सुख भनेको जुन बखतमा जुन कुराको आवश्यक हुन्छ हृदयदेखि मागेको हुन्छ त्यही पाउनमा छ रानी हृदयलाई पवित्र बनाउनको निम्ति एकमात्र उपाय छ चुकी मानव प्रेम र मानव प्रेमको सुखमय बाटो त्याग जबसम्म हामीमा त्याग हुँदैन तबसम्म प्रेमी र प्रेमिका बन्न सक्दैन के होला ईश्वरले यत्रो विशाल पृथ्वी बनाउनु भएको छ हाम्रो झोपडी पनि एक जङ्गलको छेउमा बन्छ
0: अवश्य

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: सबै मानिसहरू आफ्नो उन्नतिको इच्छुक हुन्छन्, परन्तु धेरैजनालाई उन्नतिको बाटो के हो भन्ने कुरा थाहा छैन। कोही त्यसको ज्ञान भएर पनि त्यस बाटोमा लाग्दैनन्। राम्रो बाटोमा गए जीवन सुखमय हुन सक्छ, कुमार्गमा जाँदा पतनको कारण बन्छ। सर्वप्रथम इहलौकिक उन्नति हुनुपर्छ, त्यसको लागि योग्य प्रदेशको खोजी गर्नुपर्छ। मानिस जन्मत पवित्र भए तापनि वा शुद्ध हुनलाई जन्मे तापनि अयोग्य ठाउँमा बस्नुपर्दा उसको उन्नति। त्यसैले मङ्गलसूत्रमा पतिरूप देश वासुच एतं मङ्गलमुत्तमं, जीवन मङ्गलमय हुनुको कारण योग्य प्रदेशमा बस्न पाउनु हो भनी गौतम बुद्धले भन्नुभएको छ। भगवान् बुद्ध कहाँ एक श्रेष्ठ पुत्र गएर भने, भगवान् हामी गृहस्थी पञ्चकाम सम्पत्तिमा डुबिरहेका छौँ, स्त्री बाल बच्चाहरूको पालन पोषण कार्यमा संलग्न छौँ, पुण्य कार्य गर्नु त फुर्सदै छैन, वाराणसीको चन्दन लेपन गर्छौँ, पैसा कमाउँछौँ, त्यस्तो खालको हामीलाई हाम्रो जीवनलाई उपयोगी हुने उपदेश दिनुहुन आयोजना गर्छौँ। अनि शाक्यमुनि तथागतले गृहस्थीहरूलाई उन्नति र हित हुने चार कारणहरू बताउनु भएको छ। उत्थान सम्पदा, उत्साह र बाहुबल, आरक्ष सम्पदा, पसिना बगाई कमाएको धनको रक्षा, समजीविकता, आय अनुसार खर्च गर्नु र कल्याण मित्रता, असल साथीहरूको सङ्गत गर्नु। उत्थान सम्पदा भनेको शारीरिक उत्साह मात्र होइन, मानसिक प्रयत्नले पनि पूर्ण हुनु हो। हृदयदेखि मन लगाएर उत्साह नगरेसम्म आफूले गरेको काम सफल हुन गाह्रै पर्ला। सबै काममा र अवस्थामा अघि सरेर जाने, पछि नहट्ने स्वभावलाई नै उत्थान सम्पदा भन्दछन्। यो जीवन सफल र सुखमय बनाउन चाहने व्यक्तिले बाल्यकालदेखि रचनात्मक शिक्षा हासिल गरी युवा अवस्थामा नै धन उपार्जन गर्न सिक्नुपर्छ। शोषण गरेर होइन, परिश्रम र मेहनत गरेर कमाउनु पर्छ। त्यस्तो परिश्रम व्यक्ति यथाशीघ्र उन्नति पथमा लम्कन सक्छ। हाम्रा बोधिसत्वहरूले वीर्य र उत्साह गरेको कुरा महाशील व जातक, महाजनक जातक आदिबाट थाहा हुन्छ। एकचोटि गौतम बुद्धले भन्नुभयो, लोके उत्साहवन्तानं जनानं किम साध्यं, संसारमा उत्साह गरेर हुन नसक्ने के छ, अर्थात् परिश्रमीले के गर्न सक्दैन। प्राचीन समयमा उक्त कथन अनुसार परिश्रम गरेर शासकहरूले राज्य चलाएको हुँदा तत्कालीन जनताको लागि आवश्यक चिजको खाँचो भएन, सबै उपलब्ध थिए। आज पनि उत्साही र परिश्रमी मानिस उन्नति पथमा लम्कँदैछन्। उत्साही मानिसले सुरु गरेको काम नसिद्धिएसम्म, आफ्नो इच्छा पूर्ति नभएसम्म धैर्यताका साथ अथक परिश्रम गर्न छोड्दैन। बुद्धिवान र वीर्यवान मानिसले स्वल्प वस्तु वा धनबाट धेरै समय नबिताए धेरै पैसा कमाएको घटना चुल्ल सेठी जातकबाट स्पष्ट हुन्छ। कथाको सार यस प्रकार छ। एकजना गरिबले बाटोमा मरेको मुसा देखेर ली बिरालो पालिराखेको ठाउँमा गई बेच्थ्यो। बेचेर पाएको पैसाबाट व्यापार गर्दा गर्दै धनवान बने। यस्तो प्रकारको उत्साही मानिसहरूको चरित्रबाट प्रेरणा लिई परिश्रमी र मेहनती बन्न सिक्नुपर्छ। आरक्ष सम्पदा भनेको पसिना बगाए मेहनत गरेर कमाएको धनको सुरक्षा गर्नुपर्छ। इहलौकिक उन्नति इच्छुक व्यक्तिले बाल्यकालदेखि सबै क्षेत्रमा उद्योगी हुनुपर्छ। आफूले कमाएको धन अनुचित मार्गमा लगाउनु हुँदैन, केही केही दुःखपूर्वक कमाएको धनको दुरुपयोग गरिदिन्छन्, विनाश गरिहाल्छन्। यस प्रकारको अनेक अनुचित मार्गमा गई मानिसले आफूले कमाएको धनको सदुपयोग र सुरक्षा गर्न नसकेका हुन्छन्। यस्तो अनुचित ढङ्गबाट खर्च गर्नेहरूको भविष्य दुःखमय हुन्छ र उज्जवल हुन सक्दैन। पैसा नाश हुने अनुचित मार्गलाई बन्द गर्न सके मात्र जीवन उज्जवल हुन सक्छ। अत सुरुदेखि आफूले प्रयोग गर्ने वस्तुहरूको हिफाजत साथ प्रयोगमा ल्याउनु पर्छ, अनि मात्र उन्नतिको बाटोमा हिँड्न सकिन्छ। समजीविकता भनेको आय वा आम्दानी अनुसार खर्च गर्ने बानी बसाल्नु पर्छ। आम्दानी भन्दा बढी खर्च गरेको खण्डमा सधैँ झैँ दुःख भोगी बन्नुपर्छ। बुद्धिमान मानिसले आफूले कमाएको धन सदुपयोग गरी केही अंश भविष्यको लागि सुरक्षा गर्छ। एकजनाको दसजनालाई खुवाउनु परे मात्र आम्दानी अनुसार खर्च गर्नु असजिलो हुन्छ। दिनदिनै धेरै पैसा बचाएर राख्न नसके अलिअलि गरेर बचाउन सिक्नुपर्छ। त्यसो गर्न नसके भविष्यमा आपत्ति विपत्तिमा वा भइपरि आउँदा अन्त कतै सापटी माग्न जानुपर्ने अवस्था हुन्छ। बुद्ध भन्नुहुन्छ, एकेन भोगे भुञ्जेय द्विहिकम्मङ पयोजय चतुर्थांश निधापेय आपदासु भविष्यति। अर्थात् कमाएको धन चार भागमा बाँडेर एक भाग खान पिउनको लागि, दुई भाग आफ्नो व्यापार धन्दा सफल पार्नको लागि खर्च गर्ने र चौथो एक भाग आपत विपत वा भइपरि आउँदा लिनुको लागि सञ्चय गर्ने। बुद्धको यस समजीविकता रूपी गुणधर्मलाई वास्ता नराखी जीविका चलाउनेहरू दुखी अवस्थामा पुगेका मानिसहरू आज प्रशस्त छन्। आय अनुसार खर्च गर्न जानेको व्यक्तिको भविष्यको सदा उज्जवल रहन्छ, पतन हुँदैन। कल्याण मित्रता, आफूभन्दा ज्ञानी गुणी विद्वान सज्जनको सङ्गत गर्नुपर्छ। सज्जनहरूको छत्र छायामा हुर्कन सके कल्याण हुन्छ। कल्याण मित्रले सुमार्ग देखाउँछ, कुमार्गबाट बचाइदिन्छ अनि जीवन उज्जवल हुन्छ। असत्पुरुषको सङ्गतले मानिसहरू बिग्रेर पतनतिर ओर्लन्छन्। त्यसैले भगवान भन्नुहुन्छ, नबजे पापकी मित्ते नबजे पुरुषाधमे। अर्थात् अधर्मी पापी मित्रसँग सङ्गतै नगर्नु। आजभोलि धेरैजना खराब सङ्गतले गर्दा आफ्नो जीवन पतनतिर लम्काउँदैछन्। उन्नतिकामीहरूले उपयुक्त चार कुरालाई ध्यानमा राखी जीविका चलाउनु पर्छ। यही नै उन्नतिको मार्ग हो। भवतु सब मङ्गलम्, सबैको कल्याण होस्। नेपालभित्र बौद्ध धर्मावलम्बीहरू अनेक प्रकारले विभक्त भएका छन्। यसरी विभक्त भए तापनि सबैका मूल गुरु गौतम बुद्ध नै हुनुहुन्छ। भगवान बुद्धका सदुपदेशमा मूल सिद्धान्त जो छ, त्यो सबै बौद्ध मतावलम्बीहरूले मानेका छन्। बौद्ध धर्मको मूल सिद्धान्त हो चतुरार्य सत्य, विदर्शन ज्ञान, परिशुद्धि र निर्वाण। चतुरार्य सत्य, दुःखले भरिएको संसार दुःखको कारण अवश्य हुनुपर्छ। दुःखको निरोध गरे निरोध हुन्छ, दुःख निरोधार्थ उपाय पनि छ। दुःख परिशुद्धि, आफूले काय वाक र चित्तद्वारा गरेको सानो वा ठुलो, राम्रो वा नराम्रो कर्मको फल अवश्य भोग्नुपर्छ भन्ने यथार्थ ज्ञान वा विश्वास हुनु। नित्य अनित्य सार असार यथार्थ बोध हुनु। निर्वाण, जन्म मरणको चक्रदेखि छुटकारा पाउनु, दुःखको नाम निशाना नहुनु, चित्तको क्लेश बिल्कुल निरोध हुनु, शान्ति महाशान्ति अनन्त शान्तिको पद पाउनु नै निर्वाण हुनु हो। इत्यादि परिशुद्ध र स्पष्ट धर्म हुनाले बौद्ध धर्म ठुल्ठुला विद्वानहरूले अपनाएर आज सारा विश्वमा फैलिएको छ। पछि ठुल्ठुला आचार्यहरूले उपयुक्त सत्मार्गलाई बुझ्नु बुझाउन सजिलो हुनको निमित्त सूक्ष्म ज्ञानको मूर्ति बनाए। ज्ञान प्रज्ञा जति स्त्रीको मूर्ति, ज्ञानलाई आलिङ्गन गर्ने उपाय जति पुरुषको मूर्ति, मूल जति शिर, आचरण जति हात, त्याग जति पाद, हातमा लिएका सामान, पादमुनि दबाएका प्राणी, रातो निलो आदि वर्ण, यो सबै ज्ञानको अर्थ मिलाई मूर्ति सङ्कलन गरे। कसैले मूर्तिद्वारा, कसैले विधिद्वारा, कसैले तन्त्र, कसैले मन्त्रद्वारा आफ्नो आफ्नो चर्या पूर्ण गर्दैछन्। कसैले त्यही ज्ञान ध्यानमा कुरा मिलाएर लौकिक सुख अर्थात् इन्द्रिय सुख विलासमा भुलिरहेका छन्। थेरवादी बुद्ध शासनमा गौतम बुद्धको वचनानुसार जस्ताको त्यस्तै परम्परा चलिआएको छ। ती बुद्ध वचनानुसार या त बुद्ध वचनामृतमा सूक्ष्माति सूक्ष्म परमार्थ ज्ञानहरूको मूर्ति सङ्कलन गरी आफ्ना आफ्ना विचारका कुराहरू मिलाएर सर्वास्तिवादको नामले गौतम बुद्धको साधारण मानिआएका छन्। श्रावकयान जति भगवान बुद्धका अनुयायी हुन्, महायान जति बुद्धत्वको कामना गरी बोधिचर्या अर्थात् दशपारमिता पूर्ण गर्नुपट्टि ध्यान दिएर प्राणी मात्रलाई करुणा राखी आफ्नो चर्या पालन गर्ने हुन्। तन्त्रयान, वज्रयान, गुह्ययान र सहजयान इत्यादि महायानद्वारा प्रादुर्भाव भएका छन्। यी सबैले आफ्ना आफ्ना चर्य पालन गरेका छन् र उनीहरू सबै बौद्ध धर्मबाट नै भएका हुन्। तरिका र चर्या विधिमा अनेक भए तापनि मूल गुरु वा शरणागत उही बुद्ध धर्म र सङ्घ नै हुन्। तसर्थ एउटै धर्म मानि आएका बौद्धहरू आपसमा द्वेषभाव गर्नु बिल्कुलै भूल हो। भगवान बुद्धको धर्ममा बौद्ध अबौद्ध नमानी प्राणी मात्रलाई मैत्रीपूर्ण दृष्टिले हेरी समदर्शी हुनु नै बुद्ध वचनको सार हो। हुन पनि समदर्शी बिना चित्त शुद्ध हुनु असम्भव छ। सबैसित मेलमिलाप गरी ज्ञान पाउनको लागि आफूले जान्ने साथीलाई बताउनु, साथीको ज्ञान आफूले पनि सुन्नु, सुनेर आफूलाई रुचि लागेको मनमा धारण गर्नु ज्ञानान्वयसीको कर्तव्य हो। हाम्रो धर्म ठुलो, हाम्रा गुरु ठुला हुन्, जे होस् गुरुले दिएको ज्ञान छोड्नु हुँदैन भनी रूढिवादी विचार लिनु ज्ञान मार्गको बाटो नदेख्नु हो। रूढिवादी विचार लिएमा सत्मार्ग प्राप्त हुन सक्दैन। सारिपुत्र र मोद्गल्यानले झैँ ज्ञान पाउनका निमित्त खोजी गर्न सक्नुपर्छ, तब मात्र हामीले सत्मार्ग फैल्याउन सक्छौँ। भेदभाव र रूढिवादताले न सब ज्ञान पाउन सकिन्छ, न चित्त शुद्ध नै हुन सक्छ। चित्त शुद्ध गर्नको लागि नै धर्म खडा भएको हो। धर्म रक्षाको लागि अशुद्ध चित्त हुनुहुन्न। भेदभाव र द्वेषभावले चित्त शुद्ध हुन्छ भन्ने कुरा सम्भव छैन। दुःखबाट मुक्त हुनको निमित्त धर्म गर्नुपर्ने हो। शुद्ध चित्त भएन भने दुःखबाट कहिले पनि मुक्त हुन सकिन्न। जुन उपायले, जुन ज्ञानले चित्त शुद्ध गरी दुःखबाट मुक्त हुन सकिन्छ, त्यस्तै ज्ञानको निमित्त खोजी गर्नु र छलफल गर्नु आवश्यक हुन्छ। आफ्नो र अरूको कल्याणको लागि धर्म गर्ने हो भने आफूले जानेको, आफूले अनुभव गरिसकेको, आफूलाई विश्वास भएको ज्ञान गुप्त राख्नु उचित होइन। ज्ञान अन्वेषकहरूलाई बताई धर्मको विकास गर्नुपर्छ। अरूले बताएको आफूले पनि सुन्नु, सुनेर रुचि लागेको स्वीकार गर्नु। आफ्नो गुरुले बताएको बाहेक अरूले भनेको ज्ञान कस्तै राम्रो भए तापनि स्वीकार गर्नु हुँदैन भन्ने अन्धविश्वासमा लाग्नु एकदम भूल हो। धर्मको सुधार, बहुजन हित, चित्तको शुद्धि, मेलमिलापको बुद्धि नभइकन अलमल ज्ञानको छलफल, यो सिद्धान्तलाई मानेर उत्तम पर्व दिनमा सबै मिलिजुली सर्त महोत्सव मनाउनु बौद्धहरू वा अबौद्धहरूको या सबैको अमूल्य कर्तव्य हो। अस्तु।
2: काम आफैले गर्नुपर्दछ, तथागत मार्ग प्रदर्शक मात्र हो। सम्यक दृष्टि दुःखलाई बुझ्नु, दुःख समुदायलाई बुझ्नु, दुःख निरोधलाई बुझ्नु र दुःख निरोधतिर लैजाने बाटोलाई बुझ्नु हो। दुःखलाई बुझ्नुको अर्थ हो सुख र दुःख एकपछि अरू आउने स्वाभाविक प्रक्रिया मात्र हो। चित्त सन्ततिको प्रवाह भएसम्म जन्म हुने राग, द्वेष र मोहबाट निर्लिप्त चित्त प्रवाहमा अविरत नहुन्जेलसम्म भव संसारमा पुनः पुनः भवरूपी भङ्गरीमा घुमिरहनु पर्ने हुन्छ। अनि त्यस स्थिति भएसम्म जरा, व्याधि र मरण आदि दुःख हुनेछ भन्ने बुझ्नु नै दुःखलाई बुझ्नु हो। अर्को शब्दमा प्रतीत्य समुत्पादको कार्य कारणवादलाई नै बुझ्नु नै सम्यक दृष्टि हुनु हो।
3: थियो वार्ता सम्यक दृष्टि शीर्षकमा। अब अन्त्यमा नातिकाजीको स्वर सङ्गीतमा सुनौ श्याम मलेखुको रचना।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 9 गते शुक्रबार, भाद्र पद शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार सेप्टेम्बर 25 तारिक सन् 2026, नेपाल सम्बत 1146, यला थ चतुर्दशी, अनन्त चतुर्दशी व्रत, इन्द्र जात्रा, स्वयं छ्या। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, राजु थापा अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा प्रसारण गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 समय हो अन्तर्सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 स्वदेश गानहरू सुनाउनेछौँ। 7:40 बुझाउन कार्यक्रम सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 हाम्रो स्वास्थ्य कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 जागरण गीतहरू सुनाउनेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 समय सन्दर्भ कार्यक्रम प्रसारण गर्नेछौँ। 10 बजे समाचार, 10 बजेको समाचारपछि साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि आधुनिक गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौ कार्यक्रम जीवन विज्ञान।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: हाम्रो जीवन हाम्रो उद्देश्यले सञ्चालन गर्छ। हाम्रो जीवनले ऊर्जा उद्देश्यको कारणले प्राप्त गर्छ। कुनै पनि मानिस शक्तिशाली या कम शक्तिशाली हुँदैन, मानिसको उद्देश्य शक्तिशाली या कम शक्तिशाली हुन्छ। उद्देश्य ठुलो भयो भने शक्ति आफै प्राप्त हुन्छ, उद्देश्य सानो छ भने सानो शक्ति प्राप्त हुन्छ। जत्रो उद्देश्य उति नै बढी शक्ति। मैले सुनेको एकजना वृद्ध व्यक्ति मागेर गुजारा गर्थे, उनी माग्दै थिए, उनको माग्ने भाँडोमा 2 पैसा थियो, पहिलेको कुरा हो, मात्रै 2 पैसा थियो। अनि कुनै व्यक्तिले आएर सोध्यो, तपाईँ माग्दै हुनुहुन्छ, यो पैसा जम्मा गरेर के किन्नुहुन्छ, के चाहनुहुन्छ, के कुरा प्राप्तिको लागि तपाईँ मागिरहनु भएको छ? वृद्ध व्यक्तिको उत्तर थियो, म एउटा सुन्दर मन्दिर निर्माण गर्न चाहन्छु, त्यसको लागि मागिरहेको छु। र भनिन्छ उहाँले सुन्दर मन्दिर निर्माण गरेर छोड्नुभयो। वृद्ध अवस्थामा माग्न सुरु गर्नुभएको, लामो समय थिएन उहाँसँग, जीवनका धेरै वर्षहरू बाँकी थिएनन्, र पनि मन्दिर निर्माण गर्नुभयो। जोसँग मात्रै 2 पैसा थियो, कहाँबाट आयो पैसा? पैसा उद्देश्यले दिन्छ, शक्ति उद्देश्यबाट प्राप्त हुन्छ। कस्तो उद्देश्य छ त्यही अनुसारको शक्ति प्राप्त हुन्छ। हामीलाई कति चाहिएको छ, उद्देश्य के हो, त्यो अनुसार हुन्छ। पुरै यो अस्तित्व त्यस्तै छ, यहाँ व्यक्तिको कुरा होइन, पुरै ब्रह्माण्ड त्यस्तै छ। जत्रो उद्देश्य हामी राख्छौँ, ब्रह्माण्डले त्यति नै हामीलाई शक्ति प्रदान गर्छ, पुरै प्रकृतिले शक्ति प्रदान गर्छ, चारै दिशाबाट शक्ति आउँछ। उद्देश्य पूर्ति गर्नको लागि कत्रो छ उद्देश्य, त्यसमा भर पर्छ। ठुलो उद्देश्य हुन जरुरी छ धेरै शक्ति प्राप्त गर्नको लागि। ठुलो उद्देश्य भने के हो फेरि? हामी त ठुलो उद्देश्य लिनु भनेको आफू सम्पन्न बन्नुलाई ठान्छौँ, आफू ठुलो हुनुलाई ठुलो उद्देश्य ठान्छौँ, होइन। ठुलो उद्देश्यको अर्थ कतिजनालाई फाइदा पुग्ने काम गऱ्यौँ। एकजनालाई आफूलाई मात्रै फाइदा पुग्ने काम गऱ्यौँ सानो उद्देश्य, आफ्नो परिवारको लागि मात्रै गरेको छ भने सानो उद्देश्य, समाजको लागि गरेको छ भने ठुलो भयो उद्देश्य, बढ्दै गयो, आफूबाट परिवारमा पुग्यो भने अलिकति बढ्यो, परिवारबाट समाजमा पुग्यो भने अरू बढ्यो, समाजबाट राष्ट्रमा पुग्यो भने अरू बढ्यो। एकजनाको लागि काम गर्ने हो कि दुईजनाको लागि काम गर्ने हो कि 10 जनाको लागि गर्ने हो कि 100 जनाको लागि गर्ने हो कि 1000 व्यक्तिहरूको लागि गर्ने हो, उद्देश्य सानो ठुलो यसमा भर पर्छ। जति धेरै मानिसको फाइदाको लागि हामी योजना बनाउँछौँ र काम गर्न थाल्छौँ, त्यति नै बढी ऊर्जा प्राप्त हुन्छ, शक्ति प्राप्त हुन्छ। शक्तिको स्रोत भनेकै सामूहिक कर्मलाई अनुसरण गर्न हो, अथवा सामूहिक कर्म सुरुवात गर्न हो। धेरैभन्दा धेरै मानिसको लागि, धेरैभन्दा धेरै मानिसको हित हुने काम गर्नु शक्ति आर्जन गर्नु हो। अहिले हामीहरू देख्छौँ, हेरिरहेकै छौँ, नेतृत्व गर्ने व्यक्तिहरू शक्तिशाली छन्, पुरै शक्ति राज्यलाई चलाउन सक्ने सामर्थ्य उनीहरूमा छ, मन्त्री भएका छन्, प्रधानमन्त्री भएका छन्। मन्त्री प्रधानमन्त्री नभए पनि एउटा पार्टीको नेता छ भने, सानै पार्टीको भए पनि कति शक्ति हुन्छ उसँग, कति मानिसलाई मनाउन सक्ने सामर्थ्य हुन्छ। किन त्यस्तो हुन्छ होला? नेता हुने बित्तिकै शक्तिशाली किन भएको होला? एउटै मात्रै कारण हो, सामूहिक स्वार्थको लागि काम गर्यो, धेरैजनाको हितको लागि काम गर्यो। आफू मात्रै ठुलो हुने उद्देश्य छैन, धेरै मानिसलाई साथमा लिएर हिँडेका छ, अथवा अधिकांश धेरैभन्दा धेरै मानिसको स्वार्थ उसको कर्ममा समेटियो। उसको उद्देश्यभित्र आफ्नो मात्रै स्वार्थ होइन, धेरैभन्दा धेरै व्यक्तिको स्वार्थ समेटियो। जति धेरै व्यक्तिको स्वार्थलाई समेटेर हामी आफ्नो उद्देश्य निर्माण गर्छौँ, त्यति नै बढी शक्ति प्राप्त हुन्छ। एकजनाको लागि मैले कर्म गर्न थालेँ भने त्यही एकजनाको शक्ति प्राप्त हुन्छ, दसजनाको लागि कर्म गरेँ भने दसजनाको शक्ति प्राप्त हुन्छ। सबैले मद्दत गर्छन्, सहयोग गर्छन्। किन गर्छन्? यसले मेरो लागि गरिराखेका छ, हाम्रो हितमा गरिराखेका छ भने हामीले सहयोग गर्नु पर्दैन। यो भावना सबैमा जागृत हुन्छ, सारा ब्रह्माण्डबाट शक्ति प्राप्त हुन्छ। त्यसकारण उद्देश्य कत्रो छ त्यो अनुसारको शक्ति। हामी जस्तो उद्देश्य बनाउँछौँ त्यस्तै हुन्छ। कुनै दिन थकाइ लागेको छ, हिँड्ने तागत पनि छैन, बडो घस्रेर हिँड्नु भएको छ, धेरै जिउ दुखिसक्यो, खुट्टा दुखिसक्यो, हिँड्दा हिँड्दा थाकिरहेको छ, यात्रा लामो थियो, तर जति थकाइ लागेर अरूले बोकेर लैजाउँ जस्तो भइरहेको, त्यति धेरै थकाइ लागेको छ। जति थकाइ लाग्या भए पनि पछाडिबाट बाघ आयो भनेर कसैले भनेर उताबाट आएको देख्यो भने कहाँबाट आउँछ शक्ति? यस्तो व्यक्ति दौडिन्छ, कहाँबाट आयो शक्ति? सारा थकान कहाँ गो गयो? मलाई थकाइ लागेको छ भन्ने याद हुन्छ र पछाडिबाट बाघ झम्टिन आइरहेको छ, ल बाघ। जस्तो उद्देश्य हुन्छ त्यस्तै शक्ति प्राप्त हुन्छ। त्यसकारण उद्देश्य ठुलो होस्। उद्देश्य ठुलो भनेको के हो? सामूहिक कर्म, धेरैभन्दा धेरै मानिसलाई फाइदा हुने कर्म हामीले छनौट गऱ्यौँ कि धेरैभन्दा धेरै शक्ति प्राप्त हुन्छ। र पल पल जीवन मरणको बेलामा जुन शक्ति, जस्तै पछाडिबाट बाघ आयो भन्दा जति शक्ति प्राप्त हुन्छ, जीवन मरणको सवाल छ नि, त्यस्तै हुनुपर्छ जीवन। किनभने कुनै पनि क्षण दोहोरिएर आउँदैन, कुनै पनि मौका दोहोरिँदैन। अहिले मौका आयो, बस आयो, पछाडिबाट बाघ आएको छ, खाँदैछ, भाग्ने मौका अहिले हो। अहिले भागिएन भने फेरि भाग्ने मौका पनि पाइन्न। अहिले ज्यान बचाउन दौडिएन भने फेरि ज्यान बचाउने अवसर पनि आउँदैन। त्यसकारण व्यक्तिसँग एउटै मात्रै उद्देश्य हुन्छ, कसरी ज्यान बचाऊ, त्योभन्दा बाहेक अरू सोचै हुँदैन। त्यसै गरी एउटा उद्देश्य बनाइसकेपछि दायाँ बायाँ हेर्नुहुन्न, मेरो लक्ष्य यही मात्रै हो, अरू थाहा छैन मलाई, त्यही बाटो निरन्तर हिँडिरहने। एउटा उद्देश्य सेट गर्यो हाम्रो मस्तिष्कले, यो काम चाहिँ मैले गर्ने, मेरो जीवनको मूल उद्देश्य यो हो भनिसकेपछि त्यसैमा मात्रै गहिरिने, अर्कोतिर जानुहुन्न। होइन भने हाम्रो शक्ति बाँडिन्छ, फेरि यो गर्ने कि यो पनि गर्ने, ऊ पनि गर्ने, ऊ पनि गर्ने, कुनै पनि हुँदैन, केही पनि काम हुँदैन। एउटा उद्देश्य बनाइसकेपछि बनायो सक्यो, र उद्देश्य ठुलो होस्, धेरैभन्दा धेरै मानिसलाई फाइदा पुर्याउने उद्देश्य होस्। ठुलो कामको अर्थ धेरै मान्छेलाई फाइदा पुग्ने, धेरै मान्छेलाई फाइदा पुग्ने काम छनौट गरिसकेपछि दायाँ बायाँ हेर्नुहुन्न, त्यसैमा एकोरो लागेको लागे, लागेको लागे। जसरी बाघले पछाडिबाट झम्टिँदैछ भनेपछि एउटै मात्रै उद्देश्य भाग्ने रहन्छ, ज्यान बचाउने रहन्छ, त्योभन्दा बाहेक कुनै उद्देश्य हुँदैन। जतिसुकै मिठो खानेकुरा छेउमा होस् न, बाघले पछाडि झम्टिराखेको छ, अलिकति चाहिँ खाना खाएर जाउँ भनेर मिठो खानाको पछाडि कोही लाग्ला, जति ठुलो सम्पत्तिको व्यवस्था होस् न, अथवा कहीँ पैसै पैसाको सुटकेस छेउमा होस्, बाघले पछाडि झम्टिँदैछ भनेपछि त्यो सुटकेस उठाउने होस रहन्छ र सब छोडिदिन्छ, सबै कुरालाई छोडिदिन्छ, एउटै मात्रै उद्देश्य रहन्छ, मलाई पछाडिबाट बाघले झम्ट्यो, अ भाग भाग भाग, ज्यान बचा, त्योभन्दा बाहेक अर्को केही पनि हाम्रो मनमा आउँदैन। त्यस्तै हुनुपर्छ एउटा उद्देश्य छनौट गरिसकेपछि। एउटै मात्रै एकरो लाग्यो लाग्यो बस लाग्यो, त्योभन्दा बाहेक केही पनि थाहा छैन। यस्ता व्यक्तिहरूले उचाइ लिन्छन् आफ्नो उद्देश्यबाट, अविचलित व्यक्तिहरू कहाँबाट कहाँ पुग्छन्। जान्ने व्यक्तिहरू माथि पुगे भन्छौँ हामी, विद्वान भएको कारणले माथि गए भन्छौँ, विद्वताको कुरै छैन यहाँ। जान्ने व्यक्ति त यहाँ धेरै धेरै छन्, कति छन् कति छन्। जस्तो हामी रामदेवजीलाई लिन सक्छौँ, बालकृष्णजीलाई लिन सक्छौँ। आयुर्वेद नजाने मान्छे को छ र? बालकृष्णले जति आयुर्वेद जान्नु भएको छ उहाँभन्दा पनि जान्ने मान्छे पनि होला नि। उहाँ सँगसँगै पढेका मान्छे, सँगै उही आयुर्वेद पढाएका मान्छे अरू थिएनन् होला र? उहाँले मात्रै एक्लै पढाए हो र? रामदेवजीले एक्लै योगा सिक्या हो र? योग सिक्ने मान्छे अरू थिएनन् होला र? योग आसन अरू उहाँभन्दा राम्रो आउने मान्छे पनि थिए होला नि, एक्लै उहाँले जाने त होइन होला। तर आज योगलाई आयुर्वेदलाई विश्वव्यापीकरण गर्नुभयो उहाँहरूले। कसरी गर्नुभयो? मात्रै उद्देश्य, मैले योगलाई विश्वव्यापीकरण गर्नै छ, काम गर्नै छ, उद्देश्य ठुलो। जानेर होइन, जानेर मात्रै हुने भयो भने उहाँलाई पढाउने, उहाँलाई योग सिकाउने मान्छेहरू पनि थिए होलान्, उहाँसँग सँगसँगै योग गर्ने मान्छेहरू पनि थिए होलान्। खै त उनीहरूको नाम निशान छैन। किन छैन भने योग सिकेर पनि व्यक्तिले के गर्यो, कस्तो उद्देश्य रह्यो? मैले योग केही मान्छेहरूलाई सिकाएर गुजारा चलाउँछु, परिवार पाल्छु, यति आयुर्वेद सिकेँ, सानो एउटा आयुर्वेदको पसल राख्छु र आफ्नो परिवारको भरण पोषण गर्छु, बस यही उद्देश्य रह्यो होला। उद्देश्य कत्रो छ, काम कति गर्छ, कस्तो जाने छ त्यो महत्त्वपूर्ण होइन, के को लागि काम गर्छ त्यो महत्त्वपूर्ण हो। हामी जे पनि गर्छौँ के को लागि गरिरहेका छौँ, के पाउन चाहन्छौँ, के हुन चाहन्छौँ, के बन्न चाहन्छौँ, के बनाउन चाहन्छौँ, यो सर्वाधिक महत्त्वपूर्ण कुरा हो। काम त बिहानदेखि बेलुकासम्म सबैले गरिरहेका छन् नि, काम कसले गरेका छैन र? यहाँ दुःख नगर्ने मान्छे को छ? सबैले गरेका छन्। तर के को लागि गरे सबभन्दा महत्त्वपूर्ण कुरा हो। नियत सबभन्दा ठुलो कुरा हो। कुन नियत अन्तर्गत गरेका छन्? जस्तो नियत छ, जस्तो उद्देश्य छ, त्यही अनुसारको शक्ति प्राप्त हुन्छ र त्यही अनुसार मानिसले उचाइ लिँदै जान्छ। त्यसकारण सानो उद्देश्यको लागि काम गर्नु जीवनलाई खेर फाल्नु हो। सानो उद्देश्यको मतलब एक्लै सुखी हुन्छु भनेर काम गर्नु, म मात्रै खुसी हुन्छु भनेर काम गर्नु, मेरो लागि मात्रै होस् भनेर काम गर्नु जीवन खेर फाल्नु हो। सामूहिक कर्मको लागि, सामूहिक हितको लागि काम गरौँ, त्यसमा पक्षपात गर्नुहुन्न। सामूहिक भनेपछि सामूहिक, तपाईँले 10 जनाको जिम्मेवारी लिनुभएको छ भने कमसेकम 10 जनामा छनौट गर्न पाइएन। 10 जनाको स्वार्थ मेरो स्वार्थ हो। 10 जनामध्ये नि 5 जनाको लागि चाहिँ गर्ने, 5 जनाको लागि नगर्ने भयो भने फेरि काम लागेन। काखा र पाखा गर्यो भने काम लागेन, सामूहिक शक्ति प्राप्त हुँदैन, खण्डित हुन्छ शक्ति। त्यसकारण सामूहिक शक्तिको लागि सामूहिक स्वार्थ सबैको लागि बराबर हुनुपर्छ। शक्ति उद्देश्यबाट प्राप्त हुन्छ। जस्तो उद्देश्य हामी राख्छौँ, जत्रो उद्देश्य बनाउँछौँ, त्यति नै शक्ति र त्यस्तै शक्ति प्राप्त हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418।

सम्पूर्ण तीर्थहरूको नित्य निवास रहेको सद्गुरु भगवानको चरण कमलको वन्दना गर्दै सत्सङ्गमूलक कार्यक्रम अध्यात्म सन्देशमा सप्रेम राधे राधे। नश्वर देहतेहि गोविन्द राधे, अविनाशी हरि प्राप्त होते हैं बता दे। राधा गोविंद गीत। यद्यपि देह नाशवान छ, तर नाशवान भए पनि मनुष्य शरीरबाट अविनाशी श्रीहरिको प्राप्ति हुन्छ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित राधा गोविन्द गीतमा मानव देहले प्राप्त गर्न सक्ने अन्तिम उपलब्धि भगवत प्राप्ति प्रस्तुत दोहामा बताइएको छ। श्यामा श्यामधाम टिमीद्वारा सञ्चालित यो कार्यक्रममा यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजद्वारा वितरित सुमधुर संकीर्तन, उहाँकै प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन एवं अन्य सत्सङ्गमूलक जानकारीहरूद्वारा सत्सङ्ग प्राप्त गर्दै आइरहनु भएको छ। कार्यक्रम सुनेर